0: नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले अहिले सड़क र संसद दुवै मोर्चाबाट संघर्षको मैदानमा रहेको बताएका छन्। उनले देशको वर्तमान राजनीति दिशाहीन नीतिविहीन र स्थितिविहीन अवस्थामा पुगेको भन्दै यसलाई सही बाटोमा ल्याउन एमाले सशक्त भूमिका खेल्नुपर्ने आवश्यकता पनि औल्याएका छन्। त्यस्तै प्रशिक्षण कार्यक्रममा महासचिव शंकर पोखरेलले नेपाली राजनीतिमा अस्वाभाविक रूपमा उदाएको रासपाको भविष्य र यसले ल्याएको राजनीतिक तरंगका विषयमा विश्लेषण गरेका थिए।
1: इराकको माटोमा बिलाउँदै नेपाली श्रमिकका शव कान्तिपुर दैनिकमा खबर छ। खरीमाया घलेलाई इराकको स्वशासित राज्य कुर्दिस्तानको राजधानी अर्बिलबाट गत शुक्रबार दिउँसो 2 बजे भिडियो कल आयो, जहाँ नचाहेको दृश्य हेर्नु पर्यो। उनका एकमात्रै सन्तान 38 वर्षीय छोरा लेकमानको अन्त्येष्टि देखाउन त्यहाँ रहेका नेपालीले उनलाई सम्पर्क गरेका थिए। अर्बिलको गोयर स्थित चिहानमा खाल्डो खनेर शव पुरिरहेको दृश्य खरीमाया परिवारले लमजुङको दोर्दी गाउँपालिका 5 पाचोक स्थित घरमै बसेर हेरिरहे। त्यतिखेर खरीमायाका साथमा लेकमानकी श्रीमती गंगा, दुई साना छोरा र आफन्त पनि थिए। 2 वर्ष अगाडि इराक पुगेका लेकमानको उपचारका क्रममा गत चौध चैतमा मृत्यु भएको थियो। खरीमायालाई त छोरोको शव घरमै ल्याएर अन्त्येष्टि गर्ने इच्छा थियो, तर उताबाट छोराको शव ल्याउने मान्छे नै भएनन्। जसले पनि सक्दैन भन्छ, हाम्रो जागिर खत्तम हुन्छ, फर्केर फेरि इराक आउन पाउँदैन भन्छ। इराक पठाउने एजेन्टको मोबाइल नै बन्द भयो, खरीमायाले निराश हुँदै भनिन्, आखिर त्यही राख्नु पर्यो। खरीमायासँग सम्पर्क भएकाहरूले उनलाई नेपालसम्म शव ल्याउन धेरै रकम लाग्ने बताएका थिए। घरमै ल्याएर आफ्नो धर्म अनुसार विदाई गर्न मन थियो, उताबाट धेरै पैसा लाग्छ, नलानु भन्न थाले। गैर आवासीय नेपालीहरूका अनुसार इराकबाट नेपालसम्म शव पठाउन 5-9 लाख रूपियाँ लाग्छ। त्यसका निम्ति प्रशासनिक प्रक्रिया अझ झन्झटिलो हुने भएकाले गोयर त्यहाँका नेपालीको अन्त्येष्टि स्थल बन्न पुगेको छ।
0: आर्थिक वर्ष 2082-83 रोजगारीका लागि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या अघिल्लो वर्षको तुलनामा घटेको छ। वैदेशिक रोजगार विभागको सार्वजनिक गरेको तथ्याङ्क अनुसार समीक्षा अवधिमा 7,92,187 जनाले श्रम स्वीकृति लिएर विभिन्न मुलुकमा रोजगारीका लागि प्रस्थान गरेका छन्। अघिल्लो आर्थिक वर्षमा 151 देशमा जानका लागि 8,39,266 जनाले श्रम स्वीकृति लिएका थिए। अघिल्लो आर्थिक वर्षको तुलनामा वैदेशिक रोजगारीमा जानेहरूको संख्या 50,000 हाराहारीमा घटेको छ। यो संख्या अघिल्लो वर्षभन्दा 47,079 कम हो। यो वर्ष वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति प्राप्त गर्नेमा 6,97,096 पुरूष रहेका छन् भने 95,051 महिला रहेका छन्।
1: सधैँ जोखिममा नारायणगढ मुगलिन खण्ड नागरिक दैनिकमा खबर छ। चितवन जिल्ला प्रशासन कार्यालयले शनिबार र आइतबार राति 10 बजेदेखि नारायणगढ मुगलिन सड़क खण्ड र राजधानी प्रवेश गर्ने पृथ्वी राजमार्गमा गाड़ी चलाउन रोक लगायो। भारी वर्षाको पूर्वानुमानपछि बढ़ी दुर्घटना हुन सक्ने क्षेत्रमा रातिमा सवारी चलाउन रोक लगाइएको हो। वर्षा लागेसँगै चितवन हुँदै राजधानी प्रवेश गर्ने सड़क पहिरोको उच्च जोखिममा छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको तथ्याङ्क अनुसार गत असोज यता नारायणगढ मुगलिन खण्ड पहिरोका कारण 17 पटकसम्म अवरूद्ध भएको छ। यस अवधिमा 331 घण्टा सड़क अवरूद्ध भएको ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले जानकारी दिनुभयो।
0: सरकारले अन्तर्राष्ट्रिय पूँजी बजारबाट ऋण उठाउन कानूनी बाटो खोल्ने तयारी गरेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको सार्वजनिक ऋण व्यवस्थापन सम्बन्धी कानून संशोधन तथा एकीकरण गर्न बनेको विधेयकको मसौदामा विदेशी मुद्रामा पनि ऋण पत्र जारी गर्न पाउने प्रावधान समेटिएको छ।

वर्ल्ड कप 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याश ब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी, खेल सँगै भरोसा सँगै।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। बर्खायाम शुरू भएसँगै देशभरका 80 राजमार्गका विभिन्न खण्डमा पहिरो खसेर सवारी आवागमन प्रभावित हुने जोखिम बढ़ेको छ। नारायणगढ मुगलिन सड़क खण्डको तीन खोलामा दैनिक जसो पहिरो खसिरहेको छ। पहिरो गएपछि मेसिन र प्रविधिको सहायतामा भन्साएर सवारी सञ्चालन गर्ने गरिएको सड़क विभागले जनाएको छ।
2: सरकारले शिक्षा नियमावली 2059 दशौं संशोधन अर्थात शिक्षा नियमावली 2083 विद्यालय शिक्षा अब दुई तहको मात्र बनाउने कानूनी आधार तयार पारेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा नियमावली संशोधन गरी विद्यालय शिक्षालाई आधारभूत कक्षा 1-8 र माध्यमिक कक्षा 9-12 गरी दुई तहमा मात्र सञ्चालन गर्ने कानूनी आधार तयार पारेको हो।
1: नेपाली कांग्रेसले बीपी कोइरालाको 44 स्मृति दिवसका अवसरमा यही साउन 6 गते देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मुलुकको लोकतान्त्रिक आन्दोलनमा उहाँले निर्वाह गरेको योगदानको स्मरण गर्ने भएको छ। पार्टी उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले उक्त दिन काठमाण्डु उपत्यकामा ग्रीन रन आयोजना गर्ने घोषणा गरेको छ।
2: सरकारले आर्थिक वर्ष 2082-83 घर जग्गा कारोबारबाट 60,73,72,00,000 रूपियाँ राजस्व उठाएको छ। यो आर्थिक वर्ष 2079-80 यता सबैभन्दा धेरै हो। आर्थिक वर्ष 2079-80 41,15,76,00,000 रूपियाँ राजस्व उठेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्क छ।
1: सहकारी क्षेत्रको नियमन गर्ने जिम्मा नेपाल राष्ट्र बैंक दिन बैंकर्सहरूले बैंकलाई दिन बैंकर्सहरूले सुझाव दिएका छन्। आइतबार प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन गर्न परेको विधेयकमाथिको छलफलमा सहभागी बैंकर्सहरूले बैंकिङ कारोबार गर्ने सहकारीलाई नेपाल राष्ट्र बैंकको नियमनमा ल्याउनुपर्ने सुझाव दिएका हुन्।
2: कृषि वन तथा पर्यावरण मन्त्रालयले 1,250 मेट्रिक डीएपी रासायनिक मल सोमबार नेपाल आइपुग्ने जनाएको छ। ग्लोबल टेण्डर मार्फत खरीद गरिएको 30,000 मेट्रिक टक डीएपी मल भारतको कोलकाता बन्दरगाहमा जुलाई 10 आइपुगेको थियो।
1: अब शेयर बजार। गत साता नेपाल धितोपत्र बोर्डको 10 पूँजी बजार विकास मार्गचित्र र चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक भएसँगै लगानीकर्ता उत्साहित बनेका छन्। असार 29 गते सोमबारसम्म निरन्तर बजार घटे पनि लगानीकर्ताका एक समूह बोर्डमा बजार सुधारको पहलका लागि धरना दिन गएका थिए। सोही दिन बोर्डले नीति तथा कार्यक्रमसँगै पूँजी बजार विकास मार्गचित्र सार्वजनिक गरेको थियो। असार 29 गतेसम्म घटेर 2,570.18 बिन्दुमा बन्द भएको नेप्से त्यसपछिका चार कारोबार दिन निरन्तर बढ़ेर 2,677.54 बिन्दुमा बन्द भएको छ।

0: Kiss bonus pal. We set up in our depot. Kiss on the top, eat their last may home. भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। रूसले युक्रेनका विभिन्न शहरलाई लक्षित गरी शनिबार भीषण ब्यालिस्टिक मिसाइल आक्रमण गरेको छ। आक्रमणमा परि कम्तीमा 4 जनाको मृत्यु हुनुका साथै 36 जना भन्दा बढ़ी घाइते भएको युक्रेनी अधिकारीहरूले जानकारी दिएका छन्। उत्तर पूर्वी शहर खर्किबमा 3 जनाको मृत्यु भएको छ भने 20 जना घाइते भएका छन्।
3: अब खेल खबर। साबिक विजेता अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले फिफा विश्वकप 2026 उपाधि जितेको छ। स्पेनले यसअघि सन् 2010 विश्वकपको उपाधि हासिल गरेको थियो। खेलको निर्धारित 90 मिनटको समयमा एन्जो फर्नान्डेजले दोहोरो पहिलो कार्ड पाएपछि अर्जेन्टिना 10 खेलाड़ीमा सीमित बनेको थियो। त्यसैको फाइदा उठाउँदै स्पेनले गोल गर्न सफल भयो। स्पेनलाई फिफा विश्वकप 2026 उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका युवा खेलाड़ी हुन् लामिन एमाल। 19 वर्ष एमालले डेब्यू विश्वकपमा आफूलाई स्थापित गर्न सफल भए। बार्सिलोनाका स्टार एमालले स्पेनको उपाधि यात्रामा निर्णायक भूमिका खेल्दै विश्वकपकै धेरै नयाँ कीर्तिमान कायम गरेका छन्। 16 वर्ष अघि दक्षिण अफ्रिकामा पहिलो पटक विश्व फुटबलको शिखर चुमेको स्पेनले फेरि एकपटक विश्वमाथि आफ्नो आधिपत्य स्थापित गरेको छ। त्यस्तै यो उपाधिले केवल विश्वकप जितेको अर्थ राख्दैन, बरू स्पेनको नयाँ पुस्ताले अन्तर्राष्ट्रिय फुटबलको नेतृत्व गर्न थालेको संकेत दिने पनि विश्लेषण गरिएको छ। त्यस्तै किलियन एम्बापेले यस विश्वकपमा 10 गोल गर्दै लगातार 2 पटक गोल्डन बुट जित्ने पहिलो खेलाड़ी बनेका छन्। एम्बापेले 22 विश्वकप खेलमा 22 गोल गर्दै लियोनल मेस्सीको 21 गोलको कीर्तिमान तोडेर सर्वाधिक गोलकर्ता बन्न सफल भएका छन्।
2: अब विचार विश्लेषणको पालो। चुन देवीको ललकारमा सानेपाको हुंकार शीर्षकमा डाक्टर गणेश प्रसाद घिमिरेको विचार हिमालय टाइम्समा छापिएको छ। विधानभन्दा माथि पार्टी सभापति पनि छैन। आज नेपाली कंग्रेस वैधानिक रूपमा 15 महाधिवेशन गर्ने तर्खरमा जुटेको छ। विशेष महाधिवेशनबाट आएका पार्टी सभापति गगन कुमार थापा विधानभन्दा बाहिर गएर पार्टीका कुनै काम कार्यवाही हुन नसक्ने अडानमा रहेका छन्। पार्टी एक ढिक्का छ। चुनदेवीमा सहभागी हुने बाहेक विशेष महाधिवेशनलाई नेपालका संवैधानिक निकायले स्वीकार गरिसकेको छ। यसरी विधानत संविधानत वैध भएको पार्टीलाई अवैध हो भन्ने रोइलो किन होला? देवीलाई सानेपाले बोलाएको छ। सानेपाले विधान सम्मत तरिकाले बोलाउने हो, विधान मिचेर बोलाउने होइन। विधान सम्मत तरिकाले बोलाएको ठाउँमा जानु आवश्यक पनि हो। चुनदेवीलाई सानेपामा विलय गराउ। सानेपा नै नेपाली कंग्रेसको वैधानिक मुकाम हो। बाहिर बसेर आफूलाई शिवजीको घाँटीको सर्प नमानौ।
3: भाषणमै सीमित सड़क सुरक्षा शीर्षकमा डाक्टर पुष्पराज पन्तको विचार नागरिक दैनिकमा छापिएको छ। मोटरसाइकल दुर्घटनामा टाउकाको चोटबाट जोतिन अनिवार्य हेलमेटको नियम घोषणा गरिन्छ, तर त्यसको कार्यान्वयनका लागि न्यूनतम पूर्वाधार बनाउन राज्य तयार छैन। केवल केही लाख रूपियाँको लागतमा स्थापना गर्न सकिने हेलमेट गुणस्तर टेस्टिङ ल्याब खोल्न सरकारले कुनै तदारूकता देखाएको छैन।
2: हस्त नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

Weekend bonus pal. Visakap Hernandez Home. भरपूर मनोरंजन सहित मात्र रु 999 में डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महीना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: आज नेपाल पुर्याउने भएको छ। ग्लोबल टेन्डर मार्फत खरीद गरिएको 30,000 मेट्रिक टन डीएपी मल भारतको कोलकाता बन्दरगाहमा जुलाई 10 आइपुगेको थियो। त्यस मलमध्ये 1,250 मेट्रिक टन मल यही साउन 1 गते नेपालतर्फ ढुवानी शुरू भएको थियो। बाँकी मल हाल कोलकाता बन्दरगाहमै नेपाल ल्याउने प्रक्रियामा रहेको मन्त्रालयले जानकारी गराएको छ। प्याकेजिङ सम्पन्न भएसँगै मल क्रमश नेपाल भित्रिने कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सीआईएनसँग बताउनुभयो। मल आपूर्तिको व्यवस्थापन कृषि सामग्री कम्पनीबाट हुँदै आएको छ।
1: प्रतिनिधि सभामा अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 17 संशोधन प्रस्ताव दर्ता भएको छ। सांसदहरूले प्रस्तावनादेखि नै संशोधन प्रस्ताव राखेका छन्। सांसदहरू परशुराम तामाङ, गणेश बहादुर विश्वकर्मा, प्रमिला कुमारी गक्षदार, गणेश पराजुली, नरेन्द्र कुमार केरूङ, सुमनिमा उदास, सुशील खटका, अनुष्का श्रेष्ठ, प्रकाश चन्द्र परियारले विभिन्न दफामा संशोधन प्रस्ताव राख्नु भएको हो। त्यसैगरी सांसदहरू भूमिका लिम्बु सुब्बा, कुलभक्त साक्य, ऐन बहादुर महर, गणेश कार्की, गुरू प्रसाद बराल, कमल सुवेदी, समीक्षा बास्कोटा र सुलभ खरेलले पनि संशोधनको लागि प्रस्ताव दर्ता गर्नुभएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद परशुराम तामाङले परम्परागत रूपमा अभ्यास तथा पुस्तान्तरण गर्दै आएका भन्ने शब्दहरूको सट्टामा पुस्तौंदेखि प्रचलनमा रहेका आदिवासी तथा परम्परागत ज्ञान सिप तथा अभ्यास जस्ता प्रस्तावनामै राख्नुपर्ने उल्लेख गर्नुभएको छ। रासोपा सांसद कमल सुवेदीले नेपालमा बसोबास गर्ने थारू, आदिवासी, जनजाति लगायत विभिन्न जाति, क्षेत्र र समुदाय ले विकास गरेका अभौतिक सांस्कृतिक सम्पदाहरूलाई युनेस्को विश्वव्यापी मान्यताको आधारमा पहिचान, संरक्षण, पुनर्जीवन र भविष्यमुखी प्रवर्धन गर्न वाञ्छनीय भएकाले ऐन बनाएको भन्ने लेख्ने प्रस्ताव गर्नुभएको हो भने राष्ट्रपाकी अर्का सांसद सुलभ खरेलले नेपालभित्र तथा विदेशमा बसोबास गर्ने नेपाली व्यक्ति, समूह तथा समुदायले परम्परागत रूपमा अभ्यास तथा पुस्तान्तरण गर्दै आएका अभौतिक सांस्कृतिक सम्पदाको पहिचान, संरक्षण र प्रवर्धन गर्न वाञ्छनीय भएकाले ऐन बनाएको भनेर प्रस्तावनामा लेख्नुपर्ने भन्नुभएको छ। नेकपाका सांसद गणेश बहादुर विश्वकर्माले अभौतिक भन्ने शब्दको सट्टा मौलिक भनेर लेख्नुपर्ने प्रस्ताव गर्नुभएको छ। विधेयक प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा दफावार छलफल भइरहेको छ। यही विधेयकको बारेमा सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालको आयोजनामा विशेष छलफल आज हुँदैछ। छलफलमा संसदीय समितिका सभापति, सांसद र सरोकारवाला निकायको सहभागिता हुन लागेको छ। यसैबीच प्रतिनिधि सभामा रहेको नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक 2083 विभिन्न राजनैतिक दलका 18 सांसदले 77 संशोधन प्रस्ताव दर्ता गराएका छन्। प्रतिनिधि सभा नियमावली 2083 नियम 114 बमोजिम दर्ता भएका संशोधन प्रस्तावहरूलाई सभामुख डोलप्रसाद अर्यालले स्वीकृत गर्नुभएको छ। संशोधनकर्ता सांसदहरूले मुलुकको केन्द्रीय बैंकलाई प्रविधि मैत्री बनाउन डिजिटल बैंकिङ, केन्द्रीय बैंक डिजिटल मुद्रा, क्रिप्टो करेन्सीको नियमन, संचालक समितिको संरचना र योग्यता जस्ता महत्वपूर्ण विषयहरूमा परिमार्जनको माग गरेका छन्। विधेयकमा प्रविधिको बढ़दो प्रयोगलाई नियमन गर्न धेरैजसो सांसदहरूले नयाँ व्यवस्थाहरू प्रस्ताव गरेका छन्।
0: कानून न्याय तथा मानव अधिकार समितिकी सभापति समीक्षा बास्कोटाले अधिकार कर्मी बिनु यादव र निहारिका राजपूतसँग गृहमन्त्रीलाई भेट गर्ने वातावरण बनाउन गृह मन्त्रालयसँग आग्रह गर्नुभएको छ। गृहमन्त्रीसँग यादव र राजपूतले भेट्न चाहेको विषय बारेमा बोल्दै सभापति बास्कोटाले कुनै पनि नागरिकले आफ्ना माग राख्न मन्त्रीलाई भेट्न पाउनुपर्ने र त्यसका लागि आवश्यक समन्वय गरिदिन गृह मन्त्रालयलाई आग्रह समेत गर्नुभएको हो। सिंहदरबारमा बसेको कानून न्याय तथा मानव अधिकार समितिको बैठकमा सभापति बास्कोटाले यस्तो आग्रह गर्नुभएको थियो। विगतदेखि नै हिंसा पीड़ित रहेको भन्दै आवाज उठाइरहेकी कुमारी आमाका नामबाट परिचित निहारिका र विनु शनिबार गृहमन्त्रीसँग आफ्ना समस्या राख्न नपाएको भन्दै घण्टी बजार सिंहदरबार गेटमा धरना दिनुभएको थियो। तर उहाँहरू दुवैजनालाई महिलालाई प्रहरीले लछार पछार गरेर हटाएको थियो। सभापति बास्कोटाले भन्नुभयो, नागरिक सम्बन्धी विषय उसका उपसाकोट पहिरोबाट विस्थापितको समस्या, बिनु यादव र निहारिका राजपूतका विषयमा सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल गरिनेछ। विशेष गरी नागरिकले आफ्ना समस्या मन्त्री समक्ष राख्न चाहेको अवस्थामा गृह मन्त्रालयलाई भेटघाटको व्यवस्था मिलाउन अनुरोध गरिएको छ। बैठकमा सभापति बास्कोटाले बाल सुधार गृहमा रहेका बालबालिकाको मानव अधिकार उचित खानपान र शोषणको अवस्थामा सुधार गर्न सरकारलाई विशेष ध्यान दिन समेत आग्रह गर्नुभएको छ।
2: कारागारमा पनि जस्तो अदालती प्रक्रियामा पनि बाल विजयकर्तालाई उपस्थिति गराउँदाखेरि हामीले डिजिटल्ली नै अहिले त अदालतले कति काम चाहिँ डिजिटल्ली पनि गरिदिइरहेको छ र कारागारले त्यो इम्प्लिमेन्ट पनि गरिराखेको छ। त्यो गर्दाखेरि चाहिँ हामीलाई जुन अघि गाडीको अभाव छ भने त्यसमा पनि अलिकति फोकस्ड हुने र उहाँहरूलाई यता र उता अदालती लिएर जाँदाखेरि यो बाल विजयकर्तालाई म चाहिँ कतै अपराधी नै हो कि भन्ने मानसिकता उहाँहरूको मनोसामाजिक हिसाबले पनि उहाँहरूलाई सजिलो पार्नको लागि हामीले त्यो डिजिटल माध्यमलाई चाहिँ कसरी प्रयोग गर्न सक्छौं त्यसमा पनि हामीले काम गर्नुपर्ने जस्तो देखिन्छ।
0: विशेष गरी रूपन्देही लगायत क्षमता भन्दा बढ़ी बालबालिका रहेका सुधार गृहको अनुगमन गरी ती समस्या समाधान गर्न उहाँले सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण समेत गराउनु भएको छ। बैठकमा सभापति बास्कोटाले समितिमा सांसदहरूले उठाएका सार्वजनिक सरोकारका विषयमा समेत समितिको ध्यानाकर्षण गराउनु भएको थियो। संसदीय समितिले देशभरका बाल सुधार गृहको भौतिक पूर्वाधारमा सुधार, क्षमता अभिवृद्धि र बालबालिकाको पोषण व्यवस्थापनमा तत्काल कार्य अघि बढ़ाउन समेत सरकारलाई निर्देशन दिएको छ।
1: बर्खायाम शुरू भएसँगै देशभरका 80 राजमार्गका विभिन्न खण्डमा पहिरो खसेर सवारी आवागमन प्रभावित हुने जोखिम देखिएको छ। नारायणगढ मुगलिन सड़क खण्डको तुइन खोलामा दैनिक जसो पहिरो खसिरहेको छ भने पहिरो गएपछि मेसिन र प्रविधिको सहायतामा पन्छाएर सवारी साधन सञ्चालन गर्ने गरिएको सड़क विभागले जानकारी गराएको छ। यो खण्डमा पहिरोको जोखिम बढ़िरहेकाले मौसम पूर्वानुमान महाशाखाको सूचनालाई आधार मानेर जिल्ला प्रशासन कार्यालय चितौनले रातको समयमा सवारी आवागमनमा रोक्ने गरेको छ। राति र आइतबार पनि पर्ने मौसम पूर्वानुमान महाशाखाको त्यो पूर्वानुमान रहेको थियो। सधैँको बर्खामा कान्ति राजमार्ग, बीपी राजमार्ग, नागढुङ्गा मुगलिन सड़क, कोशी कर्णाली कालीगण्डकी करिडोर, साँफे मार्तडी सड़क, भालुबाङ प्युठान सड़क, सुर्खेत नेपालगंज सड़क, मेची राजमार्ग, नारायणगढ मुगलिन सड़क, गल्छी त्रिशुली स्याप्रुवेशी रसुवागढ़ी सड़कका विभिन्न खण्डमा पनि पहिरोको जोखिम रहेको विभागले जानकारी गराएको छ। विस्तार भइरहेको नागढुङ्गा मुगलिन सड़क अन्तर्गत पहिरो खस्ने जोखिम रहेका क्षेत्रमा फुर्के खोला, झ्याप्ले खोला, 13 किलोमिटर, 4 किलो, रातमाते, शीतल बजार नजिक, विशाल बजार नजिक, ज्यामिरे घाट, ज्वाङ खोला, मौवा खोला र घोप्टेबीर रहेका छन्। नागढुङ्गा नौबिसे सड़क अन्तर्गत झ्याप्ले खोलामा असोज 2081 रोकिराखेका माइक्रो बस र यात्रु बस पहिरोले पूर्दा 35 जनाको मृत्यु भएको थियो। अहिले त्यस क्षेत्रमा पहिरो रोकथामको काम भएको र 55 उपकरण तयारी अवस्थामा राखिएको विभागले जनाएको छ। नागढुङ्गा मुगलिन सड़क निर्माणाधीन अवस्थामा रहेकाले पहिचान गरिएको ठाउँमा भन्दा पनि नयाँ ठाउँबाट पहिरो खस्ने समस्या रहेको सड़क विभाग अन्तर्गत संघीय सड़क सुपरिवेक्षण तथा अनुगमन कार्यालयका प्रमुख सौजन्य नेपालले जानकारी गराउनु भएको छ। पछिल्लो 3 घण्टाको मौसमी अवस्थालाई विश्लेषण गर्दा कर्णाली प्रदेशका 1-2 स्थानमा मात्रै पानी परिरहेको छ भने अरू प्रदेशका अधिकांश स्थानमा पानी परिरहेको छ र बितेको 3 घण्टामा सबैभन्दा धेरै पानी बर्दियाको ताराताल क्षेत्रमा परेको छ, जहाँ 35.8 मिलिमिटर पानी परेको छ भने त्यसै गरी बैदौली क्षेत्रमा पनि 27.4 मिलिमिटर पानी परेको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा पाल्पामा बिरूवा रोपेपछि किसानलाई नगद प्रोत्साहन,
3: त्यस्तै किसिमको चाहिँ यस्ता फर्महरूलाई पनि प्रोत्साहन गरेर कन्टिन्यू 4-5 वर्ष चाहिँ लगानी गरिदिने गर्यो भने चाहिँ कृषकहरूको जीवनस्तर माथि उठ्छ जस्तो मलाई लाग्छ।
1: 72% ज्येष्ठ नागरिक कृषि क्षेत्रमा सक्रिय, आकस्मिक बाढ़ी र पहिरोबाट भारतमा कम्तीमा 19 जनाको मृत्यु, सभापति थापासँग वार्ताका लागि देउबा पक्षको 5 बुधे प्रस्ताव लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
6: पाँच बजे बिहान उठेर भरे दस बजे राति सुन महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
7: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
8: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
7: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
9: महिलाको श्रम अधिकार र सम्मानको आवाज,
10: कार्यक्रम साझा आवाज,
7: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
11: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
12: प्रोपाइटर मधुमाया जीसी पढे होइन प्रोपाइटर बनेको छु, हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6,00,000 जति कमाइन्छ।
7: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे CIN मार्फत देख्दै भर
8: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि CIN को फेसबुक पेज र युट्युब CIN च्यानलमा पनि।
9: पसिनाको सम्मान, समानताको अभियान,
10: कार्यक्रम साझा आवाज।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीभित्रको एकता कायम राख्न 5 बुँदे प्रस्ताव सार्वजनिक गरेको छ। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको निवर्तमान पदाधिकारी सदस्य प्रदेश समितिका सभापति जिल्ला सभापति सहितको बैठकले संस्थापन पक्षबाट भ्रमपूर्ण प्रचार भएको भन्दै आफ्नो पक्षबाट राखिएका 5 बुँदे प्रस्ताव सार्वजनिक गरेको हो। प्रस्तावका विषयमा जानकारी गराउँदै नेता मीन विश्वकर्माले भन्नुभयो,
14: विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्य समिति र 14 महाधिवेशनबाट विशेष महाधिवेशनमा भाग नलिएका केन्द्रीय कार्य समितिलाई मिलाएर केन्द्रीय कार्य समिति पुनर्गठन गर्ने र त्यो पुनर्गठित केन्द्रीय कार्य समितिले आवश्यकता अनुसार सभापति गगन थापाको नै बहुमत रहने गरी कार्य सम्पादन समिति बनाउने, 15 महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनका लागि पुनर्गठित केन्द्रीय कार्य समितिले सहमतिमा 15 महाधिवेशनको कार्यपालिका घोषणा गर्ने, सहमतिकै आधारमा केन्द्रीय समितिको निर्णय अनुसार महाधिवेशनका लागि आवश्यक पर्ने विभिन्न समितिहरू बनाउने र त्यो समितिमा पनि सभापतिकै बहुमत राख्ने, पुनर्गठन गर्ने र त्यो पुनर्गठित केन्द्रीय कार्य समितिले आवश्यकता अनुसार सभापति गगन थापाको नै बहुमत रहने गरी कार्य सम्पादन समिति बनाउने।

0: गर्माले तत्काल सहमतिका लागि अघि बढे पनि नेतृत्वले त्यसलाई व्यवस्था गरेको बताउनु भएको छ। उहाँले पार्टी एकताको विषयलाई लिएर नियमित महाधिवेशनका पक्षधरले दिनानुदिन नयाँ र मान्नै नसकिने प्रस्तावहरू अघि सारेको समेत बताउनुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले मुलुकमा परिभाषाविहीन दिशाविहीन नीतिविहीन र थितिविहीन राजनीति चलिरहेको बताउनु भएको छ। हिजो सांसदहरूलाई प्रशिक्षण दिँदै उहाँले लोकतन्त्रमा सरकार परिवर्तनका लागि संवैधानिक कानूनी संसदीय बाटाहरू भए पनि अहिले बनेको सरकारको प्रारम्भमै मान्छे मार्ने मराउने षड्यन्त्र गराउने बाट शुरू भएको समेत उहाँले आरोप लगाउनुभयो। उहाँले अहिलेको राजनीति परिभाषाविहीन राजनीति चलिरहेको समेत बताउनु भएको छ। दिशाविहीन राजनीति नीतिविहीन राजनीति थितिविहीन राजनीति त्यस ढंगको राजनीति चलिरहेकाले लोकतन्त्रमा सरकार परिवर्तनका लागि संवैधानिक कानूनी संसदीय बाटाहरू रहेको समेत उहाँले बताउनुभयो।
1: 72% ज्येष्ठ नागरिक कृषि क्षेत्रमा सक्रिय रहेको पाइएको छ। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले तथ्याङ्कमा ज्येष्ठ नागरिक 2083 प्रकाशन गर्दै यस्तो विवरण सार्वजनिक गरेको हो। ज्येष्ठ नागरिकको संख्या र उनीहरूको स्थिति जन्ने विवरण समावेश गरिएको छ। विवरण अनुसार हाल नेपालमा 33,55,808 जना ज्येष्ठ नागरिक छन्। ती मध्ये 68.8% ज्येष्ठ नागरिक स्व व्यवसायमा वा कामदारका रूपमा छन्। 13.4% ज्येष्ठ नागरिक रोजगार छन् भने 0.8% रोजगारदाताको रूपमा छन्। 17% ज्येष्ठ नागरिक परिवारको सहयोगीको रूपमा छन् भने स्व व्यवसाय वा कामदारको रूपमा रहेका ज्येष्ठ नागरिकहरूमध्ये आर्थिक रूपले सक्रिय भएको कार्यक्षेत्रमा कृषि क्षेत्र अधिक रहेको छ। विवरण अनुसार 72.6% ज्येष्ठ नागरिक कृषि क्षेत्रमा छन्। 27% ज्येष्ठ नागरिक गैर कृषि क्षेत्रमा छन्। गत आर्थिक वर्ष 2082-83 धनुषाबाट सबभन्दा बढ़ी वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको विवरणमा यो तथ्याङ्क उल्लेख गरिएको छ। 77 जिल्ला मध्ये धनुषाबाट सबैभन्दा धेरै श्रमिक वैदेशिक रोजगारीमा गएका छन् भने श्रम स्वीकृति लिएर सबैभन्दा कम मनाङबाट वैदेशिक रोजगारीमा गएको पाइएको छ।
0: सरकारले व्यापार घाटा न्यूनीकरण सम्बन्धी राष्ट्रिय कार्य योजना अध्यावधि गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले 2079-80 2084-85 व्यापार घाटा न्यूनीकरण सम्बन्धी राष्ट्रिय कार्य योजना अध्यावधि गरेको हो। मन्त्रालयका अनुसार यो प्रथम पटकको अध्यावधि हो। अध्यावधिक कार्य योजनामा योजनाको कार्यान्वयन गर्न प्रत्येक निकायको कार्य जिम्मेवारी र समय सारिणी उल्लेख गरिएको छ। कार्य योजना बमोजिम सम्बन्धित निकायहरूले आफ्नो जिम्मेवारी भित्रका कार्य तोकिएको समय सीमा भित्रै सम्पन्न गर्ने भनेर समयमा नै तोकिने भएको हो। विभिन्न निकायले समन्वयात्मक रूपमा गर्नुपर्ने प्रकृतिका कार्यहरूका लागि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले समन्वयात्मक भूमिका निर्वाह गर्नेछ। प्रत्येक निकायहरूले कार्ययोजनामा रहेका न्यायगत जिम्मेवारीको वार्षिक तथा आवधिक परिमाणात्मक लक्ष्य निर्धारण गरी नतिजा सूचकको आधारमा अनुगमन तथा मूल्यांकन गर्ने व्यवस्था मिलाउनु पर्नेछ।
1: उच्च अदालतमा 2 वर्ष नागेका मुद्दा शून्यमा झरेको पाइएको छ। यो हेटौडा उच्च अदालतको प्रसंग हो। अघिल्लो आर्थिक वर्षमा देशभरका अदालतले 55% मुद्दा फर्स्योट गरेका छन्। सर्वोच्च अदालत, उच्च अदालत तथा मातहतका इजलास, जिल्ला अदालत र विशिष्टीकृत अदालतले कुल लगतको 55.33% मुद्दा फर्स्योट गरेका हुन्। सर्वोच्चले कुल लगतको 29.46% मुद्दा फर्स्योट गरेको छ। सर्वोच्च अदालतले उपलब्ध गराएको आर्थिक वर्ष 2082-83 विवरण अनुसार सर्वोच्च अदालत, उच्च अदालत तथा इजलास, जिल्ला अदालत एवं विशिष्टीकृत अदालत र न्यायाधिकरणमा जिम्मेवारी सरेका समेत 3,57,023 मुद्दा लगत कायम भएका छन्। कुल लगतमा रिटको विवरण पनि सामेल गरिएको छ, जसमध्ये 1,96,474 मुद्दा फर्स्योट भएका छन्। फर्स्योट दर कुल लगत को 55.33% हो। असार मसान्तसम्मको अवधिमा सर्वोच्च अदालतमा मुद्दा तथा रिटको जम्मा लगत 38,936 रहेकोमा 11,469 थान अर्थात 29.46% मुद्दा फर्स्योट भएका छन्। उच्च अदालत तथा इजलासमा जम्मा लगत 60,564 कायम रहेको 42,614 थान मुद्दा फर्स्योट भएको पनि विवरणमा उल्लेख गरिएको छ।
0: साझा खबरमा अब विदेशका खबर।

0: बाढ़ी र पहिरोबाट भारतमा कम्तीमा 19 जनाको मृत्यु भएको छ। प्रभावित क्षेत्रमा उद्धार कार्य भइरहेको अधिकारी र संचार माध्यमहरूले उल्लेख गरेका छन्। बाढ़ी र पहिरोबाट म्यानमारको छिमेकी उत्तर पूर्वी राज्य नागाल्याण्डमा 8 जनाको मृत्यु भएको छ भने भारत नियन्त्रित जम्मू कश्मीरमा 11 जनाको मृत्यु भएको छ। जम्मू कश्मीरका मुख्यमन्त्री ओमार अब्दुल्लाले जम्मू क्षेत्रको रजौरीमा भएको ठूलो आकस्मिक बाढ़ीप्रति गम्भीर दुःख व्यक्त समेत गर्नुभएको छ। सेनाका जवान र राज्यको आपतकालीन टोलीले जम्मूको रजौरी जिल्लाबाट 5 बालबालिका सहित 11 जनाको उद्धार गरेका छन्। उता गुयानाको तटमा शनिबार राति 116 जना यात्रु बोकेको डुंगा दुर्घटना भएको छ। 8 जनाको जीवित उद्धार गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन् र पश्चिम एसियामा युद्ध पुनः शुरू भएको छ। पहिलो पटक अमेरिकी सैनिकको मृत्यु भएपछि अमेरिकाले इरानमाथि हवाई आक्रमण शुरू गरेको हो। इरानले पनि अमेरिकी आक्रमणको तत्कालीन प्रतिक्रिया दिँदै कुवेतमा रहेका दुई अमेरिकी सैनिक आधारलाई लक्षित गरी आक्रमण गरेको छ। यो आक्रमण एक सातादेखि बढ़दै आएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले बताएका छन्। तेहरानले विमानस्थल, रेलवे स्टेशन र पुलमाथि निशाना बनाएको आरोप समेत लगाएको छ।
1: साझा खबरमा अब खेल खबर। साबिक विजेता अर्जेन्टिनालाई हराउँदै स्पेनले फिफा विश्वकप 2026 उपाधि उचालेको छ। अमेरिकाको न्यूयोर्क स्थित न्यूजर्सी रंगशालामा भएको आज बिहानको फाइनल खेलमा अर्जेन्टिनालाई 1-0 पराजित गर्दै स्पेनले 16 वर्षपछि विश्वकपको उपाधि जितेको हो। स्पेनलाई उपाधि जिताउन फेरान टोरेसले गरेको गोल नै निर्णायक बन्यो। टोरेसले खेलको 106 मिनटमा स्पेनका लागि गोल गर्दै अग्रता दिलाउनुभयो। निर्धारित 90 मिनटमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकिलिएको थियो। निर्धारित समयको अन्तिम समयमा एन्जो फर्नान्डेजले दोहोरो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि अर्जेन्टिना 10 खेलाड़ीमा सीमित भएको थियो। अतिरिक्त समयको दोस्रो हाफको शुरूआतमै स्पेनले अग्रता लिँदै उपाधि हात पारेको हो। स्पेनले खेलको अधिकांश समय अर्जेन्टिनालाई दबावमा राखेको थियो। स्पेनले सन् 2010 पहिलो पटक विश्वकपको उपाधि पछिल्लो पटक जितेको थियो। यसपटक फाइनलमा अर्जेन्टिनालाई हराउँदै स्पेनले 16 वर्षपछि विश्वकपको उपाधि जित्न सफल भयो। फिफा विश्वकप शुरू हुनु अघि साबिक उपविजेता फ्रान्सलाई सबैभन्दा बलियो दावेदारको रूपमा पनि हेरिएको थियो। स्टार खेलाड़ीहरूको जमघट टीममा रहेको थियो। यसैबीच सर्वाधिक गोल गरेका फ्रान्सका खेलाड़ी 27 वर्षीय किलियन एम्बापेले यस वर्षको गोल्डेन बुट जित्न सफल हुनुभएको छ। उहाँले विश्वकपको यात्रामा सर्वाधिक 22 गोल गर्न सफल हुनुभयो। यसअघि अर्जेन्टिनाका कप्तान लियोनल मेसी गोल्डेन बुटको दावेदारका रूपमा पनि चर्चा गरिएको थियो। उहाँको नाममा 21 गोल रहेको छ। र नेपाल प्रिमियर लीग एनपीएलको टोली पोखरा एभेन्जर्सले श्रीलंका अजन्था मेन्डिसलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। पोखराले तेस्रो संस्करणका लागि श्रीलंका पूर्व क्रिकेटर मेन्डिसलाई नियुक्त गरेको हो। आउँदो संस्करणका लागि टोलीलाई थप प्रतिस्पर्धात्मक बनाउने लक्ष्यसहित मेन्डिसलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको पोखरा एभेन्जर्सले सार्वजनिक गरेको छ। सामाजिक सञ्जाल मार्फत श्रीलंका स्पिनर मेन्डिसले तीनवटै फर्म्याटमा देशको प्रतिनिधित्व गर्नुभएको छ। उहाँले 19 टेस्टमा 70 विकेट, 87 एक दिवसीय अन्तर्राष्ट्रियमा 152 विकेट र 39 T20 अन्तर्राष्ट्रियमा 66 विकेट लिनुभएको छ।
0: पाल्पाको एक गाउँपालिकामा एक बोट सयको नोट अभियान रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9800100477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: साझा खबरमा अब एक बोट सयको नोट अभियानको कुरा। पाल्पाको रिद्धिकोट गाउँपालिकाले अघि सारेको एक बोट सयको नोट अभियानले यति बेला स्थानीय किसानहरूमा उत्साह जगाएको छ। यस कार्यक्रम अन्तर्गत फलफूल तथा जड़ीबुटीका बिरूवा रोप्नका लागि गएको आर्थिक वर्ष 2082-83 मात्रै 388 जना किसानले गाउँपालिकामा आवेदन दिँदै 37,000 भन्दा बढ़ी बिरूवाको रोपण गरेका छन्।
4: पाल्पाको रिब्दीकोट गाउँपालिका दुई देउराली चित पानीका 81 वर्षीय खिमानन्द पोखरेलले यस वर्ष 325 सुन्तलाको बिरुवा रोप्नुभयो। अघिल्लो वर्ष पनि सुन्तला, कागती, मौसम लगायतका 200 बढी बिरुवा लगाउनु भएका उहाँले यस वर्ष भने रिब्दीकोट गाउँपालिकाको एक बोट सयको नोट कार्यक्रम अन्तर्गत सुन्तला लगाएर वन्य जन्तुबाट समेत बाली नाली जोगाउन सकिने बताउनुहुन्छ।
5: वन्य जन्तु हटाउनको लागि र सुविधालाई धेरै पैसा कमाउनलाई अनि फलफुल बिरुवा सुन्तला अथवा कागती अरू अन्य फलफुल हुन सक्छ।
4: सुन्तलाको बिरुवा रोप्दा जंगली जनावरबाट समेत बाली जोगाउन सजिलो हुने अनुभव खिमानन्दसँग छ। स्थानीय सरकारले किसानहरूलाई आत्मनिर्भर बनाउन र उनीहरूको लगानी सुरक्षित गर्न 4 वर्षसम्म प्राविधिक र नगद सहयोग उपलब्ध गराउने रणनीति बनाएको छ। किसानहरूले रोपेका बिरुवाहरू मरेर जाने सम्भावना कम हुने र किसानले वास्तविक रूपमा प्रतिफल पाउने सुनिश्चित बढेको र एक बोट सयको नोट अभियानले पालिका भित्रका किसानलाई हौसला थपेको बताउँदै कुसुम खोलाका दिवाकर अर्याल,
6: एक बोट सयको नोट भन्ने कार्यक्रम ल्याएको अति राम्रो ल्याएको छ। कमसेकम 4 वर्षसम्म त्यसले प्रतिफल नदिँदासम्म त्यसलाई कन्टिन्यू चाहिँ अनुदान दिने जुन कार्यक्रम ल्याएको छ, त्यस्तै किसिमको चाहिँ यस्ता फर्महरूलाई पनि प्रोत्साहन गरेर कन्टिन्यू 4-5 वर्ष चाहिँ लगानी गरिदिने गर्यो भने चाहिँ कृषकहरूको जीवनस्तर माथि उठ्छ जस्तो मलाई लाग्छ।
4: रिब्दीकोट गाउँपालिकाले 8 वडामा फलफूलको नमूना बगैंचा बनाउने उद्देश्यले किसानलाई प्रोत्साहन कार्यक्रम चलाएको छ। चालू आर्थिक वर्षमा गाउँपालिकाले एक बोट सयको नोट कार्यक्रम ल्याएपछि 388 जना किसानले 37,000 भन्दा बढी बिरुवा रोपण गर्न गाउँपालिकाले यो कार्यक्रमका लागि 40,00,000 रुपियाँ यस वर्ष विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भूषाल बताउनुहुन्छ।
7: अधिक मात्रामा रहेको यहाँको बाँझो जग्गालाई उपयोग गर्ने र यहाँका किसानहरू लाई चाहिँ यहाँ चाहिँ कृषितर्फ चाहिँ अझ प्रेरित गर्ने र यहाँको सम्भाव्यता भएका फलफूल तथा जडीबुटीका बगैंचाहरूको निर्माण गर्ने र किसानहरूलाई आत्मनिर्भर बनाउने।
4: लामो समयदेखि बाँचो रहेका झाडी र पाखाहरूमा स्थानीय सरकारको कार्यक्रमका कारण यति बेला व्यावसायिक कृषिको विस्तार हुनुका साथै ग्रामीण अर्थतन्त्र बलियो बन्ने आशामा रिब्दीकोटका किसान छन्। खेतीयोग्य जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गर्दै फलफूल तथा जडीबुटी उत्पादन मार्फत किसानको आय आर्जन वृद्धि गर्न अभियान प्रभावकारी हुने गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्की बताउनुहुन्छ।
8: एक बोट सयको नोट भन्ने एउटा शीर्षक राखेर किसानहरूले एउटा चाहिँ बिरुवा रोप्दाखेरि 100 रुपियाँ पाउने, यो वर्ष अर्को वर्ष 75 पाउने, अर्को वर्ष फेरि अर्को वर्ष चाहिँ तेस्रो वर्ष 50 पाउने र चौथो वर्षमा हामीले 25 रुपियाँ दिने गरेर 4 वर्षसम्म हामीले त्यहाँ निरीक्षण निगरानी पनि अनुगमन पनि गरिरहने र प्राविधिकहरू पनि खटाइरहने।
4: एक बोट सयको नोट जस्ता उत्पादनमुखी र दीर्घकालीन सोचका कार्यक्रमले गाउँको जमिन बाँझो राखेर शहर पस्ने वा विदेशिने युवालाई आफ्नै माटोमा सुन फलाउन ठूलो प्रेरणा मिलेको स्थानीय वासीको भनाइ छ। भुवन राय माझी, सीआईएन रेडियो मुक्तिनाथ, पाल्पा।
0: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
9: देशभर 80 राजमार्गका विभिन्न खण्डमा पहिरोको जोखिम, कर्णाली प्रदेश बाहेक सबै क्षेत्रमा वर्षा। 1,250 मेट्रिक टन डीएपी मल आज नेपाल आइपुग्दै
0: सभापति थापा पक्षसँग वार्ताका लागि देउबा पक्षको 5 बुधे प्रस्ताव। अवैधिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकमा 17 संशोधन प्रस्ताव। राष्ट्र बैंक विधेयकमा 77 संशोधनको सुझाव।
9: बाल सुधार गृहमा रहेका बाल बालिकाको मानव अधिकारको रक्षा गर्न संसदीय समितिको निर्देशन। 72% ज्येष्ठ नागरिक कृषि क्षेत्रमा सक्रिय। पाल्पामा सुन्तलाको बिरूवा वितरण गर्ने स्थानीय सरकारको अभियान।
0: आकस्मिक बाढ़ी र पहिरोबाट भारतमा कम्तीमा 19 जनाको मृत्यु। गुयानाको तटमा डुंगा दुर्घटना। अमेरिकाद्वारा इरानमाथि पुनः हवाई आक्रमण।
9: र फिफा विश्वकप 2026 उपाधि स्पेनलाई साबिक विजेता अर्जेन्टिना 1-0 पराजित। सर्वाधिक गोल गरेका फ्रान्सेली खेलाड़ी एम्बापेलाई यस वर्षको गोल्डन बुट।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ सांसदहरूले अब राख्ने स्वकीय, सरकारले नै स्वकीय राख्नको लागि अनुमति दिएको छ, त्यसबारेमा निर्णय पनि भइसकेको छ। तर विगतका वर्षहरूमा सांसदहरूले स्वकीयका नाममा आफन्त र अरू व्यक्तिहरूलाई त्यहाँ राखेको र त्यो उपलब्धिमूलक नभएको भनेर विभिन्न टीका टिप्पणीहरू पनि भएका थिए। यहाँ सांसद निवास लेखिएको छ बाहिरपट्टि गेटको नजिकै, र त्यो गेट खोल्न खोजिराखेका छन् एकजना युवा जस्ता देखिने व्यक्ति, र भित्रपट्टि ढोका खोलिसकेपछि कोही व्यक्तिसँग कुराकानी गरिराखेको जस्तो देखाइएको छ। तल यस्तो लेखिएको छ, अंकल
1: म हजुरको जेठानको ससुराको भान्जाको शालीको मामाको नाति स्वकीय सचिवको जागिर पाइएला कि भनिया।
0: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: हजुरको रेडियो 102.1 MHz।
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
3: हावा हुरी चलेको बेला के गर्ने?
4: घरको झ्याल र ढोका बन्द गर्ने,
3: आगोका स्रोतहरू बन्द गर्ने,
4: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
3: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
4: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
3: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
4: हावा हुरी चलेको बेला के नगर्ने?
3: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुनतिर नबस्ने,
4: बिजुलीको तार लत्रिएको छ भने नछुने,
3: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
4: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
3: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
4: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
5: ल के को टेन्सन, हाम्रै रामेसा बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
6: यसको उत्पादन रामेछा बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किनी? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0 47 5 90 4 66 98 6 92 65 99 8।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरी लाई।
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
0: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
2: के तपाई कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
3: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
2: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
3: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
2: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
3: सम्पर्क नम्बर 0845410043, 9863024422।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न

0: वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
0: आउनुहोस् भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
2: हाम्रा विशेषताहरू
3: 40% मात्रै डाउन पेमेन्ट
2: सजिलो मासिक किस्ता सुविधा
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
3: आवश्यक कागजातहरू
2: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255 048541106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: होइन यी बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन साह्रै ढाड दुखाएर हैरान पार्यो सिरक पनि उस्तै छ यता पोका उता पोका डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो उफ हैरान भए म त
3: के गर्नु त बुढी उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई
4: हजुर विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ
2: प्रोप्राइटर ओम बहादुर पुलामी मगर मनिका पुलामी मगर सम्पर्क नम्बर 9869-2245-44
4: 9840-37-78-93 ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली
5: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन
6: लेखेर बोलेर इशारा गरेर संकेत वा चिन्हको माध्यमबाट सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र आचरण नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो
5: महिलाको शरीर बारे घृणा पैदा हुने होच्याउने चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ
6: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरूद्ध आजै बोलौं
7: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
8: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली सम्पर्क नम्बर 0485-43-98 0485-43-98
7: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
8: मन्थली नगरपालिका रामेछाप नगरपालिका सुनापति गाउँपालिका दोरम्बा सैलुङ गाउँपालिका खानादेवी गाउँपालिका गोकुलगुङ्गा गाउँपालिका उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्केकी नि? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 9896625998।
7: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
9: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
4: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
9: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
4: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
9: माटोको वरदान, हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाइ र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
4: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
9: परनिर्भरताको अन्त्य, बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
4: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
9: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।

0: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन।
1: लेखेर बोलेर इशारा गरेर संकेत वा चिन्हको माध्यमबाट सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र आचरण नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
0: महिलाको शरीर बारे घृणा पैदा हुने होच्याउने चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
1: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
2: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
3: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली सम्पर्क नम्बर 0485438 0485438
2: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार एलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
3: मन्थली नगरपालिका रामेछाप नगरपालिका सुनापति गाउँपालिका दोरम्बा सेवन गाउँपालिका खानादेवी गाउँपालिका गोकुलगंगा गाउँपालिका उमाकुण्डा गाउँपालिका र लिखु तामापुसी गाउँपालिकाको संयुक्त पहल

0: भनौँ न
1: निराशावादी
0: कसरी चाहिँ अब त्यो प्रोफाइल पिक्चरहरू त्यसबाट हुन सक्छ होइन जुन हामीले साङ्गीतिक हिसाबले अलिकति व्यक्तिको मनस्थिति चाहिँ अलिक पोजिटिभ छैन है नेगेटिभ छ भन्ने कुरा चाहिँ बुझ्न सक्छौँ अनि कतिपयले चाहिँ पटक पटक यो शान्तिनो प्रयास गरे हुनसक्छ पहिला पहिला होइन जस्तो औषध धेरै खाइदिने शरीरलाई कतै काटेर अलिकति क्षति दिने होइन अथवा चाहिँ म यो गरिदिन्छु भनेर व्यक्त गरिदिने होइन यसबाट पनि व्यक्ति अलिकति चाहिँ के न के तनावमा छ जोखिममा छ आफूले आफूलाई चाहिँ अलिकति पीड़ा महसुस गरिरहेको छ भनेर चाहिँ हामीले बुझ्नुपर्ने हुन्छ अनि साथसाथै अब व्यक्तिको चाहिँ अब कार्यस्थलमा अथवा उहाँको कार्यशैलीमा पनि अलिकति जुन किसिमको चाहिँ सम्पादन आउनुपर्ने पर्फर्मेन्स आउनुपर्ने त्यसमा आइरहेको हुँदैन होइन त्यहाँ पनि अलिकति समस्या भइरहेको हुन्छ अनि व्यक्तिले चाहिँ पटक पटक आफूलाई एकदम गाह्रो भएको होइन डिस्ट्रेसमा भएको चाहिँ कहिले कहिले अभिव्यक्ति दिनुहुन्छ कहिले कहिले हामीहरूले पनि उहाँलाई देखेर बुझ्न सक्दछौँ यी कुराबाट चाहिँ व्यक्तिमा चाहिँ केही समस्या छ र आत्महत्या सम्बन्धी पनि अलिकति जोखिम छ भन्ने कुरा बुझ्नुपर्ने हुन्छ अब यो कुरा व्यक्तिले आफैले पनि अलिकति बुझ्नुभयो र उहाँसँग निकटमा बस्ने व्यक्तिहरूले त्यो चाहे त्यो घरमा होस् छिमेकमा होस् कार्यस्थलमा होस् विद्यालयमा होस् होइन या अन्य ठाउँमा होस् होइन उहाँहरूले पनि त्यो अलिकति सङ्केतहरू बुझ्नुभयो भने उहाँलाई चाहिँ सपोर्ट गर्नको लागि चाहिँ अलिकति सहज हुन्छ।
1: हजुर, हामी यतिखेर कार्यक्रम बदलिदो नेपालमा छौं र कार्यक्रम बदलिदो नेपालमा आज हामी कुराकानी गरिरहेका छौं आत्महत्याको सोच तथा न्यूनीकरणका लागि प्रयास बारेमा र कुराकानीमा आज हामीसँग हुनुहुन्छ मानसिक अस्पतालका निर्देशक तथा प्रमुख कन्सल्टेन्ट साइकियाट्रिक डाक्टर सूरज तिवारी। डाक्टर साहब, हामी चर्चा गरिरहेका छौं विशेष गरेर यो आत्महत्याको सोच आउने बारेमा चर्चा गरिरहेका छौं। पछिल्लो समयमा एक सातामा जुन घटना घटिरहेका छन् होइन एकपछि अर्को त्यस्तै खालको आत्मदाहको प्रयासहरू गरिरहेको त्यस्तै खालका चर्चाहरू आइरहेको र कपी क्याट हुन खोजेको हो कि कस्तो के भन्छौ यसलाई चाहिँ हामीले?
0: अब यस्तो छ, अब यो हुन त अब एकदम माइन्ड ब्रेन भनेको चाहिँ एकदम कम्प्लेक्स भनेर कुरा हो होइन। अब सानो हाम्रो यो टाउको भित्र चाहिँ सब त्यहाँ हुन्छ ब्रेन होइन अनि माइन्ड चाहिँ अब त्यतै कतै हुन्छ तर एक्ज्याक्टली माइन्ड ब्रेनमै हुन्छ।

0: कि कता हुन्छ भन्ने कुरा पनि ठ्याक्कै कन्फर्म छैन होइन. अनि हाम्रो नर्भस सिस्टम फेरि ब्रेनदेखि लिएर मेरुदण्डसम्म भएर अनि त्यसको चाहिँ नर्भ्सको माध्यमबाट अनि अरू न्युरल भनौँ न सर्किटको माध्यमबाट केमिकल्सको माध्यमबाट सम्पूर्ण शरीरमै प्रभाव त्यसले चाहिँ भनौँ न नेटवर्कमा हुन्छ, सम्पूर्ण शरीरमै त्यो फैलिएर बसेको हुन्छ. अब त्यही त यो ठ्याक्कै किन मान्छेले के गर्छ भन्ने कुरा चाहिँ एकदम सजिलो तरिकाले सिम्पल तरिकाले भन्न सकिँदैन होइन. अब मैले जस्तो कपी क्याटवाला कुरा गर्नुभयो अहिले आत्महत्याको बारेमा, अब मैले अलिकति अर्को विषयमा गएँ. जस्तो हामीहरूले सुनिरह होला कन्भर्जन डिसअर्डर भनेर होइन, छोप्ने व्यथा भनेर, जुन विद्यालयहरूमा एकजना एउटा विद्यार्थी होइन प्रायः जसो हामीले चाहिँ त्यसमा चाहिँ बढी जसो महिला नै भएको भन्छौँ, बढी महिलाहरूलाई बढी हुने बिहोस भएपछि ढलेपछि अनि फेरि अर्कोलाई पनि त्यस्तै भयो, गर्दा गर्दै विद्यालयको कक्षा अथवा विद्यालयलाई नै केही दिन बन्द गर्नुपर्ने अवस्था आयो भन्ने सुनेछ होइन. भने त्यहाँ पनि एक प्रकारको कपी त भइरहेछ होइन. त्यो कपी किन भइरहेछ भन्ने कुरा चाहिँ ठ्याक्कै चाहिँ त्यसको पनि यही नै कारण भन्ने छ नि. त्यसमा पनि हामीले विभिन्न थ्योरीहरू छन् होइन. एउटा अलि न्युरल हिसाबले कुरा गर्दा मिरर न्युरनको पनि कुरा गर्छन्. जस्तो हामीले एउटा व्यक्तिले अर्को व्यक्तिलाई बुझ्ने होइन, जस्तो इन्ट्युसनमा पनि त्यो अलिअलि आउँछ होइन. र जस्तो उसको भावना र मेरो भावना एउटै हो भन्ने खालको इम्पथाइज गर्ने के होइन, इम्पथाइज उसले के महसुस गरिरहेको होला मैले पनि त्यो बुझ्न सक्छु भनेर
1: समानुभूति
0: इम्पथाइज गर्ने कुराहरू अनि इन्ट्युसनका कुराहरू, अर्काको विचार बुझ्न सक्ने कुराहरू, अन्डरस्ट्यान्ड गर्ने भन्छ नि त्यो कुराहरू, र ग्रुप हामी एउटै ग्रुपको हो भन्ने फिल गर्ने, ग्रुप फेनामेना फिल गर्ने कुराहरूमा त्यो मिरर न्युरनको पनि भूमिका छ भन्ने छ होइन. त्यस्ता न्युरनहरू हुन्छन् त्यो बेलामा चाहिँ त्यो न्युरन सक्रिय भयो भने अनि त्यो फिल गर्ने अनि त्यसले गर्दा कहिले कहिले व्यक्तिलाई त्यो गर्नमा चाहिँ त्यस्ता खालका सिमिलर क्रियाकलाप गर्नलाई त्यसले रोल खेल्ने भन्ने छ एउटा. अर्को चाहिँ साइकोलोजिकल हिसाबले चाहिँ ग्रुप फेनामेना, जस्तो हामी एउटै ग्रुपको भन्ने महसुस भएपछि उसको पीडा र मेरो पीडा एउटै हो भन्ने खालको पनि कहिले कहिले आइदिन्छ. अब तनावमै नभएको व्यक्तिले त महसुस नगर्ला, तर अलिकति ऊ पनि तनाव केही न केही तनावमा छ र अर्को व्यक्तिको पनि कहानी कथा अलिअलि बुझ्न सक्दछ, सुनेको छ, अलिकति सेयरिङ भएको छ भने कहिले कहिले व्यक्तिले त्यो कनेक्सन फिल गर्दछ. साइकियाट्रीमा पनि कुनै कुनै भनौँ न यस्तै क्लासिकल टेक्स्ट बुकमा यस्तो वर्णनहरू पाइन्छ होइन रोगको, जस्तै एउटालाई चाहिँ केही भ्रम भयो एउटा व्यक्तिलाई केही डेलुजन भ्रम भयो होइन, जस्तो श्रीमानलाई त्यो सम्बन्धी भ्रम छ अथवा श्रीमतीलाई छ, अनि उहाँसँग बसिराख्ने अर्को उहाँको स्पाउस श्रीमान या श्रीमतीलाई पनि उहाँसँग बस्दा बस्दा पछि उहाँलाई पनि त्यस्तै खालको चाहिँ भ्रम चाहिँ आउने भन्ने खालको डिस्क्रिप्सन छ. भनेपछि कहिले कहिले सँगै फिल गर्दा होइन, इम्पथाइज गर्दा, एउटै हामी एउटै हो भन्दाखेरि पनि कहिले कहिले केही केही लक्षणहरू, केही केही बिहेभियरहरू चाहिँ व्यक्तिले चाहिँ मेरै हाम्रो नै हो भन्ने खालको फिल गर्ने, र त्यसले गर्दा पनि यदि व्यक्ति पनि केही तनावमा पहिलेदेखि छ, उहाँले पनि आफ्नो तनाव व्यवस्थापन गर्न सक्नु भएको छैन भने उहाँलाई पनि सिमिलर खालको इन्डेक्स केसबाट फेरि अर्को खालको केस घटना भनौँ न व्यवहारमा देखिने खालको चाहिँ भन्ने चाहिँ थियो भनौँ न हामीले पढेको. सायद त्यस्तै खालको कुनै मेकानिजम भएर एउटा घटना भएपछि कहिले कहिले चाहिँ त्यस्तै खालको घटना चाहिँ समाजमा अन्त पनि घट्ने चाहिँ हो जस्तो मलाई लाग्दछ.
1: अब यस्तोमा चाहिँ सामाजिक सञ्जाल चाहिँ कतिको कारकको रूपमा अथवा यसले चाहिँ अलिक नकारात्मक घटनाहरूलाई प्रशय दिन चाहिँ यसले सहयोग पुर्याइरहेछ त.
0: मानसिक स्वास्थ्यका समस्या पनि विभिन्न तत्वहरूको अन्तर्क्रियाले हुन्छ, त्यस्तै गरी आत्महत्या पनि विभिन्न तत्वको अन्तर्क्रियाले नै हुने हो. कुनै एउटा कारणले गर्दा एउटा भइदिइहाल्ने होइन हो. कुनै कुनै घटनाहरू विश्लेषण गर्दा हामी के पाउँदछौँ भने एउटा कुरा चाहिँ अलिक बढी त्यसको चाहिँ भूमिका अलिक प्रमुख थियो कि भन्ने पाउँदछौँ होइन. धेरै जस्तो गाइडलाइनहरूमा यो पनि कुरा आउँदछ कि रेस्पोन्सिबल रिपोर्टिङ भनेर, कुनै पनि कुरालाई चाहिँ हामीले चाहिँ चाहिने भन्दा बढी चाहिँ भनौँ न अलिकति सनसनीखेज बनायौँ, ग्ल्यामराइज गऱ्यौँ अथवा कहिले कहिले ग्लोरिफिकेसन पनि गर्न हुँदैन. जस्तो हो व्यक्तिलाई चाहिँ केही न केही पीडा भएरै, पीडा सहन नसकेर जीवनमा समस्या भएरै, अप्ठ्यारो भएरै उहाँहरूले त्यस्तो आत्महानिको प्रयास या आत्महत्याको प्रयास गर्नुभएको हुन्छ. तर त्यो भनिरहँदा उहाँहरूको दुःख अप्ठ्यारोसँग चाहिँ हामी समानुभूति राख्ने प्रयास चाहिँ गर्दछौँ, कसरी हुन्छ सहयोग गर्ने प्रयास चाहिँ गर्दछौँ. तर भनिरहँदा जे हामी के एउटा वाक्य चाहिँ के भन्नुपर्ने हुन्छ, जे जति भए पनि जीवन अमूल्य छ, त्यसले आत्महत्या गर्ने विकल्प चाहिँ त्यो चाहिँ सही विकल्प होइन होइन. त्यसले गर्दा आत्महत्या गरेको व्यक्तिलाई चाहिँ हामीले त्यो घटनालाई चाहिँ हामीले धेरै ग्लोरिफिकेसन चाहिँ गर्न जरुरी छ होइन. अब त्यस्तो घटना नहोस् भन्नको लागि चाहिँ कुन कुन तहले कुन कुन तबकाले चाहिँ के गर्दा राम्रो हुन्छ भनेर चाहिँ त्यसरी चाहिँ गयो भने चाहिँ आत्महत्या न्यूनीकरणमा मदत पुग्दछ। हजुर,
1: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा आत्महत्याको सोच आउनु र न्यूनीकरणका लागि गर्नुपर्ने प्रयासका बारेमा कुराकानी गरिरहेका छौं। मानसिक अस्पतालका निर्देशक एवं प्रमुख कन्सल्टेन्ट साइकियाट्रिस्ट डाक्टर सूरज तिवारीसँगको कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
2: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
3: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
4: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
3: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
4: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
5: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: कार्यक्रम बदलिदो नेपालमा तपाईलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामीले आत्महत्याको सोच आउनु र न्यूनीकरणका लागि गर्नुपर्ने प्रयासका बारेमा कुराकानी गरिरहेका छौं। कुराकानीमा आज हामीसँग हुनुहुन्छ मानसिक अस्पतालका निर्देशक एवं प्रमुख कन्सल्टेन्ट साइकियाट्रिस्ट डाक्टर सुरज तिवारी। डाक्टरलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम बदलिदो नेपालमा।
2: हजुर म्याडम, फेरि पनि धन्यवाद।
1: हामी चर्चा गरिरहेका छौँ विशेष गरेर यो सोच आउने कारण र यसमा चाहिँ भनौँ न विभिन्न वातावरण कसले चाहिँ यसमा प्रभाव पारिरहेको हुन्छ, भूमिका के हुन्छ भन्ने बारे त चर्चा गर्यौं। अब पनि हामी अलिकति कुराकानी गरौं कि यस्ता घटनाहरू हुन नदिनको लागि र यस्ता सोचहरू आउन नदिनको लागि के गर्न सक्छौ भनेर। अब अलिकति सोचबाटै शुरू गरौं न। अघि यहाँले भन्नुभयो पटक पटक यस्तो सोचहरू आयो भने चाहिँ घटना घट्ने सम्भावना रहन्छ, तर कहिले कहिले सोच भनेको त जोलाई पनि आउँछ नि, होइन? कस्तो हुन्छ, के हुन्छ खासमा? यो सोच आउनै दिन हुन्न भन्ने चाहिँ हो कि, अथवा यो सोच भनेको आउँछ भनेर कसरी लिने यसलाई? डाक्टर,
2: अलिकति मानसिक स्वास्थ्यको बारेमा कुरा गरौँ। मानसिक स्वास्थ्यका समस्याहरू खास व्यक्ति भएपछि, मन भएपछि जोलाई पनि हुनसक्छ, है त? त्यसले यो व्यक्तिलाई हुन्छ, यो व्यक्तिलाई हुँदैन भन्ने कुरा हुँदैन, जोलाई पनि हुनसक्छ। त्यही भएर अब आत्महत्याको सोच पनि कहिले कहिले जोलाई पनि आउन सक्छ, तर जोलाई पनि आउन सक्छ भन्दैमा फेरि चाहिँ आउनै पर्छ भनेको चाहिँ होइन, है? नआउन पनि सक्छ। जीवनकालभरि नै कोही व्यक्तिलाई चाहिँ मलाई त कहिले पनि आएन भन्ने पनि हुनसक्छ, होइन? तर कतिपय व्यक्तिलाई आउन पनि सक्छ। तर अब सोच आउँदैमा सबै व्यक्तिले चाहिँ त्यो प्रयास गरिहाल्नुहुन्छ भन्ने चाहिँ फेरि होइन, होइन? अघि हामीले कुरा गरेछौँ सोच पनि विभिन्न प्रकारको हुन्छ। निष्क्रिय सोच, होइन, प्यासिभ, आफूले नगर्ने भने भइदियो हुन्थ्यो भन्ने खालको, होइन? अथवा एक्टिभ सोच, होइन, कतिपयले योजना बनाउनुहुन्छ, कतिपयले तयारी गर्नुहुन्छ, कतिपयले घटना गर्नुहुन्छ, त्यही भएर त्यसको पनि विभिन्न फेज स्टेप छ। त्यही भएर सोच आउँदैमा गरी हरेक व्यक्तिले गर्नुहुन्छ भन्ने कुरा पनि होइन। अनि फेरि सोचको पनि फेरि हामीले जस्तो हामी मनोचिकित्सकले जस्तो व्यक्ति कुनै आइसकेपछि, होइन, अथवा मनोविदहरूले पनि सायद त्यस्तै हिसाबले गर्नुहुन्छ होला, कसैले त्यस्तो कसैमा त्यस्तो जोखिम देख्नुभयो अथवा कतिपयले त्यस्तो व्यक्ति अथवा घर एटेम्प गर्नुभएको छ भने अब त्यो कतिको चाहिँ त्यो विचार पनि कतिको चाहिँ धेरै छ, कन्सिस्टेन्ट छ, कतिपयको चाहिँ अब कहिले काहीँ मात्रै आउने हुन्छ, कतिपयको चाहिँ अलि लगातार फ्रिक्वेन्सी त्यो विचार आइराख्ने हुन्छ, त्यो फ्रिक्वेन्सी बढेको छ, त्यो विचार आइराखेको छ भने चाहिँ त्यो समस्या हो, होइन? अर्को चाहिँ हामीले व्यक्तिले चाहिँ अब असेसमेन्टमा हामीहरूले हेर्छौँ जस्तो विगतमा त्यस्तो प्रयासहरू गर्नुभएको छैन भन्ने कुराहरू हो, होइन? अनि अघि हामीले भनिसके जस्तो तपाईँले अब कारण के हो, कारण त अब जस्तो मानसिक स्वास्थ्यकै जुन मोडल सिद्धान्त छ, जैविक, मनोवैदिक र सामाजिक कुराहरूकै अन्तक्रिया, होइन, जुन बाहिरप्रति चाहिँ जस्तो के आक्रामकता हो, के कसैसँग चित्त बुझिरहेको हुँदैन, होइन, सिस्टमसँग या त कोही व्यक्तिसँग, होइन, चित्त बुझिरहेको हुन्न, कहिले कहिले त्यो आक्रामकताभित्र हुन्छ, तर कहिले त्यो बाहिर व्यक्त हुन पाउँदैन अनि आफू व्यक्ति तनावमा पनि हुँदा हुँदै कहिले कहिले त्यो आफैप्रति फर्किने पनि भन्ने छ, होइन? कतिपयको चाहिँ लर्न हेल्पलेसनेस अब गर्दा गर्दै अब त्यो भनौँ न एकदम होपलेसनेस, निराशावादी सोच भएर पनि गर्ने भन्ने छ। धेरै खालका थ्योरीहरू छन्, तर मुख्य कुरा के हो भने जस्तो व्यक्तिले चाहिँ जस्तो जुन आफ्नो जीवनका समस्याहरू हुन्छ नि त्यो समस्याहरू उहाँहरूको समाधान भएको हुन्न, होइन? अथवा उहाँ व्यक्ति कहिले कहिले बढी महत्वाकांक्षी पनि हुनुहुन्छ, जस्तो उहाँहरूको महत्वाकांक्षी चाहिँ धेरै हुन्छ, गर्न खोज्नुहुन्छ धेरै कुरा, तर कहिले कहिले चाहिँ त्यसमा सफलता हासिल लाग्दैन, र कहिले कहिले कस्तो हुन्छ एकपछि अर्को असफलता जस्तो, होइन? उहाँले के सोचिराख्नु भएको छ एउटा भयो, फेरि त्यसको अर्को असफलता गर्दाखेरि चाहिँ त्यसले पनि व्यक्तिलाई चाहिँ पटक पटकको चाहिँ त्यो फ्रस्ट्रेसनबाट निराशामा धकेलेर पनि जे भए पनि हामी व्यक्ति चाहिँ मुख्य रूपमा भन्दाखेरि चाहिँ व्यक्तिले चाहिँ आफ्नो आफू चाहिँ एकदम बढी तनावमा भइरहेको अवस्था हुन्छ, आफ्नो भावना संवेगहरूलाई नियन्त्रण गर्न नसक्ने अवस्था हुन्छ, र व्यक्तिले चाहिँ भविष्यलाई पनि अब भविष्य पनि मेरो चाहिँ राम्रो छैन भने निराशावादी सोच पनि हुन्छ, र अर्को चाहिँ व्यक्तिले आफूले आफूलाई अब सपोर्ट सिस्टम हुन्छ नि, अब यसले मलाई सहयोग गर्छ अथवा यो ब्याकअप भनौँ न यसबाट म चाहिँ प्रोटेक्टेड हुन्छु।
1: नकारात्मक सोचहरू त आउँछ भनेर यसमा त दुविधा भएन नै, होइन? विभिन्न खालका समस्याहरू आउँछन् पनि, अथवा अघि यहाँले भन्नुभयो कि नआउन नि सक्छ, आइहाल्यो भने पनि हामीले त्यो सामना गर्ने तरिकाहरू चाहिँ सिक्नु पर्यो भनेर जुन अघि यहाँले भन्नुभयो नि हामी त्यहीबाट सुरु गरौँ। जस्तो यस्ता सोचहरू स्वाभाविक रूपमा आउन पनि सक्छ, होइन? त्यो आइहालेमा चाहिँ यस्तो बेला चाहिँ व्यक्तिले सर्वप्रथम चाहिँ के गर्ने त्यो बेला?
2: हो, त्यस्तो अब त्यस्ता समस्याहरू आउन समस्याहरू छन् भने व्यक्तिले चाहिँ अब प्रमुख रूपले दुईटा, है, कि त मनोचिकित्सक अथवा मनोविद अथवा अन्य स्वास्थ्य कर्मीहरू पनि जुन मानसिक स्वास्थ्यमा तालिम प्राप्त हुन्छ उहाँहरूसँग चाहिँ सम्पर्क स्थापित गरेर सेवा लिने प्रयास गर्नुपर्छ। अब कतिपयले चाहिँ त्यो तुरन्तै अब गर्न सक्नु भएको छैन भने अर्को चाहिँ हाम्रो हेल्पलाइनहरू पनि छन् होइन, जस्तो एउटा राष्ट्रिय आत्महत्या रोकथाम हेल्पलाइन भन्ने छ 1166 होइन, त्यसमा पनि उहाँहरूले कल गर्नुभयो भने मनोविद या अन्य स्टाफहरू जुन तालिम प्राप्त हुनुहुन्छ उहाँहरूले चाहिँ त्यो कल रिसिभ गरेर व्यक्तिलाई चाहिँ एक किसिमको गाइड गर्नुहुन्छ, व्यक्तिका समस्याहरू सुनिदिनुहुन्छ, व्यक्तिलाई चाहिँ खतरनाक स्थिति जुन भएको हुन्छ त्यसलाईबाट चाहिँ अब सुरक्षात्मक स्थितिमा कसरी ल्याउने सेफ्टी प्लान बनाउन सिकाउनुहुन्छ। क्राइसिस हुन्छ नि, व्यक्तिलाई एकदमै अप्ठ्यारो परेरै आत्महत्याको विचार आउने हो होइन, त्यो क्राइसिसलाई कसरी ह्यान्डल गर्ने, कसरी स्ट्रेस म्यानेजमेन्ट गर्ने होइन, त्यो खालको चाहिँ उहाँहरूले चाहिँ पहिला उहाँहरूलाई सुनेर अनि एउटा एसेस पनि गर्नुहुन्छ कुन लेभलको जोखिम छ, अब न्यून जोखिम हो कि मध्यम खालको जोखिम हो कि कडा जोखिम छ, त्यो असेसमेन्ट गर्नुहुन्छ, व्यक्तिलाई चाहिँ अलिकति सिकाउनुहुन्छ र व्यक्तिलाई चाहिँ कम्प्यासन होइन एकदम चाहिँ व्यक्तिलाई त्यो गाह्रो भए पनि अब एक किसिमको कम्प्यासन र इम्प्याथी राखेर व्यक्तिको कुरा सुनिदिने, उहाँलाई पनि एक किसिमको हामीहरूलाई पनि केयर गर्ने मान्छे कोही हुनुहुँदो रहेछ भन्ने खालको फिल गराउने हुन्छ होइन, अनि त्यसबाट त्यसपछि अब उहाँ व्यक्तिलाई चाहिँ कतै रिफर गर्ने हो कि या अन्य मनोचिकित्सक या मनोविदसँग कोलाबोरेट गरेर उपचार गर्ने हो कि, त्यो खालको चाहिँ एउटा मेकानिजम बनाउन सकिन्छ। त्यसले गर्दा पनि व्यक्तिलाई चाहिँ भनौँ न तत्काल त्यो घटना हुनबाट बचिन्छ र साथसाथै अब व्यक्तिलाई पछि कोलाबोरेटिभ केयरमा चाहिँ स्ट्रेसलाई कसरी म्यानेजमेन्ट गर्ने, कोपिङ स्किलको बारेमा बताउने, कसरी कोपिङ स्किल सिकाउने र कुन कुन कोपिङ स्किल उहाँको लागि सान्दर्भिक हुन्छन् भन्ने कुरा त्यो भयो, र केही मानसिक स्वास्थ्यका समस्या छन् भने मनोचिकित्सकका रिफर गरेर मनोचिकित्सकद्वारा डिप्रेसन लगायत अन्य मानसिक स्वास्थ्यका समस्या भने त्यसलाई चाहिँ उपचार गर्ने, सुसाइड रोक्ने औषधि के हुन्छ भन्दा ठ्याक्कै भन्दा खासै त्यस्तो छैन भन्ने पर्ने हुन्छ, हामीले डाइरेक्ट औषधि छैन तर मानसिक स्वास्थ्यको समस्याहरूले नै भए हुन्छ, त्यसले गर्दा मानसिक स्वास्थ्यको उपचार गर्यो भने चाहिँ सुसाइड पनि त्यसैबाट इन्डाइरेक्टली कम हुन्छ होइन, तर केही केही औषधिहरू रिसर्च कुनै कुनै रिसर्चहरूले देखाएको हुन्छ, जस्तो एउटा लिथियम क्लोजापिन भन्ने औषधिहरू छन् जुनको चाहिँ सुसाइड कम गर्ने चाहिँ खालको चाहिँ त्यसमा गुण हुन्छ, इन्ट्रेन्सिक क्वालिटी पनि सुसाइडलाई चाहिँ प्रिभेन्ट गर्ने खालको रोल हुन्छ भनेर भनिन्छ, त्यही भएर चाहिँ कतिपय केसमा चाहिँ हामीले अलिक बढी जोखिम भएको केसहरूमा ती औषधिहरू पनि चलाउँछौँ, तर हालाकि त्यो औषधिहरू फेरि यत्तिकै सजिलै चलाउनु भन्ने कुरा हुँदैन, धेरै जसो केसमा आउँछ किनभने मैले भनिहालेँ मानसिक स्वास्थ्यको समस्या नै भएको हुन्छ र सुसाइडको विचार आइरहेछ, सुसाइडको रिस्क आइरहेछ भनेपछि त हामीले झन् त्यसलाई चाहिँ अलिकति त्यस्तोमा चाहिँ उपचारलाई अलिकति झन् बढीभन्दा बढी विधिले गर्नु पर्यो नि त, अलिकति छिटो राहत दिने विधि पनि हामीले औषधिलाई नै भन्छौँ, किनभने
1: अलिकति व्यक्तिले चाहिँ आफ्ना घटनाहरू आफ्ना समस्याहरू चाहिँ किन चाहिँ आफूलाई कोही व्यक्तिलाई चाहिँ सुनाउन जरुरी छ,
2: किनभने अब मानसिक स्वास्थ्यका समस्याहरू अझ आत्महत्या त झन् जोखिमपूर्ण समस्या, विचारहरू झन् जोखिमपूर्ण नै भइहाल्यो होइन, त्यसले गर्दा त्यसलाई त अब हामीले लुकाइराख्यौँ भने त त्यो समस्या धेरै जसो केसमा चाहिँ हराउने होइन, झन् बढेर जाने हो होइन, कहिले कहिले चाहिँ मात्रै त्यो मानसिक स्वास्थ्यका समस्याहरू शान्तिनु समस्या हो भने कहिले कहिले चाहिँ आफै पनि के तनावबाट आइरहेछ त्यो आफै व्यवस्थापन हुन पनि सक्छ, तर प्राय जसो केसमा चाहिँ यदि हामीले समस्यालाई लुकाएर राख्यौँ भने त्यो चाहिँ बढ्दै जान्छ होइन, बढ्दै गएपछि अब व्यक्तिको आफ्नो जीवनलाई पनि प्रभावित गर्दछ, हुँदाहुँदै कहिले कहिले अब आत्महत्यासम्म भनौँ न त्यस्तो खालको घटनासम्म निम्तिन सक्छ, त्यही भएर बुद्धिमानी यही हो कि त्यसलाई चाहिँ त्यसको बारेमा चाहिँ कुरा गरेर त्यो कतिको सामान्य खालको हो कि अलिक कडा खालको हो कि होइन बुझ्नु, अनि त्यसलाई कतिको उपचार चाहिन्छ या त तपाईँले भने जस्तो मनोपरामर्श या त मनोविधीय उपचारबाट मात्रै ठिक हुने हो कि या त औषध नै चाहिने हो कि, त्यो चाहिँ असेसमेन्ट चाहिँ त्यो सेकेन्ड स्टेपको कुरा हो, तर पहिलो प्रथम स्टेपमा चाहिँ व्यक्तिलाई आफूलाई समस्या भएछ भने व्यक्तिले आफ्नो नजिकको ठाउँमा होइन स्वास्थ्य प्रदायकसँग कुरा गर्नुपर्छ, या त स्वास्थ्य प्रदायकसँग उहाँहरूले कुरा गर्न भ्याइराख्नु भएको छैन भने हेल्पलाइनबाट पनि सहयोग गर्न लिन सक्नुहुन्छ। यसमा चाहिँ एउटा बुझ्नुपर्ने कुरा के छ भने जस्तो कुनै पनि समस्या भइसकेपछि खालि व्यक्तिलाई समय लक्षण मात्रै हुने हुँदैन कि, त्यसमा चाहिँ प्रायः जस्तो व्यक्तिलाई एकदम गाह्रो भएको हुन्छ कि स्ट्रेस हुन्छ डिस्ट्रेस हुन्छ भनौँ न, व्यक्तिले भन्नुहुन्छ नि मलाई एकदम गाह्रो भइरहेछ गाह्रो भयो, त्यो डिस्ट्रेस भइरहेछ अनि त्यसपछि व्यक्तिले चाहिँ आफूले गर्नुपर्ने क्रियाकलाप राम्रोसँग गर्न सक्नुहुन्न, त्यसलाई हामीले डिसफङ्सन भन्छौँ, उहाँले निर्वाह गर्नुपर्ने भूमिकामा समस्या आइरहन्छ, यो सबै भइसकेपछि होइन यो अलिकति समस्या हो भने हामी बुझ्छौँ, त्यो व्यक्तिले पनि बुझ्नुपर्ने हुन्छ, कुनै पनि उहाँलाई लक्षण भएको छ र व्यक्तिलाई साथसाथै एकदम गाह्रो डिस्ट्रेस पनि भएको छ असहज भइरहेछ, व्यक्तिले आफ्नो कामहरू राम्रोसँग गर्न सक्नु भएको छैन, होइन व्यक्तिको आफ्नो पर्फर्मेन्स राम्रो छैन र त्यसले अलिकति केही समयदेखि हुन थालेको छ भनेपछि त्यसलाई अब हामीले हल्का लिनु हुँदैन। त्यस्तो भयो भने व्यक्तिले सम्बन्धित ठाउँमा सल्लाह लिनै पर्दछ।
1: हजुर, अब यसमा चाहिँ परिवारको चाहिँ भूमिका अझ महत्वपूर्ण हुन सक्छ। दैनिक क्रियाकलापलाई चाहिँ निरन्तरता दिन सकिरहेको छैन र उसलाई गाह्रो महसुस भएको त्यस्तो अनुभव भएपछि परिवारले चाहिँ के गर्ने?
2: यस्तो परिवारले पनि अब चाहिँ यही लक्षणहरू र व्यक्तिको चाहिँ क्रियाकलाप अनि असहजता महसुस गरेर अब व्यक्ति आफै नै निर्णय गरेर होइन मैले चाहिँ सल्लाह लिन जानुपर्छ उपचार गर्न जानुपर्छ भनेर त राम्रो भइहाल्यो, तर व्यक्तिले त्यो अलिक गर्न सकिराख्नु भएको छैन भने परिवारले पनि त्यो कुरा ध्यान दिएर उहाँलाई गाइड दिनु पर्यो होइन। र साथसाथै सपोर्ट सिस्टमका कुरा पनि आउँछन्। जस्तो व्यक्तिलाई अप्ठ्यारो हुँदाखेरि उहाँलाई चाहिँ एक किसिमको सपोर्ट होइन, सपोर्ट भनेको त्यो भावनात्मक पनि हुन्छ होइन, केही कुरा उहाँका समस्या समाधान गरिदिएर पनि हुन्छ, उहाँका अप्ठ्याराहरूलाई चाहिँ सुल्झाइदिएर पनि हुन्छ, उहाँलाई सजिलो पारिदिएर पनि हुन्छ, अथवा उहाँसँग समय बिताइदिएर पनि हुनसक्छ, उहाँलाई उहाँका कुरा सुनिदिएर अन्डरस्ट्यान्ड गरिदिएर पनि हुनसक्छ, उहाँप्रति कम्प्यासन केयर राखेर पनि हुनसक्छ होइन। र उहाँलाई चाहिँ सम्बन्धित ठाउँमा चाहिँ उपचारका लागि अथवा सल्लाहका लागि परामर्शका लागि लगिदिएर पनि हुन्छ। यो कुराहरूमा चाहिँ परिवार अथवा व्यक्तिसँग नजिकमा बस्ने व्यक्ति समाजै पनि हुनसक्छ, कहिलेकाहीँ छिमेक हुन सक्दछ, उहाँले त्यो कुरा चाहिँ ध्यान दिएर त्यसमा चाहिँ आवश्यक कदम चाल्नु पर्दछ।
1: पछिल्लो समयमा विद्यालयमा पढेकाहरू होस् अथवा कार्यस्थलमा काम गरिरहेका होस् उसलाई चाहिँ त्यो कामको चाहिँ एउटा बोझ कामले चाहिँ थिचिरहेको अवस्थाहरू पनि हुन सक्छ होइन। त्यस्तो बेला कार्यस्थल र विद्यालयले बुझिदिने उनीहरूले गर्नुपर्ने भूमिका निर्वाह गर्नुपर्ने चाहिँ के हुन सक्छ?
2: यस्तो अब बुझिदिने कुरामा चाहिँ त्यही नै हो। अब जस्तो प्रारम्भिक चरणमा व्यक्तिको चाहिँ व्यक्तिलाई तनावै भएर आउन सक्छ, कार्यस्थलमा भन्नुभयो अथवा विद्यालयमा भन्नुभयो होइन, अब त्यो कहिले कहिले पढाइको बोझ अथवा एउटा कामको बोझ, तर त्यो बोझ मात्र नहुन पनि सक्छ, त्यो बाहिर देखिने कुरा त्यो हुनसक्छ। जस्तो व्यक्तिलाई केही मानसिक स्वास्थ्यको केही समस्या भइसकेछ भने त्यही कम भार पनि बढी बोझ लाग्न सक्छ कि कहिले कहिले आफ्नो जस्तो विद्यालय अथवा कार्यस्थलमा व्यक्ति हुनुहुन्छ तर त्यो व्यक्ति त अरू समय त घरतिर छिमेकमा पनि बिताउनुहुन्छ होइन, उहाँहरूको व्यक्तिगत जीवन पनि हुनसक्छ, त्यतैबाट पनि तनाव आएर आउन सक्छ, त्यसले गर्दा फेरि यतापट्टि बोझ जस्तो बढी पनि देखिन सक्छ। तर जे होस् अब हामीहरूले चाहिँ त्यसलाई चाहिँ अब त्यो केसमा चाहिँ राम्रोसँग चाहिँ उहाँसँग बसेर एसेसमेन्ट लेखाजोखा गर्नुपर्दछ र खास कहाँबाट चाहिँ समस्या हो, कहाँ चाहिँ उहाँलाई चाहिँ कुन आयामबाट चाहिँ बढी अप्ठ्यारो भएको हो भन्ने बुझेर जुन आयामबाट अप्ठ्यारो भइरहेछ त्यही आयाम बाट चाहिँ अप्ठ्यारोहरूलाई कम गरिदिने अनि यो तनाव व्यवस्थापनका उपायहरू सिकाउने अनि प्लस अब कोपिङ स्किलका कुराहरू सिकाउने, कम्युनिकेसन सोसल स्किल त्यो भइहाल्यो र साथसाथै अब व्यक्तिका केही लक्षणहरू हुन सक्दछन् होइन, अब जस्तो अलि इरिटेट हुने होइन, अब त्यति घुलमिल नगर्ने होइन, व्यवहारहरूमा चाहिँ थोरै परिवर्तन आउँछ, ती व्यवहारहरूलाई नोट गरेर छिटोभन्दा छिटो स्वास्थ्यकर्मीकोमा चाहिँ हामीले रेफर गर्ने र त्यसपछि रेफर गरेर त्यसको उपचारको क्रममा पनि एउटा फलोअपमा बस्ने, यसले गर्दा चाहिँ भनौँ न समस्याहरू चाहिँ समयमै थाहा हुन्छ, समयमै त्यसको चाहिँ उपचार हुन्छ र भनौँ न बढी जटिल बन्न पाउँदैन।
1: हजुर, अब यसबीचमा चाहिँ जुन अब हरेक ठाउँ ठाउँमा चाहिँ अब यो मानसिक र मनोसामाजिक समस्या भनेको हरेक व्यक्तिलाई हुन सक्छ भनेर चाहिँ हामीले विशेष गरेर मनोसामाजिक समस्या चाहिँ कसै कुनै पनि व्यक्तिलाई कुनै पनि समयमा हुन सक्छ र यो विषयमा चाहिँ अवगत भइराख्यो भने चाहिँ आफूले आफूलाई तनाव व्यवस्थापन गर्न सकिन्छ भनेर अघि यहाँले भन्नुभयो। अब यसमा अलिकति यो तनाव आइपरेपछि चाहिँ व्यवस्थापन गर्ने बारे बेला बेलामा यस्ता खालका तालिमहरू लिने यसको लागि चाहिँ पालिकाहरूले चाहिँ कस्तो खालको भूमिका निर्वाह गर्न सक्छ जुन चाहिँ कहीँ कहीँ भइरहेको पनि पाइन्छ?
2: मानसिक स्वास्थ्यलाई पनि आधारभूत स्वास्थ्य अङ्गको रूपमा राखेको छ होइन, अनि स्थानीयले चाहिँ त्यसको चाहिँ गर्नुपर्ने हुन्छ क्रियाकलापहरू होइन, अनि आकस्मिक स्वास्थ्य चाहिँ कुनै पनि बखत हुनसक्छ, जे पनि पर्न सक्छ, त्यसको पनि जिम्मेवारी स्थानीय तहमै छ। कतिपय ठाउँमा तपाईँहरूले भनेछ भइ पनि रहेको हो, कतिपय ठाउँमा चाहिँ अलिकति त्यसलाई व्यवस्थित तरिकाले हुन बाँकी रहेको होला। एउटा त अब सचेतनाका कुरा नै भए होइन, सचेतना मानसिक स्वास्थ्यको बारेमा सचेतना फैलाउने र त्यो सचेतना फैलाउँदाखेरि अलिकति जिम्मेवार बनेर होइन एकदम फ्याक्ट बेसमा रहेर र जुन चाहिँ तत्काल छिटोभन्दा छिटो त्यस अनुसार गर्न सकिने कुराहरूलाई चाहिँ प्रस्तुत गरेर त्यसरी एउटा सचेतना फैलाउने कुरा भयो। अर्को चाहिँ यो मानसिक स्वास्थ्यका बारेमा र आत्महत्याका बारेमा जुन भ्रम र मिथ्याभाषहरू रहेका हुन्छन् समाजमा, ती भ्रम र मिथ्याभासहरूलाई चिर्नुपर्ने हुन्छ होइन जस्तो अब कतिपय मिथ्याभासहरू कस्ता हुन्छन् भने भन्ने मान्छेले गर्दैन यत्तिकै घुर्क्याउन गरेको होइन अथवा चाहिँ ध्यान आकर्षण गर्न गरेको होइन पुरुषले गर्दैन प्राय महिलाले गर्छ होइन साहसी मान्छेले गर्दैन अथवा यस्ता यस्ता विभिन्न खालका हुन सक्छन् ती कुराहरूलाई चाहिँ हामीले चिर्न जरुरी छ अथवा जस्तो
1: सबै भ्रम
2: भ्रम हुनु जस्तो विचार आएको मान्छेले पनि नगरिरहेको पनि हुनसक्छ कतिपयले अब कुनै बेला विचार आएको हुन सक्छ पछि चाहिँ उहाँहरूले चाहिँ ए मैले यो त गलत सोचे रहेछु किन मैले त्यस्तो सोचे होला भनेर जीवनकालमै नगरेको पनि हुनसक्छ होइन परिवर्तन त्यो विचार चाहिँ कस्तो नै पर्मानेन्ट होइन कि होइन विचार आउन सक्छ तर त्यो पर्मानेन्ट होइन त्यसले गर्दा चाहिँ त्यो पछि विचार त्यसो नआउन पनि सक्छ होइन त्यसले गर्दा चाहिँ हामीहरूले त्यसरी बोल्नुपर्छ समस्या एम्बिब्यालेन्सी हुन्छ त्यसमा चाहिँ कतिपय व्यक्तिलाई चाहिँ गरौँ कि नगरौँ पनि हुन्छ त्यो गरौँ कि नगरौँ वाला स्थितिमा भएको व्यक्तिले नगरौँमा हामीले ढाल दिन सक्यो भने त समस्या समाधान भइहाल्यो उहाँले जीवनमा एकदम त्यो समस्याहरू आएछन् जीवनलाई बुझ्ने उहाँको तरिका अर्को छ काउन्सिलिङ थेरापीबाट उहाँको जीवनलाई बुझ्ने तरिका अर्को तरिकाले भयो भने त फेरि सजिलो भइहाल्यो उहाँलाई मानसिक स्वास्थ्यको समस्या छ त्यो मानसिक स्वास्थ्यको समस्याहरूलाई अब मनोचिकित्सकबाट उपचार पाएर औषधिको उपचारबाट छिटो ठिक हुनुभयो भने त ए उहाँलाई धेरै सजिलो भइहाल्न सक्छ भनौँ न उपचारका विधि अथवा रोकथामका विधिहरूबाट चाहिँ उहाँको मनस्थिति बदल्न सकिन्छ है त यो कुराहरू पनि बुझाउनु पर्ने जरुरी छ अनि हामीले चाहिँ सचेतना गर्दाखेरि अलिकति समाजमा प्रभाव पार्न सक्ने अलिकति प्रतिष्ठित व्यक्तिहरू अथवा लोकप्रिय व्यक्तिहरूलाई पनि प्रयोग गर्न सकिन्छ अथवा संस्थाहरूलाई प्रयोग गर्न सकिन्छ विद्यालयलाई प्रयोग गर्न सकिन्छ होइन त्यो राज्यका विभिन्न निकायहरूलाई प्रयोग गर्न सकिन्छ र तर त्यसलाई चाहिँ कस्तो भन्दा धेरै फ्याक्ट बेसमा राख्ने प्रिसाइज राख्ने र एकदम गर्न सकिने कुराहरूलाई मात्रै फोकस गर्ने होइन त्यसरी चाहिँ एउटा यो गर्नुपर्ने जरुरी छ अघि हजुरले बालबालिकाको कुरा पनि फोकस गर्नुभएको थियो होइन अब बालबालिका किशोर किशोरी अवस्था यस्तो भनेको यस्तो अवस्था हो जुन बेला चाहिँ व्यक्तिले चाहिँ जीवनमा भविष्यमा उहाँले गर्ने सिपहरू त्यही सिक्या हुन्छ जीवनलाई बुझ्ने आफ्नो जीवनलाई बुझ्ने समाजलाई बुझ्ने होइन लागु औषध दुर्व्यसनको एक्सपोजर त्यहाँ हुने होइन गरी खानको लागि चाहिँ जुन क्षमता विकास गर्ने कुरा सबै त्यो फेजमा भएको हुन्छ र कतिपय मानसिक स्वास्थ्यको समस्या पनि 50% जस्तो अर्ली एडल्टहुडसम्म होइन 22-25 वर्षको उमेरमै जुन मानसिक स्वास्थ्यको समस्या हुने त्यही 50%को सुरुवातै त्यही बेलामा हुन्छ भन्छ कि त्यसले गर्दा त्यो कालखण्डलाई हामीले चाहिँ अलिकति ध्यान दिएर स्वास्थ्यका करिकुलमहरूमा चेन्ज ल्याउने मानसिक स्वास्थ्यको बारेमा अलिकति भनौँ न फोकस गर्ने स्वास्थ्यलाई चाहिँ अलिकति पाठ्यक्रममै अलिकति बढी विशेष खालको त्यसमा म्यान्डेटरी बनाएर चाहिँ त्यो अध्ययन अध्यापनको एक्टिभिटिजमा राख्ने त्यस्तो गऱ्यौँ र अब स्कुल हेल्थ नर्स त हुँदै हुनुहुन्छ होइन र त्यसलाई अझ अलिकति उहाँलाई पनि अझ सबल बनाउने अन्य क्लास टिचरदेखि लिएर प्रिन्सिपल र अन्य टिचरहरूलाई पनि तनाव भनेको के हो तनावका लक्षणहरू के हुन्छन् बालबालिका किशोर किशोरीहरूले कसरी त्यो तनावको लक्षणहरू व्यक्त गर्छन् कसरी उहाँको त्यो संकेत हामीले चिन्न सकिन्छ मानसिक स्वास्थ्यका मुख्य मुख्य लक्षणहरू के हुन् त्यो चाहिँ उहाँहरूलाई चाहिँ अलिकति अभिमुखीकरण हामीले गर्न पायौं र उहाँ पनि त्यसप्रति अवेर हुनुभयो र स्कुल कलेजको वातावरण पनि अलिकति भनौँ न क्रेमी स्ट्रेस छ सबैतिर हामीलाई थाहा छ होइन त्यसलाई अलिकति न्यूनीकरण गर्न सक्यौं इभन टिचर्सहरूलाई पनि होइन शिक्षक शिक्षिकाहरूलाई त्यहाँ अन्य स्टाफहरूलाई पनि उहाँहरूलाई पनि मानसिक रूपले एकदम स्वस्थ सबल बनाउन सक्यौं उहाँहरू पनि तनावमा हुनुहुन्न भने त त्यसले पनि विद्यालयको वातावरणलाई चाहिँ राम्रो बनाउँछ होइन यस्तो यस्तो क्रियाकलापमा फोकस गर्नुपर्ने एउटा जरुरी यता देखिएको छ
1: हजुर अब मानसिक अस्पतालमै हुनुहुन्छ होइन कस्तो अवस्थामा आइपुग्छन् विशेष गरेर शुरूआतकै चरणमा आउने प्रवृत्ति कतिको छ अथवा अझै पनि हामीले उहाँहरूलाई त्यही घरसम्म अथवा समाजमै पुगेर उहाँहरूलाई ल्याउनु पर्ने स्थिति के छ अहिले
2: यस्तो छ पहिलाको जेनेरेसनहरू चाहिँ अलिकति ढिलो आउने गर्नुहुन्थ्यो होइन अलिकति बढी नै समस्या भएपछि आउनु गर्नुहुन्थ्यो आजकलको चाहिँ अलिक यङस्टर्सहरू चाहिँ अलिकति छिटो पनि आउन थाल्नु भएको छ जस्तो उहाँहरू चाहिँ अब मिडियाबाट हेर्नुहुन्छ अनलाइन हेर्नुहुन्छ होइन त्यसबाट चाहिँ अब दुई चारवटा सिम्टम मिल्यो भने पनि उहाँहरूलाई चाहिँ चासो हुन्छ कहीँ मेरो यो मेन्टल हेल्थको प्रब्लम हो कि होइन कहीँ मैले यस्तो गर्न पुग्छु कि भनेर चाहिँ कोही चाहिँ अलिक अत्तालिएर पनि आउनुहुन्छ भनेपछि अलिक छिटो पनि आउनुहुन्छ त्यो पनि राम्रै कुरा हो होइन तर चाहिँ अत्तालिनु चाहिँ जरुरी छैन होइन मेन कुरा चाहिँ उहाँलाई त्यो लक्षणले चाहिँ एकदमै गाह्रो बनाएको र उहाँको चाहिँ कार्य सम्पादनमा चाहिँ धेरै फरक पारेको छ र त्यो चाहिँ अलिकति केही समयदेखि निरन्तर भइरहेछ भने अब चाहिँ हामी चाहिँ अलिक अवेर हुनुपर्छ अलिकति यसलाई चाहिँ हल्का लिनुहुन्न भनेर चाहिँ म्यानेज गर्नको लागि चाहिँ लाग्नु पर्दछ
1: उहाँहरूलाई चाहिँ के भन्नुहुन्छ जसलाई चाहिँ अलिकति मनोसामाजिक समस्या भइरहेको छ अथवा मानसिक समस्या हुने अवस्थामा पुगिरहेको छ भन्ने चाहिँ सुझाव चाहिँ के दिनुहुन्छ
2: हजुर नम्बर एक चाहिँ के हो भन्दाखेरि मानसिक स्वास्थ्यको समस्या छ भने यो पनि एक प्रकारको समस्या हो एकदम महत्वपूर्ण समस्या आयाममा भएको समस्या त्यसले गर्दा यसलाई पनि हामीले व्यवस्थापन गर्नुपर्छ, उपचार गर्नुपर्छ भनेर बुझ्नु पर्यो। धेरै आत्तिनु पनि जरुरी छैन, अलिकति अवेर भएर सोच्यो भने हामीलाई थाहा भइहाल्छ यो चाहिँ सामान्य समस्या हो कि यो कडा खालको समस्या हो भनेर। यदि कन्फ्युजन छ भने त्यो सम्बन्धीको एक्सपर्ट विज्ञसँग चाहिँ सल्लाह लिएर चाहिँ सुझाव लिन सकिन्छ, एउटा यो भयो। र अर्को कुनै पनि समस्याको समाधान हुन्छ है त, शरीरका पनि हामीले देख्छौँ होइन, कतिपय रोगहरू छन् कतिपय निर्मूलै हुन्छन् शरीरका समस्याहरू, कतिपय चाहिँ निर्मूलै नभए पनि राम्रो उपचार पाएपछि कन्ट्रोल गर्न सकिन्छ, हाइपरटेन्सन, सुगर होइन, कोलेस्ट्रोल, थाइरोइडका समस्या। अब सधैँको लागि निर्मूल नभए पनि औषधि उपचार गरेपछि त्यसलाई चाहिँ नियन्त्रण पाएर आफ्नो जीवनलाई राम्रोसँग जिउन सकिरहेछौँ नि त होइन। त्यस्तै गरी मेन्टल हेल्थका प्रब्लम पनि हुन्, हामीले ध्यान पुऱ्यायौँ, राम्रो उपचार पायौँ होइन, हामी नियमित फलोअपमा बस्यो भने त्यसलाई चाहिँ औषधि उपचार र परामर्श सबै विधिहरू अपनाएर चाहिँ त्यसलाई चाहिँ न्यूनीकरण गरेर राखेर आफ्नो जीवनलाई सजिलो बनाएर राख्न सकिन्छ होइन। पोजिटिभ एप्रोच राख्ने जीवनमा होइन, चाहे जे जे घटनाहरू घटे पनि सकारात्मक भइयो भने हामीहरूलाई चाहिँ त्यसले एक किसिमको थप ऊर्जा, छुट्टै ऊर्जा दिन्छ होइन। किनभने जीवन भइसकेपछि त घटना त घट्छन् घट्छन् होइन, होइन जीवन भए सुख र दुःख हुन्छ नै भन्ने हामीले थाहा भएकै कुरा हो। जीवन भनेकै जन्मदेखि मृत्यु हुँदासम्मको घट्ने घटनाले भरिएको एउटा टाइम लाइन त हो,
1: सङ्घर्ष, असफलता, यो त जीवनमा हाम्रो विभिन्न चरणमा आइरहन्छ होइन।
2: तर त सङ्घर्ष असफलता भन्ने कुरा हामीले नाम दिएको होइन, कतिपय जस्ट लेसन लर्न भनेर पनि सोध्न सक्नुहुन्छ होइन, तर लेसन लर्न गरे लास्टमा चाहिँ यो गर्दाखेरि हुँदो रहेछ भने बुझे, त्यसरी पनि सोध्न सक्नुहुन्छ। कतिपयले चाहिँ त्यसलाई चाहिँ मेरो यत्रो तिन चारचोटि गर्दासम्म भएन, बल्ल बल्ल सङ्घर्ष गरेँ, बल्ल लास्टमा भयो भने पनि त्यो सङ्घर्ष भयो कि असफलता भयो कि सफलता भयो कि यो भनेको चाहिँ हामीले बनाएको कन्सेप्ट हो, धारणा हो। तर मेन कुरा के हो भने त्यहाँ केही घटनाहरू घटे हुन्छ, त्यसबाट चाहिँ त्यसलाई हामीले कसरी पर्सिभ गर्छौँ भन्ने कुराहरू हो होइन। हामीले त त्यसलाई इजिली पर्सिभ गऱ्यौँ अनि एक्सेप्टेन्स मोडमा गयौँ होइन, पोजिटिभली लियौँ भने चाहिँ हामीलाई त्यसले धेरै अप्ठ्यारो पार्ने गरी, मेन्टल हेल्थमा अप्ठ्यारो हुने गरी चाहिँ प्रभावित पार्दैन। यो सकारात्मक नजरिया राख्ने, पहिला पहिला टेन्सन टेन्सन टेन्सन छ उसलाई, टेन्सन भयो एकदम चाहिँ इजिली प्रयोग, एकदम हल्का तरिकाले प्रयोग गरिन्छ। आजकल टेन्सन भन्दा अझ अर्को शब्द प्रयोग गरिन्छ, टर्चर भयो, टर्चर र टक्सिक, त्यहाँ एकदम टक्सिक छ वातावरण होइन, त्यो मान्छे टक्सिक छ, त्यो आजकल यो शब्द पनि बढी प्रयोग हुन थालेछ। चाहे जे भए पनि स्ट्रेस छ, यदि व्यक्तिले स्ट्रेस जताबाट भए पनि स्ट्रेस महसुस गरिरहेको छ भने स्ट्रेसलाई चाहिँ म्यानेज चाहिँ गर्नुपर्छ
1: भने
2: चाहिँ त्यसरी लाग्यो भने तनावलाई व्यवस्थापन नगर्ने होइन, अनि खालि एम्बिसियस मात्रै हुने, कम्पिटेटिभ मात्रै हुने होइन, अरू पोजिटिभ मेन्टल हेल्थका इमोसनहरू भन्दा पनि नेगेटिभ मेन्टल हेल्थका इमोसनहरू राखेर त्यसबाट सञ्चालित हुने, अनि जीवनशैली पनि स्वस्थकर तरिकाले नजिउने, ब्यालेन्स डाइट नलिने, टाइमली नसुत्ने, इराटिक डेली सेड्युल इराटिक राख्ने होइन, अनि यो कुराहरू गर्ने, अनि त्यसपछि इमोसन पनि पोजिटिभ छैन सबै कुरा, अनि स्ट्रेस पनि म्यानेज भएको छैन, अनि त्यसपछि के हुन्छ, रिस उठ्ने हुन्छ होइन, आफूले आफूसँग पर्दै पनि आउँछ, वरिपरि पनि आउँछ होइन। यो कुराहरू चाहिँ स्ट्रेसलाई चाहिँ
1: अब अलिकति आफूलाई ब्यालेन्स गर्ने र तनाव व्यवस्थापन गर्ने, अझ भनौँ आएका तनावको सामना कसरी गर्ने, यसमा चाहिँ अलिकति बुदागत रूपमा भन्नुपर्दा के भन्नुहुन्छ?
2: अब यस्तो छ, तनाव व्यवस्थापन हुन त अब हामी म साइकियाट्रिस्ट हो होइन, अब सिधै म कहाँ कोही क्लाइन्ट आउनुभयो भने मैले पहिला चाहिँ के विचार गर्नुपर्ने हुन्छ नि, उहाँलाई चाहिँ औषधि चाहिन्छ कि चाहिँदैन होला भनेर विचार गर्दछु होइन, त्यसको लागि मैले एसेस गर्छु। कहिले कहिले चाहिँ कतिपय केसमा चाहिँ सायद उहाँलाई औषधि चाहिँदैन भने हामीले रिएस्योर गरेर पनि पठाउँछौँ। त्यस्तो केसमा चाहिँ के भएको हुनसक्छ भने व्यक्तिलाई स्ट्रेस मात्रै भएको हुनसक्दछ, तनाव चाहिँ छ, तनाव र एङ्जाइटी डिप्रेसनको लक्षणहरू अलिअलि मिल्दोजुल्दो हुन्छ साँझ होइन, सुरुमा होइन, त्यसले गर्दा चाहिँ तरै पनि अब तनाव मात्रै हो, व्यक्ति पनि भनौँ न औषधि त्यति लिन चाहनुहुन्न र भनौँ न एकदम न्यून स्थितिमा छ होइन, भने कहिले कहिले हामीले तनाव व्यवस्थापनको कुराहरू गरिदिएर होइन, निन्द्रा पुर्याउनुहोस्, व्यायाम गर्नुहोस् होइन, माइन्डफुलनेस भएर बस्नुहोस् होइन, आफ्नो विचार र भावनाप्रति चाहिँ जस्तो अवेर मात्रै हुनु, त्यसको पछाडि चाहिँ धेरै एनालाइसिस नगर्नु, अनि बेला बेलामा इन्टरटेनमेन्ट गर्नु स्वस्थ तरिकाले होइन, अनि भ्याकेसन लिनु, ब्रेक लिनु, अनि आफ्नो सपोर्ट सिस्टम खोज्नु होइन, तपाईँलाई कसले सपोर्ट गर्न सक्छ होइन, परिवारमा छ कि, फ्रेन्ड सर्कलमा छ कि होइन, राम्रो तरिकाले सपोर्ट सिस्टममा बस्नुहोस् होइन, र अथवा कहिले कहिले कसैले लागु औषध प्रयोग अथवा जाँड रक्सी होइन अथवा चुरोट पिउने गर्ने स्ट्रेसबाट अलिकति आफूलाई सजिलो पार्नको लागि त्यो गरिराख्न गर्न गरेको अवस्था हुन सक्दछ, त्यो पनि हामी बुझेर त्यो चाहिँ नगर्ने सल्लाह दिन्छौँ होइन, अनि प्लस चाहिँ गुड कोपिङको तरिकाहरू सिकाउँछौँ होइन। अब यो कुरा हामी प्रारम्भिक चरणमा गर्न सकिन्छ होइन, अब कसैको प्रब्लमै हुन्छ, जुन प्रब्लमै छ भने अलिकति उहाँलाई प्रब्लम सल्भिङ टेक्निकको हिसाबले चाहिँ गाइड गर्नुपर्ने हुन्छ। कहिले अब हामी साइकियाट्रिस्टले के हुन्छ भने हाम्रो अनुभव, हामीले पनि धेरै क्लाइन्टहरू हेर्छौँ, साइकोलोजी पनि पढेर आएको हुन्छौँ, जुन साइकोलोजिस्ट हुनुहुन्छ, साइकोसोसल काउन्सिलर हुनुहुन्छ, त्यहाँ चाहिँ रिफर गरिदिन्छौँ ताकि उहाँलाई यस्ता यस्ता भनौँ न प्रब्लम सल्भिङ कुरा, थेरापीका कुरा होइन, स्ट्रेस म्यानेजमेन्टका कुरा होइन, रिल्याक्सेसनका टेक्निकहरू, कसरी रिल्याक्स हुने यो टेक्निकहरू उताबाट पनि त्यसमा ट्रेनिङ दिने होइन, र ताकि उहाँले चाहिँ त्यो आफूले अभ्यास गर्ने कुरा हामी चाहिँ सिकाउँछौँ। र कतिपय व्यक्तिलाई फेरि औषधि नै चाहिने, औषधि पनि चाहिने अवस्था हुनसक्छ, त्यो औषधि पनि चाहिने अवस्था भयो भने हामीले उहाँलाई त्यसको फाइदा बेफाइदा भनेर काउन्सिलिङ गरेर हामीहरूले उहाँलाई औषधि पनि चलाउँछौँ।
1: सरकारले चाहिँ यो आत्महत्या नियन्त्रणको लागि चाहिँ नीतिगत रूपमा सुधार अथवा अरू केही कार्यक्रमहरू चाहिँ ल्याउन जरुरी छ, के दिनुहुन्छ?
2: यो हाम्रो नेसनल मेन्टल हेल्थ स्ट्राटेजी एन्ड एक्सन प्लान 2020-2025 थियो, त्यो फेज आउट भएपछि फेरि 26-30 लागि पनि ड्राफ्टिङ र त्यसको लागि वर्कसप भइसकेको छ होइन, त्यो पनि एउटा सकारात्मक कुरा हो होइन। त्यसपछि कसरी अबको 5 वर्षको फेजको लागि कसरी मानसिक स्वास्थ्यको क्षेत्रमा गतिविधिहरू कार्यान्वयन कसरी लैजाने भन्ने कुराहरू बहस भएको छ। नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट मेन्टल हेल्थ एण्ड साइको सोसल सपोर्ट प्रोग्राम चाहिँ एक्टिभिटिजहरू लन्च गर्ने भनेर चाहिँ त्यो पनि कुरा भएको छ, त्यो पनि राम्रो कुरा हो। अनि मानसिक अस्पताल हाम्रो लगनखेल छ होइन, त्यसलाई चाहिँ अलिकति त्यसलाई अझ त्यसको क्यापेसिटी बढाउने, त्यसलाई अझ विषयमा नेपाल सरकार अनि त्यसपछि अर्थ मन्त्रालय अनि हाम्रो स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय मार्फत एउटा आधुनिक भवनको लागि बजेट विनियोजन भएर टेन्डर पनि खुलिसकेको छ। त्यसैभित्र फेरि अर्को चाहिँ 4-5 तले भवन चाहिँ हामी अब यदि सबै कुरा भने जस्तो भयो भने 2-3 वर्षमा अर्को बिल्डिङ 4-5 वर्षमा हामी देख्छौँ, त्यो लगभग 50 बेड क्यापेसिटीको हुनेछ। हाम्रो 100-150 बेडसम्मको क्यापेसिटी भएको चाहिँ मेन्टल हेल्थमा काम गर्ने एउटा विशुद्ध संस्था लगनखेलमा रहिरहने भयो। अब राज्यले गरेको कुराहरूमा चाहिँ अहिले चाहिँ यो आत्महत्या हेल्पलाइन हाम्रो चलिरहेको हो, त्यसलाई चाहिँ अलिकति प्रमोट गर्न र त्यसलाई अझ स्ट्रेन्थन गर्नको लागि चाहिँ पहल भइरहेको छ। र पछिल्लो केही समयमा मानसिक स्वास्थ्य सचेतना अभियान पनि 3 महिने चलेको हो, त्यसमा चाहिँ मनोसामाजिक परामर्शदाता मानसिक अस्पतालमा त हुँदै हुनुहुन्छ, मानसिक स्वास्थ्य महाशाखा बनाउने कुराहरू विषयहरूमा पनि छलफल बहस भएको छ। पछिल्लो समयमा हाम्रो मेन्टल ईडीसीडी अन्तर्गत जुन स्वास्थ्य सेवा विभागमा ईडीसीडी अन्तर्गत महाशाखा अन्तर्गत एनसीडी एन्ड मेन्टल हेल्थ सेक्सनमा धेरै समयदेखि मनोचिकित्सकको भनौँ न उपस्थिति त्यहाँ थिएन, दरबन्दी खाली नै थियो। केही समयदेखि त्यहाँ पनि मनोचिकित्सक वरिष्ठ कन्सल्टेन्ट डाक्टर साहब चाहिँ त्यहाँ गएर सेवा दिइराख्नु भएको छ। आत्महत्याकै क्षेत्रमा पनि कामहरू भइरहेको छ, अब यसको चाहिँ यसलाई अझ हामीले स्ट्रेन्थन गर्दै गयो भने भविष्यमा यसको चाहिँ राम्रो रिजल्ट हामीले देख्न सक्दछौँ।
1: म धेरै धन्यवाद दिन चाहन्छु यो व्यस्त समयको बावजुद पनि स्टुडियोमै आएर हामीलाई यो आत्महत्याको सोच न्यूनीकरणको लागि के कस्ता प्रयासहरू गर्न सकिन्छ भन्ने बारेमा चाहिँ कुराकानी गर्न आइदिनु भयो, फेरि पनि धन्यवाद छ।
2: धन्यवाद म्याडम, नमस्ते।
1: उहाँ हुनुहुन्थ्यो मानसिक अस्पतालका निर्देशक एवं प्रमुख कन्सल्टेन्ट साइकियाट्रिस्ट डाक्टर सुरज तिवारी। उहाँसँग हामीले आत्महत्याको सोच आउनु र न्यूनीकरणका लागि गर्नुपर्ने प्रयासका बारेमा कुराकानी गर्यौं। यो कुराकानी सँगै कार्यक्रम बदलिदो नेपालको आजको समय पनि सकिएको छ। अर्को सोमबार अर्को नयाँ विषयमा कुराकानी लिएर आउने नै छौ। प्राविधिक साथी संघर्ष विष्ट र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि बिदा हुन्छु। नमस्कार।
0: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित। इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
3: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
0: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
3: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
0: सुविसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
4: 01-42-3888 98-12-35-8888।
5: सुन त, मेरो कपडा प्याकिङ गर्दियो।
6: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
7: Where do we begin?
6: With international news you can trust, BBC News.
7: Journeys into the heart of global events.
6: And voices from around the globe.
8: The whole region is in the grip of a severe water crisis. and I am here to find out why.
6: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
9: क्षय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
10: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
11: क्यान्सर विरुद्ध
12: हजुरको रेडियो 102.1 MHz
13: दैनिक रु 197 मा रु 50,00,000 को बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
14: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
15: आमामा तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है कहाँ बनाएर ल्याएको आफ्नो त पुरानै डिजाइनको भइसक्यो आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है
16: लौ के पिर गरिरहेको हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि
17: प्रोप्राइटर सुशील लोहार सम्पर्क नम्बर 9848087828 9827782 प्रशंसा सुशील सुनचाँदी पसल रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप

0: नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म सुरुराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको या परतामाको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। राष्ट्रिय सभा अन्तर्गतका 3 समितिको बैठक आज बस्दै, आज साउनको पहिलो सोमबार पशुपतिनाथमा बिहानदेखि दर्शनार्थीको घुइँचो। घरजग्गा कारोबारबाट असारमा सर्वाधिक 11.94 अर्ब राजस्व संकलन। गत वैशाखदेखि हालसम्म विपत्तमा परेर 166 जनाको ज्यान गयो। 12 को सुवर्ण गाउँपालिकामा धान खेतमा जमेको पानीमा डुबेर 18 महिनाकी बालिकाको मृत्यु। अमेरिकालाई एआईमा चुनौती दिने चीनको घोषणा। विश्वव्यापी सहकार्यको आह्वान। सन् 2050 सम्म विश्वभर क्यान्सरका नयाँ बिरामी 67% बढ़न सक्ने अनुमान। र अर्जेन्टिनालाई हराउँदै स्पेनले 16 वर्षपछि जित्यो विश्वकप फुटबलको उपाधि।
1: हावाहुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भीड़भाड़मा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावाहुरी चलेको बेला के नगर्ने,
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
3: ए भाउजू, केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
4: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
5: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
5: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
2: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्षमाथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
5: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
6: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
7: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
6: सम्पर्क नम्बर 0475946 98692 65 99 8।
8: हजुरको रेडियो 102.1 MHz।
0: अब समाचार विस्तारमा। राष्ट्रिय सभा अन्तर्गतका तीनवटा समितिका बैठकहरू आज बस्ने भएका छन्। समितिहरूले सूचना जारी गर्दै आफ्ना सदस्यहरू तथा सम्बन्धित सरकारवालाहरूलाई उपस्थितिका लागि अनुरोध गरेका छन्। विधान व्यवस्थापन समितिको 760 बैठक आज दिउँसो 2:15 समयमा समितिको बैठक कक्षमा बस्नेछ। सो बैठकमा ऐन कार्यान्वयन मापन विधायकीय अन्तर सम्बन्ध र विविध विषयमा छलफल हुनेछ। त्यस्तै सार्वजनिक नीति तथा प्रायोजित विधान समितिको 337 बैठक दिउँसो 1 सिंहदरबार स्थित समितिको हलमा बस्नेछ। उक्त बैठकमा मधेस र बागमती प्रदेश अन्तर्गतका जिल्लाहरूमा गरिएको अनुगमनको समीक्षा र विविध विषयमा छलफल हुने जनाइएको छ। यसै गरी संहिता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बिहान 11 समितिको बैठक कक्षमा बस्नेछ। बैठकमा संसदीय अध्ययन तथा अनुसन्धान महाशाखाद्वारा तयार पारिएको राष्ट्रिय महिला आयोगको कार्य प्रभावकारिता सम्बन्धी अध्ययन प्रतिवेदनबारे छलफल र विविध एजेण्डामा कुराकानी हुनेछ। यस वर्षको साउनको पहिलो सोमबार आज बिहानैदेखि पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ। आज बिहान 3 नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। कोषका अनुसार बिहान 3 खुलेको मन्दिरका चार ढोका बेलुका आरतीपछि 8 भक्तजनका लागि खुल्ला गर्ने गरी तयारी भएको छ। विशेष पूजा बिहान 8:30 दिउँसो 12 मात्र हुनेछ। पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको सहज सुरक्षित तथा व्यवस्थित दर्शन तथा विशेष पूजा व्यवस्थापनको व्यवस्था गरिएको छ। पशुपतिनाथसँगै राजधानीका गोकर्णेश्वर नागेश्वर डोलेश्वर बसन्तपुर दरबार क्षेत्रको सानो पशुपतिनाथ भनेर चिनिने मखन महादेव लगायत काठमाडौँका ठूला साना सबै शिव मन्दिरमा पनि भक्तजनको लाम लागेको छ। घर जग्गा कारोबारबाट गएको आर्थिक वर्ष 2082-83 को असार महिनामा मात्रै 11,94,89,00,000 रूपियाँ भन्दा बढ़ी राजस्व संकलन भएको छ। भूमि व्यवस्थापन तथा विलेख विभागका अनुसार यो आर्थिक वर्षकै सबैभन्दा उच्च मासिक राजस्व हो। विभागले सार्वजनिक गरेको विवरण अनुसार वैशाखमा 6,26,38,00,000 रूपियाँ राजस्व संकलन भएको थियो, जुन वर्षकै उच्च दोस्रो उच्च मासिक राजस्व। चैत्रमा 6,16,57,00,000 रूपियाँ, जेठमा 5,24,42,00,000 रूपियाँ, पुषमा 5,17,32,00,000 रूपियाँ, माघमा 5,79,00,000 रूपियाँ, मंसिरमा 4,84,81,00,000 रूपियाँ तथा फागुनमा 4,14,95,00,000 रूपियाँ राजस्व संकलन भएको विभागले जनाएको छ। आर्थिक वर्षको शुरूआती महिनामा भने राजस्व अपेक्षाकृत कम थियो। साउनमा 3,28,91,00,000 रूपियाँ, भदौमा 3,14,07,00,000 रूपियाँ, असोजमा 2,75,85,00,000 रूपियाँ र कार्तिकमा 2,74,51,00,000 रूपियाँ राजस्व संकलन भएको थियो। विभागका अनुसार साउन 1 घरजग्गा कारोबारमा लाग्ने पुँजीगत लाभ कर बढ्ने व्यवस्था बजेट मार्फत लागू हुने भएपछि कर वृद्धि हुन अघि नै कारोबार गर्ने प्रवृत्ति बढ़ेको थियो। त्यसकै प्रभाव स्वरूप असार महिनामा घरजग्गा किनबेच उल्लेख्य रूपमा बढ़दा राजस्व संकलन पनि उच्च भएको विभागको निष्कर्ष छ। गत वैशाखदेखि हालसम्म विपदमा परेर 166 जनाको ज्यान गएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा कुल 3,435 विपदका घटना भएका छन्। विपदमा परेर 98 जना घाइते विपदमा परेर 988 जना घाइते भएका छन्। प्राधिकरणका अनुसार 4,531 घर परिवार प्रभावित भएका छन्। सो अवधिमा सबैभन्दा बढ़ी आगलागीका घटना भएका छन्। प्राधिकरणका अनुसार चार महिनामा 914 आगलागीका घटना भएका थिए। सर्पदंशका 535, चट्याङका 229, लेक लाग्नु 55, जनावर आक्रमण 190, हुरी बतास 478, पहिरो 495, बाढ़ीका 171 घटना घटेका छन्। यस्तै भारी वर्षा 166, डुंगा पल्टेर 1, डडेलो 191, हिउँ पहिरो 2, असिना 4 र अन्य पनि 4 छन्। त्यसै गरी साउन 2 बिहानदेखि 3 बिहानसम्म देश कुल 58 विपदका घटना भएका थिए। विपदमा परेर 3 ज्यान गएको छ भने 13 घाइते भएका छन्। कुल 45 जिल्ला प्रभावित भएका छन्। अविरल वर्षाका कारण आएको बाढ़ी र पहिरोले देशका विभिन्न मुख्य राजमार्गहरू अवरूद्ध भएका छन्। साउन 4 गते बिहान 6:10 सम्मको प्राप्त विवरण अनुसार कोशी र बागमती प्रदेशका प्रमुख सड़क खण्डहरू बाढ़ी तथा पहिरोका कारण अवरूद्ध भएका हुन्। कोशी प्रदेश अन्तर्गत भोजपुर नगरपालिका 5 बुखीमा बाढ़ीका कारण मध्य पहाड़ी लोकमार्गमा यातायात एकतर्फी सञ्चालनमा छ। इलामको राजदुवाली स्थित मेची राजमार्ग, खोटाङको दिक्तेल रूपाकोट मजुवागढ़ी 6 मांखा स्थित मध्य पहाड़ी लोकमार्ग र उदयपुरको कटारी 11 हरदेनी स्थित सिद्धिचरण लोकमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध भएका छन्। बागमती प्रदेशमा पनि बाढ़ी र पहिरोले धेरै सड़क प्रभावित भएका छन्। काभ्रेको रोशी गाउँपालिका 9 पिन्थलीमा पहिरो जाँदा बीपी राजमार्ग पूर्ण अवरूद्ध छ भने सम्भावित बाढ़ीका कारण खुरकोट नेपाल थोकटुञ्जी बीच सड़क खण्डमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। मकवानपुरको हेटौँडा थिङ्गन बागमती ललितपुर जोड्ने कान्ति लोकपथमा पनि सम्भावित बाढ़ी र पहिरोका कारण अर्को सूचना नआएसम्मका लागि सवारी सञ्चालनमा रोक लगाइएको छ। यसै गरी सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका 4-0 किलो र वड़ा नम्बर 2 कोदारीमा पहिरो जाँदा अरनीको राजमार्ग पूर्ण रूपमा ठप्प भएको छ। चितवनको इच्छाकामना गाउँपालिका 3 फिसलिङमा पहिरो जाँदा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरूद्ध बनेको छ। धादिङको बेनघाट रोराङ 10 तिमराङ खानीमा पहिरो हटाएर पृथ्वी लोकमार्ग एकतर्फी खुलाइए पनि जोवाङ खोलामा पहिरो जाँदा सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। रसुवागढी गोसाई कुण्ड 6 बोके झुण्डामा पहिरो गए पनि पासाङ लामो सड़क खण्ड एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ। अवरूद्ध सड़कहरू खुलाउने प्रयास भइरहेको छ। बाराको सुवर्ण गाउँपालिका 7 चौरहीमा धान खेतमा जमेको पानीमा डुबेर 18 महिनाकी बालिकाको मृत्यु भएको छ। मृतकको महागढीमाई नगरपालिका 9 बलुवाकी राजेन्द्र महत्वकी 18 महिनाकी छोरी लालु कुमारी महत्व हुन्। उनी केही दिनदेखि मामाघरमा बस्दै आएकी थिइन्। प्रहरीका अनुसार आइतबार साँझ करिब 5:30 बजे मामा घर पछाडि रहेकी स्थानीय ताराचन्द शाहको धान खेतमा जमेको पानीमा खेल्ने क्रममा उनी डुबिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। परिवारका सदस्यले तत्काल बालिकालाई पानीबाट बाहिर निकाले पनि उनको ज्यान जोगाउन सकेनन्। घटनाको जानकारी साँझ करिब 6:15 समयमा इलाका प्रहरी चौकी बड़की फूलबरियामा पुगेपछि असय राम विद्या शाहको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालय 12 प्रहरी निरीक्षक विमल खतिवडाको नेतृत्वमा मुचुलका फोरेन्सिक टोली सहितको प्रहरी टोली खटिएर घटनास्थलको अनुसन्धान गरेको प्रहरीले जनाएको छ। तपाईँ यति बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रम एकछिन विश्राम पछि हामी बाँकी समाचारको साथमा उपस्थित हुनेछौ। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।
9: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
10: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
9: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ? हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए। उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाखो बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुनो र लट्टेमा थियो।
10: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
9: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
10: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
9: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ। आफ्नै घरको पोसिलो खानेकुरा खाउ र आत्मनिर्भर बनाऊ।
10: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
9: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
11: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग राखिदिए है के?
12: पूजा र बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ। अनि अनि मूर्ति बनाउने कछोरा मस्तक तपाईँ छैन हुँदैन र?
13: एक पटक सोच्नुहोस् त, के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
5: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
8: हजुरको रेडियो 102.1 MHz।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। समाचारको क्रममा मौसम समाचार। आजदेखि ठूलो पानी पर्ने क्रम घट्न थालेको छ, तर केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाको अनुसार हिजो
5: रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
8: हजुरको रेडियो 102.1

ठूलो पानी पर्ने सम्भावना छैन तर केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना कायमै छ। आकस्मिक बाढ़ी पहिरोको जोखिम कायमै रहेकाले सावधानी अप्नाउन महाशाखाले आग्रह गरेको छ। आज दिउँसो कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै ठाउँहरूमा तथा मध्य प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै कोशी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भेगका थोरै ठाउँहरूमा तथा बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भेगका एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेकाले सावधानी अप्नाउन महाशाखाले आग्रह गरेको छ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। चीनिया राष्ट्रपति शी जिनपिङले कृत्रिम बुद्धिमत्ता एआईको क्षेत्रमा अमेरिकाको प्रभुत्वलाई चुनौती दिने स्पष्ट संकेत दिनुभएको छ। सांघाईमा आयोजित विश्व एआई सम्मेलनलाई सम्बोधन गर्दै उहाँले एआई तीव्र गतिमा विकास भइरहेकाले यसको जोखिम व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताउनु भएको छ। शीले चीनको नेतृत्वमा स्थापना गरिएको विश्व कृत्रिम बुद्धिमत्ता सहकारी संगठनलाई एआई विकासको इतिहासमा महत्वपूर्ण कोषेढुङ्गा भएको बताउनु भएको छ। यस संगठनमा रूस, ब्राजिल, इण्डोनेसिया सहित 30 देश सहभागी भए पनि अमेरिका तथा अधिकांश पश्चिमी राष्ट्रहरू पनि आबद्ध छैनन्। चीनका एआई स्टार्टअपहरूले हालै सार्वजनिक गरेका नयाँ भाषा मोडलहरूले अमेरिकी कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न सक्ने स्तरमा पुगेको दावी गरिएको छ। विश्लेषकहरूका अनुसार एआई क्षेत्रमा बढ़दो प्रतिस्पर्धा, उच्च लगानी र बजारको अनिश्चितताले लगानीकर्तामा सावधानी बढ़ाएको छ। शी जिनपिङले एआईको सुरक्षित जिम्मेवार र समावेशी विकासका लागि विश्वव्यापी मापदण्ड आवश्यक रहेको उल्लेख गर्दै चीनले अन्तर्राष्ट्रिय सहकार्यलाई प्राथमिकता दिने बताउनु भएको छ। उहाँका अनुसार एआई मानव विकासका लागि अवसर बन्नुपर्छ, प्रतिस्पर्धा र जोखिमको स्रोत मात्र होइन। सन् 2050 विश्वभर क्यान्सरका नयाँ बिरामीको संख्या 67% बढ़न सक्ने चेतावनीसहित नयाँ अन्तर्राष्ट्रिय प्रतिवेदन सार्वजनिक भएको छ। जनसंख्या वृद्धि र वृद्ध वृद्धाको संख्या बढ़दै जाँदा क्यान्सरको भार उल्लेख्य रूपमा बढ़ने अनुमान गरिएको अमेरिकन क्यान्सर सोसाइटी र विश्व स्वास्थ्य संगठन अन्तर्गतको इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सरले संयुक्त रूपमा सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन् 2024 विश्वभर झण्डै 2.10 करोड़ नयाँ क्यान्सरका बिरामी फेला परेका थिए भने 98 लाखको क्यान्सरका कारण ज्यान गएको थियो। अनुसन्धानकर्ताहरूले सन् 2050 वार्षिक नयाँ क्यान्सरका बिरामीको संख्या 3.40 करोड़ पुग्ने प्रक्षेपण गरेका छन्, जुन अहिलेको तुलनामा 67% बढ़ी हो। यो वृद्धि मुख्यत जनसंख्या वृद्धि र औषध आयु बढ़नुका कारण हुने प्रतिवेदनमा छ, जसमा फोक्सोको क्यान्सर विश्वभर सबैभन्दा धेरै देखिने र सबैभन्दा बढ़ी ज्यान जाने क्यान्सर बनेको छ। यसको प्रमुख कारण सुर्तिजन्य पदार्थको सेवन रहेको उल्लेख छ। सुर्तिजन्य पदार्थको प्रयोग त्याग्ने, मदिरा सेवन घटाउने, स्वस्थ तौल कायम राख्ने, नियमित व्यायाम गर्ने, क्यान्सरसँग सम्बन्धित संक्रमणबाट बच्ने, समयमै परीक्षण गर्ने र उपचारमा पहुँच बढ़ाउने हो भने लाखौं जीवन बचाउन सकिने अनुसन्धानकर्ताहरूको भनाइ छ। र समाचारको अन्त्यमा खेल समाचार। स्पेनले फिफा विश्वकप फुटबल सन् 2026 उपाधि जितेको छ। अमेरिकाको न्यू जर्सीमा रहेको मेटलाइफ रंगशालामा आज बिहान सम्पन्न फाइनलमा अर्जेन्टिनालाई 1-0 गोलले पराजित गर्दै स्पेन विश्व च्याम्पियन बन्न सफल भयो। सन् 2010 दोस्रो पटक विश्वकपको उपाधि जित्दै स्पेनले विश्व फुटबलमा आफ्नो प्रभुत्व फेरि स्थापित गरेको छ। अत्यन्त प्रतिस्पर्धात्मक बनेको फाइनल खेलमा स्पेनका लागि निर्णायक गोल फेरान टोरेसले गर्नुभयो। निर्धारित 90 मिनटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा स्पेनका फेरान टोरेजले 106 मिनटमा गोल गर्दै अर्जेन्टिना विरूद्ध 1-0 अग्रता लिनुभएको थियो। त्यसपछि खेलमा थप गोल हुन सकेन र स्पेनले अर्जेन्टिनामाथि 1-0 गोलको जित हासिल गर्यो। खेलको निर्धारित 90 मिनटको समयमा एन्जो फर्नान्डेज

बचाव गर्दै उहाँले स्पेनलाई विश्व विजेता बनाउन महत्वपूर्ण भूमिका खेल्नु भएको छ। सर्वोत्कृष्ट युवा खेलाड़ी बेस्ट यंग प्लेयरको अवार्ड स्पेनका 19 वर्षीय डिफेण्डर पाउ कुर्वाड्सीले जित्नु भएको छ। युवा उमेरमा उत्कृष्ट र परिपक्व प्रदर्शन गर्दै उहाँले प्रतियोगिताका उत्कृष्ट उदाउँदा खेलाड़ीको सम्मान प्राप्त गर्नुभएको छ। यस्तै फेयर प्ले ट्रफी अनुशासित टोली स्पेनले नै जितेको छ। यसँगै टोलीगत उपाधि, सर्वोत्कृष्ट खेलाड़ी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट युवा खेलाड़ी र फेयर प्ले अवार्ड गरी स्पेनले विश्वकपका अधिकांश प्रमुख सम्मान आफ्नो पक्षमा पार्न सफल भएको छ। यिनै समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौ। चाँदा चाँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेर एकपटक। राष्ट्रसभा अन्तर्गतका 3 समितिको बैठक आज बस्दै आज साउनको पहिलो सोमबार पशुपतिनाथमा बिहानदेखि दर्शनार्थीको घुइँचो। घर जग्गा कारोबारबाट असारमा सर्वाधिक 11.94 अर्ब रूपियाँ राजस्व संकलन। गत वैशाखदेखि हालसम्म विपदमा परेर 166 जनाको ज्यान गयो। बाराको सुवर्ण गाउँपालिकामा धान खेतमा जमेको पानीमा डुबेर 18 महिनाकी बालिकाको मृत्यु। अमेरिकालाई एआईमा चुनौती दिने चीनको घोषणा, विश्वव्यापी सहकार्यको आह्वान। सन् 2050 सम्म विश्वभर क्यान्सरका नयाँ बिरामी 67% बढ़न सक्ने प्रतिवेदन सार्वजनिक। र अर्जेन्टिनालाई हराउँदै स्पेनले 16 वर्षपछि जित्यो विश्वकप फुटबलको उपाधि। हवस् त, बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म सुराज महत्पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: garbano nukulagiro at cement josta pata chayne kaba telya unhe hola feri yo manchali ma testo ramro hajur ko pasal che kaha hola batis
1: kaka timlai eti ni thaha chaina अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
2: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
3: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9845 40 682, गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9845 40 892 र 048 543 385, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खादबारी रामेछाप।
4: तपाईँले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
5: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
4: हुर्केकै गिरिराज चल्ला 150मा?
5: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
6: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
5: विराज किसानको साथी,
6: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
5: प्रोप्राइटर जय मानन्दर, फोन 048 540 239।

0: 048-545-533 र 98-540-40-239 विराज सप्लायर्स कटहर बोर्ड छेउ मन्थली रामेछाप
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना
4: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी सुगर युरिन प्रोटिन बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ
3: सम्पर्क नम्बर 9844-021-369 जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप
5: वाउ होइन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
6: कहाँबाट हुनु नि हाम्रै मन्थली कटरबोर्ड नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भयो धेरै नभनौ भन्ने साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ
5: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845-85-73-65 वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछाप

0: हजुरको रेडियो 102.1 MHz।
1: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
2: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
2: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
4: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
3: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
5: हजुर, रामेछाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
1: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
4: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 98 48 76 48 03। रामेछाप मिटसप एण्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
1: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
2: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
1: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
2: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
1: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोकोशैली लिएर उपस्थित भइसकेको छु। म कार्यक्रमको साथमा सम्झना खड्गी भने प्रविधि संयोजनबाट मलाई साथ दिनुभएको छ श्रीराज महत। साथमा तपाईँ हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ। देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र कामकोश एफएम 95.5 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ। हामी फरकबार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि श्रीक्रम जारी रहेको छ। आजको विषयमा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। आज सोमबारको बसाइ आजको बसाइमा तपाईँले मनपर्ने गीत रोजाईमा पार्न सक्नुहुनेछ। रोजाईको गीत मार्फत तपाईँले एकजना साथीलाई मात्र सम्झना सन्देश राख्न पाउनुहुनेछ र कार्यक्रममा सहभागिता जनाउनको लागि 0848-40-0026 फोन गरेर आउनुपर्ने हुन्छ। यो बिहानको समय छ। तपाईँ आफ्नै काममा व्यस्त हुनुहुन्छ होला, अफिसियली कामतिर व्यस्त हुनुहुन्छ होला, उकाली चढ्दै हुनुहुन्छ होला, ओह्राली चढ्दै हुनुहुन्छ होला, मेलापातमा व्यस्त हुनुहुन्छ होला र कतिपय अब कार्यक्रम आउने बेला भयो भनेर कार्यक्रम सुन्ने तर्फ पनि गरिराख्नु भएको छ होला भने आशाको साथमा आज पनि हामी उपस्थित भइसकेका छौं र तपाईँले कार्यक्रम साथको साथै दिन सुन्न पाउनुहुनेछ। आज सोमबारको बसाइमा चाहिँ तपाईँको रुचाएको गीत बज्नेछ। जो साथीलाई चाहिँ आफूले आफ्नो रोजाईको गीत सुन्न मन छ तपाईँले चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र साथै हाम्रो यो कार्यक्रम लोकोशैलीलाई सूर्यज्योति लाइफ इन्सुरेन्सले प्रायोजन गरेको छ। यदि तपाईँ पनि जीवन बीमा गर्न चाहनुहुन्छ भने सूर्यज्योतिलाई नै सम्झन सक्नुहुनेछ र जीवन बीमा गरेर ढुक्क साथ बस्न सक्नुहुनेछ। आउनुहोला 0848-40-0026 फोन गर्दै भन्ने। यति बेला हामी कार्यक्रमको शुरूआत गर्न चाहन्छौ एउटा मिठो गीतबाट, त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रम को शुरूआत में एकदम मीठो गीत बहुले का सारे बेटी गीत रहे थे जेठी रंची इसमें आवाज रहे शिव नारायण जोशी रीता गुरुंग को लयर शब्द म्यूजिक में रहे शिव नारायण जोशी ने मीठो गीत हमें कार्यक्रम को शुरूआत में राखी सकेका छौं। अब भने पाला तपाईको यस्तै मीठा रमाइला लोकगीत संगीतहरू तपाईले आजको बसाईमा रोजाईमा पार्न सक्नुहुनेछ र रोजाईको गीत मार्फत तपाईले एकजना साथीलाई मात्रै सम्झना सन्देश राख्न पाउनुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: हेलो दिदी, नमस्कार।
0: नमस्ते, नमस्कार दिदी, आराम हुनुहुन्छ?
1: हजुर, एकदम आराम छु भन्नुपर्छ है त दिदी। हजुर, आज त एकदम घाम चर्को लागिरहेको छ है, बिहानैदेखि भन्नुपर्छ है त, रातभरि पानी पर्यो, बिहानैदेखि घाम चर्किरहेको छ भन्नुपर्छ। अनि दिदी लगायत मन रामछाप डाँडातिरको के छ सुनाउनुहोस्, मौसम कस्तो छ, दिदी हजुरलाई कस्तो हुनुहुन्छ, अनि ललिता दिदी हजुर कता जानुभयो?
0: ठिक छ, अब म लगायत हाम्रो रामेछापतिरको खबर पनि एकदम ठिकठाक छ भन्नुपर्छ। रातभरि पानी पर्यो, अहिले चाहिँ चर्को घाम छैन, मन्द मन्द भर्खरै मात्रै घाम लागेको थियो, बिहान भरि धुम्म भइरहेको थियो, छिटछिट पानी पनि छिट्याएको थियो, अहिले चाहिँ मन्द मन्द घाम लागेको छ। मेरो खबर पनि एकदम ठिक छ भन्नुपर्छ होइन। अब हाम्रो सिस्टर ललिता सिस काम केही काम विशेषले चाहिँ बाहिर हुनुहुन्छ, केही समयपछि आउनुहुन्छ है त। अनि खाना लिनुभयो कि बाँकी छ त?
1: खाना अब खाने तयारी भइरहेको छ, खाना खाँदैछु भन्नुपर्छ है दिदी हजुर। खाना अगाडि राखेर अनि फोन पनि लगाएको, रुमै फोन लाग्यो, एकदम खुसी लागेको छ भन्नुपर्छ है दिदी हजुर। आज एकदम गीत सम्झेर एकजना विशेष साथी सम्झिने दिन पनि रहेको छ भन्नुपर्छ है त।
0: ठिक छ, अरू समग्रमा सबै ठिकठाकै छ है?
1: हजुर हजुर, एकदम राम्रो रमाइलो ठिकै छ भन्नुपर्छ है त। आजको दिन अब घाम चर्को लागिरहेको छ, आज चाहिँ अलिक धेरै गर्मी होला जस्तो छ दिनभरि नै भन्नुपर्छ है त।
0: ठिक छ, अब के कस्तो हुन्छ मौसमको बारेमा हामीलाई योभन्दा पछिल्लो समयहरूमा पनि जानकारी गराउँदै गर्नुहोस्। यति बेला भने हजुरहरूको रोजाइको गीत राख्नु पर्ने हुन्छ, आज कुन गीत सुन्न मन छ?
1: आज चाहिँ एकदम नयाँ नै भर्खरै निस्केको नयाँ गीत सुन्छ, सायद बस्छ होला अनि भेट्नु पनि हुन्छ होला भन्न चाहन्छु। के भन्छ, 15 दिन अगाडि निस्किएको गीत रहेको छ है, सानु केसी अनि त्यसै गरी लक्ष्मी थापाको आवाजमा सजिएको गीत रहेको छ है। एउटा टी सर्ट मायाले किनेको, अर्थात् एउटा कुर्ता मायाले किनेको भन्ने गीत चाहिँ बजाइदा भन्न चाहन्छु। यो गीत सुन्न अनि सुनाउन चाहन्छु भन्छु है त दिदी हजुर।
0: एउटा कुर्ता भन्नुभयो?
1: हजुर, एउटा टी सर्ट मायाले किनेको, अर्थात् एउटा कुर्ता चाहिँ होइन मायाले किनेको गीत चाहिँ भर्खर भर्खर निस्केको, आज 15 दिन जति भयो होला सायद त्यो गीत चाहिँ नयाँ गीत नै रहेको छ, सानो केसी र अनि लक्ष्मी थापाको आवाजमा सजिएको गीत चाहिँ लिनु होला भन्न चाहन्छु है त।
0: ल ठिक छ, हामी कार्यक्रममा राख्छौ हजुरले आफ्नो एकजना साथीसँगै, अब जसुकै भए पनि स्टेसन मान्छेलाई चाहिँ सम्झना पाउनुहुनेछ है त।
1: हुन्छ, मेरो एकदमै मानै साथी छ, सुनिरहेको होला यता सिन्धुली यता के भन्छ तिन खोप्रेमा रहेर सुन्दै होला साथी निर्मला पौडेलको, निर्मला पुरी पौडेलको लागि सुन्दै होला, उसको लागि भन्दै छुटिन्छु ल। नमस्ते, बाई।
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो देवजी आजको जोडीबाट, एकदमै मिठो गीत पनि रोजाइमा पारिसक्नुभएको छ एउटा कुर्ता भन्ने। सही गीत मार्फत हामी अर्को एकजना साथीलाई पनि समर्थन जनाउनेछौँ, उहाँले पनि स्पेसल एकजना साथीलाई सम्झन पाउनुहुनेछ। र त्यसै गरी हिराबहादुर लकाईजीले पनि नमस्ते सिस, म पनि सुन्दैछु बुटोलबाट भनिदिनुहुन्छ। सरिका छेत्रीजी हुनुहुन्छ, हेलो सिस नमस्ते, गुड मर्निङ, म पनि सुन्दैछु है, बैतडी घर भइहाल चाहिँ इण्डियाबाट भनिदिनुहुन्छ। र त्यसै गरी बिर्जे हाङ्लिमुजी हुनुहुन्छ, हेलो सेवा र हजुर नमस्ते, साथीहरूलाई चाहिँ अब बस्ने गीत मार्फत सम्झिनु पर्दा विनोद डेकेन्द्र आसन लिम्बु तारा शंकरलाई भन्दै छुटिन्छु भन्नुभएको छ। रीता परिहारजी हुनुहुन्छ, हेलो दिदी नमस्ते, म चाहिँ सिन्धुलीबाट रीता परिहार, मेरो छोरोलाई धेरै माया छ र बाबा मम्मी भाइ दिदी बिना छोराको लागि पनि शुभ यात्रा भन्न चाहन्छु भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार भन्दै थियो। बाहिरिनु भइसकेको छ जो साथी हुनुहुन्छ, उहाँले फेरि पनि फोन डायल गर्न सक्नुहुनेछ। तपाईँले आजको बसाइमा चाहिँ रोजाईको गीत मार्फत एकजना साथीलाई मात्रै समर्थन जनाउनु पर्ने हुन्छ र तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ, 0840400026 फोन गरेर आउन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार भन्दै थिए। हाम्रो टेलिफोन सम्पर्कमा समस्या हो या साथीहरूले चाहिँ कार्यक्रममा आएर चाहिँ बोल्न मन नभएर हो फोन कटिरहेको छ, जेसुकै भए पनि अब बोल्न मन छैन भने चाहिँ तपाईँले कार्यक्रम सुनेर साथिनुहोस्, छैन भने कार्यक्रममा सहभागिता जनाउनु भइसकेपछि तपाईँले कार्यक्रममा सहभागिता जनाउनुहोस् र एकजना साथीले पनि सम्झना सन्देश राख्नुहोस् भन्न चाहन्छु। हाम्रो साथी तेजीले एकदमै मिठो गीत रोजाइमा पार्नु भएको छ, एकैछिनपछि उहाँको रोजाइको गीत बस्नेछ र एकजना साथीलाई पनि समर्थन जनाउनेछौ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार। नमस्ते। नमस्कार हजुर, शुभ नाम?
2: सिन्दुरी खाना खाल पेसाबाट भावना श्रेष्ठ।
0: भावना श्रेष्ठ भन्नुभयो?
2: हजुर।
0: के छ नि हाम्रो भावनाजीको खबर?
2: मेरो खबर एकदम ठिक छ, अनि दिदी हजुरको
0: मेरो पनि खबर एकदम ठिक छ।

कार्यक्रम सुन्दै हुनुहुन्छ नि? त्यसैले हाम्रो साथी देवजीले चाहिँ एउटा मिठो गीत रचना पारिसक्नु भएको छ, सो गीत मार्फत हजुरलाई पनि समर्थन जनाउनेछौ र हजुरले चाहिँ एउटा साथीलाई मात्र सम्झन पाउनुहुनेछ है त। हवस् त नमस्कार, उहाँ हुनुहुन्थ्यो भावना श्रेष्ठजी हुनुहुन्थ्यो, उहाँले पनि एकजना साथीलाई सम्झना राखेर छुटिसक्नु भएको छ। यति बेला भने हाम्रो देवजीले रोजाइमा पार्नु भएको छ एकदमै मिठो गीत गीतको बोलिरहेको छ एउटा कुर्ता र यसमा आवाज रहेको छ सानो केसी लक्ष्मी थापा र लय शब्दमा रहेको छ सुजना पराजुली रहेको छ। सो गीत हामी कार्यक्रममा राख्नेछौ। त्यसपछि यसमा अभिनय रहेको छ राजकुमार रविन्द्र कुमार श्रेष्ठ आदिको चाहिँ अभिनय रहेको छ। सो गीत कार्यक्रममा बस्छ, त्यसपछि अनि तपाईँको रोजाइको गीत लिएर हामी आउने नै छौ। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

0: राखेको छ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्ते। नमस्कार हजुर, अनिताजी बोल्नुभयो जस्तो लाग्यो। को बोल्नुभयो त? दिपाजी पो बोल्नुभएछ, फरक नाम परेछ है, आमा चाहिँ एउटै जस्तो सुनिन्छ, के गर्ने यस्तै छ। त्यही भएर म नामबाट बोलाउँदिन कि प्रत्यक्ष, अब कुनै साथीहरूको चाहिँ ठ्याक्कै थाहा हुन्छ, कतिपय साथीहरूको चाहिँ एउटै एउटै एकदम मिठो आवाज सुनिन्छ अनि त्यही भएर जोखिन्छु कि म। ल अनि खाना लिनुभयो? मेरो पनि बाँकी नै छ, केही समयपछि हुन्छ। हाम्रो दिपाजी बेडमै हुनुहुन्छ कि जस्तो लाग्यो, सुतिराख्नु भएको जस्तो लाग्यो। कस्तो आवाज त्यस्तै त्यस्तै मन्द मन्द सुनिरहेको छ, के सन्चो छैन? त्यस्तै भएर होला, अलिकति न्यास्रो आवाज सुनिरहेको छु। ठिक छ, शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। र कार्यक्रम कतिको सुन्नु भइरहेको छ अहिले?
1: हजुर, म कार्यक्रम
0: सुनिराख्नु भएको छ है। ल हजुर, रोसाईको गीत बज्नेछ, हजुरलाई कुन गीत सुन्न मन छ? रिङै रिङै ल्यायो मलाई तिन पानी रक्सीले भन्नुभयो। ल हामी कार्यक्रममा राख्छौ, तपाईँले एकजना साथीले मात्र सम्झाउनु पाउनुहुन्छ है त।
1: फर्स्ट अफ अल त दिदीहरूको लागि, घर फ्यामिलीको लागि, प्राविधिक मित्रको लागि, साथीहरू भन्नुभयो, मेरो प्यारी बहिनी अघि भर्खरै फोन गर्नुहुने बहिनी भएको लागि
0: हवस् त। नमस्कार, उहाँ हुनुहुन्थ्यो दिपा श्रेष्ठजी हुनुहुन्थ्यो, उहाँले चाहिँ गीत रोजाइमा पार्नु भएको छ, बोल चाहिँ अर्कै भन्नुभएको थियो, घुमाई घुमाई भन्ने जस्तो लागेको छ। सो गीत हामी कार्यक्रममा राख्नेछौँ, अर्को एकजना साथीलाई पनि समर्थन जनाउनेछ र त्यसपछि चाहिँ उहाँको रोजाइको गीत हामी कार्यक्रममा राख्नेछौँ। आउनुहोला 0848 40 0026 तपाईँले सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ, तपाईँले सधैँ डायल गर्दै आउनु भएको नम्बर रहेको छ र त्यस्तो गाह्रो नहोला पनि भन्न चाहन्छु, आउनुहोला भन्न चाहे। र तपाईँले पठाउनुभएका सन्देशहरू पनि वाचन गरिराख्नेछौ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। साथी हुनुहुन्न भन्दै हुनुहुन्छ जस्तो लाग्यो, हुनुहुन्छ, आइसक्नु भएको छ भन्दै हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
2: नमस्ते, गुड मर्निङ।
0: नमस्ते, गुड मर्निङ हजुर, हजुरको आवाजबाट नाम सुनौ है त।
2: मखटाङबाट चन्द्र राई।
0: चन्द्रजीको खबर के छ?
2: मेरो खबर ठिकै छ नाना, तपाईँको के छ?
0: मेरो पनि एकदम ठिक छ, हाम्रो रमाइलो छ भन्नुपर्छ। अब यता पनि त्यस्तो चर्को काम छैन होइन, हिजो रातभरि पानी परेको छ, बिहान पनि धुम्म भइरहेको थियो, अहिले मन्द मन्द काम लागेको छ। यताको खबर एकदम ठिक छ, यस्तै छ भन्नुपर्छ। त्यताको के छ सुनाउनुहोस् अनि खाना खानु भयो कि बाँकी छ?
2: मैले भर्खरै खाना खाइसकेको नाना, अनि यतातिर पनि हिजो दिउँसोभरि पानी आयो अनि राति पनि पानी आयो, अहिले चाहिँ आएको छैन, धुम्म धुम्म छ भन्नुपर्छ।
0: ठिक छ, धुम्म धुम्म छ भन्नुभएको छ, कार्यक्रम सुन्दै हुनुहुन्छ त्यसो भए?
2: सुन्दैछु, अघि भर्खरैबाट नाना।
0: भर्खरै मात्रै सुन्नुभयो, अब आजको बसाइमा चाहिँ रोजाइको गीत मार्फत एकजना साथीलाई मात्रै सम्झन पाउनुहुनेछ। मिठो गीत हाम्रो साथीले रोजाइमा पार्नुभयो, हजुरले चाहिँ रोजाइमा पार्नु पाउनु भएन, अर्को बसाइमा पार्नुहोला। र तपाईँले एकजना स्पेसल मान्छेलाई सम्झनुहोस् है त।
2: ल हुन्छ, आज श्रेष्ठ जन्मदिन परेको छ, वीरेन्द्र तामाङलाई जन्मदिनको धेरै धेरै शुभकामना, अब बच्ने गीत सुनेर मजाले इन्जोय गर्नुहोला भन्दै गए। ल नमस्ते।
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो चन्द्र राईजी हुनुहुन्थ्यो खोटाङदेखि, एकदमै आफ्नै एउटा स्पेसल साथीलाई चाहिँ सम्झना राखेर छोडिसक्नु भएको छ। यति बेला भने हाम्रो कार्यक्रममा दिपाजीले रोजाइमा पार्नु भएको छ, एकदमै मिठो गीत आवाजमा रहेको छ, रोशन केसी अनि गीता देवी रहेको छ, लिरिक्स म्युजिकमा रहेको छ रोशन केसी। सो गीत हामी कार्यक्रममा राख्नेछौ, त्यसपछि अर्को साथीको रोजाइको गीत लिएर आउने नै छौ। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

एउटा कुर्ता एकदमै मिठो गीत रहेको थियो सङ्गीता हामीले कार्यक्रममा राखिसकेका छौ। पालो तपाईँको रहेको छ आजको अवस्थामा तपाईँको रचाएको गीतपछि।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
2: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
1: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
2: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
1: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
1: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
2: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
1: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल। रामेछाप सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
3: होइन यी बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
4: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
5: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग।

0: ग्वालटार सिन्धुली यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-22-45-44
0: 9840-37-78-93 ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
2: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
3: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
2: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
4: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: भूक्षय नियन्त्रण गरौँ, उर्वर भूमि जोगाउँ।
7: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
6: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
7: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
6: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
7: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
6: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
8: आमामामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
9: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
2: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827-8782। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
10: के गर्नु, सबै गाउँका चिताहरू कोही मुगलान पसे, कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
3: ल हजुरबाले के चिन्ता गर्नु भएको? हाम्रै सिन्धुलीमा रहेको रञ्जित कार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
11: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854-0145575, 9841-96-0669, 9864-1488।
12: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
13: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
14: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
15: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
16: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
14: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराटबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने लेयर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि, खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि दुई चार बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
16: ए हो र भन्या, अनि फाइदा होला र है?
14: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौं, पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली बीज बजारमै लोड गरे पनि भयो।
16: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दियो त,
14: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 98540-40239।
16: कति रे 98540 अनि
14: 98540-40239 फोन नम्बर चाहिँ 048-540-239
16: 048-540-239
17: हेलो पिराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौ?
16: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है, अनि रगनीबाट राम भाइले 10 बाक्स अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
17: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु, हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
14: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
18: विराज किसानको साथी।

0: एकदमै एकदमै मिठो गीत बजिसकेको छ। अब चाहिँ भने पालो तपाईँको शून्य 40 40 76 26 आफूलाई मनपर्ने गीत रचाइमा पार्नुहोला। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर 40 40 76 26 फोन गरेर आउन सक्नुहुनेछ। यो बिहानको समय छ, तपाईँ काममा व्यस्त हुनुहुन्छ होला, व्यस्तताको बावजुद पनि आज आफ्नो रोजाइको गीत सुन्नुपर्छ है भन्ने तर्क गरिराख्नु भएको छ होला। तपाईँ देश तथा विदेशमा रहेर पनि कार्यक्रम सुन्दै हुनुहुन्छ होला। कतिपय उकाली उराली फन्ज्याङ चौतारी मेलावाद गरिराख्नु भएको छ होला भने अफिसियल कामतिर पनि व्यस्त हुनुहुन्छ होला। तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, स्वस्थ व्यस्त मस्त रहेर हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौँ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: नमस्कार, गुड मर्निङ।
0: नमस्ते नमस्कार, लासो फ्याभोला हजुर, गुड मर्निङ। हाम्रो शुक्रजी बोल्नुभयो।
1: एकदमै भन्नुपर्छ दिदी हजुर, नयाँ नौलो खबर के छिर अब
0: ल खासै यता चाहिँ अब त्यस्तो बेसरी पानी परेको छैन होइन, हल्का पानी परेको छ र त्यस्तो बाढी पहिरो गयो भने केही छैन अहिले चाहिँ यता रामेछाप टाढातिर। समग्रमा सबै ठिकठाक छ भन्नुपर्छ। अहिले चाहिँ मन्द मन्द काम लागिरहेको छ यता भन्नुपर्छ। हाल अहिले कता हुनुहुन्छ अनि खाना भयो कि बाँकी छ, तपाईँकोतिर खबर सुनाउनुहोस् न।
1: खाना त भइसक्यो दिदी हजुर, अब कार्यक्रम पनि सुनिसकेको थियो, अब नसुने पनि अब कार्यक्रम चाहिँ पछि आउँछ आसन मात्र बसेर खाना सुन्छ। अब यो ठाउँमा घटेको घटनाको चाहिँ अब यो घटनालाई चाहिँ के जानुपर्छ होला दिदी हजुरलाई, कार्यक्रममा जानकारी राख्नु पर्यो भन्ने कुरा।
0: ल ठिक छ, अब त्यो कुराहरू पनि जानकारी हामीले भन्दै आइराखेका पनि छौँ र थाहा पनि छ कतिपय साथीलाई अब यस्तो बाढी पहिरो होइन यस्तो आउने बेलामा चाहिँ के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुराहरू चाहिँ तपाईँले त्यस्तो चाहिँ भनिदिनु पर्यो भन्नुभयो है।
1: भनिदिनु भन्दा पनि गाउँ ठाउँमा अब यो घटेको घटनाहरू यो समाचारमा राख्नको लागि के गर्न मिल्दा यो समाचारहरू बनाउनलाई
0: अब तपाईँले त्यहाँको के भइरहेको छ, कस्तो भइरहेको छ, घटेको घटनाहरूलाई चाहिँ कसरी चाहिँ हामीले सम्बन्धित ठाउँमा चाहिँ पुर्याउन सक्छौँ भन्ने कुरा चाहिँ भन्नुभयो होइन। अब तपाईँको त्योतिर त्यस्तो घटना घटेको छ भने अब समाचारको लागि तपाईँले चाहिँ हाम्रो यही फोनमै गर्दा पनि भयो होइन, फोन नम्बरबाटै के भएको कहाँ भएको सबै कुरा डिटेलमा चाहिँ तपाईँले जानकारी गराउनु पर्ने हुन्छ। त्यो मार्फत चाहिँ तपाईँले यही हाम्रो अब सदा चाहिँ तपाईँले डायल गर्नुभएको छ यो नम्बर, यही नम्बरमा चाहिँ सम्पर्क गर्दाखेरि हुन्छ है त।
1: हुन्छ दिदी हजुर, अब कार्यक्रममा चाहिँ आज चाहिँ अब गीत रोक्ने कार्यक्रम जस्तो त्यही पनि अब यो उकाली रालीमा गुन्जाने गीत अब लोकमा गुन्जाने गीतहरू अब लोक हुँदै गएको गीतहरूलाई पनि अब साह्रो महिना त सक्यो, अब साउनको महिना लाग्यो, अब त्यसपछि अब धानको दाइले पनि अब कृषितिर भए त अब यता त खासै त्यति नहोला, त्यो भएको छैन भन्नुपर्छ गीत अब लेख्छ तर आलुकाले पनि तयारी
0: वनको घाँस खुर्केको भन्ने के चाहिँ सुन्न मन छ हजुरलाई?
1: हजुर हजुर, जामै सुन्न मन छ, पुरानो गीत पनि हो त्यही भएर दिदी।
0: ल ठिक छ, हामी कार्यक्रममा राख्छौँ, तपाईँले एकजना साथीलाई मात्रै सम्झनुहोस् है त।
1: सर्वप्रथम त हजुरको रेडियो लिने
0: हवस् त। नमस्कार, उहाँ हुनुहुन्थ्यो आशा प्रभादुर घिसिङजी हुनुहुन्थ्यो, उहाँले पनि आफ्नो साथी एकजनालाई चाहिँ सम्झना राखेर छुटिसक्नु भएको छ। उहाँले गीत पनि रोजाइमा पारिसक्नु भएको छ, वनको घाँस खुरेकेको भन्ने एकदमै मिठो गीत रहेको छ। सो गीत मार्फत हामी अर्को एकजना साथीलाई पनि समर्थन जनाउनेछौँ र उहाँको रोजाइको गीत कार्यक्रममा बस्नेछ। आउनुहोला 40 40 76 26 को माध्यम भएर सहभागिता जनाउनुहोला पनि भन्न चाहन्छु। र यति बेला कोही साथी आइसक्नु भएको छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार
2: दिदी। नमस्कार।
0: नमस्कार हजुर, यो आवाज सिन्धुली हिर्दिङदेखि हो
2: त।
0: के छ अनि हाम्रो रियाजीको खबर?
2: सबै ठिकै छ दिदी, राम्रो छ, रमाइलो छ। हजुरको के छ, सन्चै आरामै हुनुहुन्छ?
0: म एकदम सन्चै आरामै छु भन्नुपर्छ है। अनि असार साउन कतिको लागेको छ त हाम्रो रियाजीलाई?
2: मलाई असार र साउन एकदमै मजाले लागेको छ है. असार लागेर पनि गइसक्यो, साउन लाग्दैछ. अनि बरू सुनाउनुहोस् न दिदीलाई कसरी लागिरहेछ यो साउन. यस्तो सुनातुर परेर म हतार हतार आइदिएर.
0: हो र, मलाई त अब त्यस्तो खासै केही लागेको छैन. हजुरसँग यसरी नै कुराकानी गर्न पाइराखेका छौँ. अब हजुर जस्तो खेतमा गएर धान रोपाई गर्न पाएको छैन, कोदो रोप्न पाएको छैन, यस्तै छ भन्नुपर्छ है त. अब त आउनु त मन थियो नि, आउँछु भनेर मात्रै नहुँदो रहेछ, समय पनि मिल्नुपर्ने रहेछ होइन. त्यस्तै हो, अब विवाहमा लगन जोड्नुपर्छ भने जस्तै मलाई पनि सिन्धुली आउनको लागि चाहिँ अब यो साइट नै हेर्नुपर्ने जस्तो भएको छ.
2: दिदी हेर्नु न एकचोटि
0: ल, यसो हजुरले चाहिँ कुन दिन कुन वर्ष कुन महिनामा चाहिँ सिन्धुली आउने साइट चाहिँ जोड्ने रहेछ भनेर यसो यति चाहिँ प्रयास गरिदिनुहोस् न है.
2: के छ त, म भरे भोलि गएर यसो हेरिदिन्छु ल दिदी.
0: ठिक छ, हेरेर भनिदिनु होला. अनि यो दिन चाहिँ सायद जुरेको छ, यो दिन तपाईँ हेर्दाखेरि चाहिँ राम्रो हुन्छ है भनेर मलाई जानकारी गराउनु होला है त.
2: ओके हुन्छ.
0: कार्यक्रममा आउनुभयो, एकदमै खुसी लाग्यो. धेरै समयपछि कुराकानी गर्न पाएको जस्तो लागिरहेको छ मलाई हाम्रो रियाजीसँग. अनि त्यताको मौसम अहिले कस्तो छ, अनि खाना लिनुभयो कि बाँकी छ सुनाउनुहोस् न.
2: मौसमको कुरा गर्नु पर्दा मौसमको के कुरा गरौँ, पानी परे परेको छ, नपऱ्यो भने अहिले बिहान मात्रै चाहिँ परेको छैन है. नत्र दिदी पानी परे परे गरेर मेरो बाँकी हजुरको भयो कि नै भन्नुहोस् न. रामेछापतिर कस्तो छ मौसम?
0: अब रामेछापतिरको मौसम यस्तै छ, बिहान हिजोदेखि रातिदेखि पानी परेको छ. बिहान पनि छिटछिटो यसो होइन छिट्याएको थियो. अहिले चाहिँ बन्द बन्द घाम लागिरहेको छ, पानी परेको छैन भन्नुपर्छ है. यता पनि त्यस्तै छ, उता र यता सेम टु सेम उस्तै रहेछ. अनि आज चाहिँ कहाँ जाने प्लान छ, रोपाईहरू सकियो कि बाँकी छ?
2: रोपाईहरू त सकिसक्यो दिदी, आज कहीँ पनि नजर घरमै बसिरहेको है. अब फुर्सदको दिन आछ नि त.
0: अब फुर्सदको दिन आछ, मजाले हाम्रो रियाजीसँग हामी कुराकानी गर्न पाउँछौ है.
2: एकदमै दिदी
0: ल, कतिको अब चाहिँ तपाईँ व्यस्तबाट हटिसक्नु भएको छ होइन, अब एकदम फुर्सदिलो पाठमा चाहिँ आउनु भएको छ, कतिको हामीले सम्झिनुहुन्छ त्यो पनि विचार गर्नुपर्छ है.
2: दिदी म सम्झिहाल्छु नि, दिन के त भन्दिनँ, दिन बिराएर म सम्झिहाल्छु नि दिदी, टेन्सन नगर्नु न यसको लागि.
0: ल ठिक छ, अब टेन्सन त लाग्छ नि, धेरै समयपछि अब रियाजी कहाँ जानुभयो होला, के गर्नुभयो होला, हामीलाई सम्झना पनि राख्नुहुन्न. असार साउनको बेला अब होइन, भारी पहिरो आउँछ, केही विपत्तिमा परे कि भन्ने कस्तो डर लाग्छ यस्तो समयमा. अनि अब सन्चो हुनुहुन्छ कि बिसन्चो हुनुहुन्छ होइन, त्यो कुराहरूले पनि हामीलाई अलिकति सोच्न बाध्य बनाउने रहेछ क्या. त्यही भएर चाहिँ अब त्यताको जानकारी कस्तो छ, त्यताको मौसमहरू, अब त्यताको न्युजहरू हामीले छोटो छोटोमा पनि होइन प्राप्त गर्न सक्यो भने चाहिँ ठिकै रहेछ है. खुसी लाग्यो भन्ने खालको हुन्थ्यो नि त, कहिले काहीँ यसो कुराकानी मात्रै हुँदाखेरि पनि. अब दिनै त गर्न सकिँदैन होइन, कहिले काहीँ चाहिँ यसो उपस्थित हुनुभयो भने अझ राम्रो हुन्थ्यो जस्तो लाग्छ मलाई चाहिँ.
2: ल हुन्छ, म केही अब तपाईँलाई जानकारी गराउँछु नि त. टेन्सन
0: टेन्सन त लाग्छ नि, मैले भनिहालेँ नि, अब हजुरहरू हामी एउटा होइन नङ मासु जस्तै छ, एउटालाई अब त नङ छुट्यो भने पनि त्यो मासु नङ र मासुमा यति पीड़ा हुन्छ भन्ने थाहा छँदैछ. त्यस्तै भइसकेका छौँ होइन, एकअर्कामा के भयो कसो भयो भन्ने कुरा त जानकारी पाउनु पर्यो नि होइन.
2: त्यो त हो क्या हो, मैले बुझाएको नङ्ग्रा मासु म चाहिँ एउटै बनाइदिन्छु.
0: छुट्टिनु भयो भने एउटै हुनुपर्छ, कति हुने अलिकता मात्रै हाम्रो बढी नङ काट्यो भने पनि कति पीड़ा हुन्छ थाहा छ कि थाहा छैन. ल तपाईँ एकदम व्यस्त हुनुहुन्छ जस्तो लाग्यो रियाजी, हामी अन्य समयमा पनि कुराकानी गर्छौँ र समय पनि सकिन लागिसकेको छ. कार्यक्रममा आउनु भएको छ हाम्रो साथीले गीत रोजाइमा पार्नुभयो चक्रजीले, वनको घाँस खुर्केको भन्ने. हजुरले एकजना साथीलाई सम्झाउनु पर्यो है त.
2: हुन्छ दिदी, कार्यक्रम सञ्चालन गर्नुहुन्छ एकदम रसिलो रसिलो, प्यारी दिदीलाई मिठो माया अनि मिठो सम्झना भन्न चाहन्छु. त्यही दिन सन् मित्रलाई भन्न चाहन्छु, मेरो एकजना साथी भन्नुपर्दा चाहिँ विशेष गरी मेरो मामुको लागि भन्दै भन्दै छुट्टिन्छु दिदी. नमस्ते, बाई बाई.
0: हवस् त, नमस्कार. उहाँ फेरि योगीजी हुनुहुन्थ्यो सिन्धुली युदिङदेखि. उहाँले पनि आफ्नो एकजना स्पेसल मान्छेलाई सम्झेर चाहिँ छुटिसक्नु भएको छ. अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्न सक्दैनौ. उहाँको रोजाईको गीत राख्दै हामी पनि विदा लिनेछौ. र यति बेला धेरै कमेन्टहरू बाँड्ने बाँकी छ. तपाईँले पठाउनुभएका सन्देशलाई वाचन गर्नेतर्फ लाग्छ. हुनुहुन्छ शुक्रराज र शैली निर्दोषी हुनुहुन्छ. हेलो हजुर, नमस्कार. एन्ड सांगतिक अभिवादन म पास्टर हेलेहाङ्कर साथ भए आज चाहिँ फिल्म चार डब्लुबाट शुक्रराज र साइली निर्दोष हो. अब बस्ने गीत मार्फत साथीहरूलाई सम्झनु पर्दा जीवन सहयोगी कमला र साइली प्रेम कला आचार्य टिकेन्द्र साम्बा आम्पे अरूणा साम्बा आम्पे गोपाल भाइ चटपटे मनिषा शेर्पा गगन तेरतमे सुमी लिम्बू सन्चमाई केरुङ तारा शंकर विनिता दाहाल सुवेदी मनमाया तिमले सेना रामकृष्ण कलियात्री पाँच थरे स्वर्णिम राई सुप्रिया बान्तवा राई कविता कतानी मुना खड्का हर्पल रोशनी राई सरस्वता पोखरेल राजकले मगर तनु कश्मीर दिलु एम्फू राई हरिमाया चमलगाई भूपाल दुलाल अभागी सृजना विश्वकर्मा टम्बर तामाङ युगेनी मेहाङ लिम्बु भीम गताने ढकाल धर्मराज धनकुमार खाती फूलमाया सेन्चुरी त्यसै गरी सुहाङमा लिम्बु लगायत सम्पूर्ण साथीहरूलाई भन्दै हुनुहुन्छ. र त्यसै गरी कर्णप्रिय केसी संगीतजी हुनुहुन्छ हजुर लगायत सम्पूर्णमा शुभदिनको कामना. भोलि मेरो जन्मदिन रेडियो परिवारलाई आए निमन्त्रणा छ है. म चाहिँ कर्णप्रिय केसी संगीत दाङ घरदाङ तुलसीपुर हो हालसे भारतबाट भन्दै हुनुहुन्छ. संगीतजीलाई अग्रिम शुभ जन्मदिनको शुभकामना छ है भन्न चाहे. त्यसै गरी मनको साथी जीवन कार्कीजी हुनुहुन्छ उहाँले पनि लेख्नुभएको शुभ बिहानी पोखरेली नमस्कार सन्चे हुनुहुन्छ हजुर सुनिरहेको छु कार्यक्रम पोखराबाट मनको साथी कार्यक्रम एकदमै राम्रो लाग्छ रेडियो परिवारलाई शुभ दिन नेपाली गीत संगीतलाई माया गर्नुहोला सम्पूर्ण साथीलाई सम्झेको छु शुभ दिन भन्नुभएको छ उहाँलाई विशेष धन्यवाद. त्यसै गरी हुनुहुन्छ अर्को साथी धनु गजमेरजी हुनुहुन्छ प्यारी दिदी हजुर नमस्कार आराम हुनुहुन्छ खाना लिनुभयो त सुन्दैछु है एसएमएस गरेको छु वाचन गरिदिनुहोला है. अब बस्ने गीत मार्फत लेख्नुभएको छ हजुरलाई प्राविधिक मित्रलाई र घर परिवारमा मम्मी बाबा भाइ दाई त्यसै गरी बहिनी हुनुहुन्छ र दादाहरूमा हुनुहुन्छ रविन तामाङ नर्गी सिंह त्यसै गरी मिन राज मगर शंकर लामा दिदी कविता मगर साथीहरूमा हुनुहुन्छ शिला अधिकारी युनिसा तामाङ जिनिसा श्रेष्ठ अनु मगर कुमार श्रेष्ठ कृष्ण सुनवार वीरेन्द्र विष्ट ईश्वर बस्नेत राजगले मगर विनिता छेत्री अमिना हुनुहुन्छ सञ्जय बस्नेत सम्पाली शेर्पा निशा श्रेष्ठ हिमाली छेत्री हुनुहुन्छ छेत्री कल्पो निशा लामा शुक्रराज रसाइली राम कुमार लिम्बू रमेश गजबेर रमेश कथाले त्यसै गरी कविता कथाले अविनाश मगर मौसम आछामी बेलिए आछामी राम बराल बाबु भुवन बराल त्यसै गरी अभिषेक कुमार धनुके सुनिता सुनवार त्यसै गरी रमिला तामाङ राजु भुजेल राज कालीकोटे पोखरेल समिना हुनुहुन्छ रूपासनागी सोना कन्दङबा सुमित सुनवार त्यसै गरी हुनुहुन्छ पासाङमो शेर्पा र हुनुहुन्छ गतराज ग्रीष्मा हुनुहुन्छ म गर्ने नानो प्रकाश खड्का भाइ सरगम अधिकारीलाई पनि लगायत सबैलाई भन्दै छुट्टिन्छु दिदी भन्नुभएको छ उहाँलाई पनि विशेष धन्यवाद. त्यसै गरी मिलन घायल मोटोजी हुनुहुन्छ गुड मर्निङ सिस्टर अपकमिङ सुन डेडिकेट अर्लफ्रेन्डको लागि दुवा कतारबाट भन्दै हुनुहुन्छ खुसी कृष्णजी हुनुहुन्छ र दिदी नमस्ते म पनि सुन्दैछु है सिन्धुली पिति जोरबाट हाल चाहिँ सिन्धुलीबाट साडी छेत्री हो मिस्यू अल भन्नुभएको छ कुमार प्रजाजी हुनुहुन्छ मिस्यू अल भन्नुभएको छ र त्यसै गरी धर्मराजी हुनुहुन्छ नमस्ते शुभदेन म ढकाल धर्मराज बित्तामोट चापा गर्वै हाल चाहिँ दुबईबाट कार्यक्रम सुन्दैछु आज यस कार्यक्रम मार्फत सम्झना सन्देश राख्नुपर्दा आज साउन चार गते जन्मदिन मनाउने साउथ कोरियामा हुनुहुने मिडिया प्रेमी साथी खेमराज कोइराला र झापाको साथी जुबेर हस्तनलाई चाहिँ जन्मदिनको लाखौं लाखौं शुभकामना व्यक्त गर्दै मेरा आफन्तजन घर परिवार सम्पूर्णलाई सम्झन चाहन्छु भन्नुभएको छ उहाँलाई विशेष धन्यवाद. त्यसै गरी अभागी भुवन श्रेष्ठजी हुनुहुन्छ हेलो दिदी नमस्ते म पनि सुन्दैछु है रामेछापबाट अभागी भुवन श्रेष्ठ हो मिस यु अल फ्रेन्ड भन्नुभएको छ सुमित यादव सुनवा किराजी हुनुहुन्छ उहाँले पनि लेख्नुभएको छ गुड मर्निङ सिस्टर खाना खानुभयो त भन्नुभएको छ मेरो खाना बाँकी छ म चाहिँ रामे साहब देवराली हाँसी काठमाडौँबाट हो प्रोग्राम सुन्दैछु धेरै मनपर्छ अब बजेसँग हजुरको लागि र मेरो घर फ्यामिलीको लागि पनि सुनाउन चाहन्छु भन्नुभएको छ र त्यसै गरी पाँचसँग शेर्पाजी हुनुहुन्छ नमस्ते नमस्कार दिदी म पनि खिचिदिम बजार अनालो खण्डगाबाट पाँचसँग तामाङ हो मुक्तिनाथबाट सुन्दैछु सबैमा साथीहरूलाई चाहिँ मिठो सम्झना छ भन्दै हुनुहुन्छ उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु जेनेली बुझी हुनुहुन्छ अहिले सेवा हजुर म पाँच थरबाट सुन्दैछु अब बस्ने गीत सम्पूर्णको लागि भन्दै हुनुहुन्छ टेको छेत्रीजी हुनुहुन्छ नमस्कार हजुर आरामै हुनुहुन्छ म पनि कार्यक्रम सुनिरहेको छु तनहुँबाट मौसमको अवस्था पानी परिरहेको छ शीतल छ अब बस्ने गीत सांगीतिक भाका हजुरलाई रेडियो होल युनिटलाई समर्पण गर्न चाहन्छु भन्नुभएको छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी रञ्जना भाइङ्राईजी हुनुहुन्छ मिस यु अल फ्रेन्ड भन्नुभएको छ सुजन ढुङ्गेलजी हुनुहुन्छ हेलो दिदी नमस्ते नमस्कार है म चाहिँ सुजन ढुङ्गेल यता तुलखा बारी डाँडा लामी डाँडाबाट चाहिँ घर भई हाल चाहिँ काठमाडौँबाट चाहिँ कार्यक्रम सुन्दैछु भनिदिनु छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी हुनुहुन्छ अर्को साथी कृष्ण सुनवारजी हुनुहुन्छ दिदी नमस्कार एन्ड है सुन्दैछु म प्रोग्राम फेसबुक लाइभबाट हाल चाहिँ काठमाडौँबाट कृष्ण सुनवार हुने तनुगजमेर संगीता ठकुरीलाई पनि सम्झना छ है भनिदिनु छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्दै अब चाहिँ भने छुट्टिनु पर्ने हुन्छ आजको विषयमा धेरै साथीहरूसँग हामीले कुराकानी गर्यौं उहाँले आफूलाई मनपर्ने रोचाएको गीत पनि रोचाइमा पार्नुभयो रोचाएको गीत मार्फत एकजना साथीलाई सम्झना सन्देश राख्नुभयो उहाँ सम्पूर्ण साथीहरूलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु र कार्यक्रम अवधिभर बजेका मिठा रमाइला लोकगीत संगीतका सर्जक स्रष्टालाई पनि मनाइदेखि धन्यवाद व्यक्त गर्दछु र तपाईँले जहाँबाट जुन जुन माध्यमबाट कार्यक्रम सुनेर भयो कार्यक्रममा सहभागिता जनाउनु भयो आफ्नो साथी सिंहलाई सम्झना सन्देश पठाउनु भयो सम्पूर्ण साथीलाई एकमुष्टमा धन्यवाद व्यक्त गर्दछु र प्रविधि समीक्षणबाट तीनजेलसम्म मलाई साथ सपोर्ट दिनुभयो श्रीराज महतलाई पनि मनाइदेखि धन्यवाद व्यक्त गर्दै अन्तिममा हाम्रो सक्रजीले रोजाइमा पार्नुभएको गीत छ वनको घाँस खोर्किएको सो गीत कार्यक्रममा राख्दै आजको मसाई लोककोशीबाट म सम्झना खड्की पनि बिदा हुन्छु तपाईँ भने रेडियो सुन्दै गर्नुहोला हवस् त नमस्कार।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म श्रुराज महत। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको या प्रतामाको एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। पूर्वोधार विकास मन्त्रालय यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र प्राप्त गर्नका लागि स्वास्थ्य जाँचका क्रममा नेपाल मेडिकल काउन्सिलमा दर्ता भई इजाजत प्राप्त गरेका चिकित्सकले प्रदान गरेको स्वास्थ्य परीक्षण सम्बन्धी प्रमाणपत्रलाई मान्यता दिने व्यवस्था मिलाउन सातै प्रदेशका यातायात क्षेत्र हेर्ने मन्त्रालयहरूलाई अनुरोध गरेको छ। विभाग अन्तर्गतका सवारी अनुगमन मापदण्ड तर्जुमा र सवारी चालक व्यवस्थापन शाखाका निर्देशक गणेशमान सिंह राईद्वारा गत असार 32 गते जारी परिपत्रमा सो अनुरोध गरिएको छ। संघीय सरकारको सो परिपत्रबाट चालक अनुमति पत्र प्राप्त गर्नका लागि स्वास्थ्य जाँचलाई थप व्यवस्थित मर्यादित हुने र सेवाग्राही लाभान्वित हुने अपेक्षा गरिएको छ। सरकारले विद्युत खरिद बिक्री सम्झौता पीपीए भई निर्माणाधीन तर समयमै सञ्चालनमा आउन नसकेका जलविद्युत आयोजनालाई भौतिक प्रगतिका आधारमा वर्गीकरण गर्दै आवश्यकता अनुसार व्यावसायिक विद्युत उत्पादनको अन्तिम मिति थप्ने तयारी गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठका अनुसार त्यस्ता आयोजनाको समग्र अवस्थाको मूल्याङ्कन गरी आवश्यक सहजीकरण गरिनेछ। सीओडी समाप्त नभएका तथा उत्पादन अनुमति पत्र वित्तीय व्यवस्थापन जग्गा व्यवस्थापन लगायत पीपीएमा उल्लेखित दायित्व समयमै पूरा गरेका वा सम्झौता बमोजिम तोकिएको समयभित्र सम्पन्न हुने आयोजना पहिलो सम्ममा रहनेछन्। नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले आयोजनालाई भौतिक प्रगति र पीपीए कार्यान्वयनको अवस्था अनुसार क ख ग र घ गरी 4 सम्ममा वर्गीकरण गर्ने निर्णय गरेको। निर्माणमा उल्लेख्य प्रगति गरेका तथा प्रसारण पूर्वाधारको अभावका कारण रोकिएका आयोजनालाई सहजीकरण गरिनेछ भने प्रगति नभएका आयोजनालाई चेतावनी नियमित अनुगमन र आवश्यक परे सम्झौता रद्दसम्मको प्रक्रिया अघि बढाइनेछ। मध्य प्रदेशमा नेपाली कंग्रेस नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीकै गठबन्धन कायम रहने भएको छ। यही गठबन्धनलाई निरन्तरता दिने निष्कर्षमा पुगेका तीनवटै दल मन्त्रालयको संख्या कटौती र मन्त्री हेरफेरको तयारीमा जुटेका छन्। मध्य सरकारमा हाल 12 मन्त्रालय छन्। मन्त्रालय संख्या कटाएर 9 मात्र राख्ने गृहकार्य शुरू भएको गठबन्धनका नेताहरूको भनाइ छ। नेपाली कंग्रेसका मध्य प्रदेश संसदीय दलका प्रमुख सचेतक कुमार कान्त झाले अन्य प्रदेशमा सरकारी परिवर्तन हुने हल्ला चले पनि मध्यमा विद्यमान गठबन्धनले नै निरन्तरता पाउने प्रश्न पार्नु भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङ र चितवन तथा बीपी राजमार्ग अन्तर्गत काभ्रेमा पहिरो खसेका कारण सड़क अवृद्ध भएको छ। रातिदेखि अवृद्ध सड़क खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनघाट रोटाङ गाउँपालिकाको जोवाङ खोला नजिकै 2 ठाउँमा पहिरो खसेको छ भने चितवनको इच्छा कामना गाउँपालिका फिसलिङमा पनि पहिरो खसेको छ। पहिरो पछ्याउन अझै केही समय लाग्ने धादिङ र चितवन प्रहरीले जनाएका छन्। नारायणगढ़ मुगलिन पोखरा सड़क भने खुला छ तर मुगलिन काठमाडौँ सड़क भने अहिले बन्द छ। प्रहरीले काठमाडौँबाट बाहिरिने गाडीलाई नागढुङ्गा र काठमाडौँ भित्रिने गाडीलाई कुरिन टारमा रोकिएर राखेको छ। यसै गरी काभ्रे कुरोसीमा पनि पहिरो खसेको कारण बीपी राजमार्ग गए रातिदेखि बन्द छ। सड़क खुलाउने प्रयास भइरहेको काभ्रे प्रहरीले जनाएको छ। काठमाडौँ ओहोरदोहोर गर्ने मुख्य नाका नागढुङ्गा मुगलिन सड़क खण्ड गए रातिदेखि अवृद्ध भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोडाङ गाउँपालिकाको जवाङ खोला नजिकै र चितवनको इच्छा कामना गाउँपालिका फिसलिङमा पहिरो खसेर सड़क अवृद्ध भएको। सड़क अवृद्ध भएको कारण काठमाडौँ बाहिर जाने गाडीलाई नागढुङ्गामै रोकिएको छ। बागमती प्रदेश सरकारबाट बाहिरिने विषयमा आवश्यक निर्णय लिन नेकपा एमाले प्रदेश संसदीय दलको बैठक बसिरहेको छ। सरकारलाई दिएको समर्थन फिर्ता लिने र एमालेका 6 मन्त्रीको सामूहिक राजीनामा बारे आवश्यक निर्णय गर्न बैठक बोलाइएको एमाले नेता जगन्नाथ थपलियाले जानकारी दिनुभएको छ। दलको बैठक काठमाडौँमा बिहानदेखि बसिरहेको छ। बैठकपछि एमाले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने र आफ्नो पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूले सामूहिक राजीनामा गर्ने बताइएको छ। दलका नेता थपलियाका अनुसार शनिबार नै मुख्यमन्त्री इन्द्रबहादुर पानियाले एमाले सरकारले दिएको समर्थन फिर्ता लिने निर्णयबारे औपचारिक जानकारी गराइएको थियो। सोही दिन मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन समेत दिएको थियो। बागमती सरकारमा एमालेबाट मधुसूदन पौडेल, डाक्टर दिनेश चन्द्र देवकोटा, जयराम थापा, भरत बहादुर केसी, किरण थापा र बिन्दु श्रेष्ठ मन्त्री हुनुहुन्छ।
कञ्चनपुरको शुक्ला फाटा राष्ट्रिय निकुञ्ज भित्र च्याउ खोज्न गएका 17 जना मध्ये 3 जना महिलालाई नेपाली सेनाले सकुशल फेला पारेको छ। शुक्ला फाटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको रणसिंह दलगणका सहसेनानी सुमन केसीको टोलीले आज बिहान शुक्ला फाटा निकुञ्ज भित्र जंगलमा बेलडाँडी गाउँपालिका 2 का लक्ष्मी थापा मगर, सीता चौधरी र मन्जु राणा छेत्रीलाई सकुशल उद्धार गरी परिवारको जिम्मा लगाएको सेनाले जनाएको छ। 3 जनालाई निकुञ्ज भित्रको लल्लेरी पोस्टबाट झन्डै 4 किलोमिटर टाढाको दूरीमा सेनाले फेला पारेको। सेनाका अनुसार बेलडाँडीका 3 जना हिजो लुकी छिपी च्याउ खोज्न निकुञ्ज प्रवेश गरेका थिए। शुक्ला फाटाभित्र भीमदत्त नगरपालिका 19 बाघ फाटाबाट प्रवेश गरेको 14 जना महिलाको समूह सम्पर्कविहीन छ। रणसिंह दलगणका अनुसार सम्पर्कविहीन महिलाहरूको खोजी का लागि ठूलो संख्यामा निकुञ्जभित्र सैनिक टोली परिचालन भएको छ। बाघफाटा क्षेत्रबाट हिजो दिउँसो महिला च्याउ खोज्न निकुञ्ज प्रवेश गरेका थिए। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रणायक प्रशिक्षक टेक बहादुर राउत निकुञ्जभित्र सम्पर्कविहीन भएका महिलाहरूको खोजी भइरहेको जानकारी दिनुभएको छ। आज 35 जिल्लामा बाढ़ीको जोखिम रहेको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार रूकुम, पश्चिम रोल्पा, अर्घखाँसी र कपिल वस्तुका साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ़ने सम्भावना रहेकाले बाढ़ीको उच्च जोखिम छ। यस्तै काठमाण्डु, भक्तपुर, ललितपुर, सिन्धुपाल्चो, काभ्रे, झापा, मोरङ, इलाम, सुनसरी, पाँचथर, तेह्रथुम र दोलखामा बाढ़ीको जोखिम छ। चितवन, कास्की, तनहु, स्याङ्जा, पर्वत, बागलुङ, गुल्मी, पाल्पा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, प्युठान, बाँके, बर्दिया, जाजरकोट, डडेलधुरा, कैलाली, कञ्चनपुर, बैतडी र दारचुलाका साना नदी तथा खोलामा बाढ़ीको जोखिम रहेको महाशाखाले जनाएको छ। जोखिम रहेका ठाउँमा नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। र समाचारको अन्त्यमा अन्तर्राष्ट्रिय खबर। रूसले युक्रेनमा ब्यालिस्टिक मिसाइल तथा ड्रोनहरूको श्रृंखलाबद्ध प्रहार गर्दा कम्तीमा 8 जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्। उत्तर पूर्वी शहर खार्किबमा 4 जना, राजधानी किबमा 1 वृद्ध महिला, दक्षिणको जापोरिजियामा 2 जना र उत्तर पूर्वी सुमीमा 1 जनाको ज्यान गएको छ। युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले किबमा भएको यो आक्रमण सन् 2022मा रूसले पूर्ण रूपमा आक्रमण शुरू गरेपछिको सबैभन्दा भीषण ब्यालिस्टिक प्रहारमा एक भएको बताउनु भएको छ। आइतबार अबेर युक्रेनी नौसेनाका अनुसार कृष्ण सागरमा अन्न बोकेको टर्कीको स्वामित्वमा रहेको एक नागरिक कार्गो जहाजमा रूसी मिसाइल लाग्दा 5 जनाको मृत्यु भएको छ। यस विषयमा रूसले भने कुनै टिप्पणी गरेको छैन। यसैबीच युक्रेनले पनि ब्ल्याक सीमा रहेका रूसी तेल ट्याङ्कर र दक्षिणी स्ट्राफोफ्रोल क्षेत्रका 3 वटा तेल डिपोमा प्रहार गरेको जनाएको छ। जेलेन्स्कीले ती डिपोहरू रूसी आक्रमणको स्रोत भएकाले निशाना बनाइएको बताउनु भएको छ। हवस् त, बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि यस खबरबाट बिदा हुन्छु। नमस्कार।

0: garbano nu culagi rod, cement, josta pata, tiny, cabate leonula, perio mantali matestura radio cu pasel de caula batit.
1: Caca, timla etini tachaina, aba hamre mantalima, dipzoti hardware and suppliers, culiani caca.
2: हजुर यहाँ सिमेन्ट रड पाइप प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
3: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9854040682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9854040892 र 048-543-385 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप
4: ए भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो अहिले त छरीतिर राम्री पो देख्छु त कसरी
5: के जिस्के किने शुभजीवन अस्पताल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ रोग त काँडै निकाले जस्तो भयो चटक्कै
6: हजुर लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ
4: महिलाहरूको तल्लो पेट दुख्ने गुप्ताङ्ग चिलाउने सेतो पानी बग्ने गर्भजात भिडियो एक्सरे वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ
7: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ
9: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन
4: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
8: सम्पर्क नम्बर 047-590-466 98692-65998
7: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन् आफूले पनि गाई भैँसी पाल्न सकिएन गाउँ घरमा पनि किन्न पाइँदैन नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि
5: ल के को टेन्सन हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि त्यही गए त भइगयो नि मिठो पनि सस्तो पनि
10: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै सम्पर्क नम्बर 9841-82-9610
11: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
12: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
13: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
7: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 मा साइन्स म्यानेजमेन्ट ह्युमानिटी पछि कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
13: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146-30-310, 9851-4148 र 9841-25-59-57। महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
14: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनुहुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
13: थप जानकारीको लागि सम्पर्क नम्बर 9859-043-230, 9867-65-2429।
14: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।

नमस्ते नमस्ते नमस्ते नमस्कार अनि स्वागत गर्न चाहन्छु तपाईँ तमाम आदरणीय श्रोता मनहरूलाई कार्यक्रम टपअप दि पपमा कार्यक्रम प्रस्तुत श्री राज महता उपस्थित भइसकेको छु तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि आफूलाई आज विशेष विशेष बनाउनको लागि प्राविधिक पाठमा हुनुहुन्छ सम्झना खड्की उहाँको साथ रहेको छ भने साथमा तपाईँ हुनुहुन्छ यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नु

सम्झना खड्की उहाँको साथ रहेको छ भने साथमा तपाईँ हुनुहुन्छ यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिइराख्नु भएको छ भन्ने आशा छ। सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। साथै मेसेजहरू पनि पठाउन सक्नुहुन्छ। हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ। तपाईँले पठाउनु भएका मेसेजहरू पनि वाचन हुनेछ भन्ने भन्न चाहन्छु। नेपाली पप गीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम टपक दिपक। हामी हप्ताको छ दिन आउँछौँ आइतबारदेखि शुक्रबारसम्म बिहान 11 बजेको हजुर खबरपछि लगभग 12 बजीसम्म तपाईँको माझमा रहने गर्दछ भन्न चाहन्छु। अनि त्यस्तै गरेर कुराकानी

0: हेलो जी, तपाईँकोमा आज म राखेर कार्यक्रमको शुरूआत गरिसकेका छौँ। आवाजमा म श्रीराजमा छु, साथमा तपाईँ हुनुहुन्छ। तपाईँलाई देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुन्छ भन्ने आशा छ। सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। साथसाथै मेसेजहरू पनि पठाउन सक्नुहुन्छ, फोन पनि गर्न सक्नुहुन्छ। प्रत्यक्ष रूपमा कुराकानी गर्न मन छ भने आउन सक्नुहुन्छ। नम्बर 0440 40 00 26 रहेको छ, आउनुहोला पनि भन्न चाहन्छु। यति बेला कोही हुनुहुन्छ, कहाँबाट हुनुहुन्छ? हजुर नमस्कार।
1: नमस्कार
0: दाइ।
1: हजुर
0: नमस्ते। नमस्कार, स्वागत छ देवजी कार्यक्रममा।
1: हजुर हजुर,
0: के गर्दै हुनुहुन्छ? खानपिन भयो?
1: म खाना भर्खर खाएर बसिरहेको छु दाइ।
0: भर्खर खाएर बस्दै हुनुहुन्छ?
1: हजुर, खासमा कार्यक्रम पनि सुन्दैछु, सुरुवातमै फोन पनि लाग्यो है। एकदम खुसी छु भन्नुभएको छ दाइ हजुर।
0: ओके, म पनि खुसी छु तपाईँसँग बोल्न पाइयो सुरुवातमै पनि भने छ। अनि मौसम कस्तो छ?
1: मौसम बिहानै त्यति घामतर्फ लागिरहेको थियो, अहिले चाहिँ अहिले भर्खरैबाट चाहिँ अलिकति धुमाधुम हुँदै आएको छ भन्नुपर्छ। हल्का हावा पनि चलिरहेको छ, सिरसिर बतास होइन चलिरहेको छ भन्नुपर्छ। हल्का गर्मी, हल्का अब शीतल यस्तै छ, ठिकै छ भन्नुपर्छ है। आजको दिन पनि
0: ठिक छ, राम्रै छ भनेपछि।
1: हजुर
0: हजुर, राम्रो हुनु पर्यो, रमाइलो हुनु पर्यो भन्ने भन्न चाहन्छु। ठिक छ, खुसी लाग्यो यस कार्यक्रममा सहभागी भइदिनु भएकोमा। एउटा मिठो गीत राख्छौ, साथीमा आफन्तलाई सम्झिदिनुहोस् न।
1: हुन्छ, विशेष गरी दाइको लागि, प्राविधिकमा रहने हुने सम्झना खड्गी दिदीको लागि पनि भन्न चाहन्छु। रेडियो हजुरको रेडियो होल परिवारको लागि नै भन्न चाहन्छु, र बहिनी रमिला तामाङको लागि भन्न चाहन्छु। मेरो परिवारमा रहने मेरो छोरी ममता माझी अस्मिताको लागि, अनि सानो भतिज प्रवीण माझी प्रवीणको लागि, प्रवीण माझी पनि अश्विन माझीको लागि पनि भन्न चाहन्छु। अनि छोरी पासाङ दलमा तामाङ तिमी छोरी है, उसको लागि पनि सुन्दै होला, उसको लागि पनि भन्न चाहन्छु। र अनि साथी ध्रुव पाण्डेको लागि, साथी निर्मला पौडेलको लागि पनि सुनाउन चाहन्छु आवाजमै गीत भन्न चाहन्छु। उर्मिना थापा मगरको लागि, अनि त्यसै गरी सविता मगरको लागि पनि सुनाउन चाहन्छु। अनि मनोज कार्की सुन्दै होला, उसको लागि पनि सुनाउन चाहन्छु भन्छु। र लगायत मलाई देवमाझी भनेर चिन्नी नचिनी सबै सबैको लागि, रिया बहिनी रिया।

0: लगायत सबै सबैको लागि भन्ने छुट्टिन चाहन्छु। नमस्ते, बाई बाई।
1: हस्त धन्यवाद, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। पनि मन चाहे पहिला तपाईँको 0840 40 0026 को माध्यमबाट आउन सक्नुहुन्छ। 0840 40 0026 रहेको छ भने साथसाथै म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ। हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ, तपाईँले पठाउनुभएका म्यासेजहरू पनि वाचन हुनेछन्। पनि भन्न चाहन्छु त्यति बेला कोही आइसक्नु भएको छ है भन्नुहुन्छ, कहाँबाट हुनुहुन्छ हजुर? नमस्कार।
2: नमस्कार भाइ।
1: नमस्ते, नमस्कार रमिलाजी, स्वागत छ कार्यक्रममा।
2: धन्यवाद दाइजीलाई,
1: धेरै लामो समय पछि आउनुभयो त कार्यक्रममा।
2: तपाईँको कार्यक्रममा पो त अरूमा त म आइरहन्छु,
1: अनि किन मेरो चाहिँ माया नलागेर?
2: हजुर हजुर,
1: ए भाइ सिधै यसरी भन्नुहुन्छ, किन मेरो
2: धेरै लागेर फोन गर्न मन नलाग्ने रहेछ क्या? माया धेरै भयो भने भोइसले नै अगाउने रहेछ, बोल्न मन नलाग्ने रहेछ।
1: त्यस्तो
2: हजुर,
1: सिधै के भन्नुहुन्छ, कहिले काहीँ त मेरो मनै छैन कि जस्तो पनि लाग्छ।
2: किन होला दाइ?
1: भाइ माया छैन आउँदिन जस्तो कुरा गर्नुहुन्छ।
2: होइन क्या, तपाईँ आइराख्नु भएको छ, तपाईँको भोइस मैले सुनिरहेको छु, त्यो भन्दा ठुलो चाहियो अरे क्या?
1: अनि मैले चाहिँ सुन्नुपर्छ कि पर्दैन त?
2: तपाईँले पर्दैन।
1: ठिक छ, जे होस् खुसी लाग्यो सम्झिदिनु भएकोमा। नि भन्नुहोस् न अरू अरू कुराहरू सुनाउनुहोस् न, मौसम कस्तो छ, खानपिन भयो कि नै, के गर्दै हुनुहुन्छ?
2: खाना भइसक्यो दाई, मौसम धुम्मा भएको छ, त्यही हो।
1: धुम्मा भएको छ, त्यही हो, खाना भइसक्यो भनेपछि सक्यो कुराकानी।
2: अरू तपाईँले के सोध्नु भएको थियो? गर्दै हुनुहुन्छ भने होइन, पानी तताएको क्या
1: भनेको, के गर्न नहुन? त्यस्तो जाडो छ, ठिक छ, मैले बुझिसकेँ ल, ठिक छ ठिक छ। राम्रोसँग दिनु होला पनि भन्न चाहन्छु। खुसी लाग्यो कार्यक्रममा सहभागी भइदिनु भएकोमा, एकदमै ठिक राख छ। जाँदैछु टाढा सुगम पोखरेलको आवाजमा गीत, साथी आफन्तलाई सम्झिदिनुहोस् न।
2: पहिला पनि दाई तपाईँको लागि, अनि प्राविधिक दिदी, दाई देवमाझी, धुरोपाने, निर्मला पौडेल, मन्जु परियार, अनि सम्पूर्ण जन मम्मीलाई सम्झेर राख्छु भन्ने सुधिन्छु ल। नमस्ते।
1: हस् धन्यवाद, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। पहिला तपाईँको 0840 40 0026 को माध्यममा आउन सक्नुहुन्छ। 0840 40 0026 रहेको छ, साथसाथै म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ। हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ, इन्स्टाग्राममा कुराकानी गरिरहेका छौँ है, कुराकानी भइरहेका छन्, आउन सक्नुहुन्छ। मैले भनिरहेको छु नम्बर 0840 40 0026 रहेको छ, समवयसमा कुराकानी गर्ने प्रयास हाम्रो रहन्छ। यति बेला कोही हुनुहुन्छ भन्नुहुन्छ, कहाँबाट हुनुहुन्छ हजुर? नमस्कार। नमस्ते, नमस्कार, गुड मर्निङ, धेरै दिन पछिको अब स्वागत छ कार्यक्रममा। अनि के गर्दै हुनुहुन्छ? खाना भयो हाम्रो निर्मलाजी? खाना अब धमाधम लागेको, आवाज सानो आयो तपाईँको, मोबाइल सायद भुइँतिर राख्नु भएको छ कि? आवाज सानो आइराखेको छ, सायद रेडियोमा तपाईँको आवाज नपुगेको पनि हुनसक्छ, मैले मात्र सुनिरहेको पनि हुनसक्छु, त्यही भएर सम्भव भएसम्म ठुलो स्वरले ठुलो आवाजले बोलिदिनु होला पनि भन्न चाहन्छु निर्मलाजी। खाना भयो? ओके ल, ठिक छ, बिस्तारै खानु होला, रेडियो सुन्दै हुनुहुँदो रहेछ, खुसी लाग्यो। एउटा मिठो गीत राख्छ, साथीभाइ आफन्तलाई सम्झिँदै हाल्नुहोस् न।
3: अनि मेरो प्यार बहिनी असुन्दा गिरी, सत्या गिरी, अनि दाई धोदा पाण्डेको लागि भन्न चाहन्छु। अनि अहिले भर्खर मन गर्ने साथी थिए माजीलाई, रिता सिन्हालाई, असुन्दा बस्नलाई, नविताको लागि, सुन्दा बकरलाई, सीता श्रेष्ठको लागि, शिला अधिकारीको लागि, अनि मलाई निर्मला पौडेल भनेर सुन्नुहुने सम्पूर्णको लागि, र
1: हस् धन्यवाद, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। यति बेला हामी गीततर्फ लाग्छौँ, तपाईँको माझमा एउटा मिठो गीत राख्छौँ, सुगम पोखरेलको आवाजमा गीत छ, जाँदैछु टाढा। त्यसपछि हामी सर्ट एन्ड सुट कमर्सियल ब्रेकतर्फ जान्छौँ, त्यसपछि आउँछौँ रेडियो सुन्दै गर्नलाई।

0: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: पानी संरक्षण गरौं जीवन सुरक्षित बनाऊ पानी छ भने जीवन छ पानी बचाऊ भविष्य जोगाऊ
3: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो मानव जीवन कृषि पशुपालन उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ तर जनसंख्या वृद्धि जलवायु परिवर्तन वन विनाश पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन् त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो
2: अनावश्यक रूपमा धारा खुल्ला नराखौं चुहिने धारा पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं वर्षाको पानी संकलन गर्ने बानी बसालौं पानीका मुहान नदी खोल्सा पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ
3: पानीको प्रत्येक थपा बहुमूल्य छ आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ
2: आउनुहोस् पानी संरक्षण गरौं प्रकृति जोगाऊ समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
4: के गर्नु सबै गाउँका छिटाहरू कोही मुगलान पसे कोही सहर बसे मा बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि के गर्नु कहाँ गएर बुझ्नु होला
5: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि त्यही गएर ल्याए त भइगयो नि
6: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली सम्पर्क नम्बरहरू 0475211158 9954015775 9841906669 9864147188
5: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
6: सम्पूर्ण कृषि मेसनरी औजार अब एउटै छानामुनि
3: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन् आफूले पनि गाई भैँसी पाल्न सकिएन गाउँ घरमा पनि किन्न पाइँदैन नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि
5: ल के को टेन्सन हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि त्यही गए त भइगयो नि मिठो पनि सस्तो पनि
7: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै सम्पर्क नम्बर 9841826910
8: आया हात खुट्टा र ढाड दुखेर मर्नै लागे जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन आइया
9: ए काकी तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने झमझमाउने घाँटी दुख्ने ढाड दुख्ने समस्या निको भइहाल्छ नि अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी
8: ए हो र
9: हो त काकी अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि रगत दिसाब पिसाब सुगर युरिक एसिड मृगौला सबै जाँच हुन्छ नि
5: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ
9: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम 20 सडक मन्थली रामेछाप
4: साह्रै मासु खान मन लागेको छ भोलिका लागि तरकारी पनि सकिएको छ फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे जाऊ त लिएर आऊ
5: ल्याउनु त ल्याउने बुबा तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि
4: ए पिरले कि बुहारी रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदै छ नि तुरन्तै त्यहाँ गएर लिएर आइहाल त
10: हजुर रमेश साहब मिर्सप एण्ड कोल स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफूल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्। यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
2: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
11: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एण्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।

0: यो सटन सुटका मार्सल ब्रेक पछि पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम टपअप दीपकमा आवाजमा मस्त्रराज महासु साथमा तपाईँ हुनुहुन्छ यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिँदै हुनुहुन्छ भन्ने आशा छ सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु साथसाथै म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ तपाईँले पठाउनु भएका म्यासेजहरू पनि वाचन हुने छन् पनि भन्न चाहन्छु यति बेला कोही हुनुहुन्छ कहाँबाट को हुनुहुन्छ हजुर नमस्कार
1: दाई नमस्ते नमस्कार धेरै दिन बसेको
0: नमस्ते नमस्कार धेरै दिन बसेको स्वागत छ कार्यक्रममा
1: ओके
0: अनि के गर्दिनुहुन्छ हाम्रो के रे
1: होइन दाई रिया
0: रियाजी के छ भन्नुहोस् न खबर
1: सबै ठिकै छ दाई राम्रो छ रमाइलो छ हजुरको के छ सुनाउनुहोस् न
0: ठिक छ राम्रो छ रमाइलो छ बाल खानपिन
1: भयो
0: मेरो पनि भइसक्यो भनौँ खाना खाएर उपस्थित भएको छु भन्दा फरक पर्दैन जस्तो लाग्छ ठिक छ अनि अब ठिकै छ मौसम कस्तो छ
1: मौसमको कुरा गर्नु पर्दै घाम लाग्या हो कि जस्तो बात मेरो होइन होइन जस्तो नि
0: भनेपछि त्यहाँ पनि मौसम धुम्मा धुम्मा छ
1: मौसमले एकदम यहाँनिर जिस्काइरहेको छ दाइ
0: ठिक छ ठिक छ यस्तै के गर्न होइन हुन्छ अहिलेको अब यो बेलाको मौसम भनेको यस्तै छ भन्न सकिन्न कति बेला घाम लाग्छ कति बेला पानी पर्छ भनेर
1: त्यही छ भने अनि भन्नुहोस् न रामेछापतिर के कस्तो छ मौसमको कुरा गर्नुहोस् न
0: त्यस्तै हो धुम्मा धुम्मै छ भनौँ यसो घाम लाग्यो जस्तो पनि गर्छ यसो भनौँ न धुम्मा भए जस्तो पनि गर्छ यस्तै छ केटी मान्छे रिसाए जस्तो गर्छ
1: ए भन्छ रामेछापतिर केटी मान्छे रिसा जस्तो गरेर चाहिँ हिर्दिङतिर केटा मान्छे रिसा जस्तो गरेर
0: केटा मान्छे पनि त्यस्तै पाराले त रिसाउँदैन केटा मान्छे रिसाएपछि ल ठिक छ
1: हो
0: त अनि तपाईँ के अरे रिसाउँदाखेरि कसरी रिसाउनुहुन्छ यस्तो बेला बेलामा
1: रिसाएकै
0: छैन ल ठिक छ राम्रो हो त्यस पनि रिसाउनु पनि हुँदैन पनि भन्न चाहन्छु रेडिएसन हुनुहुन्छ
1: कार्यक्रम अघि चाहिँ सुनेको थिएँ एकछिन फेरि यहाँ छोरी काममा बिजी भएर सुन्ने पाएन
0: ओके ल ठिक छ यसो समयले साथ दिए समस्या साथ दिनुहोला भन्न चाहन्छु खुसी लाग्यो जस सम्झिदिनु भएकोमा एउटा मिठो गीत राख्छौँ साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न
1: कार्यक्रम सञ्चालन गर्नुहुन्छ एकदम धेरै हँसिलो रसिलो दाई हजुरलाई नयाँ मिठो सम्झना भन्न चाहन्छु टेक्निसनमा बसेर एकदमै मुसु मुसु हाँसेर फोनै रिसिभ गरिदिने प्यारीलाई पनि मिठो माया मिठो सम्झना हाई भन्न चाहन्छु दिदी ललिता हाईलाई पनि सम्झना दिदी भन्न चाहन्छु मेरो घर फ्यामिली सम्पूर्णको लागि भन्न चाहन्छु विशेष गरी मेरो बाबा मम्मीको लागि मिठो माया अनि मिठो सम्झना हाई भन्न चाहन्छु भाइ तिलक यो लागि पनि भन्न चाहन्छु काठमाडौँतिर हुनुहुन्छ उहाँलाई पनि भन्न चाहन्छु दुबईतिर हुनुहुन्छ दिदी अमृता योगीलाई पनि सम्झना छ है दिदी भन्न चाहन्छु गुनु रितिका तामाङलाई पनि सम्झना छ है भन्न चाहन्छु त्यो अनुपा छोरा अमृतको लागि पनि भन्न चाहन्छु छोरी सञ्जिता तामाङको लागि पनि सम्झिरहेको छु ल भन्न चाहन्छु हुनुहुन्छ दिदी धनु बस्ने रे दिदी स्वीकृति बस्ने सरस्वती सुनवारको लागि पनि मिठो माया अनि मिठो सम्झना है दिदीहरू बिर्सेको छैन भन्न चाहन्छु बुनु सङ्गीता रम्चेल बुनु शर्मिला यो बुनु शर्मिला रम्चेलको लागि पनि सम्झना छ है भन्न चाहन्छु दाई वासुदेव मगर दाई देव माझी दाई ध्रुव पाण्डेको लागि पनि सम्झना छ है दाईहरू कसैलाई पनि बिर्सेको छैन कल गर्न पाए तापनि उति नै माया उति नै सम्झना छ है भन्न चाहन्छु जतिले पनि मलाई सिन्धुली हेरिदिङको रियायो कि भने चिन्ने नचिन्ने माया गर्ने घिना गर्ने विशेष गरी यता को भाइ हुनुहुन्छ उद्धव मगरलाई दाई मिठो माया मिठो सम्झना छ है तिमीलाई तिम्रो नम्बर छ नि यति नम्बर छ भने मलाई मिस कल गर भन्न चाहन्छु जतिले पनि मलाई सुन्दरी हेर्नु गरियो कि भने चाहिँ नै नचिने माया गर्ने किनभने सम्पूर्णलाई अब प्रश्न गीत सुनेर मानि इन्जोय गर्नु होला भन्दै भन्दै फेरि पनि मन लागेको छ भने अनेक बजे सर गर्दै आजलाई पनि म छुट्टी लाउँछु बाई बाई
0: हस् धन्यवाद उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पालो तपाईँको 3840400026 रहेको छ 3840400026 को माध्यमबाट आउन सक्नुहुन्छ स्वस्थ म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ तपाईँले पठाउनु भएका म्यासेजहरू पनि वाचन हुनेछन् यति बेला कोही हुनुहुन्छ कामको हुनुहुन्छ हजुर नमस्कार
2: हेलो दादा हजुर नमस्ते मुस्ताई
0: नमस्ते नमस्कार हजुर शुभ नाम
2: यता सिन्धुली खल्याङको विजय थापाबाट दिपा
0: दिपाजी कैसे खबर
2: सबै ठिकै छ अनि दादा हजुरको के छ
0: ठिक छ राम्रो छ रमाइलो छ के गर्दै हुनुहुन्छ
2: यतिखेर चाहिँ बसी बसाई नै हो कार्यक्रम सुन्दै बसिरहेको भन्नुहोस्
0: सुन्दै हुनुहुन्छ खाना भयो
2: मेरो खाना भइसक्यो अनि दाको भयो कि बा के छ
0: मेरो भयो भनौँ न अनि अलि सन्चो असन्च बिसन्चो जस्तो छ
2: अलिअलि टाउको देखिरहेको छ त्यही भएर
0: किन रातभरि सुत्नु भएन है या ठिक छ स्वास्थ्य ख्याल गर्नुहोला पनि भन्न चाहन्छु होइन अनि हामीलाई सुन्दै हुनुहुन्छ खुसी लाग्छ सुनेर साथ दिनुहोला भन्न चाहे अनि अब साथीको आफन्तलाई सम्झिदिनुहोस् न त्यस पनि एउटा मिठो गीत राख्छ
2: हजुर सर फर्स्ट अफ अल त दादाहरूको लागि प्राविधिक मित्रको लागि मेरो घर फ्यामिलीको लागि अनि मेरो बहिनी भावना श्रेष्ठको लागि दिदीका भावना श्रेष्ठ अनि साथीहरू हुनुबाट कोपिला श्रेष्ठ चन्द्र श्रेष्ठ धेरै हुनुहुन्छ सम्पूर्णको लागि
0: हस् धन्यवाद उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे यति बेला म सामाजिक सञ्जाल फेसबुकमा प्राप्त केही म्यासेजहरू छन् वाचन गर्न चाहन्छु पनि भन्न चाहन्छु यति बेला म्यासेज पठाउनु भएको छ नम्बर 0848 40 0026 रहेको छ आउन सक्नुहुन्छ यदि कुराकानी गर्न मन छ भने अझै नम्बर के अरे अझै समय बाँकी छ पनि भन्न चाहन्छु हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा केही म्यासेजहरू प्राप्त छन् त्यो म्यासेजहरू वाचन पनि हुन छन् पनि भन्न चाहन्छु आउनु होला यति बेला कोही हुनुहुन्छ भन्नुहुन्छ कहाँबाट हुनुहुन्छ हजुर नमस्कार नमस्ते नमस्कार धनजी स्वागत छ कार्यक्रममा के गर्दै हुनुहुन्छ खानपिन भयो
3: खानपिन भइसक्यो म रेडियो सुनेर बसिरहेको छु भर्खरै अनि मेरो एकदमै ठिकै छ दादा हजुरको के छ खानपिन भयो अनि सन्चै हुनुहुन्छ नि
0: राम्रो छ खानपिन भइसक्यो भनौँ राम्रै छ रमाइलो छ चलेको छ जिन्दगी जसो तसो पनि भन्न चाहन्छु यस्तै छ के गर्नु है के भनौँ है ठिक छ पनि भन्न चाहे अनि मौसम कस्तो छ भन्नुभयो
3: मौसम त पानी पर्ला पर्दो भएको छ अघि बिहानसम्म पानी परेको थियो रातभरि अहिले चाहिँ उग्रिरहेको छ अनि अब फेरि सुरु गर्ला जस्तो छ पानी पर्नलाई यस्तै छ भन्नुपर्छ अनि राम्रो छ तिरको मौसम हामीले सुनाइदिनु होला कस्तो छ के छ गर्मी कतिको छ
0: गर्मी त छैन मौसमको कुराकानी गर्नुपर्दाखेरि हिजोदेखि पानी परिराखेको थियो आज पानी रोकिएको छ परेको छैन धुम्म धुम्म छ घाम लाग्ने अनि फेरि यस्तो बादल आउने यस्तो यस्तै छ राम्रै छ रमाइलो छ भनौँ मौसमको कुराकानी चाहिँ यस्तै हो अब बर्खाको बेला छ पानी पर्नु पनि पर्छ अब एकछिन पानी परेर एकछिन घाम लाग्यो भने राम्रो हो जस्तो लाग्छ होइन पानी नन स्टप हिजो त रातभरि परेको परै थियो होइन
3: हजुर एकदमै यतातिर पनि सेम त्यस्तै परेको परै थियो अनि बिहान चाहिँ उग्रेको रहेछ
0: कति ठाउँमा त अब भेलबाडी आयो होला बाढी आयो होला पहिरो गयो होला होइन विभिन्न रोडहरू यति बेला बाटोहरू बन्द भइसकेका छन् हिजोको पानीले जस्तो लाग्छ अब ठिक छ यही हो बर्खाको बेला भनेको यस्तै हुन्छ कति बेला के हुन्छ भन्न सकिनँ खुसी लाग्यो सम्झिदिनु भयो पनि भन्न चाहन्छु कार्यक्रममा आइदिनु भयो विशेष रूपमा धन्यवाद दिन चाहन्छु धनजी एउटा मिठो गीत राख्छौँ साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न
3: हुन्छ फर्स्टमा यति मिठो आज कार्यक्रम सञ्चालन गरिदिनुहुन्छ दादा हजुरकै लागि भन्न चाहन्छु र प्राविधिकमा सपोर्ट गरिरहनुहुने दिदी सम्झनाको दिदी सङ्घको लागि अनि ललिता दिदी राजन भाइलाई पनि सम्झना हजुरको एफएम अल युनिट मेरो घरबाट मेरो मम्मी बाबा नानी साना बहिनीहरू सबैको लागि भन्न चाहन्छु दाईहरू दुर्गा पाण्डे दाई देवी अनि दाई सुन्दै हुनुहुन्छ हिरा बहादुर लोकाई दाईलाई पनि सम्झना छ भन्न चाहन्छु जोगिन दाई अनि हुनुहुन्छ नारायण सिंह दाई भरत छिर्बोकोटी दाईलाई पनि सम्झना भन्न चाहन्छु अनि सुन्दै हुनुहुन्छ होला प्यारी साथी हुनुहुन्छ शिला अधिकारीको लागि धेरै सम्झना छेत्री जिन्नु कल्पु छेत्रीको लागि पनि भन्न चाहन्छु अनि अनु लुङ्गेली मगर जेनी श्रेष्ठ निशा श्रेष्ठ निशा लामा दुर्गा मगर वीरेन्द्र विष्ट ईश्वर बस्नेत सञ्जय बस्नेत को लागि भन्न चाहन्छु. साथीहरू त धेरै सुन्दै हुनुहुन्छ होला. कृष्ण सुनवा, कुमार श्रेष्ठ, सम्पली श्रेष्ठ लगायत सबैलाई जान्छु ल. नमस्ते.
0: हस् धन्यवाद. उहाँलाई विशेष रूपमा धन्यवाद. अब चाहिँ हामी टेलिफोनमा कुराकानी गर्दैनौँ. सामाजिक सञ्जाल फेसबुकमा केही म्यासेजहरू छन् वाचन गर्नुपर्ने हुन्छ. यति बेला केही म्यासेजहरू प्राप्त भएका छन् म सरर वाचन गर्छु. माया गरेर पठाउनु भएको छ मलाई यति बेला सामाजिक सञ्जाल फेसबुकमा हुनुहुन्छ. धनु गजमेरजी हुनुहुन्छ, सुन्दैछु भन्नुहुन्छ. उहाँसँग प्रत्यक्ष रूपमा पनि कुराकानी भइसकेको छ. जनक रजाली मगर हुनुहुन्छ, सम्झना सबैमा मिस यु अल भन्नुहुन्छ. अभिषेक कुमार धनुकीजी हुनुहुन्छ, रिया रिसाए भने त बोल्दै बोल्दैनन् नि भन्दैनन्छ, बोल्दिनन् नि भन्दैनन्छ. कुरा त्यस्तो भयो. प्रकाश मक्तान हुनुहुन्छ, सिन्धुली ग्वालटारबाट प्रकाश मक्तान हो. सबैमा सम्झना माया छ भन्नुहुन्छ. अभिषेक कुमार धनुकीजी हुनुहुन्छ, दोलखा सेलुङबाट हो, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ. अभिषेक कुमार धनुकी भनेर चिर परिचित सबैमा सम्झना अनि अभिवादन समर्पण गर्न चाहन्छु भन्नुहुन्छ. प्रकाश मक्तान हुनुहुन्छ, उहाँले सुन्दैछु भन्नुहुन्छ. अनि रूपसना योगीले पनि सिन्धुली ढुङ्गेवासबाट सुन्दैछु, रूपसना योगी हो, सम्झना सबैमा भन्नुहुन्छ. बाबरा मगर हुनुहुन्छ, ओखलढुङ्गा पोकली घर भइहाल्छु रियादबाट, कार्यक्रम मजाले सुन्दैछु भन्नुहुन्छ. धेरै माया छ, सम्झना छ घर परिवार साथीभाइ सबैमा भन्नुहुन्छ. दिपिका पूर्वछाने मगर हुनुहुन्छ, काठमाडौँबाट दिपिका पूर्वछाने मगर हो, सुन्दैछु कार्यक्रम, सम्झना सबैमा भन्नुहुन्छ. जीवन मगर हुनुहुन्छ, कार्यक्रम सुन्दैछु है, जापानबाट भन्नुभएको रहेछ, ठिक छ, जापानबाट कार्यक्रम मजाले सुन्दैछु, सम्झना सबैमा भन्नुहुन्छ. जीवन मगर प्युठान हो घर चाहिँ भन्नुहुन्छ, अल्छी जापान हुनुहुँदो रहेछ. संगीता लामा संगीत हुनुहुन्छ, कार्यक्रम सुन्दैछु, सम्झना सबैमा भन्नुहुन्छ. मिलन घायल मुटु हुनुहुन्छ, दोहा कतारबाट सुन्दैछु, सम्झना सबैमा भन्नुहुन्छ. पनि दिलसा राई हुनुहुन्छ, ग्रिन सिटी लामबाट सुन्दैछु भन्नुहुन्छ. मित्र आले, कान्छी फुल, माया राई मुटु, एलिसा लिम्बू, राम्री युनिसा तामाङ, प्यारी पुर्वली, माया शेर्पा, मायालु सरू छेत्री, ममकी प्यारी नाना, जुनिता चामलिङ राई, आदरणीय दादा आशिष नयन बस्नेत, दादा जीवन भव्यन, दादा ढकाल धर्मराज, प्यारी मुटु राई, निराज कलारी, माथामी चन्द्रमाया तामाङ लगायत सबैमा सम्झना छ भन्नुहुन्छ. टेकु छेत्रीले पनि सम्झना सबैमा भन्नुहुन्छ. जुनिता चामलिङ राईले पनि कार्यक्रम सुन्दैछ, नेपाल घर चाहिँ पास थर फिदिम हो, हाल चाहिँ कुवेतबाट भन्नुहुन्छ. अब बज्ने गीत मार्फत सम्झिनु पर्दा जीवन पवेन, त्यस्तै गरेर प्यारी बुनु दिलसा राई, त्यस्तै भावना मगर, दुर्गा कटवाल निर्दोष, छिएम जीवन सुन्दास, रामकुमार लिम्बू, बसन्त श्रेष्ठ, रञ्जना बहिङ राई, सुमिता लिम्बू खिम, त्यस्तै हिमाया आयुष, लिम्बुनी साझा, रिमा थामी, सुशीला विश्वकर्मा, कङ्गारिया छेत्री, दिलदुखिरिया, भूमिका राई, सपना तामाङ, मोक्तानी उनिसा तामाङ, किराती अञ्जना, अञ्जली श्रेष्ठ, सानमाया शेर्पा, मिरिया प्रेम, निमो शेर्पा, मेरो प्यार मान्छे तिमी, एलन हुसेन राई, राजु बाबु कुलुङ लगायत सबैमा सम्झना छ भन्नुहुन्छ. सपना तामाङ हुनुहुन्छ, दादा नमस्कार, धेरै समय पछाडि आएल हजुरको माझमा, सुन्दैछु सिन्धुलीबाट, सपना तामाङ हो, सम्झना सबैमा, मिस यु अल फ्रेन्ड्स भन्नुहुन्छ. बान्तु आजेनु हुनुहुन्छ होइन, बान्तु आजेनुले पनि सुन्दैछु, सम्झना सबैमा भन्नुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु, पनि हुन चाहे भन्दै अब चाहिँ छुट्टिनु पर्छ. तिनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो भनेदेखि धन्यवाद दिन चाहन्छु. अनि साथसाथै म्यासेज गरेर साथ दिनुभयो, कार्यक्रमलाई सेयर गरेर साथ दिनुभयो, फोन ट्राई गरेर साथ दिनुभयो, सम्पूर्णलाई विशेष रूपमा धन्यवाद दिँदै तपाईँको माझमा एउटा मिठो गीत राख्दै राख्दै आजको बसाइबाट म कार्यक्रम प्रस्तुत श्रीराज महत्व छुट्टिन चाहन्छु. प्राविधिक बाटोमा रहेर साथ दिनुभयो सञ्जनाजीलाई पनि मनदेखि धन्यवाद दिँदै म कार्यक्रम प्रस्तुत तपाईँको मुटुक डुकडुकी भर्खर 14-15 लाख क्यान्सम थिएटर श्रीराज महत चाहिँ अन्तिममा नवीन के भट्टराईको आवाजमा रहेको गीत छ ए झरी. बेलुकी गीत राख्दै राख्दै आजको बसाइबाट छुट्टिन चाहन्छु. एउटा विशेष होइन जनहितमा जारी सन्देश के भन्दाखेरिमा मौसममा परिवर्तन भइराखेको छ, पानी उमालेर पिउने बानी बसाल्नु होला, होइन खाने पानी भनौँ न पिउने बानी बसाल्नु होला पनि भन्न चाहन्छु. यात्रामा निस्कनु अगाडि बाटोको बारेमा मौसमको बारेमा जानकारी लिएर यात्रामा निस्कनु होला भन्दै हजुरको रेडियो 102.1 घर जनतामा कोसिस FM 95.5 घर सुन्दै गर्नुहोला भन्दै छुट्टी. हवस् त नमस्कार.

0: अहिले 12 बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज
2: लाइसेन्सको स्वास्थ्य परीक्षामा इजाजत प्राप्त सबै चिकित्सकको प्रमाणपत्रलाई मान्यता दिन आग्रह स्वास्थ्य परीक्षण सहजसँगै सेवाग्राहीको समय र खर्च बच्ने विश्वास गाजामा पहिलो पटक काठबाट बनेको विद्यालय सञ्चालनमा युद्धका कारण 6,20,000 भन्दा धेरै विद्यार्थी पढ़ाईबाट वञ्चित र सन् 2030 विश्वकप स्पेन पोर्चुगल र मोरक्कोमा आयोजना हुने नेपाल खबरमा अब पूरा खबर कञ्चनपुरको शुक्लाफाटा राष्ट्रिय निकुञ्जभित्र च्याउ खोज्न गएका 17 मध्ये 3 महिलालाई नेपाली सेनाले सकुशल फेला पारेको छ शुक्लाफाटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको रणसिंह दल गणका सहसेनानी सुमन केसीको टोलीले आज बिहान शुक्लाफाटा निकुञ्जभित्र जंगलमा बेलडाडी गाउँपालिका दुईका लक्ष्मी थापा मगर सीता चौधरी र मंजु राणा छेत्रीलाई सकुशल उद्धार गरी परिवारको जिम्मा लगाएको जनाएको छ तीनजनालाई निकुञ्जभित्रको लल्लेरी पोस्टबाट झण्डै 4 किलोमिटर टाढाको दूरीमा सेनाले फेला पारेको हो सेनाका अनुसार बेलडाडीकै 3 हिजो लुकीछिपी च्याउ खोज्न निकुञ्ज प्रवेश गरेका थिए शुक्लाफाटाभित्र भीमरत नगरपालिका 19 बाघफाटाबाट प्रवेश गरेका 14 महिलाको समूह भने अझै सम्पर्कविहीन छ रणसिंह दल गणका अनुसार सम्पर्कविहीन महिलाहरूको खोजीका लागि ठूलो संख्यामा निकुञ्जभित्र सैनिक टोली परिचालन भएको छ बाघफाटा क्षेत्रबाट हिजो दिउँसो महिला च्याउ खोज्न निकुञ्ज प्रवेश गरेका थिए जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेक बहादुर रावलले निकुञ्जभित्र सम्पर्कविहीन भएका महिलाहरूको खोजी भइरहेको जानकारी दिनुभयो पहिरोका कारण अवरूद्ध भएका पृथ्वी राजमार्ग अन्तर्गत चितवन र धादिङका विभिन्न खण्डमा सड़क खुलेपछि दुईतर्फी गाड़ी सञ्चालनमा आएका छन् चितवनको इच्छाकामना गाउँपालिका दुई अन्तर्गत फिस्लिङको पानीधारा र चुम खोलामा आज बिहान पहिरो खस्दा नारायणगढ मुगलिन सड़क खण्ड केही समयका लागि अवरूद्ध भएको थियो सड़कमा थुप्रिएको पहिरो हटाएपछि त्यस खण्डमा यातायात सञ्चालन भएको छ त्यसैगरी धादिङको जवाम खोलामा खसेको पहिरोका कारण अवरूद्ध भएको सड़क पनि सड़क सफा गरेपछि दुवैतर्फ गाड़ीहरू सञ्चालनमा आएका जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ सड़क खोलेसँगै नारायणगढ़ मुगलिन पोखरातर्फ जाने र पोखराबाट आउने गाड़ी दुईतर्फी चल्न थालेका छन् वर्षाका कारण पहिरोको जोखिम भने कायम रहेको स्थानीय प्रशासनले जनाएको छ त्यसकारण रातिको समयमा गाड़ी चलाउन भने रोक लगाउँदै आएको छ प्रशासनले यात्रा गर्दा मौसम र सड़कको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न चालक र यात्रुहरूलाई आग्रह गरेको छ यसैबीच आज 35 जिल्लामा बाढ़ीको जोखिम रहेको छ बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार रूकुम पश्चिम रोल्पा अर्घाखाँची र कपिलवस्तुका साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ़ने सम्भावना रहेकाले बाढ़ीको उच्च जोखिम छ यस्तै काठमाडौँ भक्तपुर ललितपुर सिन्धुपाल्चोक काभ्रे झापा मोरङ इलाम सुनसरी पाँचथर तेह्रथुम र दोलखामा बाढ़ीको जोखिम छ त्यसैगरी चितवन कास्की तनहुँ स्याङ्जा पर्वत बागलुङ गुल्मी पाल्पा नवलपरासी पूर्व नवलपरासी पश्चिम प्युठान बाँके बर्दिया जाजरकोट डडेलधुरा कैलाली कञ्चनपुर बैतडी र दार्चुलाका साना नदी तथा खोलामा बाढ़ीको जोखिम रहेको महाशाखाले जनाएको छ जोखिम रहेका ठाउँमा नदी तटीय क्षेत्रमा उच्च सतर्कता अप्नाउन आग्रह गरेको छ यसैबीच ठूलो पानी पर्ने क्रम केही घटेको छ तर केही ठाउँमा ठूलो वर्षा हुन सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ यातायात व्यवस्था विभागले नेपाल मेडिकल काउन्सिलमा दर्ता भई इजाजत प्राप्त चिकित्सकले जारी गर्ने स्वास्थ्य परीक्षण सम्बन्धी प्रमाणपत्रलाई मान्यता दिन व्यवस्था गर्न साथै प्रदेश सरकारलाई आग्रह गरेको छ विभाग अन्तर्गत सवारी अनुगमन मापदण्ड तर्जुमा तथा सवारी चालक व्यवस्थापन शाखाका निर्देशक गणेश मानसिंह राईद्वारा गएको असार 32 जारी परिपत्र मार्फत प्रदेशका यातायात क्षेत्र हेर्ने मन्त्रालयहरूलाई यस्तो व्यवस्था मिलाउन अनुरोध गरिएको हो परिपत्र अनुसार अहिलेको स्वास्थ्य परीक्षण प्रणालीका कारण सेवाग्राहीले अनावश्यक भीड़भाड़ अतिरिक्त आर्थिक भार तथा सीमित समूहको संलग्नताबाट सिण्डिकेट जस्ता समस्या भोग्नु परेको उल्लेख गरिएको छ नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका इजाजत प्राप्त चिकित्सकहरूले जारी गर्ने स्वास्थ्य परीक्षण प्रमाणपत्रलाई मान्यता दिँदा सेवा प्रवाह थप सरल पारदर्शी एकरूप र प्रभावकारी हुने विभागको निष्कर्ष छ उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा मदन पुरस्कार 2082 लागि छनौटमा परेका पुस्तकको श्रेष्ठ सूची सार्वजनिक नेत्रज्योति संघको पहलमा कर्णालीका 17,000 भन्दा बढ़ी नागरिकको आँखाको उपचार लगायतका खबर बाँकी नै छन् सुन्दै गर्नुहोला
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
4: प्रवेश परीक्षा साउन 7 गते सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
3: फोन नम्बर 082562601 98578 35990 98578 31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले कञ्चनपुरको शुक्ला फाटामा च्याउ खोज्न गएका 14 जना महिला सम्पर्क विहीन पहिरोले अवरूद्ध पृथ्वी राजमार्ग खुल्यो मौसम र सड़कको जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीको आग्रह लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। मदन पुरस्कार 2082 लागि छनौटमा परेका पुस्तकको श्रेष्ठ सूची सार्वजनिक भएको छ। मदन पुरस्कार गुठीले आज 10 पुस्तकको सूची सार्वजनिक गरेको हो। 2082 मदन पुरस्कारका लागि प्राप्त भएका 298 पुस्तक मध्ये गुठीले 10 श्रेष्ठ सूचीका रूपमा छनौट गरेको छ। यिनै 10 पुस्तकहरू माध्यमबाट एउटा सर्वोत्कृष्ट पुस्तकलाई मदन पुरस्कार प्रदान गरिनेछ। मदन पुरस्कार गुठीले सार्वजनिक गरेका श्रेष्ठ 10 पुस्तकहरूमा केशवराज गेवालीको अज्ञात, केशव दाहालको इथा, ललित विष्टको उत्कर्ष, रोशन कुमार झाको नेपाल मण्डलसँग जोड़िएको सिमरौना गढ़को इतिहास, वीणा जोशी राज भण्डारीको नेवार समुदायका परम्परागत मुकुण्डो नाच, उमा सुवेदीको परिधि, सीमा आभासको महायुग, श्रवण मुकारुङको सलह र डाक्टर नवराज केसीको स्वस्पर्श र नधिसको हिउँद रहेका छन्। 2081 सालको मदन पुरस्कार छुदेन काबीमोको पुस्तक उर्मालाले प्राप्त गरेको थियो। नेपाल नेत्रज्योति संघद्वारा संचालित हिमालय आँखा अस्पताल पोखराले कर्णाली प्रदेशका दुर्गम तथा स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका समुदायमा आँखा उपचार सेवा विस्तार गर्दै गएको छ। गएको आर्थिक वर्ष 2082-83 अस्पतालले कर्णालीका 17,649 जनालाई आँखा स्वास्थ्य सेवा प्रदान गरेको छ भने 953 जनाको निशुल्क आँखाको शल्यक्रिया गरेको जनाएको छ। अस्पतालका अनुसार बाह्य कार्यक्रम मार्फत 7,217 जनाको निशुल्क आँखा परीक्षण गरिएको छ भने चन्दनाथ आँखा अस्पताल जुम्ला तथा मानम कालीकोट सिमकोट हुम्ला जुम्ला सिन्जा र गमगढ़ी मुगुमा रहेको आँखा उपचार केन्द्र मार्फत 10,432 जनाले उपचार सेवा लिएका छन्। अब विदेशको खबर। अक्टोबर सन् 2023 युद्ध शुरू भएपछि शिक्षाबाट वञ्चित बनेका गाजाका बालबालिकाका लागि पहिलो पटक काठबाट निर्माण गरिएको विद्यालय सञ्चालनमा आएको छ। गाजा सिटीमा स्थापना गरिएको फ्रेण्डस अफ प्यालेस्टाइन विद्यालयले युद्धले प्रभावित बालबालिकाहरूलाई पुनः औपचारिक शिक्षामा फर्काउने प्रयास गरेको छ। सिनियर समाचार संस्था सिन्भाका अनुसार युद्धका कारण ध्वस्त भएका विद्यालय भवन र विस्थापित परिवारका लागि आश्रय स्थलमा परिणत भएका शैक्षिक संस्थाको विकल्प स्वरूप काठका सामग्री प्रयोग गरेर कक्षा कोठा डेस्क र बेन्च निर्माण गरिएको छ। यसअघि कतिपय ठाउँमा पालभित्र अस्थायी शिक्षण सिकाई केन्द्र सञ्चालन भए पनि आवश्यक शैक्षिक पूर्वाधारको अभाव रहेको छ। अहिले विद्यालयमा झण्डै 850 जना विद्यार्थी अध्ययनरत रहेका छन्। युद्धका कारण 6,20,000 भन्दा बढ़ी विद्यार्थी नियमित पढ़ाईबाट वञ्चित भएका छन् भने 20,000 भन्दा बढ़ीले ज्यान गुमाएका छन्। अब खेल खबर। अमेरिका, क्यानाडा र मेक्सिकोमा सम्पन्न फिफा विश्वकप सन् 2026 समापनसँगै अब विश्व फुटबलको ध्यान सन् 2030 विश्वकपतर्फ केन्द्रित भएको छ। यस वर्षको इतिहास मनाउन लागि 100 वर्षको इतिहास मनाउन लागेको विश्वकप सन् 2030 अहिलेसम्मकै सबैभन्दा विशेष संस्करण हुनेछ। आउने विश्वकप पहिलो पटक प्रतियोगिता 3 महादेश र 6 देशमा आयोजना हुनेछ। फिफाले विश्वकपको शताब्दी वर्षलाई ऐतिहासिक बनाउन स्पेन, पोर्चुगल र मोरक्कोलाई मुख्य आयोजक राष्ट्रको रूपमा चयन गरेको छ। साथै सन् 1930 पहिलो विश्वकप आयोजना भएको सम्झनामा दक्षिण अमेरिकाका उरुग्वे, अर्जेन्टिना र पाराग्वेमा उद्घाटन चरणका विशेष खेलहरू आयोजना हुनेछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। कञ्चनपुरको सुकलाफाटामा च्याउ खोज्न गएका 14 जना महिला सम्पर्क विहीन, 3 जना फेला अन्यको खोजी चल्दै। पहिरोले अवरूद्ध पृथ्वी राजमार्ग खोल्यो, जोखिम कायमै रहेकोले मौसम र सड़कको जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीको आग्रह। लाइसेन्सको स्वास्थ्य परीक्षणमा इजाजत प्राप्त सबै चिकित्सकको प्रमाणपत्रलाई मान्यता दिन आग्रह। स्वास्थ्य परीक्षण सहजसँगै सेवाग्राहीको समय र खर्च बच्ने विश्वास। गाजामा पहिलो पटक काठबाट बनेको विद्यालय सञ्चालनमा, युद्धका कारण 6,20,000 भन्दा बढ़ी विद्यार्थी पढ़ाईबाट वञ्चित। र सन् 2030 विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोमा आयोजना हुने। दिउँसो 12 बजेको नेपाल खबर सकियो। 203 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं।

0: सस्तो मै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
5: के तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
6: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
5: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
6: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
5: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
6: सम्पर्क नम्बर 0485410043 9863024422।
7: तन्नै पैसो कमाइएला भनेर 100/36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
8: कतिखेर विदेश पुगाउला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भने हो नि, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
7: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
9: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
5: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
10: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485403998 0485403998।
5: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
10: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
11: के तपाईँ वा तपाईँले चिनेको कोही लैङ्गिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
6: चिन्ता नगर्नुहोस्, तपाईँसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
11: यहाँ हिंसा प्रभावित महिला, बाल बालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
6: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
11: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
6: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
11: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
6: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
11: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033484 वा 98444410040। इमेल dhramechap@gmail.com।
6: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
12: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नै भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
13: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो, मैले त भनेकै हो नि, ओम कपास उद्योगमा जाउँ भनेर तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
14: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिलक डस्ना बनाइन्छ।
12: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-2245-44
14: 9840-3738-93 ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।

हजुरको आवाज हजुरको साथ ही हो हजुरको रेडियो 102.1 मेगाहर्ज नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम स्नेह सौगात लिएर उपस्थित भइसकेको छु। म कार्यक्रमको साथमा सम्झना खड्गी भने प्रविधि समिसनबाट साथ दिनुभएको छ श्री राज महत र साथमा तपाईँ हुनुहुन्छ विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि त्यसरी वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र थामाकोशी एफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ। हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि सोही क्रम जारी रहेको छ। आजको बसाईमा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाई नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु आज सोमबारको बसाई आजको बसाईमा तपाईँको रोजाईको गीत बज्नेछ। रोजाईको गीत मार्फत पाँचजना साथीलाई पनि सम्झना सन्देश राख्न पाउनुहुनेछ। तपाईँले फटाफट फोन गर्नुहोला आफूलाई मनपर्ने गीत पनि रोजाईमा पार्नुहोला र कार्यक्रममा सहभागिता जनाउनको लागि 048-40-40-26 को माध्यम भएर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ। कार्यक्रम अवधिभर तपाईँको रुचाएको गीत बज्नेछ। यो मध्याह समय छ, तपाईँ आफ्नै काममा व्यस्त हुनुहुन्छ होला। व्यस्तताको बावजुद पनि हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा गर्दै कार्यक्रमको शुरूआत गर्न चाहन्छु एउटा मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा एकदमै मिठो गीत मलाई फुल नदेऊस् वरपर चलचित्रको गीत रहेको थियो। यसमा अभिनय वीरेन श्रेष्ठ सजा मैनालीको रहेको थियो र सिंगर हुनुहुन्छ सुधाना सरगम रहेको छ र वयस खड्का रहेको छ। लिरिक्समा रहेको छ प्रमोद स्नेह र म्युजिकमा रहेको छ मनोहर सुगम महेश खड्काको रहेको छ। एकदमै मिठो गीत हामीले कार्यक्रमको शुरूआतमा राखिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ 0840404026 फोन गरेर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार
1: दिदी, गुड आफ्टरनुन। नमस्ते। नमस्कार।
0: गुड आफ्टरनुन। नमस्ते। नमस्कार देवजी, आउनुभयो?
1: हजुर हजुर।
0: नानी के छ, खाना त भइसक्यो होला, कार्यक्रम सुन्दै हुनुहुन्छ यो बेला?
1: हजुर, खाना त अघि नै भयो नि भन्नुपर्छ है त दिदी। हजुर, अब अहिले चाहिँ क्रम सुनेर बसिरहेको छु भन्नुपर्छ, घाम पनि लागिरहेको छ मन्द मन्द भन्नुपर्छ है। अलिक गर्मी भएको छ है आज चाहिँ भन्नुपर्छ है त।
0: त्यता गर्मी छ, यता चाहिँ खासै त्यस्तो गर्मी चाहिँ लागेको छैन आज भन्नुपर्छ दिदी।
1: हजुर हजुर, यता त अब गर्मी भइरहेको छ, आज हिजो चाहिँ ठिकै थियो, बस्नु सक्छ नि थियो, आज चाहिँ
0: ल आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुहोला। कार्यक्रम पनि सुनेर साथ दिनुहोस्, कुराकानी त हाम्रो अघि बिहान पनि भइसकेको छ, यसो समग्रमा अरू खासै नयाँ नौलो खबर त केही भएको छैन होला होइन बिहान र अहिलेमा। हामी कार्यक्रमतर्फ लागौँ है त।
1: सिलसिला स्थलबाट सिलसिला मुभीको गीत सुन्नु मन छ है, सागर सर माया तिमीलाई दिउँला भन्ने गीत चाहिँ बजाइदिनु होला है त दिदी। हजुर
0: ल, हामी कार्यक्रममा राख्छौँ, हजुरले पाँचजना साथीलाई सम्झनुहोस् है त।
1: हस् हुन्छ, सम्झनु पर्दा विशेष दिदी हजुरको लागि भन्न चाहन्छु, अनि प्राविधिकमा हुनुहुन्छ हजुर दाई किराज महतको लागि, लगायत हजुरको रेडियो होल युनिटको लागि सुनाउन चाहन्छु, र अनि पाँचजना साथीहरू सम्झिनु पर्दा चाहिँ साथी सुन्दै होला ध्रुव पाण्डेको लागि, अनि त्यसै गरी बहिनी रमिला तामाङको लागि, सविता मगर प्रमी उर्मिला थापा मगरको लागि भन्न चाहन्छु, अनि मेरो घरमा सुन्दैछु छोरी ममता अस्मिताको लागि, अनि त्यसै गरी छोरी सङ्गोलमा तामाङको लागि पनि भन्न चाहन्छु, लगायत रिया योगी लगायत जतिले पनि सुन्दै हुनुहुन्छ यो समयमा यो प्रोग्राम, सबै सबैलाई मिठो सम्झना मिठो माया बज्ने गीत सुनेर मलाई इन्जोय गर्दै गर्नुहोला भन्दै
0: हवस् त। नमस्कार, हुनुहुन्छ देवजी, उहाँले पनि एकदमै मिठो गीत रोजाइमा पारिसक्नु भएको छ, सही गीत मार्फत हामी अर्को साथीलाई पनि समर्थन जनाउनेछौ र उहाँको रोजाएको गीत बज्नेछ। हुनुहुन्छ अर्को साथी जीवन कार्कीजी हुनुहुन्छ हजुर पोखरेली। नमस्कार सन्चै हुनुहुन्छ हजुर, म पनि कार्यक्रम सुन्दैछु पोखराबाट भन्दै हुनुहुन्छ, नेपाली चलचित्रलाई माया गर्नुहोला, सम्पूर्ण साथीलाई सम्झेको छु, शुभ दिन फेरि भेटौँला भन्नुभएको छ। उहाँले पनि विशेष धन्यवाद। त्यसै गरी दीपिका पूर्व छाने मुखर्जी हुनुहुन्छ, नमस्ते दिदी, म पनि काठमाडौँबाट कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ। मिस यु अल फ्रेन्ड भन्नुभएको छ। मेरो यहाँ प्रेमी राई अनि साथी हुनुहुन्छ, मिस यु अल माई फ्रेन्ड भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
2: नमस्कार दिदी, आफ्टरनुन, मिठो मिठो सम्झना दिदी हजुरलाई।
0: नमस्ते। नमस्कार हजुरलाई पनि मिठो माया मिठो सम्झना छ तासी दिदीले। हाम्रो डोलमाजी बोल्नुभयो।
2: हजुर हो नि दिदी, कस्तो चिन्नु भयो नि आज हाम्रो दिदीले।
0: चिनिहाल्छु नि, यो आवाज बारम्बार कहिले काहीँ अब धेरै समयपछि चाहिँ हामी बोल्न सक्छौँ, नभए त खासै सुनिरहेको आवाज कसैसँग मिल्दैन छैन भने चाहिँ हामी पक्कै पनि चिन्छौँ है त।
2: हजुर, अनि खाना खानुभयो त हजुरले?
0: ल, मेरो खाना भइसकेको छ, हजुरको भयो कि बाँकी छ त?
2: मेरो पनि भइसक्यो भन्नुपर्छ है। अनि सन्चै हुनुहुन्छ नि?
0: म एकदम सन्चै आराम कुशलै छु भन्नुपर्छ। हजुरहरूलाई कस्तो छ?
2: एकदम दिदी, हजुरहरूलाई सन्चै भएपछि हामीलाई त अब बिसन्चै हुने कुरै भएन नि दिदी, सन्चै छु नि।
0: ल त्यसो भए हाम्रो टोलमाझीको लागि हामी सधैँभरि सन्चै हुन्छौँ है त।
2: दिदी
0: कार्यक्रममा आउनुभएको छ, कार्यक्रम सुन्दै हुनुहुन्छ नि?
2: अब कति राम्रो मान्छेहरू क्यारेक्टर हुने कुरा हुन्छ दिदी, अनि म सबै सुनि हाल्छु नि, जति छ अलिक व्यस्त छ दिदी त्यसैले कल गर्न पाएन भन्नुपर्छ है।
0: ठिक छ, कहिले काहीँ त अब यस्तै हुन्छ होइन, समस्या हुन्छ, कामको व्यस्तताले गर्दा पनि कार्यक्रममा सहभागिता जनाउन सकिँदैन, तर धेरै मन लाग्छ होइन, कार्यक्रममा बोल्न मन लाग्छ, हामीसँग कुराकानी गर्न मन लाग्छ, त्यस्तो समस्याको बावजुद पनि हामीले अब समस्यासँग जुझ्नु पर्ने हुन्छ र आज चाहिँ हाम्रो कुराकानी भइसकेको छ, खुसी लागेको छ। त्यताको मौसम कस्तो छ?
2: यताको मौसम एकदम धुम्म छ नि दिदी, घाम लाग्न सकेको छैन भन्नुपर्छ, अनि उता रामेछापको कस्तो छ?
0: यता चाहिँ अब धुम्म छैन होइन, मन्द मन्द घाम लागिरहेको छ, यस्तै छ भन्नुपर्छ है। ल ठिक छ, हाम्रो देवजीले गीत रोजेमा पार्नु भएको छ, हजुरले चाहिँ पाँचजना साथीलाई चाहिँ सम्झना राख्नुपर्ने हुन्छ है त।
2: हुन्छ, फर्स्ट अफ अल सिट भेट्समा कार्यक्रम सञ्चालन गर्नुहुन्छ हजुरको लागि, अनि त्यहाँदेखि हामीले मेरो फ्यामिलीको लागि भनेर चाहे, त्यसै गरी मेरो घर फ्यामिली सम्पूर्णको लागि, मेरो प्यारो भन्दा प्यारो साथी छिरिङ बुटी शेर्पाको लागि, त्यसै गरी निनाङजी शेर्पा आज तडीको जानुभएको छ उसलाई शुभयात्रा भनेर चाहे, मेरो साथी निनाङजी शेर्पा विशाल छत्री छिरिङ शेर्पा लगायत मलाई डोलमा भनेर चिनी नचिनी मार्ने घृणा गरे सम्पूर्णको लागि भन्ने चिटिङ छुटिँदै नमस्ते भाई।
0: हवस् त नमस्कार, उहाँ हुनुहुन्थ्यो हाम्रो डुलमा शेर्पाजी हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यति बेला भने हाम्रो देशजीले रोजाइमा पार्नुभएको गीत कार्यक्रममा बस्छ, त्यसपछि हामी अर्को साथीको रोजाइको गीत लिएर आउने नै छौ, तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा एकदमै मिठो गीत सिल सिला चलचित्र गीत रहेको थियो। यसमा अभिनय रेखा थापा रहेको छ अनि साथी पनि हुनुहुन्छ र आवाज रहेको छ राजेश पाल राई अन्जु पन्तको रहेको छ। लिरिक्स म्युजिकमा रहेको छ बसन्त सातकोटा रहेको छ। एकदमै मिठो गीत हामीले कार्यक्रममा राखिसकेका छौँ। यस्तै मिठा गीत संगीतहरू तपाईँले पनि रोजाइमा पार्न सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्ते नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? के श्रेष्ठ भन्नुभयो? भावनाजी बोल्नुभयो। किन आवाज सानो सुने मैले? भावनाजी आवाज एकदमै सानो सुनिरहेको छु। अनि के छ हजुरको खबर? मेरो पनि खबर एकदम ठिक छ भन्नुपर्छ। कार्यक्रम सुन्दै हुनुहुन्छ? सुनेर साथ दिनु होला भन्न चाहन्छु। मौसम कस्तो छ अहिले? यता पनि त्यस्तै छ है, मन्द मन्द घाम लागिरहेको छ, यस्तै छ भन्नुपर्छ है।
1: हजुर
0: ठिक छ, कार्यक्रममा आउनुभयो। के छ अरू नयाँ नौलो खबरहरू? मेरो पनि खबरहरू एकदम ठिकठाक छ, राम्रो रमाइलो छ भन्नुपर्छ। त्यसो भए हामी कार्यक्रम तर्फ लागौ है। त आज कुन गीत सुन्नु मन छ? कुटुम्बा कुटु सुपारी दाना भन्ने चलचित्र 2 रुपियाँ चलचित्रको गीत रहेको छ, हामी कार्यक्रममा राख्छौ है। त पाँचजना साथीलाई सम्झनुहोस्।
1: मेरो पसन्दको दिदीहरूको लागि, प्रविध मित्रको लागि, मेरो गीता श्रेष्ठ दिदीको लागि, सुविधा श्रेष्ठको लागि, चन्द्रकला श्रेष्ठको लागि, कामना श्रेष्ठको लागि, समीक्षा श्रेष्ठको लागि, सुकुन्तु दिदी नमस्ते नमस्कार।
0: हस् नमस्कार। हुनुहुन्थ्यो भावना श्रेष्ठजी हुनुहुन्थ्यो, उहाँले पनि आफूलाई मनपर्ने गीत रोजाइमा पारेर छिरिसक्नु भएको छ। पालो तपाईँको सेवा नमस्कार आरजे सम्झना शेष हजुर, म सोना कन्दुङ्बा पूर्वाञ्चलबाट कार्यक्रम हेर्दै सुन्दैछु है। मिठो माया सम्झना छ भन्दै हुनुहुन्छ। टीकाराम सुनवार, लेखक बान्तावराई, दिनेश दिवान, सुनिता भण्डारी, पिम भण्डारी, अप्सरा खड्का, अप्सरा बस्नेत, अप्सरा थापा, तारा श्रेष्ठ, राधिका कार्की, लक्ष्मी वर्मा, धनुगज मेरो, सरस्वती खत्री, हिराबहादुर लकाई, लाराज गाम्बाङ, अन्जान थुलुङ, पवित्र तामाङ, अनिता आरले, सम्झना सुनवार, विनिता गिरी, विनिता राई, मनिषा छेत्री, सनिषा लामा, बिना मगर, सिजेला सापकोटा, सुनिता बेगा, सृजना युङहाङ, दिया लिम्बु, दिया राई, सुसन थामी, श्रीराज मह, दीपक तामाङ, मनसुन तामाङ, रूपा चौधरी, सुविता थारू, रेमा साई, सम्झना नेवा खड्गे, उर्मिला दियाली, लालमाया थापा, मेनुका श्रेष्ठ, लक्ष्मी आले मगर, रञ्जु मगर, केशव सेन्चुरी, सन्तोष यमिन छेत्री, क्रिस ढुङ्गाना, हिम्मत खड्गी, युक्तप्रसाद श्रेष्ठ, देवेन्द्र दाहाल, घायल अभिरुम्बान, देवेन किशोर, अन्जान समीर सैकी, किरात, आरजे जीवन चामलिङ राई, विलिया छामी, मिना गिसिंह, रत्न शमशेर थापा, सुनिता हिङमे कुलुङ, सबै सबैलाई भन्नुभएको छ। सोनाजीलाई पनि विशेष धन्यवाद। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
2: हेलो दिदी नमस्ते।
0: नमस्ते हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: म चाहिँ खोटाङ गएको भाइ, हाल धरान भालु चोक बाटकातिरै बोल्दैछु।
0: के भन्नुभयो हजुरको शुभ नाम फेरि भन्नुहोस् त?
2: सन्जु राई।
0: सन्जु राई
2: हजुर,
0: यो नाम मैले पहिलोचोटि सुनेको
2: हो। म फर्स्ट टाइम भनेको आज सुनेको, राम्रोसँग प्रोग्राम पनि सुनेको छैन, लाइभमा यसै हेरेको, लाइभ नै चलेन कि मेरो।
0: हो र, ठिक छ, कहिले त्यो अब नेटमा समस्या भयो होला। र पहिलोचोटि हजुरसँग मैले कुराकानी पनि हो जस्तो लाग्यो र कार्यक्रम पनि भर्खरै सुन्नुभयो भन्नुभयो है।
2: हजुर
0: ल ठिक छ, अब नसुने धेरैचोटि नसुनिकन त कार्यक्रम के कस्तो छ भनेर बुझ्ने कुरा भएन, सोध्ने कुरा पनि भएन होइन। अहिले चाहिँ अब कार्यक्रममा सुन्दै गर्नुहोस्, कार्यक्रममा आउनुभएको छ, हजुरलाई वेलकम छ हाम्रो कार्यक्रममा होइन, सुन्दै गर्नुहोस्। अनि त्यताको खबर के छ? हाम्रो साथी कहाँदेखि भन्नुभयो? धरानदेखि है।
2: हजुर, धरानतिरको खबर सबै ठिकै नै छ, घाम लागिरहेछ, हल्का पानी पनि परिरहेछ, अहिले चाहिँ शीतलै छ भन्नुपर्छ दिदी। अनि हजुरहरूकोतिर कस्तो छ?
0: हाम्रोतिर अब पानी चाहिँ अहिले परेको छैन, मन्द मन्द घाम लागिरहेको छ, यता पनि शीतलै छ भन्नुपर्छ है। त अनि खाना त भइसक्यो होला, खाजा खाने समय अब के समय पछि हुन्छ? अनि आजकल के काममा व्यस्त हुनुहुन्छ, सुनाउनुहोस् न, के गर्नुहुन्छ अनि बसाइमा?
2: म यतिखेर
0: खाना खाएर भर्खरै बस्नुभयो है। खुसी लाग्यो कार्यक्रममा पनि आउनुभयो, धेरै खुसी लागेको छ। आउँदै गर्नुहोस्, यसो कार्यक्रम सुनिरहँदा के कस्तो लागिरहेको छ सल्लाह सुझाव पनि दिने होला है त।
2: हस् हुन्छ, म सुन्छु नि। अब चाहिँ आज चाहिँ मैले यस्तो लाइफ हेर्दै जाँदा हेरी सुनेको थिएँ, कति मात्रै होइन नम्बर चाहिँ टिपेँ अनि कल गरेको।
0: ठिक छ, अब राम्रो कुरा हो, सबै कुरा हामीलाई थाहा हुँदैन होइन, आज थाहा पाउनुभयो, कार्यक्रममा पनि सहभागिता हुनुभयो, खुसी लागेको छ। र हामी कार्यक्रमतर्फै लाग्छ, आज चाहिँ के गर्नुपर्छ भन्दा हजुरलाई जानकारी गराउँछु। आज चाहिँ रोजाईको गीत हो र हाम्रो साथीले गीत रोजाईमा पारिसक्नु भएको छ। एउटा गीत मार्फत चाहिँ हामी दुईजना साथीलाई समर्थन जनाउँछौ र अघिल्लो साथीले गीत रोजाईमा पार्नु भएको छ, हजुरले चाहिँ पाँचजना साथीलाई मात्रै सम्झनु पर्ने हुन्छ है त।
2: हुन्छ, म राज सम्झिहाल्छु त। अस्मार्ता दिदीमा चाहिँ एसएम हली उन्डिसलाई नै आज प्रिन्सिपलबाट भन्न चाहन्छु, र खोटाङतिर त हुनुहुने प्यारिस मम्मी अनि बाबालाई धेरै मिस गरिराखेको छु। अनि जति पनि मलाई साथीहरू हुनुहुन्छ सम्झ भनेर चिन्नुहुने नचिन्नुहुने रेडियो सुनेर बस्नुहुने र लाइभ हेरेर बस्नु सम्पूर्णलाई भन्दैछु दिन्छु त्यो बाबा दिदी।
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो सन्जु राईजी हुनुहुन्थ्यो धरानदेखि, पहिलोचोटि कुराकानी हो भन्दै हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र उहाँले पाँचजना साथीले पनि सम्झना राखेर सिरिसक्नु भएको छ। यति बेला भने भावनाजीले रोजाईमा पार्नुभएको गीत कार्यक्रममा बस्छ, त्यसपछि अर्को साथीको रोजाईको गीत लिएर आउने रहेछौ। तपाईँ आयो भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रम एकदमै मिठो गीत कुटुम्बाको टु सुपारी दाना भन्ने गीत रहेको थियो, दुई रुपियाँ चलचित्रको गीत। यसमा आवाज रहेको छ राजन राज शिवाकुटी, त्यसै गरी मेलिना राई र राजन इस्लानको आवाज रहेको छ, र म्युजिकमा पनि राजन राज शिवाकोटी र लिरिक्समा पनि राजन राज शिवाकोटी हुनुहुन्छ। एकदमै मिठो गीत हामीले राख्यौं र यसमा अभिनय धेरै साथीहरूको रहेको छ, आसिफ शाह र निश्चल स्वस्तिमा खड्का बुद्धि तामाङको पनि अभिनय रहेको छ, अनि धेरै साथीहरूको पनि रहेको छ। यस्तो मिठा गीत संगीत र आजको बसाईमा हामी राखिरहेका छौं र तपाईँको रोजाएको गीत हामी कार्यक्रमको अन्तिम क्षणमा पनि आइसकेका छौं। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: नमस्कार
0: दिदी। नमस्कार। हाम्रो रमिलाजी
1: हजुर
0: आरामै हुनुहुन्छ? बिजी हुनुहुन्छ कि भनेर नि, काममा व्यस्त हुनुहुन्थ्यो अघि सुनेको थिएँ, त्यही भएर नि। हो नि त, सक्यो काम? त्यस्तै हो, बिजी पनि हुनुपर्छ, फेरि एनी टाइम बिजी भयो भने त हामीसँग कसरी कुरा गर्नु, होइन त? थोरै समय भए पनि निकालेर हामीलाई यसरी माया गरिदिनुहुन्छ, धेरै खुसी लाग्छ रमिलाजी। अरू त अब समग्रमा सबै ठिकठाक छ भन्ने कुरा अघि पनि सुनेका छौँ, र केही नयाँ नौलो खबर छ त रमिलाजी? मेरो पनि खासै त्यस्तो राम्रो रमाइलो भने अब न्यू खबरहरू त खासै केही पनि छैन, भएछ भने पक्कै पनि हामी जानकारी गराइहाल्छौँ, र कार्यक्रम पनि सुन्दै हुनुहुन्छ भने आशा लागेको छ, र अरू अब खाजा त बाँकी नै होला भन्ने पनि लागेको छ, समय भएको छैन कि, के खाइसक्नुभयो? के खतम हुनु, म त जुन बेला पाएँ त्यही बेला खाइदिन्छु, जुन बेला भोक लाग्छ हामीले खानेकुरा खाने भने मेरो विचारमा के लाग्छ भने रमिलाजी, जुन बेला भोक लाग्छ त्यति बेला खाइदिने, अब भोक नलागेको बेला मैले खाजा खाने टाइम भयो, अब भोक लागेको छैन तर पनि खानुपर्छ भन्ने सोच चाहिँ छैन मेरो, होइन, जतिखेर मलाई भोक लाग्छ त्यतिखेर चाहिँ म खाइदिन्छु। म ज्ञानी छु, कति ज्ञानी छु नि, त्योभन्दा बढी ज्ञानी त हाम्रो रमिलाजी हुनुहुन्छ। ठिक छ, राम्रो छ त, कति स्विट शब्द छ होइन, ओठ छ, एकदमै मिठो छ, सुनिन्छ होइन, अब ज्ञानी भन्ने त कति राम्रो, राम्रो नि ज्ञानी असर भन्ने शब्दहरू त होइन, हो नि होइन। ठिक छ, धेरै कुराकानी गर्नु मन लाग्थ्यो तर हाम्रो रमिलाजीसँग चाहिँ अब अन्तिममा मात्रै कुराकानी भयो, कुनै के सुन्नु मन छ भन्नुहोस् त? म त अल पत्रै पढ्छु तिमी नभएको बेला राख्छौ, पाँचजना साथीलाई सम्झनुहोस् है त।
1: पहिला प्रथम दिदी तपाईँको लागि अनि प्राविधिक दाई दाई देवमाझी निर्मला पौडेल मन्जु परियालाई
0: हवस् त। नमस्कार, उहाँ हुनुहुन्थ्यो रमिला तामाङ शङ्खसभादेखि हुनुहुन्थ्यो, एकदमै मिठो गीत पनि रोजाइमा पारिसक्नु भएको छ, पालो तपाईँको पाँचजना साथीलाई सम्झना सन्देश राख्न पाउनुहुनेछ। हुनुहुन्छ जनक प्रजाली मगर्जी हुनुहुन्छ, गुड आफ्टरनुन, अपकमिङ सङ डेडिकेट अलफ्रेन्डको लागि भन्दै हुनुहुन्छ। मिलन खाइल मोटुजी हुनुहुन्छ, गुड आफ्टरनुन सिटर, अपकमिङ सङ डेडिकेट अलफ्रेन्डको लागि भन्दै हुनुहुन्छ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
2: हेलो दिदी, गुड आफ्टरनुन। नमस्ते।
0: नमस्ते। नमस्कार, गुड आफ्टरनुन हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: शेर्पा
0: बोल्नुभयो?
2: हजुर।
0: के छ नि हाम्रो प्यारी मान्छेको खबर?
2: मेरो खबर ठिकै छ नि हजुरको, के छ खबर?
0: मेरो पनि खबर एकदम ठिक छ, अब हाम्रो छोकीजीको खबर ठिक भइसकेपछि हाम्रो बेठिक हुने त कुनै चान्स नै छैन है।
2: हजुरलाई सधैँभरि ठिकठाकै भएको खबर सुन्न पाउँछ है त।
0: ल, हजुरको पनि त्यस्तै सेम टु सेम है त।
2: हजुर।
0: ल, के गर्दै हुनुहुन्छ यो समय, कार्यक्रम सुन्दै हुनुहुन्छ कि अनि काममा पनि व्यस्त हुनुहुन्छ?
2: यो समयमा चाहिँ म गोठाला गर्दै लाइफबाट हजुरको प्रोग्राम सुन्दै बसिरहेको छु भन्नुपर्छ है।
0: भनेपछि बिजी पनि हुनुहुन्छ, हामीलाई सुन्दै पनि हुनुहुन्छ, व्यस्त हुनुहुन्छ?
2: व्यस्त त खासै छैन, गोठाला गरिरहेको छु, अब बाख्राहरू चढिरहेको छ, अब म चाहिँ हजुरलाई सुन्दै बसिरहेको छु भन्नुपर्छ है।
0: ल फेरि ध्यान यतातिर अनि बाख्रा कुदेर कता कता गइदेला नि, त्यसमा पनि ध्यान दिनु त परिहाल्छ, व्यस्त त हुनुहुन्छ नि होइन। अब यो व्यस्तताको समयमा पनि हामीलाई सम्झिनु भएको छ, धेरै खुसी लाग्छ। धेरै कुराकानी गर्न मन थियो सकिजी, के गर्ने, समयले त नेटो काटिसकेछ, हामी अन्तिम अन्तिम चरणमा आइसकेका छौँ। अरू समग्रमा सबै ठिकठाक छ, यदि नयाँ खबर छ भने सुनाउनुहोस् है त।
2: त्यस्तो खबरहरू त खासै केही पनि छैन भन्नुपर्छ दिदी।
0: ल ठिक छैन, भयो भने अवश्य पनि सुनाउनुहुन्छ आशा गरे। र कार्यक्रममा हाम्रो रमिलाजीले रोसाइमा पार्नुभएको छ एकदमै मिठो गीत, मनसुने गीत छ, म त अलपत्र पढ्छु तिमी नभएको बेला, प्रेम गीत चलचित्रको गीत रहेको छ। सो गीत हामी कार्यक्रममा राख्छौँ, हजुरले पाँचजना साथीले सम्झनुहोस् है त।
2: हुन्छ साथीहरू, सम्झिनु पर्दा त फर्स्टमा त यति मिठो आवाजमा कार्यक्रम सञ्चालन गर्नुहुन्छ, फर्स्टमा त त्यहाँ दिदी हजुरको लागि बस्ने गीत सुनाउन चाहे तिमी श्री मित्र लगायत हामीले हजुरको रेडियो एफएम होल फ्यामिलीको लागि नै अहिले जसले हजुरको रेडियो सुना बस्नु भएको छ सम्पूर्णको लागि, विशेष त हाम्रो मोबीलाई माया गर्नुहुने सम्पूर्ण साथीहरूलाई चाहिँ बस्ने गीत सुन्दै इन्जोय गर्नुहोला भन्न चाहे। मेरो साथीहरू त धेरैजना हुनुहुन्छ, एक निस्कमा सबैलाई सम्झन माया भन्दै छुटिन्छु ल। बाई बाई।
0: हवस् त नमस्कार, उहाँ हुनुहुन्थ्यो सुकी शेर्पाजी हुनुहुन्छ नि, एकदमै मिठो कुराकानीको साथमा छुटिसक्नु भएको छ। अब भने हामी कार्यक्रमको अन्तिम क्षणमा पनि आइसकेका छौँ, रोजाइको गीत पनि राख्नुपर्ने हुन्छ, तपाईँले पठाउनुभएका सन्देशहरूलाई वाचन गर्नेछु। सत्यको लागि राजी हुनुहुन्छ, विश्व प्यारी रिमा थामी हेभ अ नाइस डे भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी बाबुराम मगर्जी हुनुहुन्छ, दिदी नमस्ते नमस्कार, म पनि कार्यक्रम सुन्दैछु है, ओखलढुङ्गा पोकली घर भई हाजिर यादबाट, सम्पूर्णलाई धेरै माया सम्झना छ है, मेरो घर परिवार साथी सङ्गी सबैमा भन्दै हुनुहुन्छ। तानु गजमेरजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ, दिदी नमस्ते भन्नुभएको छ, नमस्ते नमस्कार हजुरलाई पनि। र त्यसै गरी दुर्गा लामघातेजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ, हेलो दिदी नमस्कार हजुर, म यता रामेसाब नगरपालिका हिमगंगा चारबाट धारापानी पछरीबाट चाहिँ कार्यक्रम सुन्दैछु लाइभ मार्फत भन्दै हुनुहुन्छ, अनलाइन विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी करुणा मगर्जी हुनुहुन्छ, नमस्कार दिदी हजुर, म उदयपुर बाट चाहिँ हाल चाहिँ काठमाडौँबाट करुणा मगर हो, मिस यु, मिस गर्नुपर्दा चाहिँ साथीहरूमा भूपराज मगर र सुमिना आले, बाँकी सबैको लागि भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी सुमिना आलेजीले पनि लेख्नु भएको छ, करुणा मगर्जीलाई मिस यु टु सानो भन्नुभएको छ। र त्यसै गरी अर्को साथी हुनुहुन्छ कर्ण प्रिकेशी संगीतजी हुनुहुन्छ, हजुर लगायत सम्पूर्णमा शुभ दिनको कामना, भोलि मेरो जन्मदिन, मेरो घर परिवारलाई साथै रेडियो परिवारलाई चाहिँ निमन्त्रणा छ है, म चाहिँ कर्णप्रिय केसी संगीत घर दाङ तुलसीपुर हाँसी भारतबाट भन्दै हुनुहुन्छ, थ्याङ्क यू सो मच हजुरलाई पनि हुँदै। अब चाहिँ हामी छुट्टिनु पर्ने हुन्छ, यति दिनसम्म तपाईँले व्यस्तता विदेश रहेर विभिन्न माध्यमबाट कार्यक्रम सुनेर साथ दिनुभयो, कार्यक्रममा सहभागिता चलाउनुभयो, एसएमएस मार्फत आफ्नो साथी सङ्गीलाई सम्झना गर्नुभयो, फेसबुक लाइभ मार्फत सुनेर साथ दिनुभयो, सम्पूर्ण साथीलाई कमिश्नर धन्यवाद व्यक्त गर्दछु। र कार्यक्रममा पनि बढ़ बजेका मिठा रमाइला चलचित्र गीतका चलचित्र स्रष्टालाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु। र अन्तिममा एकदमै मिठो गीत रोजाइमा पार्नुभएको छ हाम्रो रमिलाजीले, सो गीतमा हामी छोकी शेर्पाजीलाई पनि समर्थन जनाएका छौं। र प्रविधि संयोजनबाट यति दिनसम्म मलाई साथ सपोर्ट दिनुभयो श्री राज महतलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै, अन्तिममा रहेको छ प्रेम गीत चलचित्र गीत रहेको छ, सङ रहेको छ म त तिमी अलपत्रे पढ्छु तिमी नभएको बेला, लिरिक्समा रहेको छ डियर कृष्ण हरि बराल, र म्युजिकमा रहेको छ अर्जुन पोखरेल, र सिंगर रहेको छ अन्जु पन्त स्वरूप राज आचार्य। सो गीत हामी कार्यक्रममा राख्दै आजको साई सिने सौगातबाट म सम्झना खड्के पनि बिदा हुन चाहन्छु, तपाईँ भने रेडियो सुन्दै गर्नुहोला, हवस् त नमस्कार।

0: अहिले दिउँसोको एक बजे
1: हजुरको रेडियो 102.1 MHz
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
4: भूक्षय नियन्त्रण गरौं उर्वर भूमि जोगाउँ
5: माटो हाम्रो जीवन र कृषिको आधार हो तर वन विनाश जथाभावी डाँडा कटान अव्यवस्थित सड़क निर्माण नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ
4: भूक्षयले उर्वर माटो बगाउँछ खेतीयोग्य जमिनको उत्पादन घटाउँछ पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन् यसको प्रत्यक्ष असर हाम्रो जीवन वातावरण र भविष्यमा पर्छ त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ
5: खाली जमिनमा रुख तथा घाँस रोपौं भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ जथाभावी वन फडानी नगरौं नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं
4: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ
5: आउनुहोस् भूक्षय नियन्त्रण गरौं उर्वर माटो जोगाऊ सुरक्षित भविष्य निर्माण गरौं
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरी लाई।
1: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475904669692 96 9998।

0: हजुरको रेडियो 102.1 MHz।
1: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
2: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा?
1: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान।

0: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-22-45-44,
0: 9840-37-78-93। ओम कपास उद्योग गोलन्दुर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
2: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
3: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
4: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
3: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841-82-96-10।
5: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
3: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
6: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475-21-158, 9854-1-575, 9841-96-0669, 9864-1478।
3: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
6: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
7: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
8: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
7: हुर्केकै गिरिराज चल्ला 150मा?
8: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
9: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
8: विराज, किसानको साथी।
9: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
8: प्रोप्राइटर जय मानन्दर, फोन 0485-40-239, 0485-40-533 र 98-45-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।

0: हजुरको रेडियो 102.1 MHz
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: पानी संरक्षण गरौ जीवन सुरक्षित बनाऊ पानी छ भने जीवन छ पानी बचाऊ भविष्य जोगाऊ
4: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो मानव जीवन कृषि पशुपालन उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ तर जनसंख्या वृद्धि जलवायु परिवर्तन वन विनाश पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन् त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो
3: अनावश्यक रूपमा धारा खुल्ला नराखौं चुहिने धारा पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं वर्षाको पानी संकलन गर्ने बानी बसालौं पानीका मुहान नदी खोल्सा पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ
4: पानीको प्रत्येक थोपा बहुमूल्य छ आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ
3: आउनुहोस् पानी संरक्षण गरौं प्रकृति जोगाऊ समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
4: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
3: सम्पर्क नम्बर
4: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
5: लौ आयो है, क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।
6: ओह,

0: सस्तोमै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जये मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।

नमस्कार, दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गी। यो खबर सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाको सेफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। अब खबरहरू विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले पूँजी बजार धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रमा सरकारवाला व्यक्तित्वहरूसँग विशेष छलफल गर्नुहुने भएको छ। सोमबार आज दिउँसो प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आयोजना हुने उक्त छलफलमा नेपाल धितोपत्र बोर्ड सेवोनका अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्सचेन्ज नेप्सीका अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एसोसिएशन अफ नेपालका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटीका टिजका सन्दीप लजान सहभागी हुनेछन्। त्यस्तै नेप्सीका पूर्व प्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, नेपाल लाइफ इन्सुरेन्सका प्रमुख नवराज सिलवाल र नागरिक स्टक लिडर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वर लाल श्रेष्ठ सहभागी हुँदैछन्। त्यस्तै प्रियराज रेग्मी र अम्बिका प्रसाद पौडेल पनि पैंका सहभागी हुने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बागमती सरकारबाट नेकपा एमाले तत्काल राजीनामा नदिने निष्कर्षमा पुगेको छ। काठमाण्डु कोटेश्वरमा बसेको एमाले संसदीय दलको बैठकले बागमती सरकारबाट अलग हुने विषयमा पार्टीको स्पष्ट निर्देशन खुर्ने निष्कर्ष निकालेको हो। बैठकमा सहभागी बागमती प्रदेशका कृषि पशुपन्छी वन तथा वातावरण मन्त्री मधुसूदन पौडेलले पार्टीको माथिल्लो तहबाट स्पष्ट निर्देशन नआएसम्म आफूले सरकार नछाड्ने बताउनु भएको छ। हालैका राजनैतिक घटनाक्रम र मन्त्रीहरूको राजीनामा बारे बाहिर आएर चर्चा हल्ला मात्र भएकोले पार्टीको निर्देशन कुर्ने उहाँको भनाई छ। मन्त्री पौडेलका अनुसार बागमती सरकारका बारेमा वर्तमान गठबन्धन नै रहेर अघि बढ़ने एमालेको निष्कर्ष रहेको छ। एमालेका मन्त्रीहरूले अहिले नै राजीनामा दिने कुनै तयारी नरहेको उहाँको भनाई छ। मन्त्री पौडेलले संसदीय दल र पार्टी केन्द्रको आधिकारिक निर्णय नै मुख्य हुने बताउनु भएको छ। पार्टीको माथिल्लो निकायबाट अहिलेसम्म कुनै पनि निर्देशन आएको छैन, निर्देशन आएपछि जे भनेको छ त्यही गरिनेछ भन्ने उहाँको भनाई छ। संचार माध्यममा आएका राजीनामा समाचारहरू केवल हल्ला मात्र भएको र पार्टी केन्द्रबाट आधिकारिक निर्णय आएको छैन उहाँले बताउनु भएको छ। पार्टी सचिव महेश बस्नेत समेत सहभागी बैठकमा पार्टीले कुनै निर्णय पठाएको छैन, निर्देशन पनि आएको छैन, हामी अहिले नै दिँदैनौं भन्ने उहाँको भनाइ छ। वर्तमान सत्ता गठबन्धनको बारे अहिले नै निष्कर्षमा पुग्न नसकिने उहाँले बताउनु भएको छ। उच्च अदालत पाटनले गत आर्थिक वर्ष 2082-83 11,468 मुद्दा फर्स्युट गरेको छ। अदालतमा कुल लागत 16,139 मुद्दा रहेकोमा 11,468 मुद्दा फर्स्युट भएको हो। न्यायालयले 2 वर्ष नागेका र 18 महिना नागेका मुद्दा शून्यमा झार्न सफल भएको छ। त्यस्तै 1 वर्ष नागेका 353 रहेका छन्। मुख्य न्यायाधीश लालबहादुर कुँवरले न्यायपालिकाको 5औं पञ्चवर्षीय रणनीतिक योजना अनुसार 18 वर्ष मुनिका मुद्दा शून्यमा झार्न सफल भएको जिकिर गर्नुभएको छ। विकास निर्माण र राजस्व असुलीका मुद्दालाई विशेष प्राथमिकता दिएका छौं भन्ने उहाँको भनाई छ। उच्च अदालत पाटनले चालू आर्थिक वर्ष 740 थान मुद्दा फर्स्युट गरेको र 1 वर्ष नागेका थुनुवा मुद्दा 12 थान बाँकी रहेको जनाएको छ। मातहतका जिल्लामा सिन्धुपाल्चोकले 77.4 र सुवाले 75.6 र जिल्ला अदालत काठमाण्डुले सबैभन्दा कम 42.3% मुद्दा फर्स्युट गरेको छ। नक्साल स्थित नेपाल बाल संगठनको केन्द्रीय कार्यालयमा रहेको बाल गृहबाट 20 जना बाल बालिकाको आकस्मिक उद्धार तथा पूर्ण स्थापना गरिएको छ। बाल मन्दिर नक्सालमा रहेका बाल बालिका जोखिममा रहेको सूचनाका आधारमा गत साउन 2 गते
अनुगमन गरी उनीहरूको उद्धार गरेको हो। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय राष्ट्रिय बाल अधिकार परिषद बाल बालिका खोज तलास समन्वय केन्द्र 104 र बाल हेल्पलाइन 1098 को टोलीले उद्धार गरेको हो। उद्धार टोलीमा काठमाडौँ महानगरपालिका 1 र नम्बर वडा समिति सदस्य महानगरपालिका बाल उद्धार कार्य दल संयोजक काठमाडौँ महानगर बाल अधिकार समिति सदस्य र प्रहरी वृत्त बाली गाउँका प्रतिनिधिहरूको समेत सहभागिता थियो। अनुगमनका क्रममा संगठन पदाधिकारी तथा कर्मचारीहरूसँग बाल बालिकाको अवस्थाबारे छलफल गरिरहेको थियो। बाल मन्दिरको भवनमा आश्रित 108 जना बाल बालिका मध्ये बाल मन्दिर परिसरमा ढल पसेर भवनमा पानी जमेको पाइएको थियो। स्वास्थ्य तथा संरक्षण दृष्टिले उच्च जोखिममा देखिएका 15 दिनदेखि 2 वर्षसम्मका 12 बालक र 8 बालिका गरी कुल 20 जना बाल बालिकालाई तत्काल उद्धार गरी अस्थायी संरक्षणको प्रबन्ध गरिएको छ। पहिरोका कारण अवरूद्ध भएको पृथ्वी राजमार्ग अन्तर्गत चितवन र धादिङका विभिन्न खण्डमा सड़क खुलेपछि दुईतर्फी गाड़ी सञ्चालनमा आएको छ। चितवनकै छ्या खामना गाउँपालिका 2 अन्तर्गत फिल्सिङको पानीधारा र सुम खोलामा आज बिहान पहिरो खस्ता नारायणगढ मुगलिन सड़क खण्ड केही समयका लागि अवरूद्ध भएको थियो। सड़कमा थुप्रिएको पहिरो हटाएपछि सड़क खण्डमा यातायात सञ्चालनमा आएको छ। यसै गरी धादिङको जवाङ खोलामा खसेको पहिरोका कारण अवरूद्ध भएको सड़क पनि सफा गरिएपछि दुवैतर्फ गाड़ी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय रामेछा कार्यालय धादिङले जनाएको छ। सड़क खुलेसँगै नारायणगढ मुगलिन हुँदै पोखरातर्फ जाने र पोखराबाट आउने गाड़ी दुईतर्फी चल्न थालेको छ। बर्खाका कारण पहिरो जोखिम कायम रहेकाले अस्थायी प्रशासनले रातिको समयमा गाड़ी चलाउन रोक लगाएको छ। प्रशासनले यात्रा गर्दा मौसम र सड़कको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न चालक तथा यात्रुलाई आग्रह गरेको छ। खबरको क्रममा अन्तर्राष्ट्रिय खबर। अक्टोबर 2023मा युद्ध शुरू भएपछि शिक्षाबाट वञ्चित बनेका गाजाका बालबालिकाका लागि पहिलो पटक काठबाट निर्माण गरिएको विद्यालय सञ्चालनमा आएको छ। गाजा सिटीमा स्थापना गरिएको फ्रेन्डर्स अफ प्यालेस्टाइन विद्यालयले युद्धले प्रभावित बालबालिकालाई पूर्ण औपचारिक शिक्षामा फर्काउने प्रयास गरेको हो। चिनिया समाचार संस्था सिन्हुआका अनुसार युद्ध कारण ध्वस्त भएका विद्यालय भवन र विस्थापित परिवारका लागि आश्रय स्थल परिणत भएका शैक्षिक संस्थाको विकल्प स्वरूप काठका सामग्री प्रयोग गरेर कक्षा कोठा डेस्क र बेन्च निर्माण गरिएको छ। यसअघि कतिपय स्थानमा पालभित्र स्थायी सिकाई केन्द्र सञ्चालन भए पनि आवश्यक शैक्षिक पूर्वाधारको अभाव रहेको थियो। हाल विद्यालयमा झण्डै 850 जना विद्यार्थी अध्ययनरत रहेका छन्। निर्माण सामग्रीको चरम अभावका 30 निजी चन्दाको सहयोगमा वेफा ह्युमानिटिज निटियर फाउण्डेशनले विद्यालय निर्माण गरेको हो। बढ़ीभन्दा बढ़ी विद्यालयलाई समेट्न विद्यालयले 3 शिफ्टमा कक्षा सञ्चालन गरिरहेको छ। खबरको अन्त्यमा खेल खबर। 2 वर्ष अघि बर्लिनमा युरोपेली च्याम्पियन बनेको स्पेन गइराति अमेरिकाको न्यू जर्सीमा भएको फिफा विश्वकपको फाइनलमा अर्जेन्टिनालाई 1-0 हराउँदै दोस्रो उपाधि जितेको छ। यसअघि स्पेनले सन् 2008 युरोकप जितेको छ। 2 वर्ष सन् 2010 पहिलो पटक फिफा विश्वकपको उपाधि जितेको थियो। स्पेनको पछिल्लो सफलताले पुरूष तथा महिला खेलमा उनीहरूको उल्लेखनीय वर्चस्वलाई निरन्तरता दिएको छ। स्पेन पुरूष र महिला दुवै विश्वकपको उपाधि एकैसाथ जित्ने पहिलो देश रहेको छ। सन् 2023 अस्ट्रेलियाको सिडनीमा भएको महिला विश्वकपको फाइनलमा स्पेनले इंग्ल्याण्डलाई 1-0 हराएको छ। हवस् त दिउँसो 2 बजेको हजुरको खबर सकियो। हाम्रो भेट अपराह्न 4 बजेको रामेछाप खबरमा हुने नै छ। यति बेलसम्म खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै यस खबरबाट म सम्झना खड्गी पनि विदा हुन्छु। हवस् त नमस्कार।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: पानीको मुहान संरक्षण गरौं भविष्य सुरक्षित बनाऊ
3: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो तर जथाभावी वन विनाश डोजर प्रयोग अव्यवस्थित सड़क निर्माण मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन् त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो
2: पानीको मुहान वरिपरि रुख रोपौ भएका वन जंगल जोगाऊ मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौ मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं
3: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्
2: आउनुहोस् मुहान जोगाऊ पानी बचाऊ जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सदैं भरिलाई
1: यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कूल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट पाइन्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
2: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट पाइन्ट स्कूल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एक जोर कोट पाइन्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
1: हो र कहाँ अनि सम्पर्क नम्बर
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36 98 17 48 75 46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क 3 कन्या जाने बाटो सिन्धुली

बेचेर सपना मैले रात किनेको छु, बेचेर सपना मैले रात किनेको छु, होस लिलाममा राखी मात किनेको छु, होस लिलाममा राखी मात किनेको छु।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
2: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
1: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
2: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
1: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
2: लट्टे मार्से, फलाम, क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
1: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
2: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
1: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौ। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
3: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
6: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
7: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
5: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने लेयर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि। खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि दुई चार बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
7: ए हो र भन्या, अनि फाइदा होला र है?
5: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ, कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौँ। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली बीज बजारमै लोड गरे पनि भयो।
7: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दिए त,
5: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 98540-40239।
7: कति रे 98540 अनि
5: 98540-40239। फोन नम्बर चाहिँ 048-540-239।
7: 048-540-239।
6: हेलो विराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौँ?
7: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है। अनि रगनीबाट राम भाइले 10 बाक्सा अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
6: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु, हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
5: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
0: विराज किसानको साथी।
8: आमामामा तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
9: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
10: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 98840087828, 98427 87282 प्रशंसा सोशल सुनसादी पसल रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप।

0: हजुरको रेडियो 102.1 MHz
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न
4: चिन्ता नगर्नुहोस् तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी
3: यहाँ हिंसा प्रभावित महिला बाल बालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ
4: हजुर यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच
3: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण
4: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था
3: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय
4: हिंसा सहनु हुँदैन आवाज उठाउनु पर्छ रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ
3: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप सम्पर्क नम्बर 97652033 वा 98444410 इमेल dhramechap@gmail.com
4: हिंसा मुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप

0: प्रताप, अब हामीले यो रिलेसनलाई नाम दिनुपर्छ।
1: कस्तो नाम?
0: अब हामी बिहे गरौँ, कहिलेसम्म लिभिङ रिलेसनमा बस्ने?
2: म आफैलाई म युथ भएको लाग्न थालिसके।
3: युथ? तर मैले सडकबाट ल्याएर यो महलमा राखेँ, अहिले आएर तैँले यो कुरा गर्छ?

0: अहिले दिउँसोको 3 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगा।
2: यात्रा गर्नु अघि बाटोको अवस्था बुझ्न प्रहरीको आग्रह। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्र हराएका 14 जना महिला आफै घर फर्किए, च्याउ खोज्दै गर्दा बाटो बिर्सिएको भनाई। नेपालको कृषि खाद्य प्रणाली सुदृढीकरणका लागि चिनियाँ सहयोगमा नयाँ परियोजना शुरू। प्रविधि हस्तान्तरण र ज्ञान आदान प्रदानबाट कृषकको क्षमता अभिवृद्धि गर्ने लक्ष्य। अमेरिका इरान द्वन्द चर्किँदा कच्चा तेलको मूल्य 1 महिना यताकै उच्च बिन्दुमा।

0: खाएर फर्किएका सबैजनालाई प्रशासन कार्यालयको टोलीले घरमै पुगेर भेटेको छ। जंगल निकै ठूलो भएकाले सुरक्षा कर्मीहरूले खोजी कार्यमा ड्रोन प्रयोग गर्ने तयारी गरिरहेका बेला महिलाहरू भने आफै घर फर्किएका हुन्। फर्किएका महिलाहरूका अनुसार च्याउ खोज्दै गर्दा उनीहरूले बाटो भुलेका थिए। रातभर जंगलमै बसेकामा उज्यालो भएपछि बाटो पहिल्याएर फर्किएको उनीहरूको भनाइ छ। उनीहरू हिजो बिहान च्याउ खोज्न निकुञ्जमा पसेका थिए। कसैसँग पनि मोबाइल नरहेका 14 जना राति अबेरसम्म घर नफर्किएपछि आफन्तले निकुञ्जमा जानकारी गराएका थिए। हराएका 14 मध्ये 9 जना एकै परिवारका हुन्। यस्तै शुक्लाफाँटा क्षेत्रको बेलडाँगीमा हिजै हराएका 3 जना भने हिजो बेलुका नै फेला परेका थिए। सम्पर्कविहीन भएका सबै महिलाहरू चौधरी र दलित समुदायका सदस्य हुन्। उनीहरू सबै खेतीपाती गरेर जीविकोपार्जन गर्दै आएका छन्। चिनिया सरकारको आर्थिक सहयोगमा नेपालमा कृषि खाद्य प्रणालीको सुदृढीकरण परियोजना शुरू भएको छ। नेपालको कृषि तथा खाद्य प्रणालीलाई थप प्रभावकारी र सुदृढ बनाउने उद्देश्य लिएको परियोजनाको आज काठमाडौँमा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनिया राजदूत चाङ माओमिङले शुभारम्भ गर्नुभएको हो। उहाँले दुई देशबीचको कृषि सहकार्यलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। चीनको ग्लोबल डेभलपमेन्ट एण्ड साउथ साउथ कोअपरेशन फण्ड मार्फत सञ्चालन हुने यस परियोजनामा संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन र नेपाल सरकारको समन्वय एवं साझेदारी रहनेछ। कृषि क्षेत्र नेपालको सामाजिक आर्थिक विकास, खाद्य सुरक्षा र गरिबी निवारणको मुख्य आधार रहेको उल्लेख गर्दै राजदूत माओमिङले विगतमा खोकनाको तरकारी तालिम केन्द्र, झापाको मत्स्यपालन र चितवनको हाइब्रिड धान खेतीले नेपालको उत्पादकत्व बढ़ाएको स्मरण गराउनुभयो। प्रविधि हस्तान्तरण, तालिम र ज्ञान आदान प्रदानबाट कृषकको क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखिएको यो परियोजनाले सन् 2030 सम्मको दिगो विकास लक्ष्य हासिल गर्न र नेपाल चीन सम्बन्धलाई थप प्रगाढ़ बनाउन सहयोग पुग्ने विश्वास लिएको छ। वर्षातको समयमा खेतमा काम गर्दा आँखामा चोटपटक र हिलो पर्न सक्ने भन्दै चिकित्सकहरूले आँखा जोगाएर काम गर्न सुझाव दिएका छन्। चितवनको भरतपुर आँखा अस्पतालमा अहिले दैनिक आउने बिरामी मध्ये झण्डै 30% बिरामी खेतमा काम गर्दा उत्पन्न समस्या लिएर आउने गरेको भन्दै सजग रहन आग्रह गरिएको हो। अस्पतालका निर्देशक डाक्टर पुष्पा गिरी श्रेष्ठका अनुसार दैनिक झण्डै 1500 बिरामी बहिरंग सेवा लिन अस्पताल र माथहतका केन्द्रहरूमा पुग्ने गरेकामा मुख्य रूपमा धानका लागि खेत तयार गर्दा र रोप्दा हिलो आँखामा पसेर आउने बिरामी छन्। यस्तै हिलो परेको टाउकोमा पानी पर्दा आँखामा छिरेर समस्या हुने गरेको छ। हिलो छिरेको आँखालाई मिसेपछि नानीमा संक्रमण भएर बिरामीहरू आउने गरेका उहाँले बताउनुभयो। असार र साउन महिनामा यस्ता समस्या लिएर धेरै बिरामी आउने गर्दछन्। आँखामा समस्या भइहालेमा तत्काल नजिकको आँखा उपचार केन्द्र वा अस्पतालमा जान उहाँले सुझाव दिनुभएको छ। आफू खुसी औषधि प्रयोग गरेका कारण 5% हाराहारी बिरामीहरूमा घाउ बढ़ेर अल्सर समेत हुने गरेको उहाँले बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
2: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
1: पहिरोका पूर्व संकेतहरू जानी राखौ र सावधानी अपनाऊ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी

0: रसियाहरूमा हवाई आक्रमण गरिरहेको छ भने इरानले खाड़ी क्षेत्रमा रहेका अमेरिकी र साझेदार राष्ट्रका सैन्य सम्पत्तिमाथि जवाफी आक्रमणलाई निरन्तरता दिएको छ। मध्यपूर्व युद्धको सम्भावित प्रभावको मूल्याङ्कन गरिरहेका लगानीकर्ताका कारण एसियाली शेयर बजारमा मिश्रित कारोबार भएको छ। यसैबीच भू राजनीतिक तनावका बावजूद अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य 0.40% घटेको छ भने चाँदीको मूल्य 1% बढ़ेको छ। अब खेल खबर। दुई वर्ष अघि बर्लिनमा युरोपेली च्याम्पियन बनेको स्पेनले गएराती अमेरिकाको न्यू जर्सीमा भएको फिफा विश्वकपको फाइनलमा अर्जेन्टिनालाई 1-0 गोलले हराउँदै विश्व फुटबलमा वर्चस्व कायमै रहेको छ। स्पेनले दोस्रो पटक विश्वकप उपाधि जितेको छ। स्पेन पुरूष र महिला दुवैतर्फ एकैसाथ विश्व विजेता बन्ने पहिलो देश पनि बनेको छ। सन् 2023 अस्ट्रेलियाको सिडनीमा भएको महिला विश्वकपको फाइनलमा स्पेनले इंग्ल्याण्डलाई 1-0 पराजित गरेको थियो। पछिल्ला 5 वर्षमा स्पेनले उमेर समूहदेखि राष्ट्रिय टोलीसम्मका गरी 16 विश्व तथा अमेरिकी उपाधि युरोपेली उपाधि जितेको छ, जसमा महिला टोलीका 11 र पुरूष टोलीका 5 उपाधि रहेका छन्। प्रशिक्षक लुइस डेला फुएन्तेको नेतृत्वमा अहिले स्पेनी फुटबलको स्वर्णिम युग चलिरहेको छ। विश्लेषकहरू आइरहेका नयाँ खेलाड़ी र व्यवस्थापकीय कुशलताका कारण फुटबलमा स्पेनको भविष्य उज्जवल देखिने विश्वास गर्छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आज पनि ससाना नदीमा आकस्मिक बाढ़ीको जोखिम उच्च। यात्रा गर्नु अघि बाटोको अवस्था बुझ्न प्रहरीको आग्रह। सुकाहटा राष्ट्रिय निकुञ्जभित्र हराएका 14 महिला आफै घर फर्किए। च्याउ खोज्दै गर्दा बाटो बिर्सिएको भनाई। नेपालको कृषि खाद्य प्रणाली सुदृढीकरणका लागि चिनिया सहयोगमा नयाँ परियोजना शुरू। प्रविधि हस्तान्तरण र ज्ञान आदान प्रदानबाट कृषकहरूको क्षमता वृद्धि गर्ने लक्ष्य। अमेरिका इरान द्वन्द चर्किँदा कच्चा तेलको मूल्य 1 महिना यतकै उच्च बिन्दुमा। ब्रेन्ट क्रूडको मूल्य 3% बढ़ेर प्रति ब्यारेल $90 नाग्यो। र विश्व फुटबलमा स्पेनको वर्चस्व 5 वर्षमा 16 उपाधि।
1: हजुरको रेडियो 102.1 MHz।
2: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे। म बुढोली, अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
3: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदै छ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाते ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
4: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854-0145775, 9841-96-0669, 9864-1488।
3: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
4: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
5: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
6: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
5: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
7: हजुर, रामेछाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
8: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
6: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एण्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
9: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
10: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
11: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
12: काका, तिमलाई यति नै थाहा छैन, अब हाम्रै मन्थलीमा दीपज्योति

0: हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका?
1: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
2: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9845 40 682, गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9845 40 892 र 048-540-385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खादबारी रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगा
1: वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
2: कहाँबाट हुनु नि हाम्रै मन्थले एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइसबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नभनौ भनी साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845 85 73 65 वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछ
3: हे माता मेरो छोरोलाई के रोग लाग्यो लाग्यो झारफुक गरेर निको पारिदिनु पर्यो माता
2: हेर्नुहोस् पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो रोग पत्ता लाउन सफल उपचार गर्न

0: म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
1: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
0: त्यसो भए ध्यान दिएर सुन्नी।
2: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसूति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
0: सुन्नु भए त
1: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
3: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0848 40 0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660 48 54 114, वेबसाइट रामेछाप हॉस्पिटल .bagmati.gov.np।
4: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
5: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
4: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
5: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
4: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
5: सम्पर्क नम्बर 0845 41 143 98 63 023 422।
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
2: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
2: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी, आफन्त, साथीभाइबाट घरमा बस्न, हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
4: लेखेर, बोलेर, इशारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
3: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
4: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
1: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
5: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0848543998, 0848543998।
1: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
5: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: हजुरको रेडियो 102.1 MHz।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420255, 048541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
2: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
3: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
2: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाऊ।
3: खाली जमिनमा रुख तथा घाँस रोपौ, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौ, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
2: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
3: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

नमस्कार, अपराह चार बजेको रामेछाप लगायत रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सिंगालो रामेछाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाकोशी एफएम 95 MHz पनि सुनिरहनु भएको छ। वर्षापछिको पहिरोका कारण रामेछापको हल्दे धोबी स्थित हाडे सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। लिखुतामाकोशी गाउँपालिका सात तेलपुङ स्थित दारिम बोटमा सोमबार बिहान सड़कमाथिबाट पहिरो खसेपछि सड़क अवरूद्ध भएको, पहिरोका कारण सड़कमा मोटरसाइकल समेत सञ्चालन हुन नसक्ने अवस्था रहेको लिखुतामाकोशी गाउँपालिका सात कडा सदस्य सरोज कुमार आले मगरले जानकारी दिनुभएको छ। उहाँका अनुसार सड़क खुला हुन पूर्वधार विकास कार्यालय रामेछापसँग समन्वय भइरहेको छ। सड़क अवरूद्ध भएपछि लिखुतामाकोशी गाउँपालिकाका नवडा तथा ओखलढुङ्गा जिल्लाबाट राजधानी काठमाडौँतर्फ हिँडेका सवारी साधन बाटोमै रोकिएका छन्। यात्राहरू अलपत्र परेका छन्। हल्दे धोबी श्रेष्ठ ढाँडे सड़क रामेछापन्दै ओखलढुङ्गाको पोकलीसम्म जोड्ने प्रमुख सड़क हो। यही मार्ग हुँदै दैनिक रूपमा स्थानीय तथा लामो दूरीका सवारी सञ्चालन हुने गर्छ। यसैबीच सोही सड़कको तेलपुङ खण्डमा गत आर्थिक वर्षको अन्त्यतिर गरिएको कालोपत्र गुणस्तरहीन भएकाले अहिले सड़क थप जोखिमपूर्ण बनेको छ। वडा सदस्य आले मगरका अनुसार बागमती प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय रामेछाप मार्फत गौरीशंकर रूपाकाली जेबीले 4.2 किलोमिटर सड़क कालोपत्र गरेको थियो। 2080 असार 18 गतेदेखि शुरू भएको निर्माण 2082 असारभित्र सम्पन्न भए पनि कालोपत्र एक महिनामै ठाउँ ठाउँमा उफ्किएको, सड़क भाँसिएको तथा भित्तामा निर्माण गरिएका संरचना भत्किन थालेका थिए। उहाँले अहिले पनि सड़कका धेरै भाग जोखिममा रहेको दावी गर्नुभएको छ। रामेछापको मन्थली नगरपालिका एक मच्छ डाँडीमा गुडिरहेको स्कुटरमा मृग ठोकिँदा स्कुटर दुर्घटना भएको छ। दुर्घटनामा परेको स्कुटरमा सवार दुईजना घाइते भएका छन् भने ठक्करले मृग मरेको छ। सोमबार बिहान मन्थली रामेछाप सडक खण्ड अन्तर्गत मच्छ डाँडीबाट मन्थलीतर्फ जाँदै गरेको बागमती प्रदेश 02067P16 नम्बरको स्कुटरमा सड़क सँगै रहेको जंगलबाट निस्केको मृग ठोकिँदा दुर्घटना भएको थियो। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार मन्थली नगरपालिका 4 सालुका 18 वर्षीय चालक सञ्जीव तामाङ घाइते हुनुभएको छ। उहाँको बायाँ हातको कुहिनो र दुवै खुट्टामा चोट लागेको छ। उहाँलाई मन्थली अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि काठमाडौँ पठाइएको छ। स्कुटरमा पछाडि सवार मन्थली नगरपालिका 4 का 10 वर्षीय जेसिज तामाङको पेट र टाउकोमा चोट लागेको छ। उहाँको मन्थली अस्पतालमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीले असार महिनाभर भएका सुरक्षा अपराध अनुसन्धान तथा सेवा प्रभाव सम्बन्धी गतिविधिको विवरण सार्वजनिक गर्दै जिल्लामा 41 वटा अपराधका मुद्दा दर्ता भएको जनाएको छ। तीमध्ये 20 वटा मुद्दा फर्सेट भएका छन् भने 21 वटा अनुसन्धानकै क्रममा रहेका छन्। दर्ता भएका मुद्दामा 11 वटा झुण्डी आत्महत्या, 8 वटा लागु औषध, 4 वटा सवारी ज्यान, 5 वटा ज्यान सम्बन्धी कसुर तथा भवितव्य ज्यान, 3 वटा बैंकिङ कसुर, 2 वटा अभद्र व्यवहार तथा 1-1 वटा बहुविवाह, सवारी अंगभंग, 20 बनगई आत्महत्या उद्योगका मुद्दा रहेका छन्। यस अवधिमा महिला बाल बालिका तथा ज्येष्ठ नागरिकतर्फ 11 वटा उजुरी पनि दर्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। प्रहरीका अनुसार अपराधमा संलग्न वा प्रभावित 41 जना मध्ये 1-18 वर्ष उमेरसम्मका 4, 19-25 वर्षका 4, 26-35 वर्षका 8, 36-45 वर्षका 10, 46-59 वर्षका 14 तथा 60 वर्षभन्दा माथिका 1 जना रहेका छन्। हराएका 30 जना मध्ये 13 महिला, 2 ज्येष्ठ नागरिक, 7 बालिका, 3 बालक र 5 पुरूष थिए। तीमध्ये 28 जना फेला परेका छन् जसमा 12 महिला, 1 ज्येष्ठ नागरिक, 7 बालिका, 3 बालक र 5 पुरूष छन्। घरेलु हिंसा सम्बन्धी 13 वटा उजुरी मध्ये 7 शारीरिक र 6 मानसिक हिंसा सम्बन्धी रहेका छन्। तीमध्ये 12 वटा मिलापत्रबाट टुङ्गाइएको छ भने 1 वटा अदालत पठाइएको प्रहरीको विवरणमा उल्लेख छ। स्थानीय तहगत रूपमा कमलमाई नगरपालिकाबाट 8, मरिन गाउँपालिकाबाट 3, तीनपाटन गाउँपालिकाबाट 1 तथा अन्य क्षेत्रबाट 1 उजुरी परेको छ। यस अवधिमा प्रहरीमा प्रत्यक्ष 130 उजुरी दर्ता भएकामा 127 फर्चुट भएका छन् र बाँकी
तीन बाँकी छन्। जिल्ला प्रशासन कार्यालय मार्फत आएका 12 युजर मध्ये 10 फर्सद भएका छन् भने दुई प्रक्रियामा रहेको सुन्दरी प्रहरीले जनाएको छ। असारमा लागू सज सम्बन्धी 8 मुद्दामा 9 जनालाई कानूनी कार्यवाही गरिएको छ। प्रहरीले 111.82 ग्राम खैरो हिरोइन र 68 वटा ट्याब्लेट बरामद गरेको जनाएको छ। आत्महत्या सम्बन्धी 12 घटना दर्ता भएका छन्। ती मध्ये 6 पुरूष, 3 महिला र 3 बालिका रहेका छन्। उमेरगत रूपमा 10-18 वर्ष समूहमा 3 बालिका, 18-40 वर्ष समूहमा 3 महिला र 5 पुरूष तथा 60 वर्षभन्दा माथि 1 पुरूष रहेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ। बागमती प्रदेश सरकारबाट नेकपा एमालेका मन्त्रीहरूले तत्काल राजीनामा नदिने भएका छन्। काठमाडौँको कोटेश्वरमा बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले पार्टी केन्द्रको स्पष्ट र आधिकारिक निर्देशन नआएसम्म सरकार नछाड्ने ठोस निष्कर्ष निकालेको। पछिल्लो समय संचार माध्यममा मन्त्रीहरूको राजीनामालाई लिएर बाहिर आएका चर्चा तथा खैला बैला केवल हल्ला मात्र भएको नेताहरूको भनाइ छ। संसदीय दलका नेता जगन्नाथ थपलियाले बदलिदो राजनीतिक परिस्थिति र समीकरणका विषयमा पार्टी केन्द्र र अन्य दलहरूसँग निरन्तर संवाद भइरहेकोले पार्टीको आधिकारिक निर्णय आएपछि मात्र सोही अनुसार कदम चालिने जानकारी दिएका छन्। स्रोतका अनुसार नेकपा एमालेका सचिव एवं बागमती प्रदेशका इन्चार्ज महेश बस्नेतले प्रदेश सरकारका बारेमा पार्टी उच्च तहमा छलफल भइरहेको भन्दै तत्काल राजीनामा दिएर मैदान खाली नगर्न निर्देशन दिनुभएको थियो। सो निर्देशनपछि बागमती प्रदेशमा रहेका एमालेको 6 जना मन्त्रीले राजीनामा दिने विषय तत्कालका लागि टरेको हो। र बागमती प्रदेशमा अत्यावश्यक बाहेकका यातायात सम्बन्धी सेवाहरू 1 सप्ताहका लागि स्थगित भएको छ। प्रदेशको उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयले सूचना जारी गर्दै अति आवश्यक बाहेकका यातायात सम्बन्धी सेवाहरू तत्कालका लागि स्थगित गरिएको जनाएको हो। यातायात क्षेत्रसँग सम्बन्धित प्रणालीहरूमा प्राविधिक सुधार तथा कर परिमार्जनको कार्य भइरहेकाले सेवा स्थगित गरिएको जनाएको छ। यातायात व्यवस्था विभाग मिनी भवनको संचार गतिको सार्वजनिक अनुरोधको सूचना बमोजिममा यातायात क्षेत्रका विभिन्न प्रणालीहरूलाई थप व्यवस्थित र सेवाग्राही मैत्री बनाउनका लागि डाटाबेस माइग्रेसन कार्य भइरहेको मन्त्रालयले उल्लेख गरेको छ। यसका साथै प्रदेश सरकारद्वारा तोकिएका नयाँ करका दर रेटहरू प्रणालीमा प्रविष्ट तथा मिलान गर्ने कार्य समेत जारी रहेको छ। मन्त्रालयका अनुसार यी प्राविधिक कार्यहरू पूर्ण रूपमा सम्पन्न हुन करिब 1 हप्ताको समय लाग्ने अनुमान गरिएको छ। हवस् त, अपरान्न 4 बजेको रामछाप लगायत रामछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सँगालो खबर रामछाप खबर सकियो। हाम्रो भेट साँझ 6 बजेको हजुरको समाचारमा हुनु नै छ। त्यति जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रुराज महत्वनाथ खबरबाट बिदा हुन्छु। नमस्कार।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कुल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
3: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कुल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
2: हो र कहाँ अनि सम्पर्क नम्बर
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36 98 17 48 75 46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क 3 कन्या जाने बाटो सिन्धुली महिला दिदी बहिनीहरूको लागि खुसीको खबर हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला थप जानकारीको लागि सम्पर्क नम्बर 9054043230 97 67 65 24 29 सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली
2: हावाहुरी चलेको बेला के गर्ने
4: घरको झ्याल र ढोका बन्द गर्ने
2: आगोका स्रोतहरू बन्द गर्ने
4: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने
2: भिडभाडमा भए नआत्तिने भागदौड नगर्ने बिस्तारै सुरक्षित स्थानमा लाग्ने
4: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने
2: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने
4: हावा हुरी चलेको बेला के नगर्ने
2: कमजोर संरचना अग्ला रुख टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने
4: बिजुलीको तार लत्रिएको छ भने नछुने
2: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने
4: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने
2: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश
5: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
4: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ
5: क्याम्पस लोकेसन काठमाडौँको 3 कुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ थप जानकारीको लागि सम्पर्क नम्बर 01 46 30 310 98 51 40 41 98 र 98 41 25 59 57
4: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू
5: न्यून लागत र सजिलो खेती यी बालीहरू कम उब्जाउ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन जसले गर्दा खेतीको लागत कम हुन्छ
4: जलवायु अनुकूलन र सहनशीलता रैथानी बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन् जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्
5: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ कोदो क्याल्सियम फलाम र फाइबरको धनी स्रोत हो जसले मधुमेह उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ
4: फापर यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ
5: लट्टे मार्से फलन क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
4: माटोको उर्वरा शक्तिमा सुधार, सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
5: आर्थिक आमदानी र आत्मनिर्भरता, आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
4: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौ। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: दुध दही भनेपछि छोरा छोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
3: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लाइज रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
4: लौ आयो है, क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।
5: ओ प्रकाशको फुल।

0: सस्तोमै पोषक दाना पाउन रामी छपको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आज सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर गए मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854020239 र टेलिफोन नम्बर 0485402039।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
5: पानीको मुहान संरक्षण गरौ, भविष्य सुरक्षित बनाऊ।
6: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
5: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायन जन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
6: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
5: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
6: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: अहिले साँझको 5 बज्यो
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
3: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो चटक्कै।
4: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै थाले स्त्री रोगको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाऊ।
2: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
4: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
5: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
4: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
6: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
7: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
2: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
6: सम्पर्क नम्बर 0475904662 98692569998।
4: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
3: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क नम्बर 9844021369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।
8: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
2: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
1: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
2: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
1: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
1: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
2: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
1: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल। रामेछाप सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
2: कसरी फलिरहेछ तपाईँको देशमा सही छैन, नगरपालिकाले के गर्ने, चिसोले के गर्ने,
3: गाडी भाडा तपाईँको अब जम्मा फाइदा भनेको 2 रुपियाँ पाँच रुपियाँ हदाम बसे त्यति बस्ने
2: त्यसको भाउ छ, त्यो भाउ चाहिँ सम्बन्धित मान्छेले पाउनु पर्यो कि यो बिचौलियाले अलिकति धेरै खेलेन।
4: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा, कृषि र किसानका पातोका कुरा,
5: आलु धेरै हुन्छ, मकै धेरै हुन्छ, कोदो धेरै हुन्छ,
6: गत वर्षको रेकर्ड तरकारी खाने आलु 3 करोडको बिक्री भएको छ, एउटा कालो गुडारे आलुको बिउ भनिन्छ 6 करोडको आलु बिक्री भएको थियो।
1: किसानका सिधा प्रश्न, विज्ञ र सरकारको जवाब।
2: कृषि क्षेत्रमा म आबद्ध छु, टमाटर साग सब्जी ल्याएर बजारमा बेच्ने, जुन दुई चामलसँग ल्याएर भजन गर्ने, मेरो काम त्यो थियो। किसानमा सुधार ल्याउनु पर्ने यो देश्नु, किसान पूर्वमा लाग्यो भने देश्नुको लाग्दैन।
7: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब आउँदैछ, 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ। म मन्त्री हुँदा होस् नहुँदा होस् किसानको पक्षमा मन्त्री तर्फ अगाडि बढ्छु।
1: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
8: कार्यक्रम कृषि सवाल।

नमस्कार। कृषि विकास प्रबंधन और व्यवसायीकरण को पथमा प्रतिबद्ध रेडियो कार्यक्रम कृषि सवाल में हमें हार्दिक स्वागत छ। म हूं असीम सापकोटा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ। साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मीडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्ज सँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्ज अनुसारी सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज संकुवा सभा रेडियो लालीगुराँस 105.2 मेगाहर्ज धनकुटा रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङबाट पनि सुन्दै हुनुहुन्छ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा रेडियो बैतेश्वर 94.5 मेगाहर्ज मैना पोखरी दोलखा रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप रेडियो मेलम्ची 107.2 मेगाहर्ज सिन्धुपाल्चोक रेडियो जुगल 98.1 मेगाहर्ज सिलडुङ्गा सिन्धुपाल्चोक रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोशीपारी काभ्रे रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा निलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेसी धादिङ रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ रेडियो चिम्टेश्वर 90.9 मेगाहर्ज बिदुर नुवाकोट रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ स्याङ्जा रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसती नवलपुर रेडियो कावसती 102.6 मेगाहर्ज कावसती नवलपुर दाउनी एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाखाँची भेरी एफएम 105.4 मेगाहर्ज नेपालगंज बाँकी रेडियो डोटी 98.5 मेगाहर्ज डोटी रेडियो रामारसन 92 मेगाहर्ज अछाम रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ सौगात एफएम 103.6 मेगाहर्ज बैतडी सामुदायिक रेडियो मेलौरी एफएम 101.2 मेगाहर्ज मेलौरी बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ।

आज हामी कार्यक्रम कृषि सवाल रेकर्ड गर्नको लागि विभिन्न ठाउँहरूमा चाहिँ हामी पुग्ने नै गरेका थियौँ र आजको श्रृंखलामा हामीले माटोको उर्वरा शक्ति बढाउने कुराहरूमा केन्द्रित हुने प्रयास गरेका छौँ। नेपाल सरकारले समेत केही समयपछि माटो दिवस मनाउँदै गरेको स्तरमा राष्ट्रिय स्तरमा माटो बचाउका कुराहरू पटक पटक नै उठ्ने गरेका छन्, विभिन्न अभियानहरू चलेका नै छन्। यद्यपि माटो वास्तवमा कसरी बचाउने र माटोसँग जोडिएका विषयहरूलाई हामी उच्च महत्व दिएर बालीको उत्पादन र उत्पादकत्व बढाउने होडबाजीमा चाहिँ माटोको उर्वरा शक्ति घटाइएको अथवा चाहिँ माटोमा विषाक्त चीजहरू मिसाइएको प्रसङ्गलाई हामी पटक पटक नै साधेका थियौँ। यद्यपि आजको श्रृङ्खलामा चाहिँ हामीले बिगारिसकेको माटोलाई कसरी जोगाउन सकिन्छ र सकेसम्म हामीले माटोलाई कसरी बचाउन सकिन्छ हामी सन्दर्भ जोड्ने प्रयास गरेका छौँ। र आज हामीसँग विशेष गरी माटोलाई नजिकबाट चिन्दै माटोकै विषयमा चाहिँ अब माटोसँग जोडिएर काम गर्दै गर्दा चाहिँ देशैभरका किसानहरूलाई चाहिँ माटोसँग चाहिँ जागरूक गराउनु पर्छ अथवा माटोसँग चाहिँ अवेरनेस रहनुपर्छ। माटोलाई बचाउने अभियान चाहिँ हामीले जनजनबाट अथवा हरेक ठाउँहरूबाट चलाउनु पर्छ भन्ने अभियानका कुराहरू पनि छँदै नै छन् र आज हामीले माटो पसलले पछिल्लो समयमा गर्दै गरेका कार्यहरूलाई आजको श्रृङ्खलामा जोड्ने प्रयास गरेका छौँ। आजको श्रृङ्खलामा हामीसँग विजयराज घिमिरे, जसले लामो समयदेखि चाहिँ माटो बचाऊ लगायतका अभियानहरूमा सरिक हुँदै माटोलाई सूक्ष्म जीवाणुहरू परिपूर्ति गर्नको लागि अथवा हामीले सरल भाषामा बुझ्दा किसानले बुझ्ने भाषामा भन्दा चाहिँ मित्र जीवहरू चाहिँ कसरी व्यवस्थापन गर्न सकिन्छ अथवा मित्र जीवहरूको संख्या कसरी बढाउन सकिन्छ लगायतका विषयमा पनि अध्ययन अन्वेषण र यसका विकल्पहरू खोज्दै किसानलाई कसरी सस्तो उत्पादन हामी बालीहरूको प्रयोजन हामी उत्पादन गर्दै गर्दा चाहिँ कसरी कम लागतमा पनि बढी उत्पादन गर्न सकिन्छ र स्वस्थकर उत्पादन गर्न सकिन्छ अझै हामीले बुझ्नुपर्ने कुराहरू भनेर पनि लाग्नु भएको छ। आज हामीसँग रहनुभएका अतिथि अर्थात् हामीले अगाडि भने जस्तै विजयराज घिमिरे स्वामी अन्तर विजय समेतको नामले पनि ब्रान्डिङ हुनुहुन्छ उहाँ र उहाँसँग हामी कुराकानी गर्दैछौँ। उहाँकै कार्यकक्षमा बसेर चाहिँ हामीले उहाँले

0: बाटो पसल प्राली स्थापना गरेर अगाडि बढ्नु भएको छ, अलिकति भूमिका सहित यहाँले पछिल्लो समयमा गर्दै गरेका कार्यहरूलाई बताइदिनुहोस् न यति बेला मलाई।
1: हेलो हजुर, धन्यवाद मलाई आज यसरी मिडियामा आउने अवसर उपलब्ध गराइदिनु भएकोमा तपाईँलाई धन्यवाद छ। म विजयराज घिमिरे र मेरो स्वामी नाम चाहिँ स्वामी अन्तर्विजय चाहिँ मेरो गुरुबाट दीक्षित नाम हो र मैले चाहिँ यो विगत लामो वर्षदेखि 30-35 वर्षदेखि विज्ञान फिल्डमा काम गर्दै आएर अहिलेको करिब करिब 4 महिना अगाडि मैले कुञ्जना एग्रो एन्ड पोल्ट्री सप्लिमेन्ट प्रालीका अन्वेषक, आरएनडी गर्ने, रिसर्चर, वैज्ञानिक, बिजनेसम्यान जे टाइटल दिए नि उहाँलाई थोरै नै हुन्छ, उहाँले उत्पादन गर्नुभएका प्रडक्टको बारेमा नजिकबाट अध्ययन गर्ने, बुझ्ने मौका मिल्यो र उहाँसँग सहकार्य गर्ने एउटा राम्रो अवसर पनि मलाई उहाँले प्रदान गर्नुभयो। यसै सिलसिलामा अब माटो जननी जन्मभूमि छ स्वर्गादपि गरिएसी भन्ने हाम्रो जुन महामन्त्र छ, जन्मभूमि र आमा भनेको स्वर्गभन्दा पनि महान हो भन्ने कुराको प्रमाणीकरण चाहिँ सिबी नेपाली सरले एउटा सानो माछापुच्छ्रे गाउँपालिकाबाट अनुसन्धान रिसर्च र डेभलपमेन्ट गरेको प्रडक्टले त्यो चिजलाई चाहिँ सार्थक रूप दिन सक्ने कुरामा चाहिँ म

विभिन्न गुणस्तर मन्त्रालय गुणस्तर निकायहरूबाट पनि उहाँको जैविक प्रडक्टमा नेपालकै प्रडक्टलाई उहाँले प्रयोग गर्नुभएको कारणले यो चिजले चाहिँ नेपालको भूमिलाई अहिले हाललाई नेपालको भूमिलाई चाहिँ यसले एकदम सही किसिमले उपचार सहित उत्पादन वृद्धि गर्न सक्ने कुरामा निर्विकल्प रहेको कुरामा म पूरा कन्भिन्स भएर अब त्यसलाई बजारीकरण गर्नु पर्यो भनेर मैले माटो पसल प्रणाली दर्ता गरेर अब यसलाई बजारीकरण गर्नु पर्यो भनेर फिल्डमा

0: जानेर अथवा नजानेर अथवा बढी उत्पादन गर्ने होडबाजीमा चाहिँ हामीले माटोको स्वास्थ्य बिगारेका छौँ। विशेष गरी खेती बढी हुने ठाउँमा चाहिँ माटोको अवस्था बिग्रेको पनि देखिन्छ र विषाक्त चिजहरू विशेष गरी विषादी र रासायनिक मलको अत्याधिक मात्रामा प्रयोगको कारणले गर्दा मानव स्वास्थ्यमा पनि असर परेको र हामीले उत्पादन गरेका कृषि बालीहरूमा पनि असर परेको पशु पक्षीहरूलाई पनि असर परेको त सधैँ छ। यसमा पनि अझ माटो बिग्रेको कारणले गर्दा हामीले प्रयोग गर्ने माटो चाहिँ हाम्रा पुस्ताहरूलाई सही तरिकाले पचाइदिनु पर्यो भन्ने कुरा पनि रहन्छ। यहाँले भन्दै गर्दा यो भाव गर्दै गर्दा अहिले समग्र नेपालका धेरै ठाउँहरूमा पनि पुग्नु भएको छ, नजिकबाट बुझ्नु भएको छ र यो माटो बचाउ अभियानलाई चाहिँ अब सूक्ष्म जीवाणुहरू त्यो पनि मित्र जीवहरूको संख्या बढाउनु पर्छ, माटोलाई माटोको स्वास्थ्य चाहिँ बचाउनु पर्छ, बिग्रिसकेको छ भने चाहिँ उपचार गर्नु पर्यो र बिग्रेको छैन भने हामीले अहिलेदेखि नै सावधानी हुँदै जानुपर्छ भन्ने नै यहाँहरूको अभियान रह्यो है। सँगसँगै
1: हजुरले उठाउनु भएको इस्युमा हामीले यो माटोको उपचार गर्दा अथवा माटोलाई माटो र उत्पादन जोड्दै गर्दाखेरि अहिलेको विज्ञानले चाहिँ रासायनिक मल र पेस्टिसाइडहरू प्रयोग गरेर बढी उत्पादन लिने नाउँमा हाइब्रिड बिउहरू ल्याएर जसरी उत्पादन लिएर आएको छ र अहिलेका कृषि अर्थशास्त्रीहरूले हामी जैविक रूपमा गयो भने उत्पादनले भोलि हामीलाई ठूलो धोका दिन्छ, उत्पादन हुँदैन जसले गर्दा डिमान्ड र सप्लाईको यो चेन नै गडबड हुन्छ भन्ने कुराको दावी गरिरहनु भएको छ। त्यो सिलसिलामा चाहिँ हामीले कुञ्जना एग्रोबाट उत्पादित भएको एनपीके मदर ब्याक्टेरियाहरू किसानलाई उपलब्ध गराउँछौ, जुन कि नेपालकै रैथाने ब्याक्टेरिया यहीँको नेपाली माटोकै रैथाने ब्याक्टेरियालाई हाम्रो सिबी सरले त्यसलाई कल्चर गरेर नेपाली परिवेशमै नै प्रयोग गर्न सकिने चिजको फाइन्ड आउट गर्नुभएको छ र त्यसलाई प्र्याक्टिकल्ली हेर्दा पनि राम्रो रिजल्ट आएको छ, जसले गर्दाखेरि हामी किसानलाई चाहिँ मल मात्रै बेच्दैनौँ, एउटा मदर ब्याक्टेरिया दिन्छौँ र हामी विधि दिन्छौँ जसले गर्दाखेरि चाहिँ तपाईँले एक केजी हाम्रो मदर ब्याक्टेरिया लिनु भयो भने एक लिटर लिनुभयो भने 100 लिटर ब्याक्टेरिया मल तपाईँ आफैले उत्पादन गर्न सक्नुहुन्छ र त्यो 100 लिटरलाई पनि हामीले 1000 केजी बायोमास मलमा प्रयोग गर्दाखेरि सबै बायोमास नै ब्याक्टेरिया एक्टिभ भएर त्यसले कृषिमा यति राम्रो उत्पादन दिन्छ कि त्यसमा चाहिँ हामी सफल भइसकेका छौँ र त्यसलाई नै अगाडि बढाउने र किसानलाई हामी विधि मल बेच्ने भन्दा पनि हामी मदर ब्याक्टेरिया र विधि दिन्छौँ जसले गर्दाखेरि चाहिँ हामी त्यो कुरामा सफल हुन्छौँ र अब स्थानीय निकाय जति पनि नेपालमा स्थानीय निकायहरूले यो कार्यक्रमहरू गरिरहनु भएको छ, हेरिरहनु भएको यो कुरा सुनिरहनु भएको छ, उहाँहरूले चाहिँ अब के गर्नु पर्यो भने हरेक स्थानीय निकायले माटो परीक्षण गरेर अब मल बिक्री गर्नै पर्दाखेरि माटो परीक्षण गरेर कुन माटोको अवस्था के छ, ब्याक्टेरियाको उपस्थिति के छ भन्ने कुराहरू तपाईँले आइडेन्टिफाई गरिदिनु भने हामी त्यसमा सजिलैसँग त्यसलाई ब्याक टु नेचरतिर फर्काउने कुरामा हाम्रो टिम सक्षम छ। हामी वैज्ञानिक रूपमा पनि प्रमाणीकरण भइसकेका छौँ र हामीले यो 753 गाउँपालिकालाई नै माटोको अभियानमा जोड्दैछौँ जसले गर्दाखेरि स्वस्थ उत्पादन दिन्छ, उत्पादनमा रास आउँदैन। त्यसको बारेमा हामी कृषि वैज्ञानिकहरूसँग कृषि अर्थशास्त्रीहरूसँग बसेर हामी छलफल गरेर यसको एउटा विधि निर्धारण गर्ने प्रक्रियामा छौँ र यो करिब करिब चाँडै नै यो चिजलाई हामीले बजारमा ल्याउँदैछ।
0: जस्तो यहाँले भन्दै गर्दा दुईटा महत्वपूर्ण कुरालाई मैले सँगै टिप्पणी गर्न चाहे, जस्तो उत्पादन लागत घटाउने र उत्पादकत्व वृद्धि गर्ने कुरामा पनि यी सूक्ष्म जीवाणुहरू रहनेछन् भनेर यहाँले ब्याकग्राउन्डमा यो सन्देश इङ्गित गर्न खोज्नु भएको छ। यो चाहिँ अहिले बिग्रिसकेको माटोलाई तुरन्तै तत्काल सपार्न चाहिँ अलिक गाह्रो होला, तर अलिक पछाडिको समयको चाहिँ उत्पादकत्व पनि बढ्छ, हामीले उत्पादन गर्ने चिजहरू पनि स्वस्थकर हुन्छन् भन्न खोज्नु भयो यहाँले।
1: एकदम तपाईँले ठिक प्रसङ्ग ल्याउनु भयो। जस्तो तपाईँले युरिया प्रयोग गरिरहनु भएको छ, युरियालाई हामीले जिरोमा ल्याउनुहोस् हामी भन्दैनौँ, पहिला हामीले माटो परीक्षण गरौँ, माटो परीक्षण गरेपछि अनि त्यसपछि युरियाको मात्रा घटाउँदै जीवाणु मलको मात्रा बढाउँदै जाउँ र 2-3 वर्षपछि करिब करिब 3 वर्षपछि हामीहरूले युरियालाई करिब करिब जिरो प्रयोगमा ल्याएर पनि हाम्रो ब्याक्टेरियल मलले त्यो उत्पादनलाई कायम राख्छ, उत्पादन पनि बढाउँछ, हाम्रो पुरानो रैथाने स्वादलाई पनि हामीले फिर्ता ल्याउन सक्छौँ, उत्पादनलाई पनि हामीले रासायनिक मल प्रयोग गर्दाखेरि आएको उत्पादनसँगै गर्न सक्छौ भन्ने कुरामा हाम्रो टिम, हाम्रो कन्सल्टेन्टहरू, हाम्रो कृषि वैज्ञानिकहरू बसेर हामी यो कुरामा निश्चित भइसकेका छौँ र अब यसलाई खालि बजारीकरण गर्ने

0: खाँचो रहेको कारणले हामीले माटो पसल प्रणाली र स्मार्ट एग्रो माटो उपचार प्रणाली लिएर आएका छौँ। अब माटो बचाउ भन्ने कुरो अभियानमा मात्र सीमित रहेन, अब यो प्र्याक्टिकल्ली प्रयोगत्मक रूपमा नै आइसक्यो। यसको लागि चाहिँ हामी अब हरेक किसानको साथ हामीलाई चाहिएको छ, हजुरहरूसँग बसौँ, हजुरहरू नै किसान नै यसको प्रत्यक्ष सरोकारवाला हुनुहुन्छ, हजुरहरूले नै परीक्षण गर्नुहोस्, हजुरहरूले नै रिजल्ट हामीलाई भनिदिनुहोस्, हामी हजुरहरूसँग सहकार्य गर्न आतुर छौँ।
1: निकै महत्त्वको छ यहाँले भन्दै गर्दा राज्य स्तरबाट पनि विभिन्न कार्यक्रमहरू जैविक खेती प्रबन्धनका कुराहरू रैथानलाई गर्व गरौं भन्ने खालका कुराहरू नारामा र केही मात्रामा कार्यक्रमहरू पनि लागू भएको देखिन्छ। तर राज्यबाट अझ विशुद्ध रूपमा चाहिँ कृषि क्षेत्रमा जैविक खेती प्रबन्धनका कुराहरूमा अथवा रैथाने बिउ प्रसारका कुराहरूमा, संरक्षणका कुराहरूमा अथवा व्यवसायीकरणका कुराहरूमा, बजारका प्रमाणीकरणका कुराहरू पनि छन्। यहाँनिर राज्य चाहिँ अलिकति ल्याकिङ, अलिकति अनियल जस्तो पनि देखिन्छ। धेरै वर्षदेखि हामीले नजिकबाट हेर्दै गर्दा यो भन्दै गर्दा चाहिँ यहाँहरूको अभियान साँच्चीकै सफल हुन्छ अथवा यहाँहरूको यो किसानसम्म पुगेर चाहिँ यसले सार्थकता पाउने छ भन्ने कुरामा यहाँ आफै विश्वस्त पनि हुनुहुन्छ, अगाडि भन्नुभएको थियो। यद्यपि यहाँहरूको आधार र यहाँहरूका प्रोडक्ट प्रयोग पश्चात चाहिँ किसानहरूको प्रतिक्रिया कस्तो पाउनु भएको छ, उहाँहरूको रेस्पोन्स कस्तो पाउनु भएको छ
0: यो विषयमा चाहिँ? जब अहिलेसम्म हाम्रो कृषिमा जैविक मल भनेर जसरी अरू प्रडक्टहरू आइरहेछन्

भएका ब्याक्टेरियल प्रडक्टहरू चाहिँ ल्याबमा आधारित छन्। जुन ल्याबमा आधारित छन्, एक त उनीहरू विदेशी हावा पानी माटो र वातावरणका ब्याक्टेरियाहरू भयो भने, अर्को ल्याबबाट त्यसलाई कल्चर गरेर त्यसलाई इन्लार्ज गरेर यहाँ पठाइएको हुन्छ, जेनेरेसन पनि खुलेको हुँदैन, जसले गर्दा हाम्रो यहाँको नेपालको कन्टेक्स्टमा तिनीहरू फिट नहुन सक्छ। तर हामीहरूको चाहिँ हामीले फर्स्ट जेनेरेसन नै प्रयोग गर्छौँ र नेपालकै विभिन्न ठाउँमा, मुस्ताङमा जानु पर्यो भने हामी मुस्ताङकै ब्याक्टेरियालाई एक्टिभ गर्छौँ, मनाङमा जानु पर्यो भने मनाङकै ब्याक्टेरियालाई एक्टिभ गर्छौँ। हामी स्थानीय रूपमै ब्याक्टेरियाहरूलाई कलेक्सन गरेर

0: र कर्म गर्दै यो फिल्डमा होमिएको थिएँ। अब हामीहरूले स्वस्थ खाना खानको लागि माटोबाट नै हामीले हाम्रो उपचार विधिलाई व्यवस्थित गरेनौँ भने हामीले स्वास्थ्यलाई मात्रै व्यवस्थित गर्छु भनेर सम्भव हुँदो रहेछ। हामीले पहिला पञ्चतत्वकै स्वास्थ्यलाई ध्यान दिँदै त्यो स्वास्थ्यलाई चाहिँ मानवको जीवनको स्वास्थ्यसँग जोड्नु पर्ने रहेछ। प्राणी पनि स्वस्थ हुनु पर्यो, बिरुवाहरू पनि स्वस्थ हुनु पर्यो, जीवाणु पनि स्वस्थ प्रयोग गर्नु पर्यो भन्ने कुराको मर्म बुझेर चाहिँ अब माटो बचाऊ अभियान जुन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा अभियानको रूपमा आएको छ त्यसको प्रयोगत्मक उत्पादन सहित नेपालबाट हामी यो शङ्खगोत गर्दैछौँ कि जब पहिला त हामी नेपालको स्थानीय तहदेखि माटो अभियानलाई सार्थक रूप दिनलाई राष्ट्र रूप सहित हुँदा अन्तर्राष्ट्रिय लेभलसम्म हाम्रो अभियान जाने कुरामा हामी ढुक्क छौँ।
1: जस्तो मैले अहिले देखिरहेको छु केही ठुला जर्किनमा ग्यालिन टाइपमा पनि छन् र केही बोटलहरूमा पनि प्रोडक्टहरू देखिराखेको छु। यो प्रोडक्टहरू सबै लिक्विडमै छन् है सबै है?
0: यो विशेषतः ब्याक्टेरिया बेसमा हुनुपर्ने हुँदा हाम्रा प्रडक्टहरू चाहिँ लिक्विडमा हुन्छन् र हाम्रो मदर ब्याक्टेरियाहरू हामीले दिनुपर्ने हुँदा लिक्विड फर्ममा हुन्छन्। हामीले अरू डस्ट र क्याप्सुल रूपमा चाहिँ निकालेका छैनौँ। जुन ब्याक्टेरिया चिजहरू चाहिँ हामीले मदर किसानलाई विधि दिन्छौँ र मदर ब्याक्टेरिया दिन्छौँ, उहाँहरूले अलिकति श्रम गरेर चाहिँ यसलाई चाहिँ क्वान्टिटीको रूपमा ल्याउन सक्नुहुन्छ जसले गर्दा यसको मूल्यमा पनि किसानहरू एकदम उहाँहरूले उपभोग गर्न सक्ने किसिमले यो उत्पादन हुन्छ जसले गर्दा चाहिँ हामीले राष्ट्रिय रूपमा चाहिँ किसानको साथ पाएँ भने नेपालबाट रासायनिक मल र विषादीलाई निर्मलीकरण गर्न सकिन्छ, अबको 5-7 वर्षपछि निर्मलीकरण गर्न सकिन्छ भन्ने कुरामा चाहिँ हामी विश्वस्त छौँ। यसको लागि चाहिँ अब सम्बन्धित क्षेत्रका कृषि विज्ञहरू र सम्बन्धित किसानहरूकै साथको अपेक्षा राख्दछौँ र यो चिजलाई चाहिँ हाम्रो मिडिया साथीहरूले पनि एकदम कभरेज गरिदिनु भएको छ। मेन त अब यो सुसूचित गर्ने र सही कुरा किसानकोमा पुर्याइदिने र किसानका गुनासा पीर मर्काहरू हामी कहाँ ल्याएर वैज्ञानिक किसिमले त्यसलाई सल्भ गर्न सकियो भने यो चिजले चाहिँ हामी तुरुन्तै नै नेपाललाई विषादी र रासायनिक मल मुक्त गराउन सकिन्छ भन्ने कुरामा हामी एकदम विश्वस्त छौँ।
1: निकै मधुपछि कृषि बाली तथा पशु पक्षी तथा मत्स्यको लागि पनि उपयुक्त छन् है? कुन कुन प्रोडक्टहरू फरक फरक होला मैले यहाँ बोटल देखिराखेको छु, यो सबैलाई नै मिल्ने खालका प्रोडक्टहरू छन् है?
0: एकदम हजुरले सही कुरा उठाउनु भयो। यो हामीले मदर ब्याक्टेरियाको जब अहिलेसम्म कुरा गर्यौं, हामी यो पोल्ट्री फिल्डमा पनि सफल भइसकेका छौँ। पोल्ट्री फिल्डमा अब कोही पोल्ट्री व्यवसायीहरूले पनि यो विषयवस्तु सुनिराख्नु भएको छ नि, यसका दुईटा पाटा छन्। अब एउटा उत्पादनमा पोल्ट्री व्यवसायीहरूले भोगिएको पीड़ा र उत्पादित प्रडक्ट उत्पादित मासुहरूमा भएको एन्टिबायोटिक डिपोजिटले मानव स्वास्थ्यमा पारेको असरको बारेमा पनि हामी सचेत छौँ र यही विषयवस्तुमा भन्दाखेरि पोल्ट्रीमा अथवा कुनै पनि भेट फार्मिङहरूमा एमोनिया ग्यासले पार्ने असरलाई हामीले विथिन 2 मिनटमा नै त्यसलाई निर्मलीकरण गरिदिन्छौँ र एमोनियाको कारणले पशु पक्षी तथा जनावरहरूमा हुने विभिन्न रोगहरूलाई निर्मलीकरण गर्दै हामीले हाम्रो अर्ग्यानिक प्रडक्टहरू प्रयोग गरेर हामीले ब्रोइलर कुखुराहरू पनि निकालेर हेर्यौँ जसले गर्दा त्यो ब्रोइलर कुखुरा 40-41 दिनमा वेटमा पनि मेडिकल प्रडक्ट प्रयोग गरेर उत्पादन गरेको भन्दा वेटमा पनि बढी छ र स्वस्थ पनि छ, स्वादमा पनि राम्रो छ। त्यो कुरा हामीले निकालेर हामीले परीक्षण गरिसकेका छौँ। अब यसलाई चाहिँ किसानको साथ पाउना साथ हामी तुरुन्तै बजारमा गएर त्यो चिजलाई चाहिँ हामीले परिवर्तन गर्ने कुरामा हामी विश्वस्त छौँ।
1: मैले अगाडि भने जस्तै ठ्याक्कै यहाँले भने कुरा म फेरि पनि कोडिङ गरे, उत्पादन लागत कम भयो र उत्पादकत्व पनि वृद्धि भयो सँगसँगै भयो भन्ने कुरामा यहाँहरू आफै प्रमाणित हुनुहुन्छ र विशेष गरी किसानहरूबाट त्यो रिजल्ट आइसकेका छ है?
0: एकदम हजुरले सही कुरा उठाउनु भयो। हामीले 2 लट कुखुराहरू एउटै किसानबाट पालेर परीक्षण गरेर हेरिसक्यौं। 1000 र 1300 दुई पटक हामीले 2 लट हेर्यौं। किसानले 1000 कुखुरा पाल्दै गर्दाखेरि चाहिँ उहाँहरूले यो रासायनिक औषधिहरू प्रयोग गर्दाखेरि करिब करिब 35,000 जति खर्च गर्नुहुँदो रहेछ भने हामीहरूको 17,000 रुपियाँको बायो अर्ग्यानिक प्रडक्टले 1000 कुखुरालाई हामीले मात्रै लाग्छ 17,000 मात्रै लाग्छ र त्यसले गर्दाखेरि

0: उत्पादन लागतमा पनि कम आयो, वेटमा पनि हामीहरूको प्रडक्ट राम्रो छ, वेटमा पनि कुनै कमी आएको छैन, साथसाथै हामीहरूले पूर्ण अर्ग्यानिक प्रडक्ट प्रयोग गरेको कारणले हामीहरूबाट औषधि लगाएर पालिने किसानको कुखुराहरू स्वादिलो छ, मासु कसिलो छ र त्यसमा एन्टिबायोटिक डिपोजिट करिब करिब अब दाना र अरू कारणले पहिलो दिनमै भ्याक्सिन लगाएको कारणले कति आउँछ त्यो हामीले परीक्षणमा हेर्दैछौँ भने कुखुराको मासुमा चाहिँ एन्टिबायोटिक डिपोजिट करिब करिब छैन भन्ने कुरामा हामी विश्वस्त छौँ हाम्रै प्रडक्टबाट निस्केको भएकोले र यसलाई चाहिँ हामीले सम्बन्धित नेपाल सरकारको र साथसाथै नेपाल सरकारबाट प्रमाणित क्वारण भएका ल्याबहरूबाट यो रिपोर्ट चाहिँ चाँडै नै टेस्ट गरेर ल्याएर हामी जनताको माझमा पोल्ट्री व्यवसायको माझमा र जो साना पोल्ट्री व्यवसायी हुनुहुन्छ उहाँहरूको बीचमा पनि यो चिजलाई लगाएर हामीले राष्ट्रिय रूपमा नै खानयोग्य मासु उत्पादन गर्ने कुरामा चाहिँ हामी अगाडि आइसकेका छौँ। यसको लागि चाहिँ उपभोक्ता र साना पोल्ट्री व्यवसायीहरूको सहयोगको चाहिँ हामीले अपेक्षा राख्यौँ।
1: साना मात्र नभए ठुला पनि पोल्ट्री व्यवसायहरू जोडिन सक्नुहुन्छ, भोलिका दिनहरूमा आवश्यक पनि रह्यो। हामी कुराकानीको अन्त्यमा खण्डमा छौँ। यहाँले भने जस्तै अब मार्केटको चयन, विशेष गरी बजारीकरण, मार्केटसम्म चाहिँ कसरी पुर्याउनु भएको छ, तपाईँको आवाज चाहिँ देशैभरका किसानहरूले उद्यमीहरूले पनि सुनिराख्नु भएको छ। हामी पूर्वदेखि पश्चिमसम्मका रेडियोहरूमा हामी गुन्जायमान हुँदै गर्दा चाहिँ हाम्रो कार्यक्रम प्रसारण हुँदै गर्दा चाहिँ उहाँहरूले चाख लिएर पनि सुन्नु भएको छ। त्यो बजारको वितरण चाहिँ कहाँ कहाँ कसरी पुर्याउनु भएको छ र किसानहरूले साँच्चीकै यो प्रोडक्ट प्रयोग गर्न चाहनुभयो भने कहाँ सम्पर्क गर्ने?
0: यस सिलसिलामा चाहिँ हामी बजारीकरण गर्ने सिलसिलामा हामीहरू कम्पनीहरू प्रालीहरू भर्खर खुलेर हामी बजारमा आइराखेका छौँ र अहिले हामीले अहिलेको आधुनिक मिडियाहरूलाई नै प्रयोग गरिराखेका छौँ र अब केही समयपछि नै हामी 753 गाउँपालिकामा नै इन्टरप्रेनर किसानहरू व्यवसायी किसानहरू उत्पादन गरेर व्यवसायी किसानहरू मार्फत नै यो चिजलाई हामीले बजारीकरण गर्दैछौँ र हामी 753 भनेका छौँ तर कति सकिन्छ हामी प्रत्येक गाउँपालिकामा हाम्रो इन्टरप्रेनर साथीहरू राखेर उहाँहरू मार्फत चाहिँ हामी यसलाई बजारीकरण गर्दैछौँ। त्यही नै
1: यो पनि आवश्यकता अनुसार गर्नुहुन्छ होला। यो त कुनै पालिकामा अलिक बढी हुन पनि सक्छन्, दुईटा तिनवटा पनि हुन सक्छन् केन्द्रहरू, बिक्री केन्द्रहरू अथवा त्यस्तै खालका दूतहरूको रूपमा अगाडि बढाउनु छ, कुनै पालिकामा नहुनु पनि सक्छ, त्यो त आवश्यकता अनुसार गर्नु होला। हामी अन्त्यबन्दी फर्ममा पनि छौँ। अर्को सिबी माटो महाप्रतिष्ठान भनेको चाहिँ यहाँले थोरै कुरा चुहाउनु भएको थियो, यो कस्तो खालको अभियान हो?
0: होइन, अब यो चिजलाई चाहिँ व्यापारले मात्रै भन्दा पनि यसलाई राष्ट्रिय अन्तर्राष्ट्रिय लेभलमा नै जसरी सेफ द सोयल भन्ने कुराहरू अन्तर्राष्ट्रिय रूपमा आइरहेको छ भने नेपालको सन्दर्भमा पनि पूर्वतिर माटो बचाउ अभियानहरू लागू भइरहेको रहेछ र यो अभियान मात्रै नभएर यसलाई कुन विधि कुन विज्ञानबाट यो अभियान सफल पार्न सकिन्छ भन्ने कुरामा चाहिँ हामी हाम्रो विधि र हाम्रो विज्ञानबाट यो प्रमाणीकरण भइसकेको कारणले हामी र यसको चाहिँ एकजना सिबी नेपाली भन्ने व्यक्तिले सानो व्यक्तिगत रूपमा सुरु गर्दा गर्दा गर्दा गर्दा एउटा साइन्स बुझेर साइन्सबाट आरएनडी गरेर अथक प्रयास मिहिनेत र कन्टिन्युटीको कारणले आज यो फर्म आउनु भएको कारणले वहीँको नामबाट नै हामीले माटो यज्ञ प्रतिष्ठान महायज्ञ प्रतिष्ठान खोलेर यसलाई चाहिँ व्यापक गराउने र जननी जन्मभूमि छ स्वर्गादपि गरिएसी भन्ने जुन हाम्रो वेदबाट हाम्रो पुराणबाट हाम्रो धर्मशास्त्रबाट आएको जुन ऊ छ त्यो चिजलाई चाहिँ हामी त्यो प्रमाणीकरण गर्नको लागि महाप्रतिष्ठानले अब तुरुन्तै कार्यक्रमहरू अगाडि बढाउँछ।
1: हामी कुराकानीको अन्तिम खण्डमा छौँ, केही भन्न चाहन्छ सन्देशको रूपमा अथवा सम्पर्क नम्बर पनि सेयर गर्न सक्नुहुन्छ यहाँले आफ्नो?
0: धन्यवाद। हाम्रो चाहिँ माटो पसल प्रणाली हामीले अनलाइन मार्फत हामीले यसलाई बुस्ट गरेर पनि हामीले कार्यक्रमहरू अगाडि ल्याएका छौँ। अहिले हामी 753 गाउँपालिकामा नै हामीले डेलिभरीको सिस्टमहरू बनाउँदै पनि छौँ, बनाइराखेका छौँ र किसानहरूलाई चाहियो भने हाम्रो सम्पर्क माटो पसल जैविक माटो पसल भन्ने हाम्रो फेसबुक पेज छ, त्यहाँबाट पनि हजुरले लिङ्क गरेर अर्डरहरू हामीलाई टिपाउन सक्नुहुन्छ र हाम्रो फोन नम्बरहरू पनि जैविक माटो पसलको फेसबुक पेजमा हजुरहरूलाई उपलब्ध छ, त्यही सम्पर्क गरेर हामीहरू जोडिन सक्छ।
1: नम्बर दिन सक्नुहुन्छ किनकि कतिपय किसानहरूले फेसबुकबाट बाहिर पनि पहुँचमा पनि हुनुहुन्छ, उहाँहरूलाई यो रेडियोको कार्यक्रमले नै सपोर्ट गर्छ, त्यसरी पनि मैले नम्बर पनि सेयर गर्न चाहे।
0: नम्बर चाहिँ मेरो नम्बर छ 98 43 38 11 96 मेरो चाहिँ आफ्नो फोन नम्बर
1: 9843381196 9843381196 चाहिँ यहाँको सम्पर्क नम्बर। यो नम्बरमा कसैले फोन गर्नुभयो भने यहाँले आफैले प्रतिक्रिया दिन सक्नुहुन्छ अथवा यो विशेष गरी उहाँहरूका कुराहरूलाई अथवा अन्यहरूलाई मेटाउन सक्नुहुन्छ है।
0: एकदम हजुरहरूबाट आएका गुनासा समस्याहरूलाई चाहिँ सम्भवतः मै कोसिस गर्नेछु र मैले सकिनँ भने पनि हाम्रो वैज्ञानिक सिबी सरसँग र हामीसँग अरू पनि कृषि विज्ञहरू जोडिनु भएको छ, कृषि अर्थशास्त्रीहरू जोडिनु भएको छ, हामी टिममै गएर छलफल गरेर हजुरलाई तुरन्त रेस्पोन्स गर्नेछौँ र यो राष्ट्रिय महाअभियानलाई चाहिँ हामी सफल पार्ने कुरामा हजुरहरूको साथको चाहिँ एकदम अपेक्षा गर्दछौँ।
1: हुन्छ, हामीलाई समय दिनुभयो, हामी धेरै आभारी छौँ। यहाँप्रति कृतज्ञ छौँ, कृतज्ञ ज्ञापन गर्दै बिदा गर्न चाहन्छौँ। नमस्कार
0: हजुर। मलाई पनि दुई शब्द राख्ने एउटा सुवर्ण अवसर हजुरले प्रदान गरिदिनु भएकोमा हजुरलाई मुरी मुरी धन्यवाद।
1: हुन्छ, अहिले बिदा गर्छौँ। हजुर, हामीले हाम्रो अतिथिलाई बिदा गरिसकेका छौँ। आज हामीले माटो बचाउ अभियानमा लामो समयदेखि लाग्नुभएका व्यक्तित्व विजय राज घिमिरे अर्थात स्वामी अन्तर विजयसँग अन्तर सम्वाद गर्यौं अथवा माटो सम्वाद गर्यौं। माटोको स्वास्थ्य बिग्रिसकेको छ भने पनि हामी नआत्तियौं, हाम्रा विकल्पहरू छन्, बचाउनको लागि विभिन्न विकल्पहरू आएका छन्। यसै मध्येमा चाहिँ अहिले कुञ्जना एग्रोले प्रतिपादन गरेको माटो पसल प्रणालीले चाहिँ बिक्री वितरण गरिराखेको जुन अभियानहरू चलेका छन् हामीले अगाडि कुरा पनि गरेका थियौं। विजय राज घिमिरे अर्थात स्वामी अन्तर विजयले भनिसक्नु भएको छ धेरै कुराहरू। थप जानकारी यहाँहरूलाई आवश्यक पर्यो भने हामीले अगाडि उहाँको नम्बर सेयर गरेका थियौं 9843381196 अथवा हामीले कृषि क्षेत्रको हटलाइन नम्बर कृषि सवालको हटलाइन नम्बर 9850197192 टेलिफोन एसएमएस अथवा चाहिँ वाट्सएपमा पनि आफ्नो कुराहरू लेख्न सक्नुहुन्छ। यहाँहरूका समस्या जिज्ञासा गुनासाहरूलाई हामी निशुल्क रूपमा चाहिँ तीव्र गतिमा सम्बन्धित विक्रय सम्बन्धी निकायसम्म पुर्याइदिने काममा प्रतिबद्ध भएर नै लागेका छौँ भन्दै असीम सापकोट आजको श्रृंखलाबाट विदा हुने अनुमति माग्छु। स्वदेशमा रहौं, कृषि कर्म गरौं। नमस्कार।

0: के गर्नु सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे मा बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि के गर्नु कहाँ गएर बुझ्नु होला
1: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि त्यही गएर ल्याए त भइगयो नि
2: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका एक नम्बर बजार सिन्धुली सम्पर्क नम्बरहरू 0475211158 9854501575 9841690669 9864147188
1: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
2: सम्पूर्ण कृषि मेसनरी औजार अब एउटै छानामुनि
3: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवन को लागि
5: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ
6: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ
5: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन हाम्रै पाको बारीमा फल्ने कोदो फापर जौ उवा चिनो काबुन र लट्टेमा थियो
6: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त आज गाउँ घरमा सुगर प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन् किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौ कोदो र कागुन औषधि हुन् फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्
5: माटोको वरदान हाम्रा कतिपय बारी बाजा छन् कति रुखा छन् तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन् थोरै लगानी थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्
6: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्
5: परनिर्भरताको अन्त्य बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने आफ्नै बारीमा चिनो र कागुनो फलाऊ आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ
6: किसान दाजुभाइ तथा दिदी बहिनीहरू अहिलेको मौसम खेती गर्ने समय हो आउनुहोस् आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं ती बिउहरू मात्र होइनन् हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन् रैथाने बालीको खेती प्रविधि उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्
5: आफ्नो

0: स्थित मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
1: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
2: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
3: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485430 98, 0485430 98।
2: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
3: रामेछाप जिल्लाको 8 स्थानीय तहहरूको संयुक्त पहल।

0: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
1: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
0: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
1: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
0: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
1: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
0: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
1: हिंसा सहनु हुँदैन आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
0: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
1: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामे।
2: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
3: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
4: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै थाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
2: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
4: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
1: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
4: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
2: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली।
5: सम्पर्क नम्बर 0447-95-466, 98-692-65-998।
7: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
0: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 का लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 मा साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
0: क्याम्पस लोकेसन काठमाडौँको तिनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
9: महिला दिदी बहिनीहरूको लागि खुसी
0: राशिको खबर। हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनुहुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला। थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230 9767-65-24-29 सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
1: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
0: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
1: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
0: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
1: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
0: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
1: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
0: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि शहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
1: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
4: हावाहुरी चलेको बेला के गर्ने?
1: घरको झ्याल र ढोका बन्द गर्ने।
4: आगोका स्रोतहरू बन्द गर्ने।
1: मोटरसाइकल, गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने।
4: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने।
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने।
4: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने।
1: हावाहुरी चलेको बेला के नगर्ने?
4: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने।
1: बिजुलीको तार लत्रिएको छ भने नछुने।
4: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने।

0: शुभजीवन अस्पताल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
2: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
3: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
4: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
5: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
2: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
4: सम्पर्क नम्बर 0475904662 98692695998।
1: रामेछाप नगरपालिकाको अनुरोध।
0: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
6: हजुरको रेडियो 102.1 मेगा।
3: अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले पुँजी बजारका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। आज सिंहदरबारमा पुँजी बजार, धितपत्र व्यवसाय क्षेत्रका सरकारवाला निकाय र व्यक्तिहरूसँग छलफल गर्दै उहाँले यस क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्ने प्रतिबद्धता जनाउनु भएको हो। आवश्यक नीति निर्माणसँगै बजारका समस्या समाधान गर्न सरकार तयार रहेको बताउँदै प्रधानमन्त्री शाहले यो बजार मार्फत लगानी वृद्धि, रोजगारी सिर्जना र राज्यसम्म योगदान पुग्नुपर्ने बताउनु भएको छ। झण्डै एक घण्टा चलेको प्रधानमन्त्रीसँगको बैठकमा धितपत्र बोर्डका अध्यक्ष गोपाल भट्टले आईपीओ निष्कासन प्रक्रियामा सुधार, प्रभावकारी नियमन लगायत विषयमा जानकारी गराउनु भएको थियो। यस्तै नेपाल स्टक एक्सचेन्जका अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर्स एसोसिएशनका पूर्व अध्यक्ष प्रिय राज रेग्मी गरी तीनै पक्षको कुरा सुनेपछि प्रधानमन्त्री शाहले पुँजी बजारको विकासका लागि सरकार लागि परेकाले आवश्यक सुझाव दिन र ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छलफलमा सहभागीहरूले बताएका छन्। सरकारले सार्वजनिक विधालाई पुनरावलोकन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा 4 सदस्यीय कार्यदल गठन गर्ने भएको छ। मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा आज बसेको सचिवहरूको बैठकले शनिबार र आइतबार 2 दिन विधा दिन थालेपछि साविकमा रहेका अरू सार्वजनिक विधाको पुनरावलोकन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको हो। कार्यदलले 15 दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन पेश गर्ने मुख्य सचिव कार्कीले हस्ताक्षर गर्नुभएको 22 बुधी निर्णयमा उल्लेख छ। बैठकले धेरै पुराना, असान्दर्भिक र कार्य सम्पादनमा बाधा पुर्याउने खालका कानूनलाई खारेज गर्नका लागि सम्बन्धित मन्त्रालयले प्रक्रिया अघि बढ़ाउने निर्णय पनि गरेको छ। यस्तै बैठकले दरबन्दी कटौतीपछि बढ़ी हुने कर्मचारीहरूलाई आवश्यकता

बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको स्वीकृति बिना नयाँ दरबन्दी सिर्जना गर्न नपाइने निर्णय गरेको हो। बैठकपछि मुख्य सचिव कार्कीद्वारा हस्ताक्षरित 22 विध निर्णयमा चालू आर्थिक वर्षमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको स्वीकृति बिना कुनै पनि कार्यालयले नयाँ दरबन्दी सिर्जना नगर्ने उल्लेख छ। बैठकले अस्थायी पदपूर्ति नगर्ने र स्थायी पदपूर्तिका लागि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको स्वीकृति बिना लोक सेवा आयोगमा माग नगर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ। नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण अनुसार स्वीकृत भएको दरबन्दीमा कर्मचारीहरूको आन्तरिक मिलान गर्ने दरबन्दी घट्दा बढ़ी हुन जाने कर्मचारीहरूलाई संघीय कार्यालय प्रदेश र स्थानीय तहमा कामकाजमा खटाई कर्मचारी कामविहीन हुने अवस्था आउन नदिने निर्णय बैठकको छ। सरकारी कार्यालयहरूमा कर्मचारीको सरुवा बढ़ुवा वा अवकाश हुँदा निजले सम्पादन गरिरहेको कामको निरन्तरताका लागि संस्थागत स्मृति हस्तान्तरणलाई अनिवार्य गरिएको छ। यसले नयाँ आउने कर्मचारीलाई काम बुझ्न र कार्य सम्पादनमा सहजता आउने अपेक्षा बैठकको छ। बागमती प्रदेश सरकारबाट नेकपा एमालेका मन्त्रीहरूले तत्काल राजीनामा नदिने भएका छन्। काठमाडौँको कोटेश्वरमा बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले पार्टी केन्द्रको स्पष्ट र आधिकारिक निर्देशन नआएसम्म सरकार नछाड्ने ठोस निष्कर्ष निकालेको हो। पछिल्लो समय संचार माध्यममा मन्त्रीहरूको राजीनामालाई लिएर बाहिर आएका चर्चा तथा खैला बैला केवल हल्ला मात्र भएको नेताहरूको भनाइ छ। संसदीय दलका नेता जगन्नाथ थपलियाले बदलिदो राजनैतिक परिस्थिति र

महेश बस्नेतले प्रदेश सरकारका बारेमा पार्टी उच्च तहमा छलफल भइरहेको भन्दै तत्काल राजीनामा दिएर मैदान खाली नगर्न निर्देशन दिनुभएको थियो। बागमती प्रदेशमा अत्यावश्यक बाहेकका यातायात सम्बन्धी सेवाहरू एक साताका लागि स्थगित भएको छ। प्रदेशको उद्योग पर्यटन श्रम तथा यातायात मन्त्रालयले सूचना जारी गर्दै अति आवश्यक बाहेकका यातायात सम्बन्धी सेवाहरू तत्कालका लागि स्थगित गरिएको जनाएको हो। यातायात क्षेत्रसँग सम्बन्धित प्रणालीहरूमा प्राविधिक सुधार तथा कर परिमार्जनको कार्य भइरहेकाले सेवा स्थगित गरिएको जनाएको छ। यातायात व्यवस्था विभाग मीन भवनको साउन 4 गतेको सार्वजनिक अनुरोधको सूचना बमोजिममा यातायात क्षेत्रका विभिन्न प्रणालीहरूलाई व्यवस्थित र सेवाग्राही मैत्री बनाउनका लागि डाटाबेस माइग्रेसन कार्य भइरहेको मन्त्रालयले उल्लेख गरेको छ। यसका साथै प्रदेश सरकारद्वारा तोकिएका नयाँ करका दर रेटहरू प्रणालीमा प्रविष्ट तथा मिलान गर्ने कार्य समेत जारी रहेको छ। मन्त्रालयका अनुसार यी प्राविधिक कार्यहरू पूर्ण रूपमा सम्पन्न हुन करिब एक हप्ताको समय लाग्ने अनुमान गरिएको छ। बर्खाको समयमा खेतमा काम गर्दा आँखामा चोटपटक र हिलो पर्ने भन्दै डाक्टरहरूले आँखा जोगाएर काम गर्न सुझाव दिएका छन्। चितवनको भरतपुर आँखा अस्पतालमा अहिले दैनिक आउने बिरामी मध्ये

को असर झल्काउने लाइभ पेन्टिङ समेत गर्नेछन्। सहभागीहरूलाई पार्टीको तर्फबाट उपहार बिरुवा वितरण गरिने बताउनुभयो। साउन 7 गते राष्ट्रिय सभा गृहमा अपरान्ह 2 बजे नवीन परिस्थिति, नवीन संकल्प, नवीन अभियान विशेष विचार गोष्ठी आयोजना गरिने बताउनु भएको छ। सोही अवसरमा सभापति गगन थापाले एक नयाँ अभियानको घोषणा गर्ने कार्यक्रम रहेको पनि जानकारी दिनुभएको छ। नेपाली कंग्रेसले यो अभियानलाई केवल राजनैतिक कार्यक्रममा मात्र सीमित नराखी पृथ्वी र हिमाल जोगाउने साझा एजेण्डाका रूपमा अघि बढ़ाएको भन्दै अन्य राजनैतिक दल

0: मूल नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0 47 52 14 13।
1: हजुरको रेडियो 102.1 मेगा।
2: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। रामेछापको मन्थली नगरपालिका एक मच्छरदानीमा घुडिरहेको स्कुटरमा मृग ठोकिँदा स्कुटर दुर्घटना भएको छ। दुर्घटनामा परेको स्कुटरमा सवार दुईजना घाइते भएका छन् भने ठक्करले मृग मरेको छ। सोमबार बिहान मन्थली रामेछाप सडक खण्ड अन्तर्गत मच्छरदानीबाट मन्थलीतर्फ जाँदै गरेको बागमती प्रदेश 2067/16/23 नम्बरको स्कुटरमा सड़कसँगै रहेको जंगलबाट निस्केको मृग ठोकिँदा दुर्घटना भएको थियो। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार मन्थली नगरपालिका 4 सालुका 18 वर्षीय चालक सञ्जीव तामाङ घाइते हुनुभएको छ। उहाँको बायाँ हातको कुइनो र दुवै खुट्टामा चोट लागेको छ। उनलाई मन्थली अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि काठमाडौँ पठाइएको छ। स्कुटरमा पछाडि सवार मन्थली नगरपालिका 4 का 10 वर्षीय जेसिज तामाङको पेट र टाउकोमा चोट लागेको छ। उहाँको मन्थली अस्पतालमा उपचार भइरहेको छ।

रहेका छन् जसमा 12 महिला, एक ज्येष्ठ नागरिक, 7 बालिका, 3 बालक र 5 पुरूष छन्। घरेलु हिंसा सम्बन्धी 13 उजुरी मध्ये 7 शारीरिक र 6 मानसिक हिंसा सम्बन्धी रहेका छन्। ती मध्ये 12 मेलमिलापबाट टुङ्ग्याइएको छ भने एउटा अदालत पठाइएको प्रहरीको विवरणमा उल्लेख छ। पछिल्लो 24 घण्टामा सुदूरपश्चिम र कर्णालीको पहाड़ी क्षेत्रका केही ठाउँ बाहेक देशका धेरै ठाउँमा पानी परेको छ। सिन्धुपाल्चोक, रूपन्देही, दाङ लगायतका जिल्ला र आसपासमा हरिकोप्टे वर्षा भएको छ। अन्य जिल्लाहरूमा पनि खेतीपातीका लागि पर्याप्त वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागले पर्सि बुधबारदेखि वर्षा क्रमशः कम हुँदै जाने जानकारी दिएको छ। अहिले मनसूनको न्यून चापीय रेखा सरदर ठाउँभन्दा उत्तरतर्फ रहेकाले देशभर वर्षा भइरहेको विभागका वरिष्ठ मौसमविद मिनकुमार अरियालले जानकारी दिनुभएको छ। उहाँका अनुसार आज र भोलि देशका विभिन्न ठाउँमा वर्षा भए पनि बुधबारदेखि वर्षा क्रमशः कम हुँदै जाने सम्भावना छ। आज राति मधेस, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराईका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको अरियालले जानकारी दिनुभएको छ। त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। विभागका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराईका एक दुई ठाउँमा राति मुसलधारे वा आरी घोप्टेसम्मको वर्षा हुन सक्नेछ। त्यो क्षेत्रमा बाढ़ी, पहिरो, डुबान तथा गृहगान बहावको जोखिम रहेका क्षेत्रमा आवश्यक सतर्कता अप्नाउन जल तथा मौसम विज्ञान विभागले जनाएको छ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरानबीच बढ़दो सैन्य तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एक महिना यताकै उच्च बिन्दुमा पुगेको छ। आज ब्रेन्ट क्रूड तेलको मूल्य 3% बढ़ेर प्रति ब्यारेल $90 भन्दा माथि पुगेको छ। यो मूल्य गएको जून 11 यताकै सबैभन्दा धेरै हो। गएको हप्तादेखि अमेरिका र इरानबीचको सैन्य द्वन्द चर्किएसँग स्ट्रेट अफ हर्मुज जलमार्गमा अवरोध आउन सक्ने चिन्ताले कच्चा तेलको मूल्य बढ़ेको समाचार संस्था एएफपीले जनाएको छ। अमेरिकाले इरानी सैन्य लक्ष्यहरूमा हवाई आक्रमण गरिरहेको छ भने इरानले खाड़ी क्षेत्रमा रहेका अमेरिकी तथा साझेदार राष्ट्रका सैन्य सम्पत्तिमाथि जवाफी आक्रमणलाई निरन्तरता दिएको छ। मध्य पूर्व युद्धको सम्भावित प्रभावको मूल्यांकन गरिरहेका लगानीकर्ताका कारण एसियाली शेयर बजारमा मिश्रित कारोबार भएको छ। चीनले अर्थतन्त्रलाई थप प्रोत्साहन दिन नयाँ उपाय सार्जन गर्ने अपेक्षाले हङकङ र सांघाईका बजारमा उल्लेखनीय वृद्धि भएको छ। हङकङको सूचाङ्क 2% भन्दा धेरै र सांघाईको सूचाङ्क 1.32% उकालो लागेको छ। ताइपेई, मनिला र सिङ्गापुरका बजार पनि बढ़ेका छन्। यस्तै सियोल, सिडनी र वेलिङ्टनका बजारमा भने सावधानीपूर्ण कारोबार देखिएको छ। गएको शुक्रबार वाल स्ट्रीटका तीनवटा प्रमुख सूचाङ्क घटेर बन्द भएपछि लगानीकर्ताहरू अझ सतर्क बनेका छन्। यसबीच राजनैतिक तनावका बावजूद अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य 0.40% घटेको छ भने चाँदीको मूल्य 1% बढ़ेको छ। र समाचारको अन्त्यमा खेल समाचार। अमेरिका, क्यानाडा र मेक्सिकोमा सम्पन्न फिफा विश्वकप 2026 को समापनसँगै अब विश्व फुटबलको ध्यान सन् 2030 विश्वकपतर्फ केन्द्रित भएको छ। 100 वर्षको इतिहास मनाउन लागि विश्वकप सन् 2030 अहिलेसम्मकै सबैभन्दा विशेष संस्करण हुनेछ। आउने विश्वकप पहिलो पटक प्रतियोगिता 3 महादेश र 6 देशमा आयोजना गरिनेछ। फिफाले विश्वकपको शताब्दी वर्षलाई ऐतिहासिक बनाउन स्पेन, पोर्चुगल र मोरक्कोलाई मुख्य आयोजक राष्ट्रको रूपमा चयन गरेको छ। साथै सन् 1930 पहिलो विश्वकप आयोजना भएको सम्झनामा दक्षिण अमेरिकाका उरुग्वे, अर्जेन्टिना र पाराग्वेमा उद्घाटन चरणका विशेष खेलहरू आयोजना गरिनेछन्। मुख्य आयोजक देशहरू स्पेन, पोर्चुगल, मोरक्को हुन् भने विशेष उद्घाटन खेल आयोजना गर्ने देशहरू उरुग्वे, अर्जेन्टिना, पाराग्वेमा हुनेछन्। विश्वकप 2026 जस्तै विश्वकप 2030 पनि 48 राष्ट्र सहभागी हुनेछन्। प्रतियोगितामा 100 भन्दा बढ़ी खेल हुने अपेक्षा गरिएको छ, जसले यसलाई ऐतिहासिकै सबैभन्दा ठूलो विश्वकप मध्ये एक बनाउनेछ। विश्वकप 2030 सबै आयोजक राष्ट्रहरूले स्वतः प्रतियोगितामा स्थान पाउनेछन्। यस अनुसार स्पेन, पोर्चुगल, मोरक्को, उरुग्वे, अर्जेन्टिना र पाराग्वेले छनौट प्रतियोगिता खेल्नुपर्ने छैन। विश्वकप 2030 तीन महादेशलाई एउटै प्रतियोगिता मार्फत जोड्ने भएकाले यसलाई फुटबल इतिहासकै सबैभन्दा अनौठो र ऐतिहासिक संस्करणका रूपमा हेरिएको छ। यिनै समाचारसँगै हामी साँझ 6 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेर एकपटक। पूँजी बजारका समस्या समाधानका लागि प्रधानमन्त्री शाहको प्रतिबद्धता।
मुख्य सचिव कार्कीको अध्यक्षतामा आज बसेको सचिवहरूको बैठकले सार्वजनिक विदा पुनरावलोकन गर्न कार्यदल

गठन गर्ने निर्णय अब सरकारी कार्यालयहरूले प्रधानमन्त्री कार्यालयको स्वीकृति बिना कर्मचारीको नयाँ दरबन्दी सिर्जना गर्न नपाइने। बागमती प्रदेश सरकारबाट एमाले तत्काल नबाहिरिने, मन्त्रीहरूको राजीनामा रोकियो। बागमती प्रदेशमा यातायात सम्बन्धी सेवाहरू एक साताका लागि स्थगित। बर्खाको समयमा खेतमा काम गर्दा आँखा जोगाउन डाक्टरको सुझाव। अमेरिका र इरान बीच बढ़दो सैन्य तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एक महिना यताकै उच्च बिन्दुमा र विश्वकप 2026 को समापनसँगै 2030 को विश्वकप स्पेन पोर्चुगल मोरक्कोमा हुने। हवस् त, साँझ 6 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ सन्ध्या।

0: नमस्कार। नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक सुबेदार प्रकृति बस्नेत। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम तपाईले रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनुभएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np मा समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिको साथमा चुरे संरक्षणमा नेपाली सेनाले निर्वाह गरिरहेको भूमिका, यसले पर्यावरणमा पारेको प्रभाव र प्राप्त उपलब्धि सम्बन्धी रेडियो फिचर प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सहसेनानी अपेक्षा ढुंगानाबाट सुन्नुहोस्। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले साउन 1 गते जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच पदोन्नति हुनुभएका रथीवृन्द तथा अधिकृतहरूलाई दर्जियानी चिन्ह प्रदान गर्नुभएको छ। उहाँले महासेनानी श्री सूर्य बहादुर थापा, महासेनानी श्री बसन्त बहादुर गौतम र प्राविधिक महासेनानी श्री रमा सुब्बा डाइटिशियनलाई सहायक रथी दर्जाको दर्जियानी चिन्ह प्रदान गर्नुभएको हो। सोही अवसरमा प्रधान सेनापतिले प्रमुख सेनानी श्री अभिषेक कार्की, प्रमुख सेनानी श्री विश्वराज थापा, प्रमुख सेनानी श्री मिलन ध्वज खाड, प्रमुख सेनानी श्री भाइकाजी थापा, प्रमुख सेनानी श्री जनक कुमार बस्नेत, प्रमुख सेनानी श्री गजेन्द्र रावल र प्रमुख सेनानी श्री अर्जुन विक्रम थापालाई समेत महासेनानीको दर्जियानी चिन्ह प्रदान गर्नुभयो। काठमाण्डौस्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ भैरवी दल गणले शीघ्र प्रभावी आयोजना अन्तर्गत नागार्जुन नगरपालिका 1 फूलबारी गेटदेखि जामाचोसम्मको जोखिमयुक्त स्थानहरूमा मेटल बार निर्माण गरेको छ। नवनिर्मित उक्त मेटल बार उपत्यका प्रीतनापति उपरथी श्री रविन्द्र खत्रीले असार 31 गते उद्घाटन गर्नुभएको छ। रडसेर गढ़ले शीघ्र प्रभावी आयोजना अन्तर्गत भक्तपुर जिल्ला चागुनारायण नगरपालिका 5 त्रिशूल डाँडा स्थित मूलकोट गढ़ीमा राष्ट्र निर्माता श्री 5 बड़ा महाराज अधिराज पृथ्वीनारायण शाहको शालिक निर्माण गरेको छ। नवनिर्मित उक्त शालिक उपत्यका प्रीतनापति उपरथी श्री रविन्द्र खत्रीले असार 30 गते अनावरण गर्नुभई चागुनारायण नगरपालिकाका नगर प्रमुख श्री जीवन खत्रीलाई हस्तान्तरण गर्नुभयो। चितवन जिल्लामा तैनाथ नयाँ गोरखगढ़ले माडी नगरपालिका 5 स्थित सोमेश्वर गढ़ीमा काजी अभिमान सिंह बस्नेतको शालिक निर्माण गरेको छ। माडी नगरपालिकाको सहकार्यमा निर्माण गरिएको उक्त शालिकको मध्य प्रीतनापति उपरथी श्री विष्णु कुमार खड्काले असार 27 गते अनावरण गर्नुभएको हो। पश्चिम एयरवेजले असार 31 गते रूकुम पश्चिम जिल्ला मुसीकोट नगरपालिका 13 अनिता सुनारको नवजात शिशु र मुसीकोट नगरपालिका 11 जटिल प्रसूति समस्यामा परेकी 20 वर्षीय रूपा बस्याल सार्कीको हवाई उद्धार गरी सुर्खेत स्थित कर्णाली प्रदेश अस्पताल पुर्याएको छ। यसअघि बेसले बझाङ जिल्ला केदारसेउ गाउँपालिका 7 स्थित सुंगुरेमा बोलेरो जीप दुर्घटनामा घाइते भएका 7 जनाको असार 28 गते हवाई उद्धार गरी सुर्खेत, नेपालगंज र काठमाण्डौ पुर्याएको थियो। नेपाली सैनिक वार कलेजमा चैत 15 गतेबाट सञ्चालित सिसम 14 हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिमका शिक्षार्थीहरूले असार 22 गतेदेखि 27 गतेसम्म विभिन्न प्रीतना तथा प्रीतना अन्तर्गतका जिम्मेवारी क्षेत्रको अध्ययन भ्रमण गरेका छन्। तालिमरत 35 जना शिक्षार्थीहरूले विभिन्न समूहमा विभाजित भई पूर्वी प्रीतना, उत्तर पश्चिम प्रीतना र सुदूरपश्चिम प्रीतना तथा प्रीतना अन्तर्गतका जिम्मेवारी क्षेत्रको अध्ययन भ्रमण गरेका हुन्। सोक्रममा सहायक रथी श्री बालकृष्ण कार्कीको कमाण्डमा गएको 19 जनाको टोलीले पूर्वी प्रीतना हेडक्वार्टर तथा जिम्मेवारी क्षेत्रको भ्रमण गरेको छ। सोक्रममा कोशी प्रदेशका मुख्यमन्त्री माननीय श्री हिक्मत कुमार कार्की, आन्तरिक मामिला तथा कानून मन्त्री माननीय इन्द्रमणि पराजुली, प्रीतनापति उपरथी श्री गौरव कुमार केसी लगायतको उपस्थितिमा छलफल तथा अन्तर्क्रिया गरिएको थियो। यसै गरी सहायक रथी श्री चुलेन्द्र बहादुर थापाको नेतृत्वमा उत्तर पश्चिम प्रीतना हेडक्वार्टर भ्रमण मा गएको 13 जनाको टोलीले कर्णाली प्रदेशका मुख्यमन्त्री माननीय श्री यामलाल कडेल र कर्णाली प्रदेशका प्रादेशिक सुरक्षा समितिका पदाधिकारीहरूसँग अन्तर्क्रिया गरेको थियो। यसै गरी सहायक रथी श्री रंजित थापाको नेतृत्वमा गएको 12 जनाको टोलीले सुदूरपश्चिम प्रीतना हेडक्वार्टर तथा जिम्मेवारी क्षेत्रको भ्रमण गरी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री माननीय श्री कमल बहादुर शाह लगायत धनगढ़ी उपमहानगरपालिकाका नगर प्रमुख श्री गोपाल हमालसँग छलफल तथा अन्तर्क्रिया गरेको थियो। नम्बर 23 वाहिनी अड्डाले नम्बर 3, नम्बर 19 र नम्बर 22 वाहिनी अड्डाको समन्वयमा असार 4 देखि 27 गतेसम्म अभ्यास मुक्ति क्षेत्र 1 सञ्चालन गरेको छ। सीमा क्षेत्रको भौगोलिक अवस्थिति तथा विषम परिस्थितिमा परिचालन क्षमता अभिवृद्धि गर्न वाहिनी अन्तर्गतका युनिटहरूले संयुक्त रूपमा अन्तर्वाहिनी सिमानामा उक्त अभ्यास सञ्चालन गरेका हुन्। अभ्यासको क्रममा नम्बर 23 वाहिनीपति सहायक रथी श्री विजय केसीले पर्वत र गुल्मी सीमा स्थित कुर्तीघाट क्षेत्रमा सञ्चालन भएको संयुक्त अभ्यासको स्थलगत निरीक्षण गर्नुका साथै सहभागी टोलीहरूलाई सम्बोधन समेत गर्नुभएको थियो। सीमा इलाकाको दूरी तथा अन्य समन्वयात्मक आवश्यकताहरू पहिचान गर्ने उद्देश्यले उक्त अभ्यास सञ्चालन गरिएको हो। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
2: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
0: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधी भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ चुरे संरक्षणमा नेपाली सेनाले निर्वाह गरिरहेको भूमिका, यसले पर्यावरणमा पारेको प्रभाव र प्राप्त उपलब्धि सम्बन्धी रेडियो फिचर।

0: राष्ट्रको सुरक्षा सीमाको रक्षामा मात्र सीमित छैन। आजको बदलिदो परिवेशमा प्राकृतिक स्रोतको संरक्षण, वातावरणीय सुरक्षा, जलधार व्यवस्थापन, विपद जोखिम न्यूनीकरण र जलवायु परिवर्तनका चुनौतीसँग जुझ्नु पनि राष्ट्रिय सुरक्षाकै महत्वपूर्ण पाटो बनेको छ। यही परिवर्तित अवधारणा अनुसार नेपाली सेनाले आफ्नो भूमिकालाई अझ फराकिलो बनाउँदै राष्ट्रका अमूल्य प्राकृतिक सम्पदाको संरक्षणमा सक्रिय योगदान दिँदै आएको छ।
1: नेपाली सेनाले प्रकृति तथा पर्यावरण संरक्षणमा योगदान दिएको आधा शताब्दी पूरा भइसकेको छ। राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्षको सुरक्षामा प्राप्त सफलतापछि विक्रम सम्वत 2072 नेपाली सेना राष्ट्रपति चुरे तराई मधेस संरक्षणमा पनि जोडिएको छ। चुरे जोगिए मात्र तराई जोगिन्छ र भावी पुस्ताको भविष्य सुरक्षित रहन्छ भन्ने यथार्थलाई मनन गर्दै नेपाली सेनाको वन तथा पर्यावरण सुरक्षा निर्देशनालय मार्फत चुरे क्षेत्रका क्षतिग्रस्त भूमिहरूको पुनरुत्थान, प्राकृतिक ताल तलैया एवं जलाशयहरूको संरक्षण र व्यवस्थापन भइरहेका छन्। यसै सेरोफेरोमा आजको कार्यक्रममा हामीले चुरे संरक्षणमा नेपाली सेनाले निर्वाह गरिरहेको भूमिका, यसले पर्यावरणमा पारेको प्रभाव र प्राप्त उपलब्धि सम्बन्धी रेडियो सामग्री प्रस्तुत गर्नेछौ। साथमा छौ
0: म प्राविधिक उपसेनानी मन्दिरा बानिया
1: र म प्राविधिक जमादार सन्तोष बजगाई।
0: चुरे श्रृंखला विश्व मानचित्रमा पाकिस्तानदेखि शुरू भई भारत नेपाल हुँदै पूर्वतर्फ 1600 किलोमिटर लम्बाईमा फैलिएको छ। चुरे नेपालमा पूर्व इलामदेखि पश्चिममा कञ्चनपुरसम्म 37 जिल्लाहरूमा फैलिएको छ भने यसले कुल क्षेत्रफलको करिब 12.78% भूभाग समेटेको छ। नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजनामा समेत परेको चुरे संरक्षण अभियान तराई मधेसमा बसोबास गर्ने करिब 58% मानव जीवन र जीविकोपार्जनसँग प्रत्यक्ष रूपमा जोड़िएको छ भने यसले जलवायु परिवर्तनको जोखिम न्यूनीकरण, पहिरो नियन्त्रण र नदी कटान रोक्न पनि सहयोग गरिरहेको छ। त्यसैले सार्वजनिक हितलाई मध्यनजर गर्दै वातावरण संरक्षण ऐनका सम्पूर्ण मापदण्ड पालना गरी चुरे क्षेत्रको भूक्षय नियन्त्रण, खहरे खोला व्यवस्थापन र ताल तलैयाको जीर्णद्वारमा नेपाली सेना खटिदै आएको हो। यसबारे थप प्रकाश पार्नुहुँदै वन तथा पर्यावरण निर्देशक सहायक रथी श्री उज्जवल थापा,
2: चुरे क्षेत्र चाहिँ नेपालको प्राकृतिक, पर्यावरणीय र राष्ट्रिय सुरक्षाको दृष्टिले अत्यन्त संवेदनशील क्षेत्र हो। यो यसलाई चाहिँ नेपालको जीवन रेखा लाइफ सपोर्ट सिस्टम पनि भनिन्छ, किनभने यसले चुरेले चाहिँ तराई मधेसमा बसोबास गर्दै आएको करिब 58% जनसंख्याको लागि चाहिँ आवश्यक पर्ने पानीको स्रोतहरूको पुनर्भरण गर्ने, जैविक विविधताको संरक्षण गर्ने तथा बाढ़ी, पहिरो र भूक्षय नियन्त्रणमा पनि यसले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। त्यसै गरी नेपाली सेनाले जल भू संरक्षण मार्फत चाहिँ खाद्य सुरक्षा, विपद जोखिम र जलवायु परिवर्तन चुरे संरक्षणमा चाहिँ हामी नेपाली सेना खटिँदै आइरहेको कुरा अब जसबाट चुरे क्षेत्रको वन जंगल, जलाधार क्षेत्रको संरक्षण, जीव जन्तुको जैविक विविधता, रामसार, सिमसार लगायत समग्र वातावरणको सुरक्षा गर्दै जलवायु परिवर्तनबाट पनि हुने जोखिमहरूलाई चाहिँ न्यूनीकरण गर्न चाहिँ सहयोग पुगेको छ।
1: सहायक रथी श्री उज्जवल थापाले भन्नुभए जस्तै चुरे संरक्षण वातावरणीय आवश्यकतासँगै राष्ट्रिय विकास र जनजीवनसँग समेत प्रत्यक्ष रूपमा जोडिएको विषय हो। यही कारण नेपाल सरकारले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको समन्वयमा नेपाली सेनालाई संरक्षण अभियानमा परिचालन गर्दै आएको हो। नेपाल सरकारद्वारा जारी राष्ट्रपति चुरे संरक्षण कार्यक्रम कार्यान्वयन कार्यविधि 2082-83 कानूनी व्यवस्था अनुसार नेपाली सेना लगायत उपभोक्ता समूह, स्थानीय टोल र समुदाय समेतलाई समेटेर कार्यक्रम कार्यान्वयन गर्ने मोडालिटी बनाइएको छ। यस संरक्षणमा नेपाली सेनाको रणनीतिक र नेतृत्वदायी भूमिका रहने उल्लेख गरिएको छ। थप प्रस्ट्याउनु हुँदै चुरे संरक्षण समितिका सदस्य सचिव श्री गणेश पौडेल,
3: चुरे क्षेत्र चाहिँ नेपालकै सबभन्दा कान्छो र कमजोर भौगोलिक विभाग हो। चुरे क्षेत्र एकदमै अहिले क्षयीकरणको अवस्थामा पुगेको अवस्था छ, त्यही भएर यसलाई चाहिँ हामीले पुनर्स्थापना गर्नुपर्ने, संरक्षण गर्नुपर्ने आवश्यकता छ। यसको लागि जहाँ चाहिँ एकदमै डिग्रेड छ, जहाँ समुदायको पहुँच छैन र जहाँ चाहिँ एकदम विशेष संरक्षणको आवश्यकता छ, त्यस्तो क्षेत्रमा विशेष गरी वृक्षारोपण लगाए लगायत पानी संरक्षणका क्रियाकलापहरू, त्यसै संरक्षण पोखरीका क्रियाकलापहरू निर्माण गर्नको लागि नेपाल सरकारले नेपाली सेना वन तथा पर्यावरण सुरक्षा निर्देशालयलाई जिम्मेवारी दिएको छ।
0: नेपाली सेना स्थानीय तह, स्थानीय उपभोक्ता समूहको संयुक्त प्रयास र सहकार्यबाट मात्र चुरे संरक्षण, एकीकृत नदी प्रणाली व्यवस्थापन र हरियाली सम्भव छ। यसै सहकार्यको उदाहरणका रूपमा यस वर्षको चुरे संरक्षण दिवसको अवसरमा नेपाली सेनाको नेतृत्वमा नवलपरासी बर्दघाट सुस्ता पश्चिमको दाउने देवी सामुदायिक वनको 15 हेक्टर भूमिमा पहिलो चरणमा असार 2 गते गरिएको वृक्षारोपण अभियानलाई लिन सकिन्छ। राष्ट्रपति चुरे तराई मध्य संरक्षण विकास समितिको सहकार्यमा 14,400 बिरूवा रोप्ने वृहत लक्ष्यसहित शुरू गरिएको उक्त अभियानको समग्र प्रगति विवरण केलाउनु हुँदै दाउने देवी सामुदायिक वन उपभोक्ता समूह बर्दघाट सोह्रका अध्यक्ष श्री बाबुराम सापकोटा,
4: हाम्रो 15 हेक्टर जमिनमा वृक्षारोपण कार्यक्रम शुरू भयो, त्यो शुरू भएको 2 गतेदेखिबाट निरन्तरता दिँदै दिँदै त्यो 14,000 बिरूवा रोप्ने कार्यक्रम मध्येबाट लगभग अब अन्तिम चरणमा छ। अब लगभग 4,000 बिरुवा रोप्नु बाँकी छ। नेपाली सेना आएर त्यहाँ बस्नु भन्दा पहिला त्यो एउटा एकदमै गौचरणको रूपमा रहेको, बोट बिरुवा केही पनि नभएको, खुल्ला चौर हो। अनि उहाँहरू आएपछि 1-2 चरणमा त्यहाँ वृक्षारोपण भइसक्यो अन्य ठाउँहरूमा, र ती बिरुवाहरू हुर्केर ठुला भइसकेछन्। र अहिले जुन यो आर्थिक वर्षमा वृक्षारोपण भएको छ त्यो 15 हेक्टर जमिनमा, त्यो बिरुवामा पनि अब अन्तिम चरणमा छ। उहाँहरू आएपछि त्यहाँ हराभरा बनेको छ। नेपाली सेनाले गरेको काममा हामी सराहनीय छौँ, हामी एकदमै समन्वय तरिकाले हामीले काम गरिरहेका छौँ। उहाँहरूले हाम्रो काममा सहयोग गरिरहनु भएको छ, हामीले उहाँहरूको काममा सहयोग गरिरहेका छौँ।
1: श्रोता, चुरे क्षेत्र निकै संवेदनशील भएकोले जुनसुकै कार्य गर्दा पनि प्रचलित वातावरण संरक्षण ऐन बमोजिम वातावरणीय प्रभाव मूल्याङ्कन वा मापदण्ड पालना गरेर मात्र काम गर्नुपर्ने व्यवस्था छ। सोही व्यवस्थामा टेकेर नेपाली सेना हरियाली विस्तार, जलाधार संरक्षण, भूक्षय नियन्त्रण, कार्बन अवशोषण वृद्धि, जैविक विविधताको संरक्षण तथा जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने उद्देश्य सहित अभियानमा होमिएको हो, जस अन्तर्गत चुरे क्षेत्रका भूक्षय भएका, पहिरो गएका र कमजोर भएका भूभागहरूको पुनस्थापना र संरक्षणमा नेपाली सेना अग्रपंक्तिमा खटिँदै आएको छ। यसले तराईमा आउने आकस्मिक बाढ़ी रोक्न मद्दत गर्ने गरेको बाढ़ी विज्ञ श्री सुबोध ढकाल पीएचडीको भनाई छ।
5: थोरै बजेटमा र थोरै टेक्निकल म्यान पावरको आधारमा जे काम गरिन्छ त्यसले धेरै इम्प्याक्ट पार्छ भन्न पर्यो भने चाहिँ यो एक्टिभिटी जुन नेपाली सेनाले गरिरहेको छ त्यसलाई हामीले राम्रो कामको रूपमा हामीले लिनुपर्छ। किन भन्दाखेरि तटबन्धले खोलाको कटानलाई रोक्छ र कति ठाउँमा खेतीयोग्य जमिनमा माथिबाट गएको ठेग्रानहरू धेरै नै समस्या समाधान गर्न सकिने एउटा देखिन्छ भने, अर्को चुरेबाट तपाईँको तराईमा जमिन मुनिको पानीलाई सिंचित गर्नुपर्ने हो अथवा त्यहाँको जल भण्डारलाई हामीले बढाउनु पर्ने हो, त्यसलाई चुरेमा मात्रै नभइकन यसले तराईसम्म पनि यसले सपोर्ट गर्छ। र त्यो हिसाबले हेर्दाखेरि पनि आखिरमा के हुन्छ भने ओभरअलमा हेर्दाखेरि जमिनको स्थायित्व एउटा जुन अहिले जलवायु परिवर्तनको कारणले गर्दाखेरि पनि छोटो समयमा थोरै टाइममा धेरै पानी पर्ने र 81 दिन तपाईँको फ्ल्यास फ्लडहरू आउने समस्या जुन भएको छ त्यसलाई ताल तलैयाहरूमा पनि पानीहरू रोकिने र पानीहरू बारिने र सबै सर्फेस रन अफ भएर जाने भन्दा पनि तपाईँको जमिन मुनि पानी छिर्न सक्ने सम्भावना बढी भएको कारणले गर्दाखेरि त्यसले पनि तराईको बाढीलाई धेरै असम्म यसले सपोर्ट गर्छ।
0: चुरे संरक्षणलाई प्रभावकारी बनाउन वन तथा पर्यावरण सुरक्षा निर्देशनालय अन्तर्गत नम्बर 1 र नम्बर 2 वन तथा पर्यावरण सुरक्षा गणले पर्यावरण संरक्षण सम्बन्धी कार्य गर्दै आएको छ, जस अन्तर्गत चुरे क्षेत्रमा नर्सरी विकास, वृहत वृक्षारोपण, तारबार तथा तटबन्ध निर्माण, डडेलो नियन्त्रण, चोरी निकासी नियन्त्रण तथा नदी कटान, पहिरो रोकथामका कार्य भइरहेका छन्। साथै इन्जिनियर्स गणहरूको सहयोगमा जलाधार क्षेत्र, ताल तलैया संरक्षण, सम्वर्धन र पुननिर्माण गरी सरकारवाला निकायलाई हस्तान्तरण समेत गरिएको छ। नम्बर 1 वन तथा पर्यावरण गणका गणपति प्रमुख सिरानी श्री शिशिर खड्का,
6: स्थापना कालदेखि अब 72-73 81-82 हामीले यो सिन्धुली, उदयपुर, सिरा, सप्तरी, धनुषामा यो जम्मा 11,83 हेक्टर जमिनमा 11,07,271 विभिन्न यो प्रजातिका बिरुवाहरू चाहिँ लगाएर यो वनमा पर्न भइसकेपछि सम्बन्धित सरकार निकाय जस्तै वन उपभोक्ता समितिले चाहिँ हामीले हस्तान्तरण गरिसकेको अवस्था छ। त्यसै गरी यो 75 हेक्टरदेखि हालसम्म 25,000 तार वायरको इलाकामा लगाइसकेको अवस्था छ। 94 मिटर तटबन्ध निर्माण भइसकेका छौँ भने 80/81 सुरङ्गा स्थित तालतलय निर्माण कार्य सम्पन्न भइसकेर सम्बन्धित सरकारवाला निकायलाई हस्तान्तरण गरिसकेका छौँ।
1: श्रोता, चुरे संरक्षण अभियान अन्तर्गत स्वीकृत वार्षिक कार्यक्रम अनुसार तोकिएको बजेटको सीमाभित्र रही वातावरणीय रूपमा अनुकूल हुने प्रविधि अपनाउनु पर्दछ। यसरी विभिन्न नियम कानून र परिधिमा रहेर विगत 12 वर्षमा नेपाली सेनाले चुरे संरक्षित क्षेत्रमा 18 लाख भन्दा बढी बिरुवा रोपिसकेको छ। चुरे पहाड भौगर्भिक रूपमा निकै कमजोर र काँचो माटो ढुङ्गाले बनेकाले प्राकृतिक विपदको जोखिम नियन्त्रणका लागि 48,000 मिटर भन्दा बढी तारबार समेत लगाइसकिएको छ। यस्ता प्रयासले वातावरणीय सन्तुलनमा कस्तो प्रभाव पारेको छ त? वन तथा वातावरण विज्ञ श्री सुरेन्द्र देव भट्ट।
7: गौरवशाली इतिहास बोकेको संस्थाले लामो समयदेखि वातावरणीय संरक्षणको क्षेत्रमा राष्ट्रिय निकुञ्ज लगायत चुरे क्षेत्रको पनि काम गर्दै आइरहेको कुरा हो। यो एउटा पोजिटिभ नै हो। चुरे भनेको एउटा विशेष संरक्षण गर्नुपर्ने क्षेत्र, एकदमै फ्रेजाइल इकोलोजी हुन्छ चुरेको, त्यसको चाहिँ संरक्षण गर्नु एकदमै पोजिटिभ हो र त्यसले ओभरअल वातावरणलाई पनि सकारात्मक प्रभाव नै पर्ने देखिन्छ। र अहिलेको अवस्थामा चाहिँ हामीले चुरेलाई जति संरक्षण गर्न सक्यो अब त्यसबाट उत्पन्न हुने विपदका कुराहरू घटाउन सकिन्छ। अब त्यसमा चाहिँ नेपाली सेनाको अहिले जुन भूमिका छ त्यो एकदमै राम्रो छ। ग्लोबल अब वार्मिङको कुराहरू, क्लाइमेट चेन्जको कुराहरूमा एउटा पोजिटिभ रोल नै हुने भयो। अब फेरि हाम्रो चुरे भनेको एकदमै संवेदनशील क्षेत्र हो नि त हाम्रो। अब त्यहाँ भोलि चाहिँ वाटर टेबलका कुराहरू त्योमा चाहिँ हामीले कन्ट्रोल गर्यो भने हाम्रो जुन तल्लो तटीय क्षेत्रमा रहेको तराई मधेस जुन क्षेत्र छ त्यसलाई पनि एउटा पोजिटिभ संरक्षणमा हुने भयो। त्यहाँको पनि पर्ने जुन इम्प्याक्टहरू छ त्यसलाई पनि संरक्षण गर्यो भने घटाउन सकिने भयो।
0: वन संरक्षणसँगै चुरेको पानीलाई तराई मधेसको जमिन मुनि पुनः भरण गराउन जलाशयहरूको संरक्षण पनि अपरिहार्य छ। यसै विषयलाई मध्यनजर गर्दै नेपाली सेनाले सिराहा, सप्तरी, नवलपरासी, कैलालीका साथै चितवन जिल्लामा मात्रै 4 किङ फिसर ताल गरी 22 महत्वपूर्ण ताल तलैयाहरूको सम्वर्धन, जीर्णोद्वार र सौन्दर्यकरण गरिरहेको छ। यस्ता ताल तलैया संरक्षण गर्दा जैविक विविधता, सांस्कृतिक महत्व र पर्यटकीय भावना बोकेको एवं पानीको स्रोत संचितमा सकारात्मक प्रभाव पार्ने गरी संरक्षण र व्यवस्थापन गरिन्छ। यसले आन्तरिक पर्यटनमा वृद्धि हुनुका साथै जलचर र समग्र पर्यावरणको जीवन चक्रमा समेत सुधार भएको छ। ताल संरक्षणमा नेपाली सेनाको प्रयास र प्राप्त उपलब्धिबारे चितवन जिल्ला भरतपुर महानगरपालिका 6 वडाध्यक्ष श्री कृष्णलाल श्रेष्ठ भन्नुहुन्छ।
8: पहिला तालभित्र विभिन्न यो धारहरूले छोपिएको वरिपरि झाडीहरू त्यो होइन बाटोघाटो थिएन। पछि उहाँहरू आइसकेपछि उहाँहरूले 6 महिना भन्दा बेसी नै लगाएर हाम्रो किङफिसर ताल सरसफाई, अनि त्यसको वरिपरि जिन बनाउने, अनि वरिपरि बाटोको ट्र्याकहरू खोल्ने काम छाउँदो नेपाली सेनाले गर्नुभएको थियो। त्यो भित्र तालभित्र भएको फोहोरहरूलाई व्यवस्थापन गर्ने, सरसफाई, अनि वरिपरि त्यहाँका झाडीहरूलाई पन्साएर त्यहाँ टिलहरू बनाउने, भत्किएको ठाउँहरूलाई तोड्ने र वरिपरि पाटो नभएको ठाउँमा ट्र्याक खुलेर उहाँहरूले त्यसमा ग्राभल ढालेर राम्रो व्यवस्थापन गर्नुभएको छ। अहिले राम्रो सौन्दर्यीकरण बढेको छ, पहिलाको तुलनामा धेरै राम्रो छ।
1: यसरी समग्रमा चुरे क्षेत्रको संरक्षण, व्यवस्थापन, प्राकृतिक स्रोतको सदुपयोग, जलवायु परिवर्तन तथा प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षति न्यूनीकरणमा नेपाली सेनाको भूमिका प्रशंसनीय बनेको छ। यस्तो प्रयासले चुरेको ठूलो हिस्सा वनले ढाकेको हुँदा त्यहाँ पाइने करिब 2/3 वनस्पति तथा दुर्लभ वन्यजन्तु एवं संकटापन्न प्रजातिहरूको मुख्य वासस्थान संरक्षणमा समेत ठूलो टेवा दिएको छ। संरक्षणलाई प्रभावकारी बनाउन आवश्यक पर्ने बोट बिरुवा उत्पादन तथा रेखदेखका लागि समेत नेपाली सेनाले नै सहयोग गरिरहेको छ। जहाँ विभिन्न निकायहरूसँगको समन्वयमा बिउ संकलन तथा भण्डारण, कलमी, नर्सरी व्यवस्थापन सम्बन्धी ज्ञान प्रदान गर्ने गरिएको छ। नम्बर दुई वन तथा पर्यावरण गणका गणपति प्रमुख सेनानी श्री नारायण बहादुर बस्नेत।
9: नर्सरी विकास तथा व्यवस्थापन तालिम भनेर हामीले वार्षिक रूपमा दुईवटा तालिमहरू सञ्चालन गर्छौँ। करिब 100 जनाको हाराहारीमा चाहिँ हामीले यस गण लगायत अन्य विभिन्न कृतनाहरूबाट पनि कृतना अन्तर्गतका युनिटहरूबाट पनि जनशक्ति मगाएर हामीले तालिम वार्षिक रूपमा तालिम सञ्चालन गर्ने गरेका छौँ। यस तालिमको मुख्य उद्देश्य चाहिँ बिउ बिरुवा उत्पादन, वृक्षारोपण र त्यसको सम्वर्धनका चिजहरू यसमा पर्ने हुँदाखेरि हाम्रो लागि यो प्राइमेरी रोल पर्यो र अन्य युनिटहरूको हकमा हामीले जुन कृतना अन्तर्गतबाट चाहिँ लिएर आएर तालिम गर्ने सन्दर्भमा भन्नुपर्दाखेरि अहिले जुन गो ग्रिन क्याम्पेनलाई सपोर्ट गर्ने अब ती सम्बन्धित जिल्लाहरूमा पनि वृक्षारोपणको सन्दर्भमा अन्य सरकार निकायहरूसँग चाहिँ सहकार्य गर्नको लागि एउटा ज्ञान हासिल गरेको जनशक्ति उत्पादन गरेको खण्डमा हाम्रो नेपाली सेनाको प्रभावकारिता चाहिँ थप अभिवृद्धि हुने हिसाबले पनि यो तालिमलाई चाहिँ जोड दिएको छ र प्रभावकारी पनि सिद्ध भएको छ।
0: चुरेको भूपरिधि प्राकृतिक र पारिस्थितिकीय प्रणालीको विशेषता अन्य भन्दा फरक छ। भूबनौट, माटोको प्रकृति, जैविक विविधतामा ह्रास र छोटो समयमा धेरै वर्षा आदि जस्ता कारणले यो अति संवेदनशील क्षेत्र पनि हो। त्यसमा पनि अव्यवस्थित बसोबासले प्राकृतिक स्रोतको दोहन बढ्दा चुरे लगायत समग्र तराई क्षेत्रमा प्रतिकूल असर परिरहेको छ। दीर्घकालीन महत्व बोकेको चुरे संरक्षण जस्तो कार्यमा नेपाली सेनाको सहभागिताले तत्कालै सकारात्मक परिणामहरू दिन थालेको छ। यसैको उदाहरण नेपाली सेनाले वृक्षारोपण र तटबन्ध निर्माण गरेपछि वर्षायामको त्रास हट्नुका साथै सुकेका पानीका मुहानहरू समेत रसाउन थालेको बताउनुहुन्छ रूपन्देही जिल्ला सैना मैना नगरपालिकाका नगर प्रमुख श्री फडेन्द्र प्रसाद शर्मा।
10: देखि लिएर हरेक क्रियाकलापमा वृक्षारोपणमा यहाँको नगरपालिकासँग सहकार्य गरेर एकसाथ अगाडि बढिरहेको अवस्था छ। अरू अरू क्रियाकलापमा पनि नेपाली सेनासँग हामीले सहकार्य गरेका छौँ। यो नेपाली सेनाको चुरे संरक्षणमा धेरै राम्रो प्रतिक्रियाहरू पनि आइराखेको छ। यहाँको जङ्गल संरक्षण, पानीको मुहान संरक्षणदेखि लिएर चुरेको पहिरो, नदी नियन्त्रणदेखि लिएर हरेक क्रियाकलापमा राम्रो भइरहेको अवस्था छ र आगामी दिनमा पनि नेपाली सेनासँग सहकार्य गरेर नगरपालिका अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्छ।
1: चुरे संरक्षणमा संलग्न भई नेपाली सेनाले स्थानीयको जीवन स्तरमा सुधार ल्याउन वन, वन्यजन्तु, वातावरण र जैविक विविधता संरक्षण गर्न सक्दो योगदान दिइरहेको छ। परिणाम स्वरूप वर्षायाममा उर्लने खहरेको भेल तथा बाढ़ी पहिरोको प्रत्यक्ष शास्ति भोगेका चुरे फेरीका स्थानीय नागरिकहरूका लागि नेपाली सेनाको उपस्थिति सुखद बनेको छ। यद्यपि चुरे संरक्षण अभियान सहज भने छैन। भिरालो भूभाग, प्रतिकूल मौसम, डढेलो, जंगली जनावरको जोखिम तथा वन अतिक्रमण, चोरी निकासी र अवैध गतिविधि जस्ता चुनौतीका बीच पनि नेपाली सेना निरन्तर चुरेको संरक्षणमा खटिरहेको छ।
11: हामी फिल्डमा खटिँदाखेरि अब जमिन पनि एकदम हामी बस्ने देशभन्दा धेरै टाढा टाढा 6-7 किलोमिटरको दूरीमा पैदल हिँडेर हामीले पेट्रोल गरिरहनु पर्ने हुन्छ। बर्खाको समयमा अब कटानहरू भइरहन्छ, अब जस्तै अब हाम्रो वृक्षारोपण गरेको इलाकाहरू पनि केही बगर नजिक पनि भएको हुनाले, खोलाको साइडमा भएको हुनाले पनि कटान भइरहेको हुन्छ। अब त्यसमा केही तटबन्धहरू त बाँधिएको छ, तर पनि अब हामीले त्यसमा तटबन्ध हुँदाहुँदै पनि अब सबै ठाउँमा पर्याप्त तटबन्ध नभएको हुनाले त्यो वृक्षारोपण गरेको इलाकाहरू र केही जमिनहरू कटान हुने भइरहेछ। र अब यो हिउँदको समयमा आगो लागि अत्याधिक हुन्छ र आगो लागि अत्याधिक हुँदा पनि आफूसँग भएको साधन स्रोतले हामीले दैनिक आगो लागि अब जस्तै कहिले त हामी राति पनि परिचालन हुनुपर्ने अवस्था भइरहेको हुन्छ, त्यसमा जङ्गली जनावरहरू पनि भएको हुनाले पनि हामीले अझै जोखिम भइरहेको हुन्छ, त्यो भएर पनि अझै हामीलाई एकदम चुनौती भइरहेको हुन्छ।
12: त्यही नम्बर वन तथा पर्यावरण सुरक्षागर प्युर सुमित्रा उचै ठकुजी। चुरेको माटो अब कुक्लो नै हुन्छ, कुक्लो भएको कारणले गर्दा भुछेहरू अब पहिरो जाने चाहिँ विशेष गरी हुन्छ। अब हाम्रो चाहिँ यो चुरे संरक्षण सम्बन्धी चाहिँ प्रक्षारोपण गर्ने क्रममा चाहिँ सबभन्दा पहिला त उपयुक्त जमिन नभएको कारणले गर्दाखेरिमा हामीलाई एकदम कठिनाइ हुन्छ र अब खोलाको छेउछाउमा चाहिँ रोप्नुपर्ने बगरमा वृक्षारोपण चाहिँ गर्नुपर्ने हुन्छ र वृक्षारोपण गर्दाखेरिमा चाहिँ सिँचाइको सुविधा हुँदैन र अब तटबन्ध लगाउन गाह्रो हुन्छ। अब बारहरू पनि सबै बारहरू लगाउँदाखेरिमा चाहिँ सबै पेटभित्रमा चाहिँ वृक्षारोपण गरेको ठाउँमा सबै पेटभित्र चाहिँ लाउ नलागेको कारणले गर्दाखेरि पशुभावहरू पस्ने अब पशुभावहरू पसेर चाहिँ बिरुवा बिरुवाहरू खाइदिने उभिएको बिरुवाहरू खाइदिने अनि त्यसपछि स्थानीय जनताहरूले चाहिँ अब त्यो ठाउँमा चाहिँ उनीहरूको सिँचाइको लागि चाहिँ वस्तुभाउ चढाउनको लागि अब घाँस औरा गर्नको लागि चाहिँ त्यहाँ चाहिँ वृक्षारोपण गरेको ठाउँमा चाहिँ गएर फेरि आगो लगाइदिने कहिले अनि कहिले चाहिँ घाँस औराहरू काटिदिने यस्ता कार्यहरू चाहिँ अब गर्छन्। त्यसको कारणले त्यस्तोमा चाहिँ अब हामीलाई कठिनाई चाहिँ भइरहेको।
0: नेपाली सेनाले राज्यको नीति र चुरे संरक्षणको राष्ट्रिय गुरू योजना अनुरूप कार्य गर्दै आएको हो। चुरे विकास समितिको प्राविधिक समन्वय र नेपाली सेनाको यो प्रयासले कार्यक्रमको गति, पारदर्शिता र प्रभावकारितामा कस्तो गुणात्मक परिवर्तन ल्याएको छ त? पुनः राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका सदस्य सचिव श्री गणेश पौडेल।
13: सामान्य ठाउँमा जहाँ थोरै इन्सुर भए पनि पुग्ने ठाउँमा अरूले गर्दा पनि हुन्छ वृक्षारोपण, अलिक जहाँ चाहिँ अलिक हेभी इन्सुर चाहिन्छ, जहाँ चाहिँ संरक्षणको एकदमै चुनौती छ, त्यस्ता ठाउँमा नेपाली सेनाले गरेको वृक्षारोपण साँच्चीकै सक्सेसफुल छ, साँच्चीकै उदाहरणीय छ, यसले अरूलाई पनि संरक्षण कार्यमा लाग्न प्रेरणा दिएको छ। नेपालको अवस्थामा हेर्दा चुरे संरक्षण चाहिँ वास्तवमा एउटा राष्ट्रिय समृद्धि अथवा राष्ट्रिय सुरक्षासँगै जोडिएको विषय छ। तथ्याङ्कहरूले के भन्छ भने चुरे र चुरे भन्दा तल तराई भाबर तराईमा बस्ने नेपालको जनसङ्ख्या करिब करिब 1,70,00,000 60% भन्दा बढी जनसङ्ख्या चुरे क्षेत्रको वातावरणीय सेवामा आश्रित रहेका छन्। यदि चुरे क्षेत्र थप फेरीकरण हुँदै गयो भने तराई मधेस क्षेत्र जुन नेपालको फूड बास्केट पनि हो त्यो क्षेत्र चाहिँ मरुभूमिकरणतर्फ जान्छ र समग्र नेपालको समृद्धिमा यसले असर गर्छ। त्यसकारण चुरे क्षेत्र चाहिँ समग्र तराई मधेस क्षेत्रको एउटा दिगोपनाको लागि या सुरक्षाको लागि एकदम महत्वपूर्ण छ र अहिले हामीले गरिरहेका कार्य तराई मधेसमा देखिएको पानीको लगायत समस्या होस् अथवा मरुभूमिकरणको समस्या होस् त्यसलाई न्यूनीकरण गर्न त्यहाँ पुगिरहेको छ।
1: चुरे जोगाउनु भनेको वनसँगै जलस्रोत, उर्वर भूमि, जैविक विविधता र भावी पुस्ताको सुरक्षित भविष्य जोगाउनु पनि हो। यही विश्वासका साथ नेपाली सेनाले चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई भन्ने राष्ट्रिय अभियानलाई व्यवहारमा उतार्दै संरक्षण, वृक्षारोपण र जनसहभागितामूलक कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। यस क्रममा विगतका सफलता र सिकाइलाई आत्मसात गर्दै आगामी दिनमा चुरे संरक्षणलाई अझ प्रविधि मैत्री, वैज्ञानिक र दिगो बनाउन रणनीतिक तयारी समेत थालिएको छ। यस अभियानलाई अझ प्रभावकारी बनाउन नेपाली सेनाको आगामी योजना के छन् त? पुनः वन तथा पर्यावरण निर्देशक सहायक रथी श्री उज्जवल थापा।
2: नेपाली सेनाले चाहिँ मुख्यतया चाहिँ वृक्षारोपण कार्य नै गर्दै आइरहेको कुरा हो र जस अन्तर्गत हामी चाहिँ नर्सरी विकास पनि गर्छौँ, त्यसको व्यवस्थापन, तालिम प्राप्त दक्ष जनशक्तिद्वारा बिरुवाहरू उत्पादन गर्ने र चुरे क्षेत्रमा चाहिँ खाली जमिनहरूमा चाहिँ तारबार सहितको वृक्षारोपण गर्ने, पुनर्वृक्षारोपण गर्ने, सिँचाइ तथा संरक्षणको कार्य पनि गर्दै आइरहेको छौँ र त्यसपछि चाहिँ निश्चित अवधि पश्चात चाहिँ स्थानीय जनसमुदायलाई त्यो वनहरू चाहिँ हस्तान्तरण गर्दै आइरहेको छ। यो उपलब्धि कुरा गर्नुपर्दाखेरि चाहिँ पहिला कस्तो उजाड थियो, अहिले कस्तो हराभरा भएको छ, त्यो ठाउँमा चाहिँ अहिले जल पुनर्भरण भएर पानीको स्रोतहरू भेटिन थालेको छ। त्यसले गर्दाखेरि चाहिँ जीव जन्तु, पर्यावरण, सिँचाइहरूमा पनि र स्थानीय मानव सुरक्षाको लागि पनि त्यो खानेपानीको स्रोतहरू चाहिँ अहिले नयाँ स्रोतहरू चाहिँ पुनर्भरण भएर चाहिँ नयाँ जलको स्रोतहरू देखा परिरहेको छ। चुरे संरक्षणमा हाम्रो चाहिँ आगामी आर्थिक वर्षमा चाहिँ हामीले विशेष गरी चाहिँ वृक्षारोपण र बिरुवाहरू उत्पादन गर्ने अनि वृक्षारोपण गरेको ठाउँमा चाहिँ तारबारहरू गरेर त्यसलाई चाहिँ संरक्षण गर्ने, उचित स्याहार सम्भार गर्ने र सिँचाइहरू गर्ने त्यो चिजहरूलाई नै हामीले मुख्य प्राथमिकता दिएको छ।
0: श्रोता, बढ्दो तापक्रम र जैविक विविधतामा आएको ह्रासले विश्वलाई प्रभावित गरेको छ। यस्ता चुनौतीको सामना गर्न वृक्षारोपण, वन संरक्षण र जलाधार व्यवस्थापन गर्नु नै दीर्घकालीन तथा प्रभावकारी उपाय हो। यसै पृष्ठभूमिमा चुरे संरक्षणमा संलग्न भई नेपाली सेनाले आफ्नो सेवाको क्षेत्रलाई अझ विस्तार गरेको हो।

श्रोता, यस प्रस्तुतिसँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। आजको कार्यक्रम तपाईलाई कस्तो लाग्यो? कार्यक्रमप्रति कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने armyradio2008@gmail.com इमेल पठाउन सक्नुहुनेछ। हस्त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक सुबेदार सुदीप ढकालसँगै म प्राविधिक सुबेदार प्रकृति बस्नेत पनि बिदा हुन्छु। नमस्ते।

0: बाली उब्जाउने हात किसान महिलालाई तपाई हामी सबैको साथ
1: नमस्कार। कार्यक्रम साझा आवाजमा तपाईलाई स्वागत छ। म सन्तोष गन्धर्व
0: अनि म दिलासा नेपाल। कार्यक्रम साझा आवाजको आज पाँचौं भाग। यस कार्यक्रमको मुख्य उद्देश्य समाजमा महिला किसानको सहभागिता र नेतृत्व सुदृढ गर्दै लैंगिक समानता प्रवर्तन गर्नु हो।
1: महिला पुनर्स्थापना केन्द्र वरेक संघको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकोराबद्वारा संचालित सीआईएनको प्रस्तुति कार्यक्रम साझा आवाजमा हामी महिला किसानहरूको पहिचान, अधिकार, सेवामा पहुँच विस्तार, कृषि जीविकोपार्जन र निर्णय प्रक्रियामा महिलाको सहभागिता बढ़ाउने, समुदायमा लैंगिक विभेद घटाउने, महिला श्रमको सम्मान र मान्यता बढ़ाउने विषयमा सामग्री प्रस्तुत गर्नेछौ।
0: यो कार्यक्रम हरेक 15-15 दिनमा देशभरिका विभिन्न सामुदायिक रेडियोबाट यसै समयमा र बेलुकी 8 बजे पुनः प्रसारण सुन्न सक्नुहुनेछ भने सीआईएनको फेसबुक पेज सीआईएन खबर, वेबसाइट cinkhabar.com, युट्यूब च्यानल सीआईएन र टिकटक सीआईएन साझा खबरमा पनि सुनिरहनु भएको छ।
1: अहिले पनि अधिकांश घरको काम महिलाले नै गर्नुपर्ने हुन्छ। भान्सा होस् वा करेसाबारीदेखि खेती किसानसम्म महिलाकै सहभागिता हुने गरेको छ, तर यति काम गर्दा पनि महिलाको जिम्मेवारी र श्रममाथि प्रश्न उठ्ने गरेको हुन्छ। मुख्य गरी घर परिवारमा महिलाले गर्ने अवैतनिक श्रमको मूल्यबारे जनचेतना अभिवृद्धि गर्नु तथा घरायसी जिम्मेवारीको समान बाँडफाँड मार्फत लैंगिक समानता प्रवर्धन गर्नु आजको आवश्यकता भइसकेको छ। आजको कार्यक्रममा हामी महिलाको श्रम, परिवार र समाजको योगदान, समान ज्याला र परिवारभित्रको साझेदारीका विषयको आवश्यकता, चुनौती र समाधानको विषयमा कुरा गर्नेछौ। महिलाको श्रम र समान अवसर, हानिकारक परम्परागत अभ्यास, त्यसले निम्त्याएको हिंसा, चुनौती र समाधानका उपायबारे पनि कुरा गर्नेछौ।
0: महिलाहरू बिहानै 4-5 बजेदेखि नै दैनिक काम शुरू गर्छन्। उनको दैनिकी उज्यालो नहुँदै शुरू हुन्छ। कृषिमा काम गर्ने, दैनिक ज्याला मजदूरी र सरकारी होस् या गैर सरकारी क्षेत्रमा काम गर्ने महिलाको दैनिकी बिहानबाटै शुरू हुन्छ। खाना पकाउने, बालबालिका हेरचाह, पशुपालन, खेतीपाती लगायत सबै जिम्मेवारीहरू उनकै हुन्छ।
1: घरधन्दासँगै आफूलाई कृषिमा अब्बल बनाइरहेका महिला किसानले व्यावसायिक खेतीलाई जोड़ दिइरहेका छन्। अहिले पनि देशका अधिकांश भूभागमा महिलाहरू व्यवसायिक खेतीमा व्यस्त हुने गरेका छन्। कसरी दुई पैसा घरमा भित्रिन्छ भनी कृषिमा आत्मनिर्भर बन्न दाङ घोराई दस्की गीता रावतले विगत लामो समयदेखि विभिन्न अर्ग्यानिक कृषि वस्तु आफैले उत्पादन गरेर बिक्री गर्दै आउनु भएको छ। 2 बिघा जग्गामा अर्ग्यानिक वस्तु उत्पादन गर्दै आउनुभएकी उहाँले हाल भने घोराई 5 मा 25 बिघा क्षेत्रफलमा खेती विस्तार गर्नुभएको छ। व्यवसायबाट वार्षिक रूपमा 30 लाख बढ़ीको कारोबार गर्दै आउनुभएकी उहाँको अनुभव सुनौ।
2: म चाहिँ बाल्यकालदेखि नै कृषिमा बढी चासो दिने, विद्यार्थी जीवनदेखि नै मेरो यो चासो थियो, किनभने आफूले गरेको चिज खानुपर्छ भन्ने। त्यो बेला फेरि मेरो बुवा एकदम कृषिमा अगुवा किसान भावनाले ठाउँ ठाउँमा भ्रमण जाने, अनि बुवाले भ्रमणका कुरा गर्ने, नयाँ नयाँ जातका बिउहरू एउटा कोसा बहिनी लिएर बिउ फैलाउने, एउटा मात्र धानको बाला पनि लिएर बिउ फैलाउने मेरो बुवाको बानी थियो। ठ्याक्कै मैले अहिले चाहिँ बुवाले गरेको कृषि पेसालाई अँगाल्दै सानो अहिले चाहिँ निर्वाहमुखी थियो भने मैले चाहिँ धेरै ठाउँमा भ्रमण गर्ने अवसर पाए, धेरै ठाउँका फिल्डहरू हेरे, धेरै तालिमहरू लिँदाखेरि चाहिँ हामी पनि ठुलो भोलुममा जानुपर्छ, अनि बिउ चाहिँ अब एक रुपियाँ मैले व्यवसाय सञ्चालन गरेको अहिले लगभग 18-20 वर्ष भयो। जति भए पनि एउटा धनियाँको बिउ, एउटा लौकाको बिउ, एउटाको काँक्राको बिउ पनि हामीले बाहिरबाट ल्याउनु पर्ने र परनिर्भर हुनुपर्ने, कस्तो हाम्रो देश हो यस्तो, अनि आफ्नो घरको छानामा फर्सी लौकाहरू फल्ट्या छन्, कोया छन्, छरिया छन्, गले छन्, यही बिउ पनि बाहिर लिन जानुपर्ने, ल्याउँदाखेरि बाटामा तनाव, पुलिसहरू त्यस्तै गर्ने, भन्सारमा त्यस्तै गर्ने होइन, त्यही माथि पनि कति महँगो, त्यो लिएर किसानलाई दिँदा झन महँगो पर्ने। त्यही भएर चाहिँ म यस्तो गरेर हुँदैन, अलि निर्वाहमुखी भन्दा पनि व्यवसायमुखी गर्नुपर्छ र अलि धेरै भोलुममा खेती गरेर बिउमा आत्मनिर्भर बनाउनु पर्छ आफ्नो देशलाई भनेर चाहिँ लागि परिरहेर म यहाँसम्म छु।
3: यहाँले जुन अर्ग्यानिक वस्तुहरू बिक्री गर्दै आउनु भएको छ विगत लामो समयदेखि, आफै उत्पादन गर्नुहुन्छ?
2: मैले चाहिँ पहिला सुरुमा 2 बिघाबाट सुरु गरे, त्यतिखेर मसँग सानो मिनी टिलर थियो, मैले जग्गा भाडामा लिएँ, त्यो बेला मैले हाइब्रिड धान गरेँ। तर धान बेच्दाखेरि तपाईँको 2200 रुपियाँ कुन्टल जान्छ भने बिउ बेच्दाखेरि 5-6 हजार रुपियाँ कुन्टल जाने भावनाले अब मैले जग्गालाई वृद्धि गर्दै मेसिनरी औजारहरू पनि अब मिनी टिलरबाट अब ठुलो ट्र्याक्टर रोटाभेटर गहुँ थ्रेसर धान थ्रेसर धान काट्ने मेसिन अनि इत्यादि मेसिनहरू पनि अहिले मैले जुटाएको छु। र 2 बिघाबाट सुरु गरेको जमिन अहिले चाहिँ मैले 25 बिघा पुर्याएको छु। र मैले उन्नत जातका बिउहरू रैथाने जातका बिउहरू रातो दाङको मार्ची अनदी तिल्की लोकल धानहरू हर्दी नाच छ सुक्खा 2 अब यिनी दलन बालीमा चना मसुरो तोरीहरूको बिउ अनि तेलनमा तोरीहरूको बिउहरू भटमासको बिउहरू मैले उत्पादन गर्दै आइरहेको छु।
3: अब यहाँले यति धेरै क्षेत्रफलमा 25 बिघामा अर्ग्यानिक वस्तुहरू उत्पादन गर्नुहुन्छ र आफै बिक्री पनि गर्दै आउनु भएको छ, समय कसरी व्यवस्थापन गर्नु भएको छ आफैले?
2: समय अनुसार जस्तै अब खेतीपातीको बेलामा खेतीपाती जान्छ, ठ्याक्कै खेतीपाती भ्याइन्छ, फेरि मेला महोत्सवको सिजन आउँछ, लगभग सिजनमा 20-35 जनासम्म हुनुहुन्छ, थाई 5 जना हुनुहुन्छ, उहाँले नै मेरो काम फोनको भरमा गरिदिइरहनुहुन्छ फर्मको काम। यसै गरेर मैले व्यवस्थापन मिलाएर यहाँसम्म आएको छु।
3: यहाँले विशेष गरी के बिक्री गर्दै आउनु भएको छ अहिले?
2: विशेष गरेर मैले मेरो एउटा पेसा एग्रोभेट भएको हुनाले मैले उन्नत जातका सबैका बिउहरू बेच्छु। म हाइब्रिड कुनै पनि बेच्दैन, किनभने हाइब्रिड नबेच्नुको पनि कारण छ, हाइब्रिड भनेको वंश नै नरहने चिज हो, त्यो बिउ राखेपछि अर्को पटक फल्ने तापनि उत्पादन भने जति हुँदैन। हाइब्रिड चिजहरू हामीले खायो भने हामी पनि बिना भोलि हाम्रा सन्तानहरू पनि सन्तान विहीन हुन्छन् जस्तो लागेर मैले चाहिँ उन्नत जातको बिउहरू सबै दलन तेलन खाद्यान्न बालीहरूको बिउ आफै उत्पादन गरेर अरू एग्रोभेटले पनि दिन्छु र म पनि त्यही नै बेच्छु। र त्यो माथि अब मेरो अचारहरूमा 18-20 आइटमको अचारहरू छ, किनभने आफ्नै अब खेतमा मुला गाजर गोपी धनियाँ सबै हुन्छ, लगभग किन्नुपर्ने भने जिरा ज्वानो सोप हो, त्यसलाई नै आफै परिशोधन गरेर म अचार बेचिरहेको छु। र गुन्द्रुक अब हाम्रो त यहाँ सिन्की भन्ने चलन छ, काठमाडौँतिर गुन्द्रुक भन्छ, गुन्द्रुक र सिन्की फरक हो। फेरि मुलाको साग पातको अनि रायोको पात तोरीको मैले गुन्द्रुक बनाएर बेच्छु भने अब मुलाको सिन्कीहरू अनि मसँग गहुँ जौ चना केरो भटमास भावनाले मिक्स साथ गराएर बेचिरहेको छु अनि मिक्स दाल बनाएर बेचेको छु। र मैले गेडागुरी पनि दिन्छु र पिसेर आटो पिठो दरिया गराएर पनि मैले अर्डर आएसम्म जुनसुकै ठाउँमा पनि पुर्याइरहेको छु। र अहिले मैले चाहिँ अलिकति बढी दिन खोज्या भने मान्छेहरू पनि दिन प्रतिदिन रोगी हुँदै गएको छन्, हस्पिटल गइसकेपछि मान्छेहरूलाई पैसाको चाहिँ भेलु नै हुँदैन, पानीको कुलो बगास्तै बग्ने भावनाले रोगी नहुँदै खानुस् भनेर मैले अहिले दाङको यो रातो सिमटारो भन्थ्यो अहिले चाहिँ अब सुधारेर हामी दाङको मार्सी धान भन्ने गर्छौँ, विशेष गरेर मैले त्यसलाई फोकस गरिरहेको छु, अब रनिङ पनि गर्दैछु, किनभने त्यो खाएपछि मान्छेहरूलाई रोग लाग्दैन। उदाहरण मै मेरो शरीर हेरेँ, अहिले यो चामल खान लागेको 6 महिना भयो, म 4 केजी मेरो वेट घटिया छ, भनिसकेपछि मान्छे मोटी नै रोगी हुनु हो र अरू हाइब्रिड भात खाएपछि 100% क्यान्सर हुन्छ भन्ने पनि प्रमाणित भएपछि मैले विशेष गरेर अब यही उन्नत हर्दी नाच छ सुक्खा 2 अनि यो मार्सी चामल यिनीहरूलाई अब घरबाट पनि जान्छ र बजार बढी फोकस यही नै बेचिरहेको छु अहिले मैले।
3: यहाँले 20 आइटम भन्दा बढीको अचार बनाएर बिक्री गर्नु भएको छ, शुरूआतमा यो बनाउन यहाँले तालिम लिनुभयो कि कसरी सिक्नुभयो?
2: मेरो एउटा पीडा पनि छ, एक पनि छ, जन्मेपछि केही गर्नुपर्छ मान्छेले कुरा कि मर्दापछि गरोस् कि पर्दापछि गरोस् होइन, अब गर्दा आफूले त दुःख त छ नै, किनभने रात दिन नभनेर खटेर नै यहाँसम्म आएको। तर मलाई यी के भयो भनेपछि अब जति पनि नेताहरू जितेर जानुहुन्छ ओही आफ्ना आफन्त होइन झोलेहरूलाई मात्रै अवसर दिने, हामी अब राजनीतिमा नलागेका नघुसेका मान्छेहरूको कुनै ठाउँबाट पनि अवसर नआउने, उत्पादन गर्यो बजार छैन, बजार भयो मूल्य छैन, मूल्य भयो इज्जत छैन, होइन हामी आफै उत्पादन गर्छौँ आफ्नो उत्पादनको मूल्य हामी गर्न पाउँदैनौ। मैले त्यत्तिकै बिना तालिम मैले काम सुरुवात गरे, तर चाहिँ बिना गुरु केही पनि सफल हुन सक्ने रहन्छ। मैले त्यो सालको अचारहरू सबै मैले भाँडाबाट खनाएर फाल्नु पर्ने अवस्था आयो, गुन्द्रुक सिन्की गराए त्यस्तै किराहरू परेर गयो, अनि पछि मलाई चाहिँ यति यहाँसम्म सपोर्ट गरेर ल्याउने USAID आइडी नेपाल ग्रामीण महिला उत्थान केन्द्रले गर्दाखेरि उहाँले मलाई अचार तालिम दिनुभयो, लमैमा धनगढीमा गएर म तालिम लिएँ, त्यो पछि बल्ल मैले सफल भएर यहाँसम्म आए।
3: अब यहाँले यति ठूलो क्षेत्रफलमा उत्पादन गरेर बिक्री गरेर धेरै जनालाई रोजगारी पनि दिनुभएको छ र आफू पनि विगत 15 वर्षदेखि उद्यममै आबद्ध हुनुभएको छ, अब अन्य दिदी बहिनीहरूलाई पनि यसमा जोड्नका लागि तालिम दिइरहँदाखेरि कस्तो लाग्छ यहाँलाई?
2: एकदम राम्रो लाग्छ, किन भनेपछि म मात्रै खाऊ म मात्रै लाऊ भन्ने मेरो चाहना होइन, अब मेरो उद्देश्य म यहाँसम्म आउनलाई यति संघर्ष भयो हेर्नु, फर्म दर्ताहरूका कुरा लिएर, करहरूका कुरा लिएर, लेबलिङ, प्याकेजिङ, होइन, अब एउटा जस्तै मैले बिउ उत्पादन गर्छु, बिउ माने बिउको लागि पनि प्रमाण पत्र चाहियो, होइन, बिउ उत्पादनको प्रमाण पत्र लिने, अब यो नि सबै गर्न गाह्रो भयो। मैले म जस्तै दिदी बहिनी बनाउनलाई एकदम मोटिभेसन, अनि चौतारीमा दिए रामपुरमा 5 दिन, होइन, उहाँ दिदी बहिनीले अहिले गइरहनु भएको छ, मैले भन्छु अब त्यतिकै बसेर 2 दिन हामी जन्म त लियौँ, 2 दिनको लागि त्यतिकै नाचेर उफ्रेर चिङ्गिएर मात्र हिँडेन, केही गरेर यो देशलाई केही छोडेर जानुपर्छ भन्ने सम्म मैले सल्लाह सुझाव दिँदै, तालिम दिँदै, उहाँहरूलाई खुसी बनाउँदै, सिप सिकाउँदै आउनु पाउँदा एकदम खुसी लाग्छ।
3: अन्य विभिन्न उद्यममा जोडिएका महिला दिदी बहिनीहरूले उत्पादन गर्यो, बजारीकरणको समस्या झेल्नुपर्छ, उत्पादन गरेका वस्तुहरू बिक्री हुँदैनन् भन्ने गुनासो गर्नुहुन्छ। अब यहाँले पनि मेला महोत्सव बाहेकका समयमा बजारीकरणमा कतिको सहज देख्नुहुन्छ?
2: अर्कालाई मात्रै एउटा दोष दिने बानी पनि छ हाम्रो, होइन, बजार छैन, बजार छैन त भन्छ, बजार खोज्ने आफैले हो। तर चाहिँ अब आफूले उत्पादन गरेको चिज नेपाल सरकारले रेटहरू मानेर सहज तरिकाले, जस्तो अहिले नयाँ सरकारले भनिरहनु भएको छ, वार्ड बजारहरू सञ्चालन गरिदिने, उत्पादनलाई अहिले चाहिँ मूल्य निर्धारण गरिदिने, यदि पैसा दिएन भने 25 दिनपछि ब्याज सहित तिर्ने भनेर भन्नु भएको छ, एकदम राम्रो नीति नियम लिएर आउनु भएको छ। किनभने हामी किसानहरूको लागि, जस्तै मैले पोहोर गहुँ दिए, अझैसम्म मेरो गहुँको पैसा आएको छैन, मकै उत्पादन गरेको छु, त्यो बिउ राखिरहेको छु, धान अझ मैले एउटा गेरा पनि बेचे होइन मसँग, हजुरको अहिले चाहिँ 2.5-3 टन धान छ, भन्नाले अब कति क्विन्टल पर्न जान्छ, अब बजार फ्याट फ्याट पाइए पछि त यो समस्या त आउने थिएन, आफूले पनि खोज्नु पर्यो, होइन, सँग महँगो कहाँ छ, अनि कसलाई दिँदा छिटो पैसा लगे पनि व्यापारीहरूले पैसा तुरन्तै दिन नसक्ने, उनीहरूको पनि सामान नकट्ने हुनाले पैसा दिन नसक्ने हुनाले सबैले त्यही समस्या हो। अब यसको लागि त हामी लाग्नु भन्दा पनि हाम्रो सरकार लाग्नु पर्यो, बाहिरबाट आउने चिजहरूलाई नेपालमा आयात हुन दिनु भएन, होइन, बरु हाम्रै नेपालमा जे छ यही भएको उत्पादनलाई यही खाने, यही खपत हुने अथवा निर्यात गर्ने सिर्जना, वातावरण सिर्जना गर्दै एकदम राम्रो हुने थियो। अब चाहिँ बजार त छैन, छैन किनभने बाहिरबाट सस्तो आउँछ, अब हाम्रो यहाँ लागत मूल्य बढी भएर अलिकति महँगो पर्छ, त्यही भएर पनि अब नबिग्नेको कारण यो पनि हो। अब नेपाल सरकारले नै यसमा ध्यान आकर्षण गर्नु पर्यो कि बाहिरबाट आउने आयातित चिजलाई अब बन्देज गरेर हाम्रो नेपालमा उत्पादन भएको चिजलाई यही नै बजार व्यवस्थापन गरिदिएपछि एकदम राम्रो हुने थियो, तर अहिले चाहिँ छैन बजार।
0: घरायसी कामसँगै कृषिबाट आत्मनिर्भरका लागि दाङका महिला किसानले गरेको यो संघर्ष अनि अनुभवले प्रष्ट हुन्छ कृषिमा महिलाको श्रम र लगाव कति छ। तर बिहान बेलुकी घरको काम गरी बचेको समयमा खेती किसानी गरिरहेका महिलाले अहिले पनि श्रममा समान रूप पाउन सकिरहेका छैनन्। घरको काम पनि काम हो र भन्ने परिवार र समाजको धारणाभित्र अहिले पनि महिलाहरू समानता खोजिरहेका छन्। उनीहरूको समान मेहनतलाई सम्मान, अधिकार र अवसरले साथ दिन सकेको छैन। बिहानदेखि साँझसम्म घरको सम्पूर्ण काम पनि उनीहरूकै भागमा पर्छ, तर समाजको सोच भने धेरै परिवर्तन भएको छैन। अहिले पनि कतिपय ठाउँमा घरको काम महिलाले नै गर्नुपर्छ भन्ने सोच छ, जस्तै खाना पकाउने, बालबालिका हेरचाह र खेती किसानी। पुरूषले घरको काम गर्नुहुन्न भन्ने सोच अझै पनि जीवित नै छ। यस्ता सोचलाई घरबाटै कसरी परिवर्तन गर्न सकिन्छ, महिलाहरूको आवाजमा सुनौ।
4: नमस्कार, मेरो नाम सुजाता कार्की, मेरो घर मेलम चाहिँ एक भोटेश्वर हो। हाल चाहिँ म अहिले चौतारामा साँगचोगरी 5 मा बस्छु। अब खाना बनाउने कुरामा चाहिँ प्राय जस्तो चाहिँ मैले र मेरो आमाले बनाउनुहुन्छ। अब मिलेरै बनाउँछौँ हामीले, अनि कहिले काहीँ चाहिँ अब हामीलाई सन्चो भएन, केही गरी हामीले भ्याएन भने चाहिँ मेरो श्रीमानले पनि बनाउनुहुन्छ खाना, यसरी नै मिलेरै गर्छौँ। अब रेगुलर नै सहभागिता त हुँदैन, केही गरी अब हामीले भ्याएनौँ भने अथवा हामी बिरामी पर्यौँ भने चाहिँ उहाँको फुल सपोर्ट चाहिँ हुन्छ। उहाँ पुरुषले सहभागिता भएर चाहिँ गर्दाखेरि चाहिँ एकदम राम्रो हुन्छ, किनभनेदेखि कहिलेकाहीँ अब सधैँ महिलाले मात्रै गर्नुपर्छ र महिलाले मात्रै खाना बनाउनुपर्छ, चुलो चौको भान्सादेखि लिएर बाहिर हिँड्ने मेला पर्व सबै महिलाले गर्नुपर्छ मात्र भन्ने छैन। यदि भ्याउनु भएको समयमा पुरुषले पनि घरमा उहाँ हुनुहुन्छ भनेदेखि चाहिँ अब घरमा भएको सबै सानोतिनो कामहरू चाहिँ गर्दाखेरि एकदम महिलालाई पनि सहज हुन्छ। घरैसी काममा खाना बनाउने मेला चौको त्यो हिँड्दाखेरि श्रमको मूल्य नै चाहिँ अब पाइँदैन, त्यो पाएको पनि अब छैन जस्तो लाग्छ मलाई। त्यो अब हामीले एक्सपेक्ट पनि गर्दैनौँ कि अब त्यो यसरी पाइन्छ भनेर आफ्नो घरको काम त आफ्नो खुसीले गरिने कुरा भयो नि त, त्यही भएर त्यो चाहिँ पाएको चाहिँ छैन।
5: नमस्कार, म बिन्दा पुरी, एक महिला गृहिणी र म चौतारा साँगचोगरी नगर महिला सञ्जालको सदस्य पनि हुँ। मेरो चाहिँ घरमा चाहिँ खाना बनाउने काम एक व्यक्ति भन्ने विशेष तोकिएको छैन, मैले भ्याउँदा मैले बनाउँछु, आमाले भ्याउँदा आमाले बनाउनुहुन्छ, श्रीमानले भ्याउँदा श्रीमानले बनाउनुहुन्छ। तर व्यक्ति विशेषले खाना बनाउनु पर्छ भन्ने हाम्रो घरमा त्यस्तो छेक पनि छैन। पुरुष सदस्यको भूमिका त अब महिलाले नै खाना बनाउनु पर्छ भन्ने त यो हाम्रो पितृसत्तात्मक समुदायमा एकदम छ नै होइन। तर पनि अब मेरो समुदाय विशेष हेर्दाखेरि चाहिँ अधिकांश घरहरूमा चाहिँ महिलाले भन्दा पुरुषले अलिकति कम सहयोग गरेको, महिला नै भान्से चाहिँ हुनुपर्ने, अलिकति महिलाले भान्सा नसम्हाल्दा चाहिँ घर परिवारमा चाहिँ अलिकति नरमाइलो फिल हुने भन्ने त्यस्तो सोच चाहिँ छ। तर त्यसलाई चाहिँ हामीले चिर्दै जानुपर्छ। हामी जस्तै महिलाहरूले चाहिँ त्यो कुरालाई चाहिँ तोड्यौँ भने चाहिँ हाम्रो समाजमा मेरो श्रीमानले अब घरको कुचो लाउनेदेखि बाहिरसम्म कुचो लाउँदै जानुहुन्छ, त्यो देखेर समुदायको मान्छेलाई अलिकति प्रभाव पर्छ। त्यसले गर्दा उहाँहरूले पनि सिक्नुहुन्छ। तर यो कुरामा चाहिँ मेरो चाहिँ बिल्कुल विरोध छ, पाएको अनुभव छैन नि सर। खासै भन्यो भने महिलाले गरेको कामलाई त्यसमा ज्यालाको रूपमा अर्को व्यक्ति राख्ने हो भने त्यो कामको कति पैसा आउँथ्यो त? तर त्यही काम गर्दाखेरि महिलाहरूले आफै भन्नुहुन्छ कि मलाई त्यही लाग्छ मेरो काम केही छैन भन्नुहुन्छ। तर बिहानदेखि बेलुकासम्म उहाँहरूको बिहान 5 बजेदेखि 10 बजेसम्म उहाँहरू 1 मिनट पनि फुर्सद चाहिँ हुनुहुन्न, तर पनि मेरो कामै छैन भन्नुहुन्छ। त्यो हामी आफैले गलत बोलिरहेका छौँ भन्ने लाग्छ है मलाई चाहिँ। महिला आफूले म चाहिँ यस्तो हो, म सचिन एउटा गृहिणी हो भनेर उहाँहरूले पनि भन्न चाहनुहुन्न। त्यसमा पनि अन्त पुरुष दाजुभाइहरूले पनि अलिकति के गर्नुहुन्छ श्रीमती भन्दाखेरि चाहिँ उहाँ चाहिँ घरमै हो भन्नुहुन्छ। घरभित्रको काम गर्न अर्को व्यक्ति दोस्रो व्यक्ति राख्यो भने त उहाँको श्रीमानले कमाएको स्यालेरी त लगभग 80% त्यो व्यक्तिलाई दिनुपर्छ होला नि त। त्यसले गर्दाखेरि अलिकति बुझाइमा कमजोर जस्तो लाग्छ मलाई चाहिँ।
1: उहाँहरूको अनुभवले पनि महिलालाई घरायसी कामको चाप र पारिवारिक मान्यता के छ भन्ने देखाउँछ। महिलाहरू घरायसी काम गर्छन् तर यसको जस उनीहरूले पाएका हुँदैनन्, जहिले समानताका लागि संघर्ष गरिरहनु परेको छ। महिलालाई घरायसी काम मात्रै नभई विभिन्न अवसरमा पनि समानता दिइदैन। दिनको शुरूआतदेखि अन्त्यसम्म निरन्तर काममा खटिने महिलाहरू अहिले पनि समाजसँग समान अधिकारका लागि संघर्ष गरिरहनु परेको छ। महिलाले गर्ने घरायसी काममा समानता होस् वा नेतृत्वमा आउन गरिने प्रयासमा अहिले पनि परिवारको साथ सहयोग अपरिहार्य छ।
0: यसका लागि कस्तो व्यवस्था हुनुपर्छ? नीतिगत र व्यवहारिक सुधारका लागि के गर्ने? प्रतिनिधि सभा सदस्य मनमाया बीकोसँग साथी लील प्रकाश चन्दले कुराकानी गर्नुभएको छ।
6: यो चाहिँ समान काम समान ज्याला चाहिँ महिलाहरूलाई चाहिँ पटक्कै दिइँदैन। त्यो त मेरो प्रत्यक्ष आँखाले पनि हेरेको छु होइन, अरू ठाउँमा यो कुरा मैले उठाउने पनि गरेको छु। अब महिलालाई त यति धेरै भार छ कि महिलाले आय आर्जन गरेर आउँदाखेरि पनि घरमा डबल तिर्बल काम गर्नुपर्छ एक त होइन, त्यसलाई राज्यले कुनै हिसाबले पनि महिलाको कामलाई गणना गरेको छैन अहिलेसम्म। र अनि जुन श्रम गर्ने महिलाहरू छन् अब सरकारी निकायमा त पद अनुसार पाइहाल्छन् होइन, तर विशेष गरेर श्रमिक जोहरू हुनुहुन्छ उहाँहरू चाहिँ ठगिनु भएको छ। श्रमिक त एक हिसाबले प्रोफेसनल लाइफमा आउने पनि श्रमिकै नै हुन् होइन, बाहिर लेबरहरू पनि श्रमिकै हुन्, तर एउटै मापदण्ड छैन। उहाँहरूले पाउने ज्यालादारी पनि बराबरी पाउनुहुन्न। पुरुषले त्यही काम गर्दा पुरुष भएकोले बढी पाउनुहुन्छ र महिलाहरूले चाहिँ त्यही काम गर्दाखेरि महिला भएकोले कम पाउनुहुन्छ।
7: अब त्यसको बारेमा यस्तै भाषण गर्दै हिँड्ने कि अथवा अब कानुनी रूपमा पनि लड्नको लागि तपाईँले केही
6: सदनमा हिजो छलफल पनि भएको थियो, त्यो छलफलमा चाहिँ मैले भाग लिएन। अन्य मान्यज्यूहरूले चाहिँ कुरा उठाउनु भएको छ होइन, समान कामको समान
7: दीर्घकालीन औषधि के हो त? किनभने
6: त्यो त राज्यले नै कानून बनाएर लागू गर्नु पर्यो र त्यस्ता श्रमलाई विभेद गर्ने ठग्नेहरूलाई चाहिँ कारवाहीको दायरामा ल्याउनु पर्यो र एउटै मापदण्ड बनाउनु पर्यो।
7: कानुन ल्याउनको लागि तपाईँले के गर्नु?
6: उति नै घण्टा काम गरेको हुन्छ नि त होइन, समयको लिमिटेसन हेर्ने भने नि एउटै हुन्छ, तर पनि उसलाई महिला भएका कारणले पारिश्रमिक यति समय कि तपाईँलाई महिलालाई त यो प्राकृतिक रूपमा पनि विभेद छ तपाईँलाई यो कुरा कति थाहा छ? मैले एउटा कविता काँक्रा र गट्टा भन्ने लेखेको छु कि, त्यो कवितामा मैले भनेको छु कस्तो लैङ्गिक हिसाबले हेरिन्छ कि, जस्तै तपाईँले बजारमा जानुभयो भने लोकल कुखुरा किन्न खोज्नुभयो भने पोथी अलिक सस्तो दिने रहेछ होइन, भालेको अलिक महँगो पर्दो रहेछ कि, अनि त्यो पशुमा किन विभेद गरेको के मान्छेले? मान्छेको दृष्टिकोण त्यहाँसम्म छ भनेपछि समाजमा तपाईँलाई समाजमा जति शिक्षित भए पनि हामी त शिक्षित हो नि त, पढ्न लेख्न जान्ने मान्छे शिक्षित हो, तर शिक्षित होइन साक्षर भन्छु कि, शिक्षित हुनलाई त
7: साक्षर मात्रै हो,
6: मेक्सिमम मान्छेहरू साक्षर मात्रै देख्छु क्या मेरो समाज।
7: अब त्यसपछि कानुन कस्तो बन्नुपर्छ त मानेजी? यो जुन समान कामको समान ज्याला जुन खालको छैन अहिले विभेदको अवस्था छ,
6: हो त्यो विभेदलाई चिर्नको लागि त कानुन चाहिँ अब दरबिल खालको बनाउनु पर्यो, र कार्यान्वयन पक्ष पनि शीतल हुनु भएन. नेपालमा कानुन चाहिँ थुप्रै राम्रा कानुनहरू बन्छन् बनेका पनि छन् जसको कार्यान्वयन फाटो चाहिँ एकदमै उच्च छ, किनभने त्यो वर्ग समुदायको पहुँचै पुग्दैन. पहुँच नपुगेपछि कानुन कार्यान्वयन हुँदैन. यहाँ बनेका कानुनहरूले त ठूला मान्छेहरूलाई त एकदमै लाभ पुगेको छ नि. कानुनमा हुने लाभ चाहिँ अरूले लिन्छन् होइन, तर त्यो सीमान्तकृत दलित पिछडी परेको वर्गले त्यो कानूनको लाभै लिन पाएनन् के. त्यो कानून घुमाएर उनीहरूमाथि थुपरिएको अवस्था छ.
7: अब त्यसो भए यो जुन खालको कानून निर्माणको पाटोमा तपाईँले काम गर्नु पर्दाखेरि यसमा संसदमा रहेका महिला सांसदहरूको बीचमा यस्तो खालको कुनै खालको छलफल केही भएको छ अनौपचारिक उपचार?
6: त्यो पहिले चाहिँ महिला ककस हुन्थ्यो अरे, अहिले चाहिँ महिला समन्वय समिति भन्ने पनि हटेको छ कि, हटेको छ
7: होइन.
6: महिला ककस पनि छैन. अब यो विषयमा हामी थुप्रै राष्ट्रपतिको सांसदहरूसँग पनि महिला सांसदहरूसँग हाम्रो अधिकारको निमित्त चाहिँ पहिले जति महिलाहरू हुनुहुन्थ्यो उहाँहरू जस्तो जस्तो धरातलबाट आए पनि हाम्रो अधिकारको निमित्त लड्नुभयो, खडा हुनुभयो. त्यसलाई स्थापित गर्दै नयाँ कानून नयाँ विधिको सृजना गर्नको लागि हामी एक हुनुपर्छ भनेर मैले चाहिँ भन्ने गरेको छु. हुन्छ चाहिँ भन्नुहुन्छ, तर हाम्रो त्यो खालको ककसहरू बनेको छैन अहिले. अब अहिले त संविधान पुनरावलोकनको बहस ठुलो चलिरहेको छ, यसमा महिलाका मुद्दा के हुने होइन, आगामी थप कुराहरू कानूनमा के परिवर्तन गर्नुपर्ने भन्ने बहसहरू चलाउनु पर्ने अवस्था छ. त्यस विषयमा कतिको सचेत हुनुहुन्छ सत्ता पक्षका मान्यज्यूहरू त्यो कुरा बुझ्ने बाँकी छ.
7: अनि जस्तो मैले अघि पनि भन्नुभयो कि एकजना महिला अफिसमा काम गर्छ भने पनि घरमा फर्किँदाखेरि त्यो कामैमा फर्किन्छ भने त्यो खालको अहिलेको जुन
6: चलिरहेको
7: छ, यो यो चाहिँ यो घरको कामलाई पनि एउटा मूल्याङ्कन गरेर त्यसको उचित मूल्य र त्यसको उचित पारिश्रमिकको व्यवस्था गर्नको लागि पनि कानुनै हो कि अथवा
6: भन्ने बसहरू चलाउनु पर्ने अवस्था छ. त्यस विषयमा कतिको सचेत हुनुहुन्छ सत्ता पक्षका मान्यज्यूहरू त्यो कुरा बुझ्ने बाँकी छ.
7: अनि जस्तो मैले अघि पनि

0: गर्न सकिन्छ, अभियान चलाउन सकिन्छ?
1: हामीले सङ्घर्ष त आफैबाट सुरु गर्ने हो।
0: कसरी गर्ने? आफैबाट
1: सङ्घर्ष आफूबाट सुरु गरेपछि नै कानुनमा लड्न पनि सजिलो हुन्छ, किनभने कानुनले एउटा कुरा दियो भने त्यो घरमा मैले यस्तो छ कानुन भनेर त लागू हुँदैन, मान्दैन नि घरको मान्छेहरूले होइन। हाम्रो चाहिँ सांस्कृतिक रूपान्तरणका कुराहरू छन् होइन, संस्कार संस्कृतिदेखि नै त्यो हुँदै हुँदै आयो। कतिपय कुरामा त नजानी नजानी म भित्र पनि छ नि, प्रत्येक मान्छे। जस्तै मैले चाहिँ घरमा चाहिँ मेरो घरमा हेर्दा चाहिँ मेरो छोरा छ होइन, सबैभन्दा ठुलो मेरो बाबु हो। बाबुलाई चाहिँ मैले सबै काम उसले ठुलो भएकोले पनि मैले गर्ने कामहरू उसले गर्यो, तर सबै घरमा हेर्दाखेरि देखिँदैन त्यो। त्यो छोराले काम
0: परिवारको सदस्यकोमा बुझाइ कमजोर भयो भने पनि
1: श्रीमानले कहीँ कहीँ सहयोग गरेको देखिन्छ, तर प्राय अब 80% श्रीमानहरूले सहयोग गरेको देखिँदैन घरमा।
0: अनि त्यो सहयोग गर्ने कि नगर्ने भन्ने कुरा चाहिँ उसले घरको मानु श्रीमान होला ससुरा होला उसले कति पढेको छ लेखेको छ भन्ने कुरा
1: फरक नपार्ने रहेछ यो कुरामा त। उसले कस्तो संस्कार सिकेको छ र कसरी उसले महिलालाई हेर्छ, उसको हुर्काई कसरी छ होइन, उसले कसरी हुर्कियो र त्यो हिसाबले नै हो कि। घरमा त अहिलेका बच्चाहरूले पनि छोराहरूले त्यस्तो काम गरेको देखिँदैन नि त। किन भन्दाखेरि त्यो काम भनेको चाहिँ महिलाले मात्रै, छोरी हुने बित्तिकै भाँडा अलि ठुली सानैदेखि उसले भाँडा माझ्न आमाले गरेको देखेपछि लुगा धुन अघि सरेको हुन्छ कि। छोरा त अब बरु बुवाले जे जे गरेको छ त्यो गर्न जान्छ नि त।
0: त्यसो भए छोरा मान्छेलाई कसरी बुझाउने त? त्यो कानुनी बनाएर
1: आपसी समझदारीमा पनि बुझाउन सकिने भयो। अनि अर्को कुरा चाहिँ अब जति पनि हामी कार्यक्रमहरू गर्छौँ नि, जस्तै लैङ्गिकताको सवालमा म पुरुषहरू एउटा पनि कुनै कार्यक्रम देखिनुहुन्न नि त,
0: लैङ्गिकता सम्बन्धी
1: कार्यक्रममा देखिनुहुन्न नि त। त्यो बहस चाहिँ पुरुषहरूलाई पनि राखेर चलाउनु पर्छ कि
0: सार्वजनिक
1: स्थानमा।
0: एकदमै सार्वजनिक स्थानमा भएन, तर घर परिवारमा एकजना कसैले बुझेको छ भने घरमै पनि त सम्झाइ बुझाइ अथवा त्यस्तो छलफल हुन सक्छ कि?
1: कहिलेकाहीँ मान्छेलाई बाहिरी कुरा सुनेर भन्दा पनि देखेर परिवर्तन हुन्छ नि धेरै चाहिँ होइन। मान्छेहरू हामी यो विश्व दुनियाँलाई हेरेर कति कुरा परिवर्तन गर्न सक्छौँ आफूलाई, तर परिवर्तनको दायरा फराकिलो बनाउनुपर्छ। र घरभित्र आफूले सम्झाउनु भन्दा पनि अरूबाट केही बहसहरू सुरु भयो भनेदेखि सजिलो हुन्छ भन्ने लाग्छ। त्यो महिलालाई पनि सजिलो हुन्छ क्या। तपाईँलाई अहिले घरेलु हिंसा एकदमै बढेको देखिन्छ नि त समाजमा होइन। कति हिंसाहरू त बाहिर आउँदैन, अब श्रीमानबाट मात्रै हुन्छ भन्ने हुँदैन हिंसा त। अब परिवार घर परिवारभित्र बस्ने घरेलु हिंसा भन्ने बित्तिकै घरभित्र बस्ने हरेक समूहबाट होइन हरेक व्यक्तिबाट हुन्छ नि त। अब ती कुराहरूलाई चाहिँ बाहिर ल्याउनको लागि नसकेको अवस्था हुन्छ, त्यो कुटपिट बाहिर मान्छेले थाहा पायो भने मात्रै बाहिर आउने हो घरेलु हिंसा त। अब त्यसैले त्यस्तो खालको समाज छ अझै पनि, त्यस्तो खालको संरचना छ अझै पनि, त्यसलाई भत्काउन त टाइम लाग्छ।
0: त्यसलाई कानून बाहेक सरकारले त्यस्तो कुनै सन्देश अथवा सामग्रीहरू प्रकाशन प्रसारण गरेर
1: यसमा पनि बहुआयामी ढङ्गले लाग्नुपर्छ। अब अहिले चाहिँ अफिस श्रीमती जाँदाखेरि सबै काम भ्याएर बिहान खाना साना पकाएर बनाएर होइन, श्रीमानको एउटा दायित्व त हुन्छ, श्रीमानले पनि काम गर्नुभएको हुन्छ। त्यही दायित्व श्रीमतीले बिहे गर्दाखेरि श्रीमतीले चाहिँ त्यो आफ्नो दायित्व पनि पूरा गर्ने, घरको पारिवारिक दायित्व पनि पूरा गर्नुपर्ने अवस्था हुन्छ। म चाहिँ पहिलेदेखि नै सामाजिक क्षेत्रमा काम गर्ने भएकोले अलिकति बच्चालाई पनि त्यस्तै खालको हिसाबले मैले गरेँ सहजीकरण। अब श्रीमानले भ्याउँदाखेरि कहिले काहीँ सघाउनुहुन्थ्यो, त्यस्तो भयो मलाई चाहिँ। अब तर धेरै महिलाहरूको चाहिँ एकदमै बिजोग देखिन्छ,
0: पारिश्रमिक दिने
1: पैसा दिने व्यवस्था हजुर, त्यो पारिश्रमिक दिने पैसा दिने व्यवस्था भयो भने पुरुषले पनि काम गर्नुहुन्छ होला जस्तो लाग्छ।
0: घरमा पनि त्यस्तो लागू गर्न सम्भव छ
1: होइन, त्यस्तो भइदियो भने चाहिँ यो अब विश्वमा त के प्र्याक्टिस छ त मलाई त्यति थाहा भएन। नेपालको सन्दर्भमा त्यस्तो खालको भयो भनेदेखि पुरुषले काम गर्नुहुन्छ होला जस्तो लाग्छ, गणना भयो भने होइन। त्यो श्रमको मूल्याङ्कन भएर केही सरकारले व्यवस्थापन गर्यो भने गर्नुहुन्छ होला, किनभने तपाईँलाई घरभित्र भाँडा माझ्ने लुगा धुने होइन घरको सरसफाई गर्ने काममा पुरुषहरू प्राय नेपालमा कसैले पनि गरेको देखिँदैन होइन, त्यो काम गर्नुहुन्न। तर अब 5-स्टार होटलमा अपर्च्युनिटी धेरै हुने ठाउँमा त उहाँहरूले त्यो काम पनि गर्नुहुन्छ नि त। त्यहाँ 5-स्टारमा चाहिँ खाना पकाउने मान्छे त महिला त देख्दिनँ म, पुरुष देख्छु। त्यहाँ चाहिँ धेरै स्यालेरी हुँदो रहेछ होइन, त्यस्तो खालको छ नि त, काम त एउटै हो नि त।
0: अनि यो जस्तो यो घरको कामको मूल्याङ्कन नहुने अथवा घरको काममा जुन खालको विभेद भइरहेको छ नि, यो बारेको बुझाइ सकारात्मक बनाउनको लागि सरकार बाहेक गैर सरकारी क्षेत्रको कुनै भूमिका हुन्छ कि हुन्न?

0: संस्थाहरूले अथवा अभियान कर्मीहरूले
1: महत्वपूर्ण भूमिका, गैर सरकारी क्षेत्रको त महत्वपूर्ण भूमिका छ, किनभने नेपाल जस्तो पछाडि परेको मुलुकमा होइन गैर सरकारी संस्थाहरूले खेलेको भूमिका एकदमै योगदान महत्वपूर्ण छ। कतिपय कुरामा रूपान्तरण, समाज रूपान्तरणको लागि पनि ठूलो भूमिका खेलेको छ गैर सरकारी संस्थाहरूले होइन, मान्छेहरूलाई चाहिँ आफ्ना आवाजहरू बुलन्द गर्ने सवालमा, कानुनी अधिकारका कुराहरूको सवालमा होइन, मान्छेको दिनचर्या र जीवनशैलीलाई परिवर्तन गर्ने कुरा, अहिले त भएन वातावरणीय कुराहरू, समाजको हरेक कुरासँग जोडिएको छ गैर सरकारी क्षेत्र। गैर सरकारी क्षेत्रको ठूलो योगदान र महत्व हुन्छ।
2: प्रतिनिधि सभा सदस्य मनमाया विकसँगको यो कुराकानीले पनि महिलाको समान कामको अवस्था के छ, नीतिगत व्यवस्था कस्तो हुनुपर्छ, सम्बन्धित निकायको दायित्व, परिवारको दायित्व र महिलाका चुनौती के छन् भन्ने देखाएको छ। जब महिलाले घरबाटै समानताको अवसर प्राप्त गर्छन् तब मात्रै समाज र राष्ट्रले महिलाको भूमिकामाथि अपनत्व लिनेछ। समान कामले महिलाको अधिकार मात्र स्थापित गर्दैन, उनीहरूको पहुँच, अवसर र भविष्य पनि निर्धारण गर्छ। त्यसैले महिलाको श्रमलाई सम्मान, निर्णयमा सहभागिता र अवसरमा समानता आवश्यक छ।
3: यो सँगै आज कार्यक्रम साझा आवाजको समय सकिने लागेको छ। आजको कार्यक्रम सुनेपछि तपाईँको मनमा उठेको प्रश्न, जिज्ञासा वा कुनै विचार भए हामीलाई पठाउन वा लेख्न सक्नुहुनेछ। यसका लागि हाम्रो इमेल ठेगाना sajakhabar@gmail.com आफ्ना विचारहरू पठाउन सक्नुहुनेछ। हाम्रो फेसबुक कम्युनिटी इन्फर्मेशन नेटवर्क CIN, युट्युब CIN च्यानल र टिकटक CIN खबरमा पनि मेन्सन गर्न सक्नुहुनेछ।
2: कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाईलाई धन्यवाद। हामी कार्यक्रम साझा आवाज लिएर अबको 15 दिनमा पुनः यसै समयमा फेरि उपस्थित हुनेछौ। तबसम्मका लागि प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद दिँदै रेडियो कार्यक्रम साझा आवाजबाट हामी सबैलाई बिदा दिनुहोस्।
3: नमस्कार।

0: हजुरको रेडियो 102.1 MHz।
1: बजेट कार्यान्वयन प्रभावकारी बनाउन रणनीति आवश्यक,
2: प्रणालीगत रूपमा सुधार गर्नुपर्ने, त्यो नभएको हुनाले अब नहुनु भन्दा के भने जस्तो अब अहिलेदेखि नै अलिकति पहल गर्ने।
1: फाजिल कर्मचारी आवश्यक ठाउँमा खटाइने, काठमाडौँ रिङ रोड छेउका जग्गाको मूल्य घट्यो, भित्री क्षेत्रमा भने बढ़्यो। चिनिया सहयोगमा नेपालमा कृषि खाद्य प्रणाली सुदृढीकरण परियोजना शुरू।
3: यस परियोजनाले नेपाल र चीन बीचको विकास साझेदारीलाई बहुपक्षीय मञ्च मार्फत अझ नयाँ उचाइमा पुर्याउने मैले विश्वास लिएको छु।
1: भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीसँग अन्तिम पटक निवेदन आह्वान, 35 दिनभित्र निवेदन दिन सरकारको आग्रह। जुलाईमा औसतको 54.5% मात्रै वर्षा, पर्सीदेखि विस्तारै पानी पर्न कम हुने।
4: रातिको लागि पनि देशको पहाड़ी र तराई भूभागका धेरै स्थानहरूमा चाहिँ मध्यम सम्मको वर्षाको सम्भावना देखिन्छ भने अब यो हिमाली भूभागको चाहिँ केही स्थानहरूमा।
1: र कंगोमा इबोला प्रकोप तीव्र बन्दै मृत्यु हुनेको संख्या 930 नाघ्यो।
0: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: संयुक्त परिवारको परम्परा कमजोर बन्दै जाँदा धेरै ज्येष्ठ नागरिक एक्लोपन, उपेक्षा र असुरक्षाको पीड़ा भोग्न बाध्य छन्। उनीहरूको सम्मान, स्वास्थ्य र सामाजिक सहभागिता सुनिश्चित गर्नु परिवार र समुदाय सँगसँगै राज्य सबै पक्षको साझा जिम्मेवारी हो। ज्येष्ठ नागरिकलाई बोझ होइन, अनुभव र ज्ञानको अमूल्य स्रोतका रूपमा सम्मान गर्ने संस्कृतिलाई व्यवहारमा स्थापित गर्न आवश्यक रहेको छ। समावेशी समाजको मापन ज्येष्ठ नागरिकप्रतिको हाम्रो व्यवहारबाट पनि हुन्छ। संतोषी रावलबाट।
5: प्रधानमन्त्री बालेन्द्र शाहले पूँजी बजार र धितोपत्र व्यवसायमा देखिएको समस्यालाई समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। आज सिंहदरबारमा पूँजी बजार धितोपत्र व्यवसाय क्षेत्रका सरोकारवाला निकाय र व्यक्तिहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पूँजी बजार र धितोपत्र व्यवसायलाई व्यवस्थित बनाउनका लागि काम भइरहेको बताउँदै यस क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्ने प्रतिबद्धता जनाउनु भएको छ। पूँजी बजार र धितोपत्र व्यवसायमा देखिएको समस्या समाधानका लागि नयाँ समिति बनाइरहनुभन्दा पनि सम्बन्धित निकायहरूले नै तुरन्त काम अगाडि बढ़ाउने प्रधानमन्त्रीले आश्वासन दिएको छलफलमा सहभागी शेयर ब्रोकर तथा पूँजी बजार विज्ञ एवं नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको पूँजी बजार समितिका सभापति प्रियराज रेग्मीले जानकारी दिनुभयो। नेपाल सरकारका सचिवहरूको बैठकले दरबन्दी कटौतीपछि फाजिलमा रहने कर्मचारीहरूलाई आवश्यकता अनुसार संघ प्रदेश र स्थानीय तहमा पठाउने निर्णय गरेको छ। आज मुख्य सचिव गोविन्द बहादुर कार्कीको नेतृत्वमा बसेको सचिवहरूको बैठकले विभिन्न 22 निर्णयहरू गरेको हो। बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भए यता पहिलो पटक सचिवहरूको बैठक बसेको हो। बैठकले नयाँ संगठन तथा व्यवस्थापन संरक्षण गरेपछि स्वीकृत भएका दरबन्दीमा कर्मचारीहरूको मिलान गर्ने र बढ़ी हुने फाजिलमा रहने कर्मचारीहरूलाई अभाव भएका ठाउँमा पठाउने निर्णय गरेको छ। सचिवहरूले मालपोत्र नापीका सेवाहरूलाई स्थानीय तहमा हस्तान्तरण गर्ने कामलाई तीव्रता दिने निर्णय पनि गरेका छन्। यसैबीच काठमाडौँ मुख्य चक्रपथ रिङ रोड छेउका जग्गाको मूल्य घटेको छ। यस्तै अधिकांश भित्री क्षेत्रको जग्गाको मूल्य भने बढ़ेको छ। भूमि प्रशासन कार्यालयले कलंकी क्षेत्रका जग्गाको आर्थिक वर्ष 2083-84 लागि नयाँ सरकारी मूल्याङ्कन सार्वजनिक गर्दै साउन 1 गतेदेखि लागू हुने गरी नयाँ रेट सार्वजनिक गरेको हो। नयाँ मूल्य सूची अनुसार बल्खु वनस्थली खण्ड चक्रपथसँग जोड़िएका जग्गाको सरकारी मूल्य प्रति आना 3.5 लाख रूपियाँले घटेको छ। तर कालीमाटी, सोल्टीमोड, कलंकी, सीतापाइला तथा चन्द्रगिरीका भित्री पक्की र कच्ची सड़कसँग जोड़िएका जग्गाको मूल्य भने प्रति आना 50,000 देखि 2 लाख रूपियाँसम्म बढ़ाइएको छ। यता किर्तिपुर र दक्षिणकाली नगरपालिकाका अधिकांश क्षेत्रमा जग्गा तथा बाटो नपुगेका जग्गाको सरकारी मूल्य भने अघिल्लो वर्षकै दर रेटमा कायम राखिएको छ। कार्यालयका अनुसार नयाँ मूल्याङ्कनले बजारको अवस्था र स्थानीय पूर्वाधार विकासलाई आधार मानेर दरेट परिमार्जन गरिएको हो। चालू मनसुनको जुलाई अवधिमा देशभर औसत भन्दा निकै पानी परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार जुलाई महिनामा हालसम्म औसत वर्षाको 54.5% मात्र वर्षा भएको छ। विभागका अनुसार औसतमा 558.8 मिलिमिटर वर्षा हुनुपर्नेमा हालसम्म 304.3 मिलिमिटर मात्र वर्षा भएको छ। यद्यपि पछिल्लो 24 घण्टामा देशभरका 114 वर्षा मापन केन्द्र मध्ये 372 केन्द्र करिब 89.9% वर्षा भएको छ। यस अवधिमा देशभर औसत 11.7 मिलिमिटर वर्षा मापन गरिएको छ। सबैभन्दा बढ़ी वर्षा कपिलवस्तुको पत्थरकोटामा भएको छ, जहाँ 24 घण्टामा 167 मिलिमिटर वर्षा रेकर्ड गरिएको विभागले जनाएको छ। यसैबीच आज र भोलि देशका विभिन्न ठाउँमा सामान्यदेखि ठूलो पानी पर्ने सम्भावना रहेको छ। विभागका मौसमविद सरोज पुडासैनीका अनुसार आज र भोलि पानी परे पनि पर्सि बुधबारदेखि वर्षा क्रमश कम हुँदै जाने सम्भावना छ। आज राति मधेश प्रदेश कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराईका धेरै स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको उहाँले सीआईएनलाई बताउनुभयो।
4: आज र भोलिको मौसमको कुरा गर्नुपर्दाखेरि आज रातिको लागि पनि देशको पहाड़ी र तराई भूभागका धेरै स्थानहरूमा चाहिँ मध्यम सम्मको वर्षाको सम्भावना देखिन्छ भने अब यो हिमाली भूभागको चाहिँ केही स्थानहरूमा मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ। भारी वर्षाको कुरा गर्नुपर्दा कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागको एक दुई स्थानमा चाहिँ भारी वर्षाको सम्भावना रहेको छ। भोलिको लागि पनि देशको पहाड़ी भूभागका धेरै स्थानहरूमा मध्यमसम्मको वर्षा, कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान र मधेस प्रदेशको चाहिँ थोरै स्थानमा चाहिँ भोलिको लागि मध्यमसम्मको वर्षाको सम्भावना छ भने भारी वर्षाको कुरा गर्नुपर्दा कोशी बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागको एक दुई स्थानमा चाहिँ भारी वर्षाको सम्भावना छ। वर्षाको गतिविधिहरू चाहिँ आगामी तीनै दिनको लागि चाहिँ यो देशको पहाड़ी भूभाग केन्द्रित भएर धेरै स्थानहरूमा तराई र हिमाली भूभागहरूका चाहिँ केही स्थानहरूमा वर्षा छ।
5: अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 समुदायको अधिकार स्थापित गराउनु आवश्यक रहेको विज्ञहरूको सुझाव छ। सामुदायिक रेडियो प्रसारक संघ नेपालले आज काठमाण्डुमा आयोजना गरेको अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 उपसरोकारवाला बीचको अन्तर्क्रियामा प्रतिनिधि सभा सदस्य विज्ञ र सरोकारवाला निकायका विज्ञहरूले समुदायको अधिकार युनेस्को सूचीकरण बौद्धिक सम्पत्ति लाभांश वितरण लगायत विषयलाई स्पष्ट रूपमा समावेश गर्नुपर्नेमा जोड़ दिएका हुन्। प्रतिनिधि सभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति सुम्निमा उदासले नेपालमा भएको कला संस्कृति र अभौतिक सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु सबैको दायित्व भएको भन्दै विधेयकमा त्यसलाई समावेश गर्न आफ्नो तर्फबाट भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
6: नेपालको संस्कृति विविधता नै हाम्रो राष्ट्रिय पहिचानको आधार हो। यहाँको भाषा, लोक कला, मौखिक परम्परा, चाड पर्व, संस्कार, परम्परागत ज्ञान तथा सीप, जीवनशैली र सामाजिक अभ्यास जस्तो अभौतिक सांस्कृतिक सम्पदाहरूले हाम्रो सभ्यता, इतिहास र सामुदायिक जीवनलाई पुस्तौंदेखि निरन्तर दिँदै आएको छ। सो हामी यस्तै विषयमा अझै गहन छलफल गर्नेछौ। युनेस्को कन्भेन्सनले देखाएको एउटा फ्रेमवर्कमा हाम्रो देशमा मिल्ने रूपमा इम्प्रुभमेन्ट गर्दै अगाडि बढ़ने प्रयास गर्ने नै छौं। हाम्रो ड्राफ्टमै पनि लिभिङ कल्चर हेरिटेज, रिभाइभल अफ एक्सटेन्ट ओर इन्डेन्जर्ड हेरिटेज जस्ता कन्सेप्टहरू छन् जुन हाम्रा मौलिक अवधारणाहरू हुन् कन्भेन्सन भन्दा बाहिरका। हामी यहाँहरूको सुझावलाई पनि मनन गर्ने नै छौं।
5: कार्यक्रममा संस्कृति वेद सोम धिताले विधेयकको प्रस्तावनामा संविधान अनुसार संरक्षण सम्बन्धी प्रावधान राखिनु तथा नयाँ परिभाषा र नामको विकल्प प्रस्तुत गरिनु सकारात्मक पक्ष भएको बताउनुभयो। नेपालले 16 वर्षको अवधिमा पनि युनेस्को अभौतिक सांस्कृतिक सम्पदाको सूचीमा कुनै पनि नयाँ तत्व दर्ता गराउन नसकेको उल्लेख गर्दै यसमा राज्यले विशेष ध्यान दिनुपर्ने उहाँको सुझाव छ।
7: अहिलेसम्म युनेस्कोमा कुनै एउटा पनि विधामा एउटा पनि तत्त्वलाई दर्ता सूचीकरण गर्न सकेका छैनौँ। यसलाई चाहिँ सुधार्नुपर्छ होला। भर्खरै अब एउटा चाहिँ सूचीकरणको लागि अगाडि बढेको छ, आशा गरौं सकारात्मक रिजल्ट आउनेछ। अर्को चाहिँ समुदायसम्म सशक्तिकरण जनचेतना व्यापक अभियानमा चाहिँ हामी पछाडि छौं। अझैसम्म यो माथिकुना, काप्चा, गाउँपालिका, नगरपालिकामा पुग्न सकेको छैन। केन्द्र र केही क्षेत्र यो प्रदेश स्तरीय मात्रै हुन सकेको छ।
5: नेपालमा कृषि खाद्य प्रणालीको सुदृढीकरण परियोजना शुरू भएको छ। आज काठमाडौँमा एक कार्यक्रम बीज परियोजनाको शुभारम्भ गरिएको हो। नेपालको कृषि तथा खाद्य प्रणालीलाई थप प्रभावकारी र सुदृढ बनाउने उद्देश्यका साथ चिनिया सरकारको आर्थिक सहयोगमा परियोजना शुरू गरिएको हो। कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले नेपालमा जलवायु स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताउनुभयो। मन्त्री चौधरीले सरकारले जलवायु स्मार्ट प्रविधि मार्फत कृषि क्षेत्रलाई आधुनिकीकरण व्यवसायीकरण र रूपान्तरण गर्ने लक्ष्य लिएको बताउनुभयो।
3: यस परियोजनाले नेपाल र चीन बीचको विकास साझेदारीलाई बहुपक्षीय मञ्च मार्फत अझ नयाँ उचाइमा पुर्याउने मैले विश्वास लिएको छु। विशेष गरी ग्लोबल डेभलपमेन्ट एण्ड साउथ साउथ कोअपरेशन फण्ड मार्फत प्रदान गरेको यस सहयोग र खाद्य सुरक्षा र जलवायु अनुकूलन प्रति चीन सरकारको विश्वव्यापी प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको छ। यसै गरी नेपालको कृषि तथा ग्रामीण क्षेत्रका संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन एफएओले लामो समयदेखि नै पुर्याउँदै आएको प्राविधिक र रणनीतिक नेतृत्वको म उच्च प्रशंसा गर्न चाहन्छु। नेपालको विशेष गरेर चाहिँ कृषि खाद्य प्रणालीको समग्र रूपान्तरणको यात्रामा एफएओको सधैँ एक भरपर्दो र मार्ग निर्देशक साझेदारको रूपमा स्थापित रहेको छ।
5: यसैबीच नेपालका लागि चिनिया राजदूत चाङ माओ मिङले दुई देशबीचको कृषि सहकार्यलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यसअघि पनि चीन सरकारको सहयोगमा नेपालमा विभिन्न कृषि योजनाहरू सञ्चालन भइरहेको भन्दै ललितपुरको खोकनामा चिनिया तरकारी तालिम केन्द्र, झापामा पशुपालन तथा मत्स्यपालन सहयोग र चितवनमा उन्नत जातको हाइब्रिड धान खेती जस्ता कार्यक्रमहरू नेपालको कृषि उत्पादकत्व बढ़ाउन उल्लेख्य भूमिका खेलेको राजदूतले स्मरण गराउनुभयो। परियोजना अन्तर्राष्ट्रिय विकास सहयोगका लागि चिनिया निकाय अन्तर्गतको ग्लोबल डेभलपमेन्ट एण्ड साउथ साउथको अपरेशन फण्ड मार्फत यो परियोजना सञ्चालन हुन लागेको हो। परियोजना कार्यान्वयनका लागि संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन र नेपाल सरकारले समेत समन्वय र साझेदारी हुनेछ। सरकारले भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीसँग अन्तिम पटक निवेदन मागेको छ। भूमि समस्या समाधान समितिले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासको व्यवस्थापन गर्ने प्रयोजनका लागि निवेदन मागेको हो। स्थानीय तहका भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा पाउन समितिले तोकेको ढाँचा बमोजिम निवेदन फारम भरी यही साउन 4 गतेदेखि 35 दिनभित्र निवेदन दिनुपर्छ। स्थानीय तहबाट ओडाका तोकिएका स्थानहरूमा खटिएका गलत संकलन लगत संकलन मार्फत निवेदन पेश गर्न भनेर सूचना प्रकाशन गरिएको छ।

0: Santo Sirol. बजेट कार्यान्वयन प्रभावकारी बनाउन निर्देशनले मात्रै नहुने विज्ञको टिप्पणी.
1: जुन चाहिँ समस्याको जुन चुरो हो भन्छ नि रुट हो जरा हो त्यो जरालाई तपाईँले मै गएर समस्याको समाधान गर्नेतिर नजाँदाखेरि केही मात्रात्मक रूपमा सुधार हुने कुरा होइन. अब मैले त बजेट बारे कमेन्ट गर्दाखेरि पनि गरेको हो.
0: बजेट कार्यान्वयनलाई नतिजामुखी बनाउन सरकार सक्रिय हुनुपर्नेमा विज्ञको जोड़. कुराकानीसँगै अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकमा समुदायको अधिकार स्थापित गर्न माग लगायतका सामग्री बाँकी नै छन्. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा.
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353.
4: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि.
5: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन

0: खबर गंगोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको संख्या कम्तीमा 930 जना पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार शनिबारसम्म देशभर 2344 जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो 24 घण्टामा मात्रै 37 जनाको मृत्यु भएको छ, जुन एकै दिनमा भएको उच्च मृत्यु मध्ये एक रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। पूर्वी कंगोमा गत मे 15 घोषणा गरिएको यो इबोला प्रकोप हालसम्मकै तीव्र गतिमा फैलिएको प्रकोप अधिकारीहरूले बताएका छन्। सरकारले आर्थिक वर्ष 2083-84 को बजेट प्रभावकारी पारदर्शी र नतिजामुखी रूपमा कार्यान्वयन गर्न 37 बुँदे मार्गदर्शन जारी गरेको छ। अर्थ मन्त्रालयले सबै मन्त्रालय, सरकारी निकाय, प्रदेश, स्थानीय तहलाई वित्तीय अनुशासन, मितव्ययिता र कानूनको पूर्ण पालना गर्न निर्देशन दिएको हो। नयाँ मार्गदर्शन अनुसार अब नयाँ सवारी साधन खरिद र वैदेशिक भ्रमणका लागि अर्थ मन्त्रालयको पूर्व स्वीकृति अनिवार्य गरिएको छ। अनावश्यक खर्च नियन्त्रण गर्न इन्धन मसलन्द गोष्ठी तथा अन्य प्रशासनिक खर्चमा मितव्ययिता अपनाउन पनि निर्देशन दिइएको छ। साथै कार्यालय सञ्चालनका लागि सम्भव भएसम्म सरकारी भवनकै प्रयोग गर्न पनि भनिएको छ। अर्थ मन्त्रालयले बजेट खर्चलाई प्रभावकारी बनाउन आयोजनामा हुन सक्ने वित्तीय जोखिमको समयमै आकलन गरी त्यसको न्यूनीकरणका उपाय अपनाउनु पर्ने व्यवस्था गरेको छ। त्यस्तै सशर्त अनुदान र वैदेशिक सहायताबाट प्राप्त सञ्चालित कार्यक्रमहरू तोकिएको सम्झौता र निर्देशिका अनुसार मात्रै सञ्चालन गर्नुपर्ने समेत उल्लेख गरिएको छ। बजेटको दोहोरो खर्च, अनियमितता र व्यतिथि रोक्न सरकारले एलएमबीएआई या सूचना प्रणालीको अनिवार्य प्रयोग र नियमित अनुगमनमा विशेष जोड़ दिएको छ। सरकारको यो निर्देशनले बजेट कार्यान्वयन प्रभावकारी रहला। सीआईएनसँग कुरा गर्दै अर्थविद डाक्टर दिल्ली राज खनालले भन्नुभयो,
1: नहुनु भन्दा के भने जस्तो अब अहिलेदेखि नै अलिकति पहल गर्ने र त्यसभित्र पनि अझ मलाई के लाग्छ भने तपाईँको कार्ययोजना बनाउने हरेक परियोजना र कार्यक्रम स्तरसम्म अनि विभागमा अनि मन्त्रालयमा अनि त्यसपछि एक्सन प्लान बनाउने एकदम समयबद्ध हिसाबले तपाईँको बजेटका वा कार्यक्रमहरूलाई चाहिँ पास के अरे कार्यान्वयन गर्नेतिर सरकार अब ठिक ढङ्गले अहिलेदेखि नै लागू गर्यो जानेतिर जस्तो अहिले केही पनि भयो भन्ने कुरा यसलाई सकारात्मक रूपमा लिनुपर्छ। तर तपाईँले जुन चाहिँ समस्याको जुन चुरो हो भन्छ नि रुट हो जरा हो, त्यो जरालाई तपाईँले मै गएर समस्याको समाधान गर्नेतिर नजाँदाखेरि केही मात्रात्मक रूपमा सुधार हुने कुरा होला, तर आम रूपमा अपेक्षा गरे अनुरूप परिणाम हुने र सिङ्गो बजेट खर्च प्रणालीमा चाहिँ सुधार हुने कुरा
2: योभन्दा अगाडि पनि सरकारले बजेट कार्यान्वयनका लागि विभिन्न त्यस्ता विषयहरू सार्वजनिक गर्ने गर्थे, तर त्यो कानूनको पाटो फितलो नै थियो। अब अन्तिम अवस्थामा आएर चाहिँ यो अथारे विकास गर्ने होइन, अनि अन्तिम अवस्थामा आएर
1: शब्द त्यो सकारात्मक भयो खर्च गर्ने भन्नुहोस्। पहिलो कुरा त यो के हो भने महालेखाको हेर्यो भने तपाईँको 15-20 वर्षदेखि उहाँले समस्याहरू कोट्याउनुहुन्छ, यसरी गराउँछ भन्ने सुझाव दिनुहुन्छ, त्यसको कार्यान्वयन भएन। यसभित्र चाहिने संसदीय समितिहरू पनि जोडिन्छ, खास गरी चाहिँ लेखा समिति अलि स्ट्रङ भएर महालेखा परिषदले चाहिने उठाएका कुराहरूलाई चाहिँ कार्यान्वयन गर्नेतिर चाहिँ ठोस रूपमा पहल भएको भए पनि धेरै कुरा चाहिँ समस्या समाधान हुन्थ्यो। र अर्को त्यसको पक्ष के हो भन्नुहुन्छ भने यहाँ त कस्तो भयो भने त्यसरी मैले बेला बेलामा यो बजेट सिस्टमै भएन भन्ने कारण के हो भने तपाईँले बजेट बनाउनुहुन्छ, 3 महिना संसदमा छलफल गर्नुहुन्छ, कमा फुल स्टप तपाईँले चेन्ज गर्नुहुन्न, अनि बजेट कार्यान्वयनमा गइसकेपछि मध्यावधिमा गएर पहिले त महत्वाकांक्षी बजेट बनाउनु होइन बाहिर सुनाउनुलाई मान्छेहरूलाई, अनि त्यसपछि मध्यावधिमा गएर अथवा अर्धवार्षिक समीक्षा गर्दाखेरि तपाईँले चाहिँ अर्थ मन्त्रालयको केबिनमा बसेर होइन एउटा लोकतान्त्रिक विधि र प्रक्रियाबाट पास गरेको बजेटलाई अर्थ मन्त्रालयको केबिनमा बसेर कसैलाई नसोधिकन कुनै एउटा लोकतान्त्रिक विधि पनि प्रक्रिया पनि चाहिँ पुरा नगरिकन तपाईँले चाहिँ मनपरी ढङ्गले चाहिँ बजेट अझ त्यसमा पनि कुबी खर्च गर्नुहुन्छ, राजस्व लक्ष्य घटाउनुहुन्छ र गत वर्ष चाहिँ तपाईँको 40% भन्दा बढी कुबी खर्चको लक्ष्य घटाउँदै त्यसले पनि के भयो भन्नुहुन्छ भने एक प्रकारको बजेट सिस्टममै विकृति विसङ्गतिलाई तपाईँले संस्थागत गर्दै लिएर जानुभयो। अनि यसै पनि हामीले चाहिँ अर्थवार्षिक समीक्षा गर्दाखेरि राम्रोसँग कार्यान्वयन गर्न सकिएन भने यता पनि काट्न सकिन्छ उता पनि काट्न सकिन्छ भनेर भनिसकेपछि तपाईँलाई एउटा अनुशासनमा डिसिप्लिनमा बजेटरी अनुशासनमा बाँध्ने कुरो नै नहुने भयो। त्यसले

0: फेरि पनि यो अझ थप रूपमा अहिले अर्को समस्या सिर्जना गरेको छ। त्यसरी यो कुरा त प्रणालीगत रूपमा कानून अरू अरू पार्टीमा चाहिँ सुधार गर्ने कुरा सँगै जानु पर्यो। सँगै जुन किसिमको अहिले चाहिँ अब सचेत विस्तारको जुन किसिमको निर्णय भएको छ त्यसलाई चाहिँ अब आज निर्णय भयो भोलिदेखि त्यो कार्यान्वयन हुने कुरालाई सुनिश्चित गरेर अगाडि गयो भने केही मात्रात्मक रूपमा चाहिँ सुधार होला भन्ने चाहिँ हामी अपेक्षा र आशा गरौँ।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। अभौतिक सांस्कृतिक सम्पदा विधेयकमा समुदायको अधिकार सुनिश्चित गर्न विज्ञहरूको जोड़।
2: विभिन्न निकायले आफ्नै तरिकाले गरेका छन्, तिनीहरू पनि स्क्याटर इन पोजिसन छन्। अहिले पछिल्लो चरणमा संस्कृति मन्त्रालय आफैले यो इन्भेन्टिङको प्रोसेसहरू शुरू गरेर केहीको चाहिँ सूचीहरू पनि बनाइराखेको अवस्था छ।
1: समुदायको अधिकार बिनाको संरक्षण अधुरो, अभौतिक सम्पदा विधेयक संशोधनको माग विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घमन एक शक्तिशाली चार एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाई सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 उप संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा छलफल भइरहेको छ भने सामुदायिक रेडियो प्रसारक संघ अकुराबले पनि आज सरकारवालाबीच अन्तर्क्रिया गरेको छ। विधेयकको आवश्यकता र गरिएको प्रस्तावका बारेमा अभौतिक सांस्कृतिक सम्पदाका विज्ञ भीम नेपालसँग साथी लील प्रकाश सन्तले कुराकानी गर्नुभएको छ।
2: सांस्कृतिक सम्पदा मूलत दुई प्रकारका हुन्छन्। मूर्त रूप धारण गरेको सोलिड सांस्कृतिक सम्पदा
5: जसलाई देखिन सकिन्छ
2: जसको आकार प्रकार नाप्न सकिन्छ त्यस्ता खालका एक प्रकारका सांस्कृतिक सम्पदाहरू भए भने अर्को चाहिँ महसुस गर्न सकिने तर त्यसको निश्चित आकार प्रकार सेपहरू नापजाँच गर्न नसकिने हो त्यस्ता खालका सांस्कृतिक सम्पदालाई कतिपयले मूर्त र अमूर्त भनेर छुट्याउँछन् भने कतिपयमा भौतिक र अभौतिक भनेर छुट्याउने चलन छ र यहाँ चाहिँ अभौतिकको रूपमा आएको छ। कतिपय यो अमूर्त सांस्कृतिक सम्पदा के अरे मूर्त सांस्कृतिक सम्पदा अमूर्त सांस्कृतिक सम्पदाको आध्यात्मिक र धार्मिक पृष्ठभूमिमा सिर्जना हुने हुन्छन् त्यो अमूर्त संस्कृतिहरू। दुईटै संस्कृतिको महत्वपूर्ण त्यसमध्येमा अहिले हामीले छलफल गरिरहेको अभौतिक अथवा अमूर्त संस्कृतिको सन्दर्भमा जुन यो अहिले प्रस्तावित विधेयक आएको छ
5: उदाहरणको लागि हामीले अभौतिक यो सांस्कृतिक सम्पदा भनेको चाहिँ जस्तो उदाहरणको लागि यो चाहिँ यसलाई पनि हामीले
2: अभौतिक सांस्कृतिक जात्रा पर्व रीति रिवाज हाम्रो त्यो परम्परागतको चाहिँ नि सिपहरू अनि हाम्रो चाहिँ नि फोक कल्चर लोक संस्कृतिहरू अनि हाम्रो चाहिँ नि मञ्चन कला भन्छ नि तपाईँ परम के अरे यो नृत्यसँग रिलेटेड नाटकसँग रिलेटेड यस्ता यी यावत वस्तुहरू चाहिँ यो अमूर्त सांस्कृतिक सम्पदाभित्र पर्छन्।
5: यसलाई व्यवस्थित गर्नको लागि कानून बनाउनु पर्ने कारण चाहिँ किन त
2: यो अमूर्त सांस्कृतिक सम्पदालाई कानूनी रूपमा व्यवस्थित गर्न एउटा चाहिँ भनौँ यसलाई कानूनी रूपमा परिभाषित गर्नु पनि एउटा जरुरी थियो नेपालको सन्दर्भमा। अनि अर्को कुरो चाहिँ यो के भन्छ जुन त्यो इन्भेन्टिभ विवरण सूचीको चाहिँ महत्वपूर्ण काम मानिन्छ हो त्यसलाई एउटा लिगलाइज कानूनी रूपमा गर्नका लागि पनि यो विधेयक आएको देखिन्छ।
5: भनेको सूची बनाएर यतिवटा हाम्रा छन् भनेर त्यो भन्ने गणना गर्ने एउटा औपचारिक
2: गणना मात्रै भएन डिटेल इन्भेन्ट्री डिटेल त्यो अभिलेखीकरण आदि जस्ता कुराहरू पनि छन्। कानूनै नहुँदाखेरि यी हुँदै नहुने चाहिँ होइन फेरि
5: अहिलेसम्म के भएको थियो त्यसबारेमा
2: यसबारेमा जस्तो चाहिँ विभिन्न निकायहरू योसँग सम्बन्धित काम गरेका निकायहरूले इन्भेन्ट्री विवरण सूची बनाएका छन् अभिलेखीकरण बनाएका छन् कतिपयमा यङ जेनेरेसनहरूलाई हामी भन्छौ नि यो उत्तराधिकारी प्रशिक्षण दिने कामहरू गरेका छन् अहिले कतिपय ठाउँमा देख्नुभयो भने यङ जेनेरेसनहरूले आफ्नो बाबुबाजेको कल्चरहरू चाहिँ पर्फर्म गरेको प्र्याक्टिस गरेको देख्न सक्नुहुन्छ। यी काठमाडौँकै नियर कम्युनिटीको सन्दर्भमा बाहिरमा पनि हुँदै नभएको भन्ने होइन, भएको थियो तर यसलाई चाहिँ एउटा सिस्टमेटिक तरिकाले गर्ने एउटा पहलको रूपमा यो कानूनलाई लिनुपर्छ।
5: अहिले त्यसो भए यो जुन विधेयक बनेर अहिले संसदीय समितिमा छलफल चलिरहेका छ, 15-20 पन्ना हेर्दा देखिन्छ, सारांश चाहिँ के हो, यसभित्र के छ ल्याउन खोजेको गर्न खोजेको?
2: यसभित्र चाहिँ एउटा सर्वप्रथम नेपालको सन्दर्भमा इन्टान्जिबल कल्चरल हेरिटेज के हो भनेर परिभाषित गर्न खोजिएको छ, इन्भेन्ट्रीलाई अनिवार्य जस्तो बनाइएको छ र त्यो इन्भेन्ट्री कसरी, अनि अर्को कुरो चाहिँ यसले यो अमूर्त सांस्कृतिक सम्पदाको राष्ट्रिय सूचीकरण गर्ने कल्पना गरेको छ, प्रावधान छ। अनि त्यसपछि अर्को महत्वपूर्ण कुरो यसको चाहिँ भनेको के अरे, फेडरल गभर्मेन्टले मात्रै होइन अरू निकायहरूले पनि यो कुरो सांस्कृतिक सम्पदाको संरक्षण प्रवर्धन अभिलेखीकरण अथवा विवरण सूचीकरण गर्नुपर्ने प्रावधानहरू पनि यसमा चाहिँ नि समितिएका,
5: अरू भनेको प्रदेश र स्थानीय तह,
2: प्रदेश स्थानीय र अरू निकायलाई पनि, मैले अघि प्रेजेन्टेसनमा पनि
5: सरकारी निकायलाई पनि
2: अरूलाई पनि दिनुपर्छ दिनुपर्छ। यो एउटा त्यो कुरो भयो, अनि अर्को चाहिँ सांस्कृतिक अधिकारहरूका बारे पनि केही पूर्वी प्रावधानहरू उठेका छन् यसको। अनि अर्को एउटा महत्वपूर्ण पाटो यसमा उठेको चाहिँ यहाँहरूलाई भनौँ, यो सजीव मानव सम्पदा भन्ने जुन एउटा प्रावधान यसमा रहेको छ त्यो महत्वपूर्ण प्रावधान हो।
5: कारण सजीव मानव
2: त्यो चाहिँ के हो भने सिनियर आर्टिस्टहरू जोसँग चाहिँ पर्याप्त मात्रामा कुनै कला कुनै सिपको बारेमा ज्ञान छ, उहाँ अब दिन प्रतिदिन चाहिँ वृद्ध हुँदै जानुभएको छ र उहाँको कन्ट्रिब्युसन त्यो क्षेत्रमा अति अथवा ज्यादै महत्वपूर्ण रहेको छ, मास्टर आर्टिस्टलाई चाहिँ यो सजीव मानव सम्पदाको रूपमा रेकग्नाइज गर्ने राज्यले,
5: भनेको मौखिक लिखित अथवा आर्थिक सामाजिक
2: आर्थिक हरे होइन, त्यो त सर्टिफिकेटै दिएर रेकग्नाइज गर्ने एउटा कुरो भयो, त्यसरी रेकग्नाइज गरिसकेपछि उहाँको सम्मान आदि कुराहरू पनि प्रावधानहरूमा राखेको छ। नहुँदा कामै नहुने भन्ने चाहिँ होइन, भइरहेको थियो हुन पनि सक्थ्यो, तर यति कुरो हो कि यो नेपालको सन्दर्भमा इन्टान्जिबल कल्चरल हेरिटेजलाई संरक्षणको लागि प्रवर्धनको लागि कानूनी प्रक्रिया शुरू गरेको रूपमा यो विधेयकलाई लिनुपर्छ भन्ने म मान्छु।
5: अभौतिक सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धी युनेस्को महासन्धि 2003 सरकारले सहमत जनाएको अथवा पक्ष राष्ट्रको रूपमा सहभागी भएको 16 वर्ष बित्यो र अहिले यसले जति यो महासन्धिले जे जति कुराको माग गरेको छ त्यो अहिलेसम्म कति पुरा भएको थियो, अब यो विधेयक अगाडि बढ्दै गर्दाखेरि कति पुरा हुन्छ र यसले के सजिलो हुन्छ?
2: पक्ष राज्य भइसकेपछि राज्यले पुरा गर्नुपर्ने दायित्वहरू ती महासन्धिमै उल्लेख गरिएका छन्।
1: रौतहटको दुर्गा भगवती गाउँपालिका 3 मत्सरीमा वृद्ध, एकल महिला, विधवा तथा अन्य सामाजिक सुरक्षा भत्ताको वितरणमा व्यापक अनियमितता भएको आरोपमा 42 विरूद्ध विशेष अदालत काठमाण्डुमा आज भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ। पूँजी बजारका समस्या तत्काल समाधान गरिने प्रधानमन्त्री शाहको प्रतिबद्धता रहेको छ। सरकारी खर्चमा कसिलो नियन्त्रण, सवारी खरिद र विदेश भ्रमणमा पूर्व स्वीकृति अनिवार्य गरिएको छ तर बजेट कार्यान्वयन प्रभावकारी बनाउन सरकारी

साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 5 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: रिव्यू रात को 8 बजे हजुर को रेडियो 102.1 MHz।
1: हावा हुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भीड़भाड़मा भए नआत्तिने, भागदौड़ नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावा हुरी चलेको बेला के नगर्ने,
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
3: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
2: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 को नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल श्रावण 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बिहोरा समेत जानकारीका लागि अनुरोध छ।
3: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू:
2: नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
3: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र,
2: राष्ट्रिय परिचय पत्र नम्बर,
3: 1 प्रति पासपोर्ट साइजको फोटो,
2: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
3: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि,
2: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि,
3: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात,
2: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि।
3: पुनश्च सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 को दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
4: बजाज एक्सचेन्ज मेला, पुरानो बाइकसँग नयाँ बाइक काट्ने मेला,
5: स्टार अटो हब प्राली र घरना अटो हब प्रालीको समन्वय र एचएच अटो इन्टरप्राइजेस बजाज सर्भिस सेन्टर मन्थली 1 राजेशा बस पार्कको सहकार्यमा तपाईँको सहर मन्थली 1 बस पार्क ट्राफिक कार्यालयको माथिल्लो पट्टिको भवनमा रहेको एचएच अटो इन्टरप्राइजेस बजाज सर्भिस सेन्टरमा साउन 3 गतेदेखि 8 गतेसम्म एक्सचेन्ज मेला।
4: न्यू खोज्नेलाई झ्याम्मै बजाजले दिन्छ एक्सचेन्ज मेलामा
5: झ्याम्मै हाई भ्यालुएसन, झ्याम्मै क्यास डिस्काउन्ट, अन द स्पोर्ट फाइनान्सको सुविधा, 0% ब्याज दर,
4: निशुल्क हेलमेट र आवा 2083-84 को ट्याक्स पनि कम्पनीले तिरिदिनेछ। थप जानकारीको लागि 98012-0385 र 98060

0: 84 85 30।
1: एपेक्स ऑटो इंटरप्राइजेस बजाज सर्विस सेंटर मंथली एक बस पास ट्राफिक कार्यालय को माथि साई।
2: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाउं।
3: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
2: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
3: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
2: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
3: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: रेडियो पाओ घटना विषय को सशक्त संवाद।
1: रमेश मल्लजी म तपाईलाई कार्यक्रम रेडियो पारमा स्वागत गर्छु।
2: धन्यवाद हजुर।
1: अन्तत सरकारले लासमा पनि कर लिने अरे, त्यो प्रक्रिया सुरु भइसक्यो अस्पतालहरूबाट। हेर्नुहोस्,
2: सुरु गरिसके
1: हो अस्पतालहरूमा, त्यो सुरु भइसकेको छ। यो कस्तो देश हो जहाँ लासको पनि कर तिर्नुपर्ने अवस्था?
2: सायद मलाई लाग्छ नेपाली जनताले यति धेरै ठुलो बलिदानबाट, त्यसमा पनि भर्खरका नव युवा भाइ बहिनीहरूको बलिदानबाट जुन परिवर्तन नेपाली जनताले भर्खरै देखे तर त्यसलाई भोग्दैछ। दुःखद कुरा के हो भने यो परिवर्तन यस्तो खालको हुन्छ भन्ने कुरा सायद सोचेको भए ती कलिला भाइ बहिनीहरू, मलाई त लाग्छ अब ती बिचारा भाइ बहिनीहरू जसलाई शान्तिपूर्ण प्रदर्शन हो स्कूलको ड्रेसमा आऊ भनेर बोलाइयो तर जसरी मृत्युको मुखमा धकेल्ने काम भयो त्यो त त्यसै पनि दुःखद छँदै थियो। आज ती कलिला मुनाहरूमा टेकेर तिनको पुराना पार्टीहरू सबै गलत हुन् भन्ने एउटा भाष्य निर्माण गरेर त्यसमा टेकेर आएको यति धेरै ठुलो जनमत सहितको सरकारले त्यही जनमतमाथि एकपछि अर्को अत्याचार जो गरिरहेको छ त्यो धेरै नै दुःखद छ। अब यो कुरा हामीले कति भन्ने, प्रतिपक्षीय संसदमा कमजोर छ अहिले तपाईँलाई थाहा छँदैछ संख्याका हिसाबले
1: हजुर,
2: किनभने करिब दुई तिहाई अब यस्तै 82 सिट भनेको सामान्य कुरा होइन, 184 हुँदा दुई सिट पुग्दा त्यसमा पनि एकजना स्वतन्त्रलाई त उहाँहरूले मन्त्री बनाएर 183 नै पुर्याइसक्नु भयो
1: हजुर,
2: दुई तिहाईको निम्ति उहाँसँग एक सिट मात्रै हो नपुगेको। अब यो स्थितिमा दुई तिहाईको सरकारले आज एक पछि अर्को विपन्न नागरिकहरूमाथि, कुटुम्बवासीहरूमाथि, नसक्नेहरूमाथि, नहुनेहरूमाथि, समाजको सबैभन्दा पछाडि परेको भुइँमान्छेहरूमाथि एक पछि अर्को अत्याचार जसरी गरिरहेको छ। अब म यति भन्छु तपाईँलाई, हामी टुलु टुलु हेरेर बसेका छैनौ, एकपछि अर्को प्रतिवाद गरिरहेकै छौ संसदभित्र।
1: हजुर,
2: हामीले अर्थ मन्त्रालयको बजेटका विषयमा छलफल गर्दा होस् या होलसेल सबै यो वर्षको 82-84 बजेट र नीति कार्यक्रममाथि छलफल गर्दा सरकारले गलत बाटो लियो, शिक्षा र स्वास्थ्य जस्तो क्षेत्रमा कर लगायो
1: हजुर,
2: यो राम्रो छैन। तपाईँहरूले जति सुक्कै कुरा नहुनेबाट हुनेबाट लिएर नहुनेलाई दिने भने पनि आज शिक्षा र स्वास्थ्य क्षेत्र भनेको नहुने नागरिकको निम्ति पनि बाध्यताको क्षेत्र बनिसकेको छ। त्यो स्थितिमा तपाईँ आम नागरिकमाथि नै तपाईँ चार्ज गरिराख्नु भएको छ यो फी, त्यो नगर्नुहोस् यो ट्याक्स भनेर हामीले भनेको हो। उहाँहरूले विद्युतमा ट्याक्स लगाउनु भयो, हुँदा हुँदा उहाँहरूले जति ट्याक्स लगाउनु भयो आज तपाईँले भनिसक्नुभयो एउटा बितिसकेको दिवंगत होइन जुन अब भौतिक रूपमा स्थूल त छ तर आत्मिक रूपमा बाँकी नरहेको एउटा क्लबमाथि चाहिँ ट्याक्स लगाउने ठाउँमा सरकार पुग्या छ। योभन्दा दुःखद कुरा केही पनि हुँदैन। तपाईँले अगाडि व्याख्या गरिसक्नुभयो, तपाईँहरू के गरिराख्नु भएको छ भन्नुहुन्छ भने हामीले त्यसको सशक्त रूपमा प्रतिवाद गरिरहेका छौँ संसदमा। यद्यपि उहाँहरूसँग बहुमत छ, बहुमतको आधारमा उहाँहरूले एकपछि अर्को निर्णय गर्दै हिँड्नु भएको छ, उहाँहरूले थपडी बनाउनुहुन्छ, उहाँहरूले दुई तिहाईको थपडी ताली जनताका विरूद्धमा गरेका हरेक निर्णय, राष्ट्रका विरूद्धमा बोलिएका हरेक अभिव्यक्ति त्यसलाई उहाँहरूले दुई तिहाईको मतबाट अनुमोदन गरिराख्नु भएको छ संसदभित्र। त्योभन्दा दुःखद कुराहरू केही पनि
1: तर मानिन्छ अब यसको लहरो खोज्दै जाने हो भने चाहिँ यसको

0: बच्चाहरू गरिब दुखी उत्पीडित दलितहरू जहाँ पढ्छन् तिनीहरू कहाँ उनीहरूको बच्चा बच्चीहरूको दिवा खाजामा खर्च गर्ने गरी त्यहाँ खर्च गर्ने भनेर यो क्षेत्रमा खर्च गर्ने भनेर पनि त्यसलाई परिभाषित गरेर उहाँले अगाडि सार्नु भएको थियो। यद्यपि त्यति बेलै समाजको एउटा ठूलो हिस्साले के धुने भने त्यसो नगर किनभने मिडिल क्लासको ठूलो हिस्सा र त्यसमा पनि आज निम्न वर्गकै ठूलो हिस्सा आज एउटा राम्रो विकल्पको खोजी गरेर प्राइभेट स्कूलसम्म आफ्नो बच्चा बच्चीहरूलाई पुर्याएको छ। त्यसैले हुने खाने मात्रै त्यहाँ पढ्छन् भन्ने कुराको भाष्य बनाउनु हुँदैन। त्यसले नहुनेहरूलाई नै झन् बढी पीड़ा दिने काम भयो भन्ने कुरा त्यति बेला पनि डिबेट भएको थियो। मलाई लाग्छ पछिल्ला दिनहरूमा हामी आफै सम्बन्धित सरकारहरूमा हुँदाखेरि पनि त्यतातिर हामीले किन धेरै जोड पनि गरेनौं र त्यतातिर लागेनौं भने यसले आम रूपमा भन्दाखेरि सबै हुनेहरूबाट लिने र नहुनेलाई दिने आम नीतिको सम्बोधन त्यसले नगर्दो रहेछ भनेरै हामी पछि हटेको हौ। यो कुरा पनि म तपाईँलाई स्पष्ट गर्न चाहन्छु र उहाँहरूले आज हामीलाई त्यही कुरा भन्दै हुनुहुन्छ। यो तपाईँहरूले ल्याएको कार्यक्रम हो, हामीले त राम्रो गर्यौं धन्यवाद भन्नुहोस् भन्नुहुन्छ। तब त्यसै हामीले किन यो कुरा भनेनौ उहाँहरूलाई, उहाँहरूलाई यो कुरा के भन्यौं भने हामीले त्यो गर्न खोजेको हो। तर आजको दिनमा आउँदा धनी मानीका छोराछोरी मात्रै बोरिङ पढाउँछौ पढ्छन् भन्ने कुराको भाष्य आज बिस्तारै त्यो कमजोर बन्दै किन पनि गएको छ भने सामान्यत सकेसम्म आफ्नो थाक काटेर भए पनि आफ्नो गाछ काटेर भए पनि आफ्नो एक सर लुगा घटाएर भए पनि बच्चा बच्चीको भविष्यको निम्ति अभिभावकहरू प्राइभेट स्कूलमा केटाकेटी लिएर जान बाध्य छन्। यो रियालिटीलाई फेरि हामीले नजरअन्दाज गर्नु हुँदैन भनेर हामीले भन्ने गरेकै छौँ र अहिले पनि हामीले त्यही कुरा उहाँलाई भनेका छौँ। हामीले संसदमा आफ्नो विषय राख्दा पनि त्यसरी नै राखेका
1: भनेपछि यो गलत थियो, सचिसकेको विषय फेरि गिजोल्ने काम भयो। यो बाटो चाहिँ एकातिर 15 लाख 10 लाखसम्म छुट भन्छ करमा सरकार, अर्कोतिर फेरि 50 युनिट भन्दा माथिलाई 5% विद्युत महसुल भन्छ, राइड सेयरिङ गर्नेबाट 5% शुल्क भन्छ, यता तपाईँ शिक्षा र स्वास्थ्यमा शुल्क लिन्छ। यो के हो विरोधाभास? लोककार्यकारी राज्य यही बाटोबाट हिँडेर भेटिन्छ?
0: सबैभन्दा ठुलो दुःखद कुरा त के हो भने गणेश नेपालीले आत्मदाह गरे। धेरै गणेश नेपालीहरू यो बीचमा आत्मदाह गरेर आत्महत्या गरेर निधन भइसकेको स्थिति छ। जुन उमेर समूहका ती जेएनजीहरूले लडेर यो व्यवस्था ल्याएका हुन् अहिले भर्खरको, तर

0: किन हामी त्यो कुरामा छैनौँ भने जनताले हामीलाई पनि विश्वास गरेकै हो, हामी चुकेकै हो होइन। हामीलाई जति बेला ठुलो मत प्राप्त भयो त्यति बेला हामीले राम्रोसँग देशलाई सम्हालेर लिएर जाने कुरा भन्दा आफैलाई सम्हाल्न सकेनौ, हाम्रो आफ्नै पार्टी सम्हाल्न सकेनौ, हाम्रा नेता सम्हाल्न सकेनौ, हाम्रो पार्टीभित्रका गलत राजनीतिक प्रवृत्तिलाई सम्हाल्न सकेनौ र हामीले क्षति बेहोर्यौं। आज कतै फेरि यो नयाँ जो जनमत प्राप्त भएको शक्ति छ यसले पनि त्यही पो गल्ती गर्ने हो कि त्यसले गर्दा मुलुकले पटक पटक दुःख पाइराख्ने हो कि भन्ने चिन्ता मात्रै हो सर।
1: तर अब बाटो त हेर्नुहोस्, यसले सुकुम्बासी तितरभित्र अवस्थामा छ 3 महिनादेखि। यो त मानवतामाथिको पनि एक हिसाबको अपराध जस्तो देखिन्छ हेर्नुहोस्।
0: हो एकदम, अन्तर्राष्ट्रिय आज अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाले समेत प्रश्न खडा गर्न थाले
1: हो
0: होइन।
1: अब
0: विश्वको ध्यान आकर्षण भइरहेको छ।
1: अब के त बाटो के हेर्नुहोस् त, सुकुम्बासीको तितरभितर छ, अदालतले निर्णयहरू उल्टाइदिइरहेछ, सम्पत्ति छानबिन भनेर अर्को त्रास सिर्जना हुन खोज्छ त्यो पनि उल्ट्याउँछ, हरेक निर्णयहरू उल्टिँदै गएका छन्। अनि
0: उहाँहरूले सुल्टिने खालका गतिविधि नै गरिराख्नु भएको छैन नि त। राज्यका नियमनकारी निकायहरू हुँदाहुँदै एउटा राज्यको नियमनकारी निकायले गर्ने कामलाई उहाँहरूले ओभरल्यापिङ मात्र गर्ने होइन कि कार्यकारी आदेशको भरमा, हाम्रो मुलुक त्यस्तो होइन जहाँ कार्यकारी आदेशको भरमा मुलुक चलोस् होइन, हामी त्यस्तो देश होइनौँ नि त। हामी त संसदको सर्वोच्चता मान्छौँ हामी किनभने संसद भन्दा जनप्रतिनिधिमूलक संस्था हामीले चुनावबाट लिएर आएका छौँ। देशको प्रधानमन्त्री पनि एउटा निर्वाचन क्षेत्रबाट चुनेर आउने हो र संसदबाट चुनिने हो प्रधानमन्त्रीको रूपमा, त्यसैले ऊ संसदप्रति उत्तरदायी हुनु पर्दछ। आज विधिको शासन जवाबदेहीता संसदप्रतिको उत्तरदायित्व यो कुरामा जसरी सरकार चुक्दै गइरहेको छ र उसले कार्यकारी आदेशको भरमा मानौ प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख छ मुलुकमा तर उसँग असीमित शक्ति छ

0: आमा लामा सबभन्दा तल्न तहको जनता सबैभन्दा बढी प्रताडित उहाँहरू भइरहेका छन् भने उहाँहरूले गरिराख्नु भएको छ के होइन? यो कुरामा प्रष्ट कुरा के छ भने उहाँहरू गलत दिशामा गइराख्नु भएको छ, उहाँहरूको बाटो गलत छ, उहाँहरू यदि त्यसलाई सच्याउन तयार हुनु भएन, राष्ट्रिय स्वतन्त्र पार्टीले आवश्यक हस्तक्षेप यसका निम्ति गरेन तर यसलाई सही ढंगले यसलाई सच्याएर लिने कोसिस यदि पार्टीले गरेन भने मलाई लाग्छ सरकारले आफू त दुर्घटनामा जान्छ जान्छ।
1: हजुर,
0: यो राष्ट्रिय स्वतन्त्र पार्टी भनेर जुन पार्टी निर्माण भएको छ यसलाई पनि दुर्घटनामा लैजान्छ, तर त्यो मात्र दुर्घटनामा जाँदैन कि सिँगै देश अर्को दुर्घटनातिर जान्छ। यसको निम्ति कम्तीमा नागरिक तहबाट र स्वयं सचेत यो समाजको विभिन्न चौथो अङ्ग लगायत तपाईँहरू हुनुहुन्छ सबैले आफ्नो ठाउँबाट खबरदारी गर्न जरुरी।
1: तर मान्छे अब यता सरकारले पनि विश्वास गुमाउँदै जाने, जनस्तरबाट आलोचित हुँदै जाने, पार्टीभित्रैबाट पनि ऊ आलोचित छ उसकै पार्टीबाट, तपाईँहरू चाहिँ यो बेला भरोसा कायम गर्नुपर्नेमा जनतामा तपाईँहरूको बाटो पनि सुल्टो छैन। अब तपाईँहरू रगरग गर्न थाल्नुभयो प्रदेशतिर, सरकार अदल बदलमा आफ्नो निर्णायक भूमिकातिर म्याजिक नम्बर सही गर्न तपाईँहरू माथि लालछना सुरु भएको छ यो काँग्रेस एमाले नेकपाहरूप्रति।
0: त्यो कुरा एकदम दुःखकै साथ मैले भन्छु, यो कुरा गलत कुरा छ है, गलत बाटोमा हामी गइरहेका छौँ। मैले किन यो कुरा भने भने काँग्रेस र एमालेका साथीहरू हिजो मिलेर हामी सरकारमा थियौँ, राष्ट्रसभा पनि त्यसमा हामीसँग साझेदार थियो, त्यति बेला हामीलाई उहाँहरूले लखट्नुभयो सरकारबाट र केन्द्र सरकार उहाँहरूले दुई तिहाईको बनाउनु भयो, तर त्यो दुई तिहाई हेलिकप्टर चढेर भाग्ने ठाउँमा पुग्यो जनताका अगाडि। अब दुःखद कुरा के छ भने त्यसपछि प्रदेश सरकार चाहिँ उहाँहरूले नै चलाइराख्नु भएको थियो, कम्तीमा चुनाव आउन एक वर्ष बाँकी छ, मिलेर चलाए हुन्थ्यो नि। हामी त के भन्छौँ भने उहाँहरूले आजै मिलेर चलाइदिए हुन्थ्यो, उहाँहरूले कसरी चलाउनुहुन्छ भन्ने कुरा त हामीलाई थाहा छँदैछ, तर जसरी चलाए पनि अब एक वर्ष बाँकी छ, अब चुनावसम्म कम्तीमा उहाँहरूले झगडा नगरिकन कसरी हो जाने, गइदिए हामीलाई हाइसन्चको कुरा हुन्थ्यो भन्ने हाम्रो कुरा छ। अहिले उहाँहरूले हामीलाई तान्न खोजिराख्नु भएको छ, स्वाभाविक हिसाबले ती दुईटा दल लड्दाखेरि त सरकार गठन गर्नका निम्ति चाहिने शक्ति भने त फेरि नेपाली कम्युनिस्ट पार्टी नै हो। तर हामी के चाहँदैनौँ भने अहिले हाम्रो स्पेस खोज्ने, हाम्रा केही साथीहरूलाई मुख्यमन्त्री एक दुई स्थान मुख्यमन्त्री थप्ने, दुई चार स्थान मन्त्री थप्ने हामी कोही योजनामा पनि छैनौँ, त्यो सपना हामीले देखेका पनि छैनौँ, हामीलाई कोही त्यसको लालसा पनि छैन। र म त के भन्छु भने कोही साथीहरू मन्त्री बन्नका निम्ति हतारो गर्नुभएको छ अहिले भने प्लिज यो गल्ती नगर्नुहोस्, कोही साथीहरूले पनि यो गल्ती नगर्नुहोस्, तपाईँहरू हामी रचनात्मक प्रतिपक्ष हौ, प्रतिपक्ष नै हुन्छौँ संसदमा, प्रदेशको संसदमा प्रतिपक्ष हामी हुन्छौँ, तपाईँहरू चलाइराख्नु भएको छ, चलाउँछौँ भनेर मिल्नु भएको, चलाउनुहोस् भन्नुहोस् नै भन्ने छ मेरो कुरा, स्पष्ट कुरा यही कुरा छ। यदि उहाँहरू मिल्दै मिल्नु भएन, उहाँहरूको बीचमा संख्या नपुगेर सरकारै बन्ने स्थिति भएन भने पनि सरकारमा जानका निम्ति हाम्रा मान्छेहरू हाम फाल्ने काम कोही पनि नगर्नु। अब छ सात महिना मन्त्री भएर केही हुनेवाला
1: छैन,
0: पार्टी अध्यक्ष होइन, यस्तो हो क्या, अब प्रतिपक्ष दलमै छौँ अहिले हामी सबै, काङ्ग्रेस पनि एमाले पनि हामी पनि। अब सरकार मोनोपोली गरिरहेको छ, सरकारले गलत बाटो लिइरहेको छ सङ्घको सरकारले, त्यस्तो बेला कम्तीमा प्रतिपक्षमा भएका सबै दलहरू मिलेर सरकारलाई गल्ती नगर भनेर खबरदारी गर्ने, तीन तहको संघीयताको एउटा सुन्दरता हामीसँग छ, स्थानीय तह र प्रत्यक्षले प्रदेश तहले पनि त्यसलाई चेक एन्ड ब्यालेन्स गर्ने, आफूलाई करेक्सन गर्ने अवसर हुन्थ्यो क्या यो यी पुराना पार्टीहरूलाई, तर आफूलाई करेक्सन गर्ने र चेक एन्ड ब्यालेन्स तलबाट गरेर जाने उपयुक्त अवसर पुराना पार्टीहरूलाई थियो। त्यसैले यी पार्टीहरू अहिले फेरि

0: वर्ष चुनावमा जान पर्छ। त्यसैले स्थानीय तह र प्रदेशको सबै साथीहरू आफूलाई चुनाव केन्द्रित गर्नुहोस्, सरकारले बदमाशी गरिरहेको छ त्यसलाई उपयुक्त रूपमा खण्डन गर्नुहोस्, प्रदेशमा काँग्रेस एमाले साथीहरू भएको सरकारले गल्ती गरिरहेको छ भने त्यहाँ पनि त्यसको विरूद्धमा लड्नुहोस् र आफूलाई वैकल्पिक शक्तिको रूपमा तयार गर्न कोसिस गर्नुहोस्। दायाँ बायाँ गर्ने र गल्ती गर्ने छुट अब हामीलाई छैन। पहिनो पनि लोभ लालचको पछि फेरि हामी कुद्न थाल्यौँ भने अलिअलि थोरै भए पनि बाँकी रहेको साग पनि हाम्रो सिद्धिन्छ। त्यो काम नगरौं भन्ने छ मेरो कुरा। प्रष्ट रूपमा म यो कुरा अपिल गर्न चाहन्छु।
1: हस् मानज्यू, यो तपाईँको महत्वपूर्ण समय सम्वादका लागि धेरै धेरै धन्यवाद।
0: धन्यवाद, थ्याङ्क यू।
2: रेडियो पाउ, घटना विषयको सशक्त सम्वाद।
3: हजुरको रेडियो

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: तपाईँले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
2: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
1: हुर्केकै गिरिराज चल्ला 150
2: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
3: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
2: विराज किसानको साथी,
3: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
2: प्रोप्राइटर जय मानन्दर, फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
4: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
5: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
4: हाम्रा विशेषताहरू
5: 40% मात्रै डाउन पेमेन्ट,
4: सजिलो मासिक किस्ता सुविधा,
5: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
4: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
5: आवश्यक कागजातहरू,
4: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
5: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420055, 0845401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
6: तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ
7: के? तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
6: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
7: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
6: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
7: सम्पर्क नम्बर 0845401043, 98 63 023 422।

0: चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
1: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
1: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
0: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
1: त्यसो भए ध्यान दिएर सुन्ने।
2: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, यूएसजी भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, आईसीयू र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा पीसीआर सहितको प्रयोगशाला जस्ता सुविधा।
1: सुन्नु भए त
0: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछाप तिर कुदे।
3: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
0: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
3: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
0: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थरी रामेछाप।
4: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
5: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
4: हुर्केकै गिरिराज चल्ला 150मा?
5: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
6: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
5: विराज किसानको साथी,
6: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
5: प्रोप्राइटर जय मानन्दर, फोन 0485-40-239, 0485-40-533 र 98-45-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली रामेछाप।
7: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
8: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
7: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
8: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
7: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
8: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
7: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
8: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
7: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
8: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
7: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको

0: भएका वन जंगल जोगाउ मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
1: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
0: आउनुहोस् मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनौ।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: हजुरको रेडियो 102.1 मेगा।
3: एन्डी बर्नम युकेका नयाँ प्रधानमन्त्री। तर शुरूमा प्रमुख विश्व समाचार।
4: पवनराज पौडेलबाट समाचार सुन्नुहोस्। राजा चार्ल्सको आह्वान स्वीकार्दै सरकार गठनको जिम्मेवारी लिएसँगै एन्डी बर्नम ब्रिटेनका पछिल्लो एक दशकका सातौं प्रधानमन्त्री बनेका छन्। डाउनिङ स्ट्रीटमा आफ्नो पहिलो सम्बोधनका क्रममा उनले ब्रिटेनले पुनः स्थिरता हासिल गर्न सक्ने कुरा विश्वलाई देखाउन आवश्यक भएको बताए। उनले भने, तर म अहिले मानिसहरूलाई केही राहत दिने, जीवनयापनको लागतमा केही मदत पुर्याउने काम गर्न सक्छु र भोलि नै तीमध्ये केही उपाय तय गर्नेछु जसमा तिनको खर्च कसरी व्यवस्थापन गर्ने भन्ने कुरा पनि समावेश हुनेछ। एन्डी बर्नम प्रधानमन्त्री बन्नु अघि पत्रकारहरूसँग कुरा गर्दै बर्नमले शुरूमा संवाद हुने विदेशी नेतामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पनि समावेश हुने संकेत गरेका थिए। उनले युक्रेनप्रति ब्रिटेनको समर्थन उनकै शब्दमा दृढ़ रहने पनि बताए। प्यालेस्टिनी समूह हमासले आफ्ना पूर्व प्रमुख वार्ताकार खलिल अल हयालाई नयाँ नेता चयन गरेको छ। दुई वर्ष अघि गाजामा इजरायली सेनाद्वारा याहिया सिनवार मारिएपछि यो पदमा नियुक्त हुने उनी पहिलो व्यक्ति हुन्। हमास सदस्यहरूबीच आन्तरिक मतदान भएको बताइएको छ। सन् 2023 अक्टोबरमा इजरायलमाथि भएको घातक आक्रमणपछि इजरायली आक्रमणहरूमा हमासका अधिकांश वरिष्ठ नेतृत्व मारिएका थिए। युरोपेली आयोगले चिनिया ई कमर्स कम्पनी अली एक्सप्रेसलाई असुरक्षित खेलौना र सौन्दर्य सामग्री सहितका अवैध उत्पादनहरूको बिक्रीका निम्ति अनुमति दिएको भन्दै $60 करोड़ भन्दा बढ़ी जरिवाना गरेको छ। दुई वर्ष अघि शुरू गरिएको युरोपेली संघ ईयूको अनुसन्धानले उक्त कम्पनी आफ्नो प्लेटफर्मबाट त्यस्ता सामानहरू पर्याप्त तीव्रताका साथ हटाउन विफल पाएको थियो। उक्त जरिवानाप्रति असन्तुष्ट अली एक्सप्रेसले भने उक्त निर्णयमा आफ्ना सुधारका कदमहरू प्रतिबिम्बित नभएको जनाएको छ। अस्ट्रेलियाद्वारा प्रक्रियाका निम्ति नाउरू टापु पठाइएका असाइलम सिकर्स अर्थात शरणको खोजीमा रहेका अधिकांश मानिसहरू नियमित खाना खान समेत नसक्ने पाइएका एक सर्वेक्षणले देखाएको छ। हाल त्यहाँ 100 भन्दा बढ़ी मानिसहरू त्यसरी राखिएका छन्। ती प्रत्येकले अस्ट्रेलिया सरकारबाट हरेक दुई सातामा $180 अमेरिकी पाउने हक राख्छन्। असाइलम सिकर्स रिसोर्स सेन्टर एसएआरसीसँग उनीहरूले खर्च धान्नका लागि प्राय छाक त्याग्नुपर्ने अवस्था रहेको बताएका छन्। सरकारले भुक्तानीको नियमित समीक्षा हुने बताएको छ, तर उक्त स्थान महँगो खाद्यान्न आयातमा अधिक निर्भर छ। र फुटबलको नयाँ विश्वविजेता बनेको स्पेनी टोली मद्रिद पुगेको छ। त्यहाँ एक दिने भव्य उत्सवका बीच उनीहरूको स्वागत हुँदैछ। क्रमशः राजा र प्रधानमन्त्रीको भिन्दा भिन्दै स्वागतपछि विश्वविजेता टोलीले एउटा खुल्ला बसमा मद्रिद हुँदै विजय र्याली गर्नेछ। स्पेनले फाइनल खेलमा अर्जेन्टिनालाई 1-0 हराउँदै दोस्रो पटक विश्वकपको उपाधि सुरक्षित गरेको हो। यो बीबीसी नेपाली सेवा हो।
3: साझापखमा तपाईलाई पुनः स्वागत छ। मनसून शुरू भएपछि विस्थापनमा परेका झण्डै 450 परिवारलाई स्थानीय प्रशासनसँग मिलेर अस्थायी बासको प्रबन्ध मिलाइएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। नेपाल प्रहरीले असार 5 गते मनसून शुरू भए यता 724 प्राकृतिक विपदका घटना भएको र त्यसमा 66 घाइते भएको बीबीसीलाई जानकारी दिएको छ। सप्ताहन्तमा देशका विभिन्न ठाउँमा भएका भारी वर्षाका कारण आजसम्मको आँकड़ा अनुसार कम्तीमा देशभरका विभिन्न 9 प्रमुख ठाउँमा सड़क पूर्ण अवरूद्ध भएका थिए भने अहिले केही मात्रै एकतर्फी वा दिउँसोको समयमा सञ्चालनमा आएका छन्। जल तथा मौसम विज्ञान विभागका अधिकारीहरूले अबका केही दिन सप्ताहन्तमा जस्तो स्तरमा वर्षा नहुने भन्दै भारी वर्षाको सम्भावना केही घटेको जनाएका छन्।

0: सुनौ साथी फडिन्द्र दाहालको यो रिपोर्ट। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पछिल्लो 24 घण्टामा बाढ़ी, पहिरो, अविरल वर्षा, सर्पदंश सहितका 62 घटनामा 2 जनाको मृत्यु भएको र 15 जना घाइते भएको जनाएको छ। मनसून शुरू भए यताका 724 विपदका घटनामा 346 घर डुबानमा परेको र 449 परिवार विस्थापित भएको प्रहरीले जनाएको हो। प्राधिकरणकी प्रवक्ता शान्ति महतले त्यस्ता परिवारलाई स्थानीय सरकारसँग मिलेर सरकारले सहयोग उपलब्ध गराएको बताइन्।
1: उहाँहरूलाई चाहिँ स्थानमा राख्नको लागि हामीले निगरानीमा बसेका छौँ र त्योसँग सम्बद्ध स्थानीय पालिका र स्थानीय प्रशासनसँग पनि हामीले कोअर्डिनेसनमा रहेर उहाँहरूलाई सुरक्षित स्थानमा कसरी राख्ने, कहाँ राख्ने भन्ने विषयमा चाहिँ हामीले उहाँहरूलाई सपोर्ट पनि गरिरहेका छौँ भने सँगसँगै 3 सुरक्षा कर्मीहरूलाई पनि परिचालन गरेर उहाँहरूलाई सुरक्षित स्थानमा लाने काम सामग्रीहरू हुन्छ, उहाँलाई अस्थायी रूपमा बसोबास गर्ने ठाउँमा दिनुपर्ने खाद्य

0: हामीले निगरानी नै बसेका छौँ र त्यो सङ्घर्ष सम्बद्ध स्थानीय पालिका र स्थानीय प्रशासनसँग पनि हामी कोअर्डिनेसनमा रहेर उहाँहरूलाई चाहिँ सुरक्षित स्थानमा कसरी राख्ने कहाँ राख्ने भन्ने विषयमा चाहिँ हामीले उहाँहरूलाई सपोर्ट पनि गरिरहेका छौँ भने सँगसँगै तिनटै सुरक्षा कर्मीहरूलाई पनि परिचालन गरेर उहाँहरूलाई सुरक्षित स्थानमा लाने काम सामग्रीहरू हुन्छ उहाँलाई अस्थायी रूपमा बसोबास गर्ने ठाउँमा दिनुपर्ने खाद्य
1: सप्ताहन्तमा भएको अविरल वर्षापछि कैयौं ठाउँमा बाढ़ी र पहिरोका विवरणहरू आएका छन्। अविरल वर्षापछि देशका कैयौं ठाउँमा पहिरो खसेर सड़क अवरूद्ध भएका जानकारी सुरक्षा निकायहरूले दिएका छन्। राष्ट्रिय विपद न्यूनीकरण प्राधिकरणकी प्रवक्ता महतले सड़क खुलाउन सम्भव भएसम्मका स्रोत साधन परिचालन गरिएको बताइन्।
0: अहिले हाम्रो यो विशेष गरी पहिरो केकै लागि भनेर हामीले एउटा सड़कमा जाने पहिरोको लागि हुन सेतु एप पनि अपरेसनमा ल्याएका छौँ। त्यसमा चाहिँ सबै कुन कुन ठाउँमा पहिरो गएर कुन कुन डोजरहरू एक्जाभेटरहरू र त्यसमा अपरेटरहरू चाहिँ कुन कुन अवस्थामा हुनुहुन्छ कहाँ कहाँ हुन्छ र उहाँहरूलाई तुरन्त नजिक पर्ने डोजरलाई चाहिँ परिचालन गर्ने गरी पनि त्यो एप चाहिँ सञ्चालन भइरहेछ र त्यही अनुसार काम पनि गरिरहेका छौँ।
1: जल तथा मौसम विज्ञान विभागले जारी गर्ने पूर्व चेतावनीलाई ध्यान दिँदै अति जोखिम भनिएका जिल्लाहरूमा सवारी साधन सञ्चालन बन्द गर्न शनिबार प्राधिकरण अन्तर्गतको मनसुन कमाण्ड पोस्टले जिल्ला सुरक्षा समितिहरूलाई निर्देशन दिएको थियो। साथी फडिन्द्र दाहालको यो रिपोर्ट तपाईँ हाम्रो वेबसाइट www.bbcnepali.com मा गएर आफूले चाहेको समयमा विस्तृतमा पढ्न सक्नुहुनेछ। अब अर्को विषय, प्रधानमन्त्री वालेन्द्र शाह बालेङले पूँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरोकारवाला व्यक्तिहरूसँग छलफल गरेका छन्। प्रधानमन्त्री कार्यालयका अनुसार छलफलमा प्रधानमन्त्रीले नेपाल धितो बोर्ड सेभोनका अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्सचेन्ज नेप्सेका अध्यक्ष तथा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, स्टक ब्रोकर एसोसिएशन अफ नेपालका अध्यक्ष सागर ढकाल लगायतसँग भेटेका हुन्। यसै सन्दर्भमा हामीले उद्योग वाणिज्य महासंघको पूँजी बजार समितिका अध्यक्ष प्रियराज रेग्मीसँग कुरा गर्दै शुरूमा तपाईहरूले आफ्ना समस्याबारे प्रधानमन्त्रीसँग के कुरा गर्नुभयो भनेर सोधेका छौं।
2: हामीले बेसिकल्ली यसलाई दुई पार्टमा, अहिले चाहिँ अलिकति यो नयाँ सरकार बनिसकेपछि पूँजी बजारको मनोबल अलिकति घटेको हो कि भन्ने विषयलाई, यो मनोबललाई कसरी उठाउन सकिन्छ, यसका कारणहरू के हुन् भन्ने विषयमा अलिकति कुरा गर्यौं। र दोस्रो चाहिँ अलिकति लङ्गर रनमा पूँजी बजारलाई स्वस्थ पारदर्शी बनाएर अलिकति लगानीकर्ताले भरोसा गर्ने, लगानीको लागि भरोसा गर्ने स्थल बनाउने र पुँजी बजारले समग्रतामा पुँजी परिचालन गरेर रोजगारी, उद्योग धन्दा, इन्टरप्रेन्योरसिप यसलाई प्रमोट गर्नलाई कसरी सपोर्ट गर्न सकिन्छ भन्ने विषयमा चाहिँ त्यहाँ कुराकानी भयो।
1: तपाईँहरूले यी कुराहरू गरेपछि, विभिन्न विषयमा कुरा राखेपछि प्रधानमन्त्रीज्यूले चाहिँ के भन्नुभयो?
2: प्रधानमन्त्रीज्यूले यो पुँजी बजारमा अलिकति कन्फिडेन्समा आएको भन्ने विषयमा हामी हेरिरहेका छौँ, बुझिरहेको छौँ। यसले यो हाम्रो हामीलाई जानकारी छ, यसमा हामी चिन्तित छौँ भन्ने किसिमको एउटा यो कन्फिडेन्सको विषयमा त्यो भन्नुभयो। र यसको सुधार सँगसँगै यसको सुधारका लागि हामीले नेपाल राष्ट्र ब्याङ्कको गभर्नर साहब सहित सरकारवाला नियमनकारी निकायहरूसँग चाहिँ हामी छलफल गरिरहेका छौँ। कतिपय सुधारका कामहरू तपाईँहरूले सहजीकरण गरिदिनुहोस्, कहाँ कहाँ यसको बोटलनेक छ, कहाँ कहाँ चाहिँ अप्ठ्यारो छ त्यसलाई फुकाइदिनुहोस् भन्ने किसिमले चाहिँ कुराहरू भइरहेछ, हामीले थाली नै सकेका छौँ। तपाईँहरूका यी समस्याका बारेमा पनि कतिपय हामीले राखेका समस्याका विषयमा हामी अलरेडी म चाहिँ जानकार छु भन्नुभयो उहाँले। र तपाईँहरूले यो कुरा राखिसकेपछि थप यसमा पनि थप चाहिँ सुधारका लागि तपाईँहरूले राखेका विषयमा कहाँ कहाँ सहजीकरण गर्न सकिन्छ, के गर्न सकिन्छ, यी सबै चिजमा नियमनकारी निकायका प्रमुखहरू, बजार सञ्चालक उहाँहरू सबैलाई बोलाएर फेरि छलफल गरेर यो काम चाहिँ अगाडि बढाउनलाई चाहिँ प्रधानमन्त्री कार्यालयले इनिसिएसन लिन्छ भन्नुभयो।
1: आजको इनिसिएसन चाहिँ यो भेट्ने भन्ने तपाईँहरूको तर्फबाट थियो अथवा प्रधानमन्त्रीज्यूको तर्फबाट आएको
2: हो? उतैबाट आएको, हामीले अप्रोच गरेको होइन।
1: यो पछिल्लो समय यो शेयर बजार अथवा पुँजी बजार नै त्यति उकासिन सकेन भन्ने खालका विवरणहरू तथ्याङ्कबाट पनि आइरहेका छन् नि, यो विषयमा चाहिँ कसरी त्यसलाई सुधार्ने भन्ने कुरा भयो त?
2: पुँजी बजार चाहिँ सरकारकै कारणले मात्रै पनि चाहिँ अब यो हो होइन भनेर चाहिँ खासै क्याटेगोरीले भन्न सक्ने अवस्था पनि होइन। यसमा अलिकति यसको इको सिस्टम, यसमा कारोबारका औजारहरू अनि इन्भेस्टरको कन्फिडेन्स, यो सबै चिजहरू छ। अब अहिले तत्काल चाहिँ हामीले भनेको तत्कालको लागि कन्फिडेन्स बढाउनको लागि चाहिँ अलिकति यो ब्रोकरहरूलाई भाइब्रेन्ट बनाउन ब्रोकर मार्फत मार्केटिङ सञ्चालन गर्ने एक, दोस्रो बजार धेरै घटेको र ब्याङ्क वित्तीय यो इन्स्टिट्युसनल इन्भेस्टर जो सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, बिमा कम्पनीहरू उहाँहरूसँग प्रशस्त लिक्विडिटी भएको र चाहिने अहिले बजारमा भएका सेयरहरू राम्रै कम्पनीका सेयरहरू पनि धेरै तल्लो लेभलमा भएको हुँदा उहाँहरूलाई चाहिँ अलिकति यो बेलामा चाहिँ बजारमा इन्टरभेन गर्न सकियो भने त्यसले चाहिँ बजारको चाहिँ मनोबल उठाउने र ती संस्थाहरूले पनि चाहिँ लाभ लिन सक्ने किसिमका कुराहरू र अलिकति बजारमा चाहिँ केही कम्पनीहरूको मूल्य नबढ्ने, केही कम्पनीहरूको चाहिँ मूल्य चाहिँ धेरै बढेको त्यो देखिँदाखेरि यो आइपिओदेखि लिएर गएर सेयर लकिङका चाहिँ प्रणालीहरूमा चाहिँ सुधार गरेर

0: 59 प्रधानमन्त्री बनेका हुन्। बकिङघम दरबारले नियुक्तिको पुष्टि गर्दै राजा चार्ल्सले उनलाई नयाँ सरकार बनाउन आह्वान गरेका जनाएको छ। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
1: राजा चार्ल्सको आह्वान स्वीकार्दै सरकार गठनको जिम्मेवारी लिएसँगै वर्नम ब्रिटेनका पछिल्लो एक दशकका सातौं प्रधानमन्त्री बनेका हुन्। बकिङघम दरबारबाट निस्किएर डाउनिङ स्ट्रीटमा बोलेका वर्नमले आफू 10 वर्षमा देशको सातौं प्रधानमन्त्री बनिरहेको यथार्थको हेक्का रहेको बताउँदै अब उनकै शब्दमा एउटा समीक्षा र नयाँ संकल्पको समय भएको बताए। उनले आफ्नो नेतृत्वमा लेबर प्रशासन अझै वामपन्थी झुकावतर्फ ढल्किने र सर्वसाधारण मानिसको जीवनस्तर सुधारमा केन्द्रित हुने वाचा गरे। वर्नमले ब्रिटेनले पुनः स्थिरता हासिल गर्न सक्ने कुरा विश्वलाई देखाउन आवश्यक रहेको पनि बताए। उनी विगतमा सन् 2010 र सन् 2015 गरेर दुईपटक पार्टी नेतृत्वको प्रतिस्पर्धामा विफल भएका थिए। मन्त्री परिषदका वरिष्ठ सदस्यहरूको नियुक्ति आजै अबेर शुरू हुने बताइएको छ। यसअघि जून 22 सरकार र लेबर पार्टीको नेतृत्वबाट राजीनामा घोषणा गरेका कियर स्टारमरले आज राजा चार्ल्सलाई बकिङघम दरबारमा भेट्दै औपचारिक रूपमा राजीनामा पत्र बुझाएका थिए। त्यसअघि डाउनिङ स्ट्रीटमा सम्बोधन गर्दै उनले 2 वर्ष अघि भन्दा देश उनकै शब्दमा बलियो बनेको बताएका थिए। उनले नयाँ प्रधानमन्त्रीलाई आफ्नो पूर्ण साथ रहने पनि बताए।
0: यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: मा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि
1: पुनश सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बालबालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: हावाहुरी चलेको बेला के गर्ने?
0: घरको झ्याल र ढोका बन्द गर्ने,
2: आगोका स्रोतहरू बन्द गर्ने,
0: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
2: भीड़भाड़मा भए नआत्तिने, भागदौड़ नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
0: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
2: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
0: हावाहुरी चलेको बेला के नगर्ने?
2: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
0: बिजुलीको तार लत्रिएको छ भने नछुने,
2: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
0: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
2: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
3: बजाज एक्सचेन्ज मेला, पुरानो बाइकसँग नयाँ बाइक काट्ने मेला।
4: स्टार अटो हब प्राली र घरणा अटो हब प्रालीको समन्वय र एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्विस सेन्टर मन्थली एक रामेछाप बस पार्कको सहकार्यमा तपाईँको सहर मन्थली एक बस पार्क ट्राफिक कार्यालयको माथिल्लो पट्टिको भवनमा रहेको एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्विस सेन्टरमा साउन 3 गतेदेखि 8 गतेसम्म एक्सचेन्ज मेला।
3: न्यू खोज्नेलाई झ्यामै बजाजले दिन्छ एक्सचेन्ज मेलामा।
4: झ्यामै हाई भ्यालुएसन, झ्यामै क्यास डिस्काउन्ट, अन द स्पोर्ट फाइनान्सको सुविधा, 0% ब्याज दर,
3: निशुल्क हेलमेट र आवा 2083-84 ट्र्याक पनि कम्पनीले तिरिदिनेछ। थप जानकारीको लागि 9802-0385 र 9806-84-83।
4: एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्विस सेन्टर मन्थली एक बस पार्क ट्राफिक कार्यालयको माथिल्लो साइड।

0: हजुरको रेडियो 102.1 MHz।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक।

scsinyafu106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: तिर राम्रो देख्छु त कसरी
1: के जिसके किनी शुभ जीवन अस्पताल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ रोग त काँडै निकाले जस्तो भयो चटक्कै
2: हजुर लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ
0: महिलाहरूको तल्लो पेट दुख्ने मुक्ताङ्ग चिलाउने सेतो पानी बग्ने गर्भजाँच भिडियो एक्सरे वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल
2: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ
3: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट
2: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ

0: पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
1: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
2: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुरकोट सिन्धुली
1: सम्पर्क नम्बर 0475904668 98692569998।

0: हजुरको रेडियो 102.1 MHz।
1: तन्ने पैसो कमाइएला भनेर 136 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
2: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरे हो, तर हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्यो नि, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
1: त्यही त। हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
3: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
4: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
5: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0848543998, 0848543998।
4: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
5: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
6: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
7: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
6: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
7: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
6: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
7: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
6: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
7: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
6: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 84 वा 98444410 40। इमेल dhramechap@gmail.com।
7: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
8: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
7: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
8: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
7: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
8: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
7: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
8: तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
7: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
8: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
7: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
8: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
7: सम्पर्क नम्बर 0845410043, 98630023422।
9: वाउ होइन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
10: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइसबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
9: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक कटर बोर्ड, रामेछाप।

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म सुरराज महत। तपाईँले समाचार हजुरको रेडियो 102.1 मेगाहर्ज इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको या प्रतामाको सेफएम 95 मेगाहर्जबाट पनि सुनिरहनु भएको छ। मुख्य सचिव गोविन्द बहादुर कार्कीको संयोजकत्वमा आज बसेको सचिव स्तरीय बैठकले मनसुनजन्य विपद व्यवस्थापनको तयारी अवस्थामा रहने निर्णय गरेको छ। मनसुनजन्य विपद वा महामारी जस्ता संकटको प्रभावकारी व्यवस्थापन गर्न सबै सरकारी निकाय तथा सुरक्षा संयन्त्र तयारी अवस्थामा रहने बैठकले निर्णय गरेको हो। जेन्जी मोमेन्टन नेपालले शिक्षा स्वास्थ्य विद्युत तथा राइट सेयरिङ सेवामा लगाइएका नयाँ कर तथा शुल्क तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ। जेन्जी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाहले सोमबार प्रेस वक्तव्य जारी गर्दै माग सम्बोधन नभए सिंहदरबार केन्द्र सशक्त आन्दोलन शुरू गर्ने चेतावनी समेत दिएको छ। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशका विभिन्न स्थानमा भइरहेको विरल वर्षा, बाढ़ी, पहिरो तथा अन्य विपज्जन्य घटनाको जोखिम र प्रभावलाई मध्यनजर गर्दै जिल्ला समन्वय समिति तथा सबै स्थानीय तहका प्रमुखहरूलाई कार्यालयमा अनिवार्य रूपमा उपस्थित रहन निर्देशन दिएको छ। सोमबार मन्त्रालयले जिल्ला समन्वय अधिकारी तथा सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई जारी गरेको परिपत्रमा विपद व्यवस्थापन, उद्धार, राहत, समन्वय तथा सेवा प्रभावलाई प्रभावकारी बनाउन संवेदनशील समयभर कार्यालयमा छाड्न आग्रह गरिएको छ।

देशभरमा छिल्लो 24 घण्टामा 62 विपदजन्य घटना भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार देशका विभिन्न भागमा बाढ़ी, पहिरो, डुबान, सर्पदंश जस्ता प्राकृतिक विपदका घटना भएका हुन्। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार सर्पदंशका कारण दुईजनाको ज्यान गएको छ भने पहिरोबाट दुईजना घाइते भएका छन्। यस्तै 24 घण्टाको अवधिमा 11 सड़क अवरूद्ध भएका छन्। प्राधिकरणले आज सार्वजन गरेको दैनिक विपद बुलेटिन अनुसार विपदका कारण झण्डै 12,27,000 रूपियाँ बराबरको अनुमानित आर्थिक क्षति भएको छ। घटनामा 6 चौपाया पनि क्षति भएको छ। 24 घण्टामा 18 जिल्लामा 26 पहिरो, 13 सर्पदंश, 8 आगलागी, 7 विरल वर्षा, 5 जनावर आक्रमण तथा 3 बाढ़ीका कारण बाढ़ीका घटना भएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ। हिजो र अस्ति देशका विभिन्न ठाउँमा वर्षासँगै बाढ़ी, पहिरो, डुबान जस्ता विपदका घटना बन्न सक्ने भन्दै प्राधिकरणले चेतावनी जारी गरेको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले पूँजी बजारका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। आज सिंहदरबारमा पूँजी बजार, धितपत्र व्यवसाय क्षेत्रका सरकारवाला निकाय र व्यक्तिहरूसँग छलफल गर्दै उहाँले यस क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्ने प्रतिबद्धता जनाउनु भएको। आवश्यक नीति निर्माणसँगै बजारका समस्या समाधान गर्न सरकार तयार रहेको बताउँदै प्रधानमन्त्री शाहले यो बजार मार्फत लगानी वृद्धि, रोजगारी सृजना र राजस्वमा योगदान पुग्नुपर्ने बताउनुभयो। सरकारले सार्वजनिक विधालाई पुनरावलोकन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा 4 कार्यदल गठन गर्ने भएको छ। मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा आज बसेको सचिवहरूको बैठकले शनिबार र आइतबार दुई दिन विदा दिन थालेपछि साबिकमा रहेका अरू सार्वजनिक विधाको पुनरावलोकन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको हो। अब सरकारी कार्यालयहरूले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको स्वीकृति बिना नयाँ कर्मचारीको दरबन्दी सिर्जना गर्न नपाइने भएको छ। बुधबार मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको स्वीकृति बिना नयाँ दरबन्दी सिर्जना गर्न नपाइने निर्णय गरेको हो। बागमती प्रदेश सरकारबाट नेकपा एमालेका मन्त्रीहरूले तत्काल राजीनामा नदिने भएका छन्। काठमाडौँको कोटेश्वरमा बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले पार्टी केन्द्रको स्पष्ट र आधिकारिक निर्देशन नआएसम्म सरकार नछाड्ने ठोस निष्कर्ष निकालेको हो। बागमती प्रदेशमा अत्यावश्यक बाहेकका यातायात सम्बन्धी सेवाहरू एक साताका लागि स्थगित भएको छ। प्रदेशको उद्योग, पर्यटन तथा श्रम तथा यातायात मन्त्रालयले सूचना जारी गर्दै अति आवश्यक बाहेकका यातायात सम्बन्धी सेवाहरू तत्कालका लागि स्थगित गरिएको जनाएको हो। यातायात क्षेत्रसँग सम्बन्धित प्रणालीहरूमा प्राविधिक सुधार तथा कर परिमार्जनको कार्य भइरहेकाले सेवा स्थगित गरिएको जनाएको छ। बर्खाको समयमा खेतमा काम गर्दा आँखामा चोटपटक र हिलो पर्ने भन्दै डाक्टरहरूले आँखा जोगाएर काम गर्न सुझाव दिएका छन्। चितवनको भरतपुर आँखा अस्पतालमा अहिले दैनिक आउने बिरामी मध्ये झण्डै 30% बिरामी खेतमा काम गर्दा उत्पन्न समस्या लिएर आउन थालेका छन्। अस्पतालका निर्देशक डाक्टर पुष्पागिरी श्रेष्ठका अनुसार दैनिक झण्डै 1,500 बिरामी बहिरंग सेवा लिन अस्पताल र मातहतका केन्द्रहरूमा आउने गरेकामा मुख्य रूपमा धानका लागि खेत तयार गर्दा र रोप्दा हिलो आँखामा पसेर आउने बिरामी रहेका छन्। चिनिया सरकारको आर्थिक सहयोगमा नेपालमा कृषि खाद्य प्रणालीको सुदृढीकरण परियोजना शुरू भएको छ। नेपालको कृषि तथा खाद्य प्रणालीलाई थप प्रभावकारी र सुदृढ बनाउने उद्देश्य लिएको परियोजनाको आज काठमाडौँमा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनिया राजदूत चाङ माओमिङले शुभारम्भ गर्नुभएको। उहाँले दुई देशबीचको कृषि सहकार्यलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। पूर्वाधार विकास मन्त्रालय यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र प्राप्त गर्नका लागि स्वास्थ्य जाँचका क्रममा नेपाल मेडिकल काउन्सिलमा दर्ता भई इजाजत प्राप्त गरेका चिकित्सकले प्रदान गरेको स्वास्थ्य परीक्षण सम्बन्धी प्रमाणपत्रलाई मान्यता दिने व्यवस्था मिलाउन साथै प्रदेशका यातायात क्षेत्र हेर्ने मन्त्रालयहरूलाई अनुरोध गरेको छ। विभाग अन्तर्गतको सवारी अनुगमन मापदण्ड तर्जुमा र सवारी चालक व्यवस्थापन शाखाका निर्देशक गणेशमान सिंह राईद्वारा गत असार 32 गते जारी परिपत्रमा सो अनुरोध गरिएको छ।
नेपाली कंग्रेसले बीपी कोइरालाको 42 स्मृति दिवसमा साउन 6 र 7 गते देशभर विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ। यस वर्षको स्मृति दिवसलाई मुख्य रूपमा जलवायु परिवर्तन र वातावरणीय जनचेतनासँग जोडेर जलवायु जनचेतना जगाउन जुटौं भन्ने नाराका साथ मनाउन लागि हो। हवस् त राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार सकियो। हाम्रो फेरि भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि यस समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

حضر کو آواز، حضر کو ساتھ، یہ ہو حضر کو ریڈیو ایک سے دی تھپڑے ایک میگا ہرٹس، نمسکار، حضر کو ریڈیو ایک سے دی تھپڑے ایک میگا ہرٹس کو راتری کالین پرستتی کارکرم समय दोहोरीको पर्खाइमा रहनुभएका बस्नुभएका तपाईँ तमाम आदरणीय श्रोतामणहरूमा रात्रिकालीन लोक संगीतका विवादन सहित हार्दिक स्वागत गर्न चाहन्छु। म कार्यक्रम प्रस्तुता तपाईँको मुटुको डुकडुकी भर्खर 14-15 लागेको ह्यान्डसम ठिटो श्रीराज महतो उपस्थित भइसकेको छु तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि योपालि अझ विशेष विशेष विशेष बनाउनको लागि। तपाईँ त्यो बेला रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz सुनिरहनु भएको छ। नेपाली लोकगीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम एसएमएस दोहोरी। हामी हप्ताको सातै दिन आउँछौ। राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार पछि रहन्छौ लगभग 11 बजेसम्म। तपाईँले पठाउनुभएका मेसेज, तपाईँले नै रोजाइमा पार्नुभएका लोक दोहोरी भाकाहरू, तपाईँले नै लेखेर पठाउनुभएका लेख रचनाहरू वाचन गर्दै अनि साथमा रमाइला मिठा कुराकानीहरू गर्दै अगाडि बढ्नेछौ। सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। कार्यक्रमलाई सेयर गरेर पनि साथ दिनुहोला पनि भन्न चाहन्छु। 10:14 गइसकेको छ। मिठा रमाइला कुराकानी हुनेछन् पनि भन्न चाहन्छु। लेख रचनाहरूलाई अझ विशेष प्राथमिकता दिनेछु। यदि होइन पठाउनुहुन्छ भने, लेख्नु भएको छ भने माध्यम हामी बन्छौँ। कोही कसैलाई सम्झिन चाहनुहुन्छ भने पनि माध्यम हामी बन्छौँ। सम्झिन सक्नुहुन्छ पनि भन्न चाहन्छु। मेसेज पठाउन सक्नुहुन्छ हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा। तपाईँले हजुरको रेडियो सर्च गर्नुपर्ने हुन्छ। त्यहाँ अडियो लाइभ भेटाउन सक्नुहुन्छ कार्यक्रम एसएमएस दोहोरीको। त्यहाँ तपाईँले मेसेज छोड्नुपर्ने हुन्छ पनि भन्न चाहन्छु। मिठा रमाइला मेसेजहरू छोड्नुभयो भने तपाईँले छोडेका मेसेजहरू वाचन गर्नेछु पनि भन्न चाहन्छु। भन्दै यति बेला कार्यक्रमको शुरूआत गर्न चाहन्छु। तपाईँको माझमा एउटा मार्मिक छ, होइन, मर्ने मिति हुँदैन पात्रमा बोलको गीत रहेको छ। यति बेला तपाईँको माझमा राख्छु, कार्यक्रमको शुरूआत गर्छु। यसमा आवाज दिनुभएको छ विष्णु माझी अनि मोहन खड्काको सुमधुर आवाजमा रहेको गीत, अनि यसमा शब्दलय विमल अधिकारी, डम्बर चन्त बगर र संगीत राम खड्काको रहेको छ। यति बेला तपाईँको माझमा गीत।

मर्ने मिति हुँदैन पात्रमा विष्णु माझी अनि मोहन खड्काको सुमधुर आवाजमा रहेको गीत तपाईँको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेको छ। निकै मार्मिक थियो यो गीत। पक्कै पनि हामीसँग अहिले होइन मानिसले संसारमा जति नै धन सम्पत्ति शक्ति वा प्रतिष्ठा कमाए पनि यो भौतिक शरीर सधैँका लागि रहँदैन, जन्मेपछि एक दिन जानै पर्छ भन्ने प्रकृति र सृष्टिको शाश्वत नियमलाई पनि स्वीकार्नुपर्छ जस्तो पनि लाग्छ होइन। त्यही भएर जब मानिसलाई आफ्नो शक्ति रूप वा धनको घमण्ड हुन्छ तब यो वाक्यले ठूलो चेतना दिन्छ जस्तो लाग्छ होइन। जब यो चोला नै अजम्बरी छैन भने घमण्ड कसका लागि भन्ने प्रश्न खडा गरेर मानिसलाई विनम्र बनाउन यसले सघाउँछ जस्तो पनि लाग्छ होइन। र मर्ने मिति यतिखेर हो, यति बेला जानुपर्छ भन्ने हो भने त हुन्थ्यो, तर हुँदैन के त्यो होइन। त्यही भएर घमण्ड के को लागि, रिस राग आवेश झुटो व्यवहार होइन, छल कपट के को लागि, हाँसेर दुई दिन बाँच्न छ, हाँसेर होइन रमाइलो गरेर बाँचौन, खुसी भएर बाँचौन होइन र ठिक छ। कार्यक्रम समाज दोहोरी अनिहरू भइराखेको छ। आवाजमा मिश्रित आवाजमा साथमा तपाईँ हुनुहुन्छ, यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ। सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। कार्यक्रमलाई सेयर गरेर साथ दिनुहुन्छ हुन होइन, कार्यक्रमलाई साथ दिएर पनि सेयर गरेर पनि साथ दिनुहोला पनि भन्न चाहन्छु। अनि लेख रचनाहरू केही लेख्नु भएको छ भने पनि पोस्ट गर्न सक्नुहुन्छ। वाचन गर्ने प्रयास पनि म गर्नेछु है पनि भन्न चाहन्छु। मिठा रमाइला कुराकानीहरू हुने नै छन् पनि भन्न चाहन्छु। कहिलेकाहीँ मानिसको भौतिक शरीर नाश भएर जान्छ, तर उसले गरेका असल काम विचार

መሳንስ አፍሪካንስ መደለሰን አዝርከ ሬዲዮ ኤክስዲ ተፕላይክ ሜጋ ሃርድስ ታመከስ ያተን ፓንሳነደ ሜጋ ሃርድስ ነ ኦንላይን ካተፕራይ ማደን ባታይ ትብላቲስ ተታብዲስ ተራይራ ስነኑ ንሳስነ ተሳቲና ላይፍን መሳንስ መስጅር ብን ኮታይራ ሳቲና ሳክነው ንሳፈን መሳንስ መስጅ ዘመይል ስሩአት ማፕራፕተ መስጅ ማሰን ንገርነ ሳኪን ዘስተላክሰ ኪንካል ካካዲ ዘስተላገ ማለማስዝለ አስተማዝክ ሰንዛል ፌስቡክ ላይ አይነ እሱቴ በራባ ተላማት የሆነ ሰክሰ መስጅ ማተስማ ሳይ ሲንታናል ይነው አላፍን መነሳንስ መመሰዘ ሰፋይ አይነ ባቸን ጋር ልጅ ብን መነሳንስ ካርክቱም ላይ ሲያርጋ ግን ሲ መነሳንስ አካስትራ የምንሳ ካርክቱም ስለሰይ በነንሳ ፍርበሊ አካስትራይ ዶራን ባተመንንሳ ሰምዘና ሰንደስ ዳክለ ፈልከሪ ቡሚካራይ ከመላሙኪ አሲስ ላይ መስነተ ሮማን መክታን ታማን ኒማስተር ባተስተ ገረራ አሚት ክራ ታራይ ሃኒ ፈዛዩን ሃን ቢሃኒ የነስካ ስምታ ኩንግራ ያኒስ አስና አድስና ለምቡ ተስተገር ረሰኒ ምስተር ፓ የገኒ ሃን ለምቡ አክሽን ቢራዝራይ ተስተገር ረ ሚዲያ ፕሪ ኒርማላውን የምባሰንተ ስትሬስታ ማደ ብንጀላ ሪፐል ረስኒ ራዝጋለ መጋር ኩማር ፕሪብሊካን ሳላጋት ሰበይ ማስተም ዘና ማያ ቻይ ባንመንሳ አዳ ስነሽላ ካትማንዶ ባታ ባንመንሳ ራዲካዚ ካትማንዶ ተረፉ ይሰክንም ባንስተኪ በሲያ ተቲራ ሰክየ ሮፓይ አይና ጋቲ ረከበሳይ ሰክየ ኮታበ ቴክሳ አሚኑ ላምታሪ ማጋረን እንሳ ካሪክተም ስነሽ ሰምዘና ሰበይማ የስብራትሪ ባንመንሳ ንሳ ቸሳይን እንሳ ሰምዘና ሰበይማ ምሲዋል ባንመንሳ ማለፍን ቢሰስትር ማንተን ባትና ሳንሱ ተስተይ ጋረዳ ለቲበላ ስትሪዳር ፓውዴል ብኑ እንሳ ማለፍን ስነሽ ባንመንሳ ማለፍን ቢሰስትር ማንተን ባትና ሳንሱ ስነሽ አይና ባንመንሳ ተስተይ ጋረዳ ለቲበላ ማላይ ሂራ ባድር ለካይዚ ለሄርደን እንሰማለፍን ቢስስትር ማተን ባት መነሱ እንዳስ ማንስ ቢናስተን ሄርደን እንሰማለፍን ቢስስትር ማተን ባት ነሳንሽ ፍን መነሳይ ተስተገረረት በላውን እንሰ መነሱ እንዳስ ማንስ ቢናስ ለመን መሰጽ ፈታውን ባይኩሰ ከሰካባረ ስምል ከዛጋ ዘሊራት ማታ በዛር ባጣካሪ ከመዛ ለሱነ እስራኤል ሰምዘና ሰበይማ ሚቶ ማያ ጻፋን እንሰ ሚዲያ ፕሪሚራ ያኒሳ እንሰ ሰምዘና ሰበይማ አይባን እንሰ ሄሎ 15 ባጣሰረ ባርሰላጊ ያን ሰምዳይ መፈነስኑ ራከኮ ስበይ ስምል ጓልታር ባ प्रकाश मुक्ता नो भन्नुहुन्छ प्रकाश जी एक वर्ष मेरो उमेर बढाइदिनु भयो मेरो 14 बाट 15 मा लागेको उमेर सम्म हैन छु पखर 14 बाट 15 मा लागेको हुँ त्यमन्दा तलमाथि भएको छैन मेरो उमेर है ठीक छ विशेष रूपमा धन्यवाद जस्तै कृष्ण सुनवार हुनुहुन्छ कार्यक्रम लाइभ गर्दैछु सुन्दैछ है रामी साहब कार्य आज काठमाडौँबाट कृष्ण सुनवार हो भन्नुहुन्छ धनुगज मेरो संगीता ठकुरी लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद प्रकाश केसी हुनुहुन्छ दाई नमस्ते सन्चय हुनुहुन्छ अनि खाना खानुभयो एकदम राम्रो चलाउनु भएको छ है कार्यक्रम दाई कति बेला कार्यक्रम आउँछ भनेर नाइट ड्युटी छ मैले सुनिराखेको छु दाई भन्नुहुन्छ दिनभरि कता जानुभयो भन्नुहुन्छ यतैतिर छु हिजो त मैले तिजको गीत बजाइदिनु होला है भनेको थिएँ हजुर त रिसाउनु भयो दाई भन्नुहुन्छ किन हो र मसित रिसाउनु भएको थियो हजुर त भन्नुहुन्छ प्रकाशजी तपाईँसँग रिसाएको होइन मैले भनिरहेको छु जहिले पनि एउटै कुरा दोहोऱ्याइरहेको छु के भन्दाखेरिमा तिजको गीतहरू तिज आउने बेला सुन्दा मजा आउँछ भनेर भनेको होइन के भएर हो दसैँका गीत अहिले सुनेर हुँदैन भन्न खोजेको हो तपाईँलाई मैले होइन विभिन्न खालका गीतहरूको पनि जुन समयमा सुन्नुपर्ने हो त्यो समयमा सुन्दा मजा आउँछ जस्तो लाग्छ वैशाखदेखि तिजका गीत सुनेर तपाईँलाई मजा आउँछ भने आउँदैन जस्तो लाग्छ दसैँका गीत वैशाखदेखि सुन्न थाल्यो भने हुन्छ जब दसैँ आउन थाल्छ नि त्यसपछि त्यो घरमा होइन घर वरपर फुल फुल्छन् दसैँ तिहार आउन थालिसकेपछि घर सिँगारिन थाल्छ होइन त्यसपछि विदेशमा रहनुभएका अथवा टाढा टाढा भएका सम्बन्धहरू बिस्तारो बिस्तारो घर आउन थाल्नुहुन्छ अनि त्यतिखेर गीतहरू बज्दा घन्किँदा होइन त्यो बेला मजा आउँछ क्या तिजका गीतहरू पनि तिजको समयमा बज्दाखेरि मजा आउँछ तपाईँलाई अहिलेदेखि गीत हेरेर राख्नु भन्नुहुन्छ तपाईँले त्यो भएर रिसाएको होइन मैले होइन तर समयलाई समय चाहिँ बुझ्नुपर्छ जस्तो लाग्छ कुन गीत कतिखेर राख्ने भन्ने कुरा चाहिँ एक्का हुनुपर्छ जस्तो लाग्छ तपाईँ कार्यक्रम सुन्नुहुन्छ कार्यक्रमलाई माया गर्नुहुन्छ
अनि कार्यक्रममा प्रस्तुताले के भनिराखेको छ भनेर चाहिँ तपाईँले बुझ्नुहुन्न भने त्यो कार्यक्रम सुनेको के काम र त्यो प्रस्तुताले एक घण्टा बोलेको के काम।

प्रकाशित आएन। यहाँ बसेर म एक घण्टा जति एउटै तपाईँले भनेको कुरा बारम्बार दोहोऱ्याइराखेँ भने त्यो तपाईँलाई मजा आउँछ र आउँदैन जस्तो लाग्छ। त्यही भएर मैले धेरै कार्यक्रममा लगातार यो विषय उठान गरिरहेको छु। हर भनिन्छ नि समय सबैको आउँछ क्या होइन, त्यो अनुसार त्यो बुझिदिनु होला। राधिका राउत हुनुहुन्छ गीत भनेर रुँदै हुनुहुन्छ किन राधिका के भएर नै नेपालतिर पानी कतिको परेको छ भन्नुहुन्छ, पानी परिराखेको थियो अहिले छैन। कल्पना साम्पाङ हुनुहुन्छ कार्यक्रम सुन्दैछु है भन्नुहुन्छ उहाँले पनि, नमस्ते भाइ कार्यक्रम सुन्दैछु प्यारो मान्छे दिलपाली शर्मिला राईले चाहिँ शीघ्र स्वास्थ्य लाभको कामना भन्नुहुन्छ भने, मामु अञ्जना त्रिप्यारी साम्पाङ, बाबा विनोद साम्पाङ, रञ्जित राई, मनिषा बान्तुवा, ढकाल धर्मराज अग्रिम जन्मदिनको शुभकामना भन्नुहुन्छ, सोना कन्दङ्गा तीर्थ राई, त्यस्तै अल्का बान्तवा भूमिका राई अनि योगेन लिम्बू सरलाई चाहिँ ढिलाइ भए पनि जन्मदिनको शुभकामना भन्नुहुन्छ, दादा गणेश श्रेष्ठ, रामकुमार थापा, दादा युक्त प्रसाद श्रेष्ठ, दादा माधव ढुङ्गेल अनि हजारमान राई, लवली किरात गगनतिर थुमे, दादा देवेन किशोर अञ्जान, दादा रत्नबहादुर थापा, एमपी विवास लिम्बू, प्रेम भण्डारी, सुदीप बान्तवालाका सबैमा सम्झना छ भन्नुहुन्छ। सुनिता सुनवारले पनि सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। पनि मलाई चाहे प्रकाश के सुन्नुहुन्छ दाई, नेपालमा भएको पैसाहरू अब परिचय पत्र नभएसम्म निकाल्न पाउँदैन हो भन्नुहुन्छ, परिचय पत्र बनाउनु भएको छैन र अहिले त सबैतिर परिचय पत्र चाहिन्छ त होइन, सरकारले पनि परिचय पत्र बनाउनु भनिरहेको छ, पैसाको लागि बनाउने होइन नि सरकारी कागजातहरू होइन, तपाईँले जन्म दर्ता के को लागि बनाउनुहुन्छ होइन, नागरिकता के को लागि बनाउनुहुन्छ, किनकि सबै काम बनाइसकेपछि सबैमा युज हुन्छ के प्रकाशजी, तपाईँ पैसा झिक्न राख्नलाई मात्र होइन परिचय पत्र भइसकेपछि अन्यमा अन्य काममा पनि सहज हुन्छ है, त्यसलाई यो रूपमा लिनुहोस् पनि भन्न चाहे। दाई दिउँसोको कार्यक्रम आउँदैन भन्नुहुन्छ, कार्यक्रम आउँछ तपाईँले सुन्न बिर्सिनु होला सायद। दाई हजुरले तिजको गीत नबजाउने साउन्डको गीत बजाउनु न है हजुरले भन्नुहुन्छ, तिजको गीत बजाउन गाह्रो मान्नुभयो भन्नुहुन्छ प्रकाश जी, त्यसमा केही भनिनँ म होइन, धनगजमै हुनुहुन्छ दाई सुन्दैछ है सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। दाई हजुरले पुरा कमेन्ट पढिदिनु होला है, दुःख नमानिकन दाई, यति दुःख गरेर कमेन्ट दाई हजुरको हजुरको हुँदा नि मैले सुनिराखेको छु हजुरको कार्यक्रम नछुटाइकन, मैले दाई भन्नुहुन्छ नयाँ ड्युटी हुँदा नि मैले सुनिराखेको छु होइन होइन, म म्यासेज वाचन गर्छु, मैले भने त बरु म मेरो मन दुखाउँछु अथवा टाइम लिन्छु, 11 बजेसम्म कार्यक्रम हो, समय अवधि 12 बजेसम्म लान्छु, मलाई कुनै मतलब छैन त्यसमा, तर तपाईँ पनि नियम अनुसार चल्नुपर्छ जस्तो लाग्छ प्रकाशजी, तिजका गीतहरू अहिले राख्नु राख्नु भन्नुहुन्छ, त्यसपछि फेरि तपाईँ मान्नुहुन्न भन्नुहुन्छ मलाई उल्टो, मैले स्पष्टीकरण के दिइरहेको छु भन्दाखेरिमा तिजका गीतहरू अहिले बज्दैनन् है, समय छैन के अरे भएको छैन, तिज आउन अझै 2 महिना 1 महिना त पुरै बाँकी छ, 1 महिना बेसी छ होइन भनिरहेको छु भनेपछि तपाईँ बारम्बार एउटै कुरा दोहोऱ्याउनुहुन्छ अनि भन्नुहुन्छ तपाईँले गाह्रो मान्नुभयो, यो गर्नुभयो त्यो गर्नुभयो भन्नुहुन्छ कि प्रकाशजी, सायद तपाईँ नबुझ्नु भएको अथवा मैले बुझाउन सकिनँ त्यसमा चाहिँ अब को कसले बुझ्न सकेन होइन, अथवा तपाईँले पुरा सुन्नु भएन कि कार्यक्रम म्यासेज नन स्टप टाइप गरिराख्नु भएको छ कि कार्यक्रम सुन्दै नसुनिकन होइन, हुन्छ नि त कार्यक्रम सुनौला बिस्तारै म्यासेज वाचन गरेर के अरे लेखेको लेखेँ लेखेको लेखेँ गरेर बसिराख्नु भएको अघि यो कुरा चाहिँ जस विदेशमा हुनुहुन्छ माया गर्नुहुन्छ यो मैले बुझेको छु, तपाईँलाई तिजका

मेरा आवाज में गायक गायिका को आवाज में भन्नुस् न सरिका छेत्रीजी मेरो आवाज में नभन्नुस् न मलाई लाज लाग्छ यस्तो आवाज में मैं कसरी गीत गाउनु कृपा सर घिमिरी हुनुहुन्छ कार्यक्रम सुन्दैछ इन्डियाबाट घर दोलाखा च्यानल सम्झना सबैमा भन्नुहुन्छ दीपिका पूर्व छाने मगर हुनुहुन्छ भाइ काठमाडौँबाट कार्यक्रम सुन्दैछ सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु मलाई हेर्दै पनि हुनुहुन्छ म्यासेज दाउने गर्छु ल एकैछिनमा त्यस्तो कमला मुखिया हुनुहुन्छ शुभरात्रि सबैमा भन्नुहुन्छ शान्ति विशी हुनुहुन्छ रोल्पाबाट कार्यक्रम सुन्दैछु सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ चन्द्र राई हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ चन्द्र राई हो भन्नुहुन्छ खोटाङबाट वीरेन्द्र तामाङलाई जन्मदिनको शुभकामना अनि मिस्यू शुभरात्रि भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद माया पुरी हुनुहुन्छ कार्यक्रम सुन्दैछु भन्नुहुन्छ मन्थलो नौ पुरानो गाउँ सिन्ध घर भई आज दुबईबाट कार्यक्रम मजाले सुन्दैछ है भन्नुहुन्छ अनि मामु बाबाको लागि बुनु आयुषापुरी अन्जितापुरी छोरी दृष्टापुरीलाई पनि अब वजन गीत समर्पण गर्न चाहन्छु सुनाउन चाहन्छु सम्झिराखेको छु है भन्नुहुन्छ मिना चामलिङ हुनुहुन्छ कार्यक्रम सुन्दैछु है सम्झना सबैमा भन्नुहुन्छ सबिना पोखरेल हुनुहुन्छ उहाँले पनि सुन्दैछु भन्नुहुन्छ आशा आस्था आइडिरहेको छ सम्झना सबैमा भन्नुहुन्छ शिला अधिकारी हुनुहुन्छ कार्यक्रम सुन्दैछु हेर्दैछु सम्झना सबैमा भन्नुहुन्छ त्यस्तै गरेर यति बेला हुनुहुन्छ हिराबहादुरजी पनि हुनुहुन्छ कुशाल जोशी मित्र के छ सुन्दैछु हेर्दैछु भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद प्रवीण तामाङ हुनुहुन्छ उहाँ पनि हेर्दै हुनुहुन्छ आज स्वागत गर्न चाहे उहाँलाई पनि धेरै दिन पछि देखे जस्तो लाग्छ मित्र होइन उहाँलाई पनि विशेष रूपमा धन्यवाद त्यस्तै गरेर यति बेला ठिक छ गीततर्फ लागौँ जस्तो लाग्यो धेरै कुराहरू गरे होइन नमजा लाग्न पनि सक्छ मेरा शब्दहरूले तर यथार्थ कुराहरू बोले जस्तो लाग्छ फेरि मलाई कहिल्यै तलमाथि बोलिन जस्तो लाग्छ म होइन त्यसमा चाहिँ के भन्न खोज्दै थियो भने म गीत राखौँ भन्न खोज्दै थिएँ एउटा म्यासेज भाषण गरिहाल्छु त्यसपछि गीत राख्छु भाषण रोलमा तामाङ हुनुहुन्छ

0: कमर कसा भन्छौ भने तिमी अझै मिलेन है तयार छु म कमर कसा भन्छौ भने तिमी सजाउँछु दिल नपासा भन्छौ भने तिमी तयार छु म कमर कसा भन्छौ भने तिमी सजाउँछु दिलमा भन्छ सजाउँछु दिलमा बसा भन्छौ भने तिमी हाँसी खुसी राजीका साथ तयार छु म त हाँसी खुसी राजीका साथ तयार छु म त भेट्न आउँछु भन्दा हस् भन्छौ भने तिमी भेट्न आउँछु भन्दा हस् भन्छौ भने तिमी तयार छु म कम्मर कसा भन्छौ भने तिमी सजाउँछु दिलमा बसा भन्छौ भने तिमी हाँसी खुसी राजीका साथ तयार छु म त भेट्न आउँछु भन्दा हस् भन्छौ भने तिमी भेट्न आउँछु भन्दा हस् भन्छौ भने तिमी भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे यो मिठो लेखको लागि छोटो रहेछ डिजे बजाउनु न दाई भन्नुहुन्छ प्रदीप कान्छ डिजे रातको समयमा डिजे सुन्न मन लाग्यो तर हामी राख्दैनौँ प्रदीपजी लोकदोरी भाकाहरू मात्र भन्छन् ल नरिसाउनलाई भन्न चाहे लेख रचनाहरू प्राप्त भइरहेका छन् यति बेला म गीततर्फ लाग्न चाहन्छु अन्जान मिना सेन हुनुहुन्छ उहाँले कार्यक्रममा सेयर गरिराख्नु भएको छ विशेष रूपमा धन्यवाद धेरै साथीको माझमा पुर्याइदिनु भएको रहेछ हेर्दैछु कसले सेयर गर्नुभयो भनेर विशेष रूपमा धन्यवाद यति बेला म गीततर्फ लाग्छु धेरै बोले जस्तो लाग्यो यति बेलाको समयमा तपाईँको माझमा एउटा गीत राख्न चाहन्छु त्यसपछि आउँछु यो तिम्रो माया बोलको गीत रहेको छ विष्णु माझी मोहन खड्काकै आवाज मैले गीत छ
1: भावना म्युजिक सोलुसन प्रस्तुत गर्दछ।

कार्यक्रम एसएमएस दोहोरियानी भइराखेको छ. आवाज म मास्टर राज महातवर खट 14-15 लागेको हेन्सम ठिटा तपाईँको माझमा छ. रमाइलो गर्ने प्रयास गरिरहेको छु. तपाईँले पठाउनुभएका मेसेजहरू वाचन गर्दैछु. साथमा मिठा रमाइला चटपटी कुराकानी गर्ने प्रयास म गर्छु. यति बेला मेसेजहरू ननिस्टप रूपमा अप एन्ड डाउन भइराखेको छ. सबिना पोखरेलजीले एउटा लेख पठाउनु भएको छ. वाचन गर्ने कोसिस चाहिँ म गरिहाल्छु किनकि मरो नाच्न थालिहाल्यो यति बेला. किताबै च्यातिएपछि गाताको के काम, किताबै च्यातिएपछि गाताको के काम, कसैले सोद्धा नाई भन्ने नाताको के काम, किताबै च्यातिएपछि गाताको के काम, कसैले सोद्धा नाई भन्ने नाताको के काम, पानी परेर लिथ्रुक्क भिजिसकेपछि, पानी परेर लिथ्रुक्क भिजिसकेपछि, किताबै च्यातिएपछि गाताको के काम, कसैले सोद्धा नाई भन्ने नाताको के काम, पानी परेर लिथ्रुक्क भिजिसकेपछि मुस्कुराएर हाँसी हाँसी दिएको त्यो छाताको के काम, पानी परेर लिथ्रुक्क भिजिसकेपछि मुस्कुराएर हाँसी हाँसी दिएको त्यो छाताको के काम भन्दैनन्छ सबिनाजीले. ठिक हो, त्यो पनि हो, सबै सक्यो. त्यो यसमा त मैले थप्न चाहन्छु, मान्छेको मृत्यु भइसकेपछि त्यसको तारिफ गरेर के काम है. यस्तै यस्तै कुरा आयो ल. अरू म्यासेज वाचन गर्नै पाइनँ है, उड्यो. एकछिन पछि वाचन गर्छु म अन्त्यमा है. मुक्तान मणिराज हुनुहुन्छ, कार्यक्रम सुन्दै छ है भन्नुहुन्छ, सबैमा सम्झना छ भन्नुहुन्छ. प्रकाश केसी हुनुहुन्छ, दाई भदौलासी पशुपति शर्मा र देवी गर्ती मगरको गीत राखिदिनुहोस् भन्नुहुन्छ. उतातिर गइनँ म, सरी भन्न चाहे. त्यस्तै गरेर प्रकाश मुक्तान हुनुहुन्छ, हेलो, 11 भएर 12 वर्ष पुग्नु भएको दाई खाना खानुभयो भन्नुहुन्छ. उमेर नघटाउँ पनि, 14-15 लागेको मेरो खाना भइसक्यो. ठिक छ, राम्रो छ. तपाईँलाई कस्तो छ, के गर्दै हुनुहुन्छ, खाना बोकिन तपाईँको पनि भन्न चाहन्छु. त्यस्तै गरेर यति बेला हुनुहुन्छ राधिका लाउत हुनुहुन्छ, गर्मी खाना जानु पर्यो नि हो, अनि तपाईँको भन्नुहुन्छ र काली बनाउला है राधिका, होस् गर्नुहोस् लाली पाउडर क्रिम घसेर बस्नुहोस् काममा, नत्र काली बनायो भने आमाले चिन्न नसक्नु होला फेरि, आएन. ठिक छ, ख्याल गर्नुहोस्. राधिका रावत हुनुहुन्छ, सुन्दैछु भन्नुहुन्छ. सबिन श्रेष्ठ हुनुहुन्छ, कार्यक्रम सुन्दैछु.

अरूलाई मन नपरे नि मलाई एकदम राम्रो लाग्छ हजुर भन्नुहुन्छ प्रकाशजी, फिदा हुनुभएको मबाट मसँग। ठिक छ, फिदा हुनुहोस् है, यो पनि हुनु पनि पर्यो फेरि। त्यस्तै गरेर यति बेला मगर्नी माया हुनुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ सविता मगर हो, सम्झना सबैमा भन्नुहुन्छ। त्यस्तै गरेर पासाङ डोलमा तामाङ हुनुहुन्छ, दाई मिल्छ भने खुसी छैन म भने लोक दोहोरी बाँका राखिदिनुहोस् ल भन्नुहुन्छ। मैले एउटा अर्को एउटा गीत ठिक पारेको छु ल, बसन्तमा आवाज सारेर यो गीत राख्नुहुन्छ सर्टिङ सिटमा, त्यसपछि समयले साथ दिएसम्म अनि बाँका राखौँ ल। कपिला भुजेल हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ। त्यस्तै गरेर यति बेला प्रकाश मोक्तान हुनुहुन्छ, दाई गीतले मन खायो यस्तो नबजाउनु न, बरु अरू अरू अरू गीत राख्नुहोस् भन्नुहुन्छ। मुक्तान मणिराज हुनुहुन्छ, म पनि हेर्दैछु सुन्दैछु भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। त्यस्तै गरेर मलाई यति बेला मेसेज पठाउनु भएको छ, क्षेम निर्दोष हुनुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, पाँच थरको मुक्लाङ दुई घर भइहाल्छ कतारबाट सुन्दैछु भन्नुहुन्छ। अनि दामी छ है कार्यक्रम भन्नुहुन्छ। सम्झिनु पर्दाखेरि समीक्षा जोशी, अङ्किता सुनवार अनि घर परिवार, सुमिता चामिङ राई, माया राई, मेरो प्यारो मान्छे तिमी, त्यस्तै गरेर काली कमला लिम्बुनी, त्यस्तै माया आयुष, पछि संस्कृति लामा, काली अञ्जना शेर्पा, मनिषा मनु, त्यस्तै गरेर रुबिना थामी राई, अनिता काली, शर्मिला चौलागाई, लिम्बुनी पबिना, कनिषा सुनार, कुर्बली खुसी, ममता पैया, सरिता लगायत सबैमा सम्झना छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। ननिस्टप मेसेज वाचन गर्न चाहन्छु म, किनकि मेसेजहरू ननिस्टप रूपमा आइरहेको छ अनि शुरूआतमा पठाउनुभएका मेसेजहरू मैले राम्रोसँग वाचन गर्न पाएको छैन, त्यसले गर्दाखेरि पनि हो। यति बेला गीततर्फ लाग्छ, त्यसपछि धेरै मेसेजहरू छैन रहेछ, खोजी खोजी मेसेज वाचन गर्छु ल छुटेका मेसेजहरू। यति बेला मलाई हेर्दै हुनुहुन्छ टिकटक लाइभ मार्फत होइन हुनुहुन्छ, ठिक छ, निरोज शिवाजी हुनुहुन्छ, हेर्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर सबिना पोखरेलजी हुनुहुन्छ, हेर्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर हाम्रो यात्रा मह आइदिइरहेको छ, उहाँको नाम संगम अधिकारीजी हुनुहुन्छ, उहाँ पनि हेर्दै हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद, नाइट ड्युटीमा छ भन्नुहुन्छ। ए ओके, उहाँ त काम गर्दै सुन्दै हुनुहुन्छ रहेछ, हेर्दै हुनुहुँदो रहेछ भनेपछि ठिक छ, जल्दा जल्दैको मुटु हुनुहुन्छ, उफ्रेर आउनु भएको छ जस्तो लाग्छ, जल्दा जल्दै गरेर फुत्रुक्क उफ्रेर, ठिक छ, विशेष रूपमा धन्यवाद, सबैमा सम्झना छ भन्नुहुन्छ उहाँलाई पनि। त्यस्तै गरेर शिला अधिकारीजी पनि हुनुहुन्छ, यति बेला हिराबहादुर लखाईजी पनि हुनुहुन्छ, सुन्दै हेर्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे। म गीततर्फ लाग्छु, एउटा गीत राख्न चाहन्छु, त्यसपछि अन्य कुराहरू गर्नको लागि आउनेछु, बाँकी रहेका मेसेजहरू वाचन गर्नको लागि उपस्थित हुनेछु। यति बेला तपाईँकोमा आज म एउटा गीत राख्न चाहन्छु, वसन्तमा आवाज सरर बल्ब गीत, छोटो मिठोमा राख्नेछु, अब लगभग कार्यक्रमको समय अवधि सकिन सकिन लागिसकेको छ, 10:54 भइसकेको छ, अब कार्यक्रमहरू लम्बिन सक्छ है, सुरुवातमै भने मैले तपाईँलाई यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छु, वसन्तमा हावा सरर गीत, त्यसपछि आउँछु, मेसेजहरू पठाउँदै गर्नुहोला, लेख रचनाहरू छन् भने पनि पठाउँदै गर्नुहोला ल।

त्यसखबर सम्झना सबैमा भन्नुहुन्छ रमा सुनवा सुनवार उदयपुर हुनुहुन्छ उदयपुर घर भइहाल्छ कुवेतबाट कार्यक्रम मजाले सुन्दैछु भन्नुहुन्छ रमा सुनार हुनुहुन्छ सबैमा सम्झना माया छ भन्नुहुन्छ त्यस्तै गरेर दाई एउटा विज्ञापन गरेको पैसा कति लिनुहुन्छ भन्नुहुन्छ यो अफियरमा कुराकानी गरौँला विज्ञापनको बारेमा हेरी हेरी हुन्छ विज्ञापनको पनि तपाईँले कति समय बजाउने कति समय अवधि बजाउने होइन कस्तो बजाउने के बजाउने यी कुराहरू हुन्छन् त्यो विविध कुरा रहेको छ होइन डिटेलमा कुराकानी गर्नुपर्छ कार्यक्रममा होइन प्रकाशजी प्रकाश मक्तान हुनुहुन्छ आज हाम्रो दाईलाई बाह्र वर्ष कार्यक्रम चलाउँदा मिठो मिठो गफ हान्दै हुनुहुन्छ भनेको है क्या यस्तो मिठो गफ के भनेको म यो नर्मल कुरा हो यस्तो यहाँभन्दा मिठो कुरा गर्नै आउँदैन यहाँभन्दा मिठो मिठो कुरा कानी गर्न आएको भए त मैले एउटी मोरीलाई होइन पट्याएर ल आमा हुने हो तपाईँको बुहारी भनेर होइन यसै भनिहाल्थेँ लगिहाल्थेँ त्यतातिर पनि नजाउँ फेरि उता गफ धेरै होला जस्तो लाग्यो क्षेत्रीय आइस हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ रामेछा फुलासीबाट कार्यक्रम सुन्दैछु सम्झना सबैमा शुभरात्रि भन्नुहुन्छ शुभ सपनीको कामना भन्नुहुन्छ त्यस्तै गरेर यति बेला पासाङ डोलमा तामाङ हुनुहुन्छ आमा मेरो केवल शब्द होइन ओहो लेख रहेछ सरी आमा मेरो केवल शब्द होइन उहाँ मेरो पुरा संसार हो आफू भक्कै बसेर पनि खाना खुवाउने मन आफ्नो दुःख लुकाएर मलाई हँसाउने मन आज म जे छु आमाको कारणले छु भन्नुभएको छ भावना पक्नुभएको छ आमा मेरो केवल शब्द होइन उहाँ मेरो पुरा संसार हो आफू भक्कै बसेर पनि खाना खुवाउने मन आफ्नो दुःख लुकाएर मलाई हँसाउने मन आज म जे छु आमाको कारणले छु भन्नुहुन्छ हामी सबै आमा बाबाकै कारणले यस्ता छौँ खुसी छौँ भनौँ न हामी आमा बाबाको मनभित्र के छ के कुरा खेलिरहेको छ त्यो हामीलाई थाहा हुन्न थाहा छैन पनि भन्नु पनि हुन्न तपत्त तर हामी चाहिँ खुसी छौँ हेर्नुहोस् न रक्स जिन्दगी रक्स भन्दै हिँडिरहेका छन् है पासाङजी विशेषमा धन्यवाद प्रवीण राज खड्का हुनुहुन्छ कार्यक्रम नियमित रूपमा सुन्ने गर्छु आज पहिलोपटक गीतको प्रस्ताव राखेँ सर हजुर विशेष उनैको लागि भन्नुहुन्छ हुन्छ गीत साँच्ची है मैले बिर्सेँ क्या पहिलोचोटि गीत बजाइमा पार्नुभयो तर फेरि गीतको बोलै बिर्स्यो भने उनको लागि भन्नुभएको छ फेरि होइन जलेको लास हेर्न आउँछ सानो भनेपछि तपाईँको माया प्रेम टुटिसक्यो यस्तो गीत भन्नु हो त उसको लागि त उसको लागि त गाउनु पर्यो मिठा मिठा गीतहरू पूर्णिमाको जुनमा पनि दाग छ नसम्झेको त्यस्तो त होइन हौ गाठे अर्को गीत थियो मलाई राति राति भेटौँ नआउँदा नि लुकी लुकी पिरोती लाउँदा नि यस्तो यस्तो गीतहरू यति बेला एक्ज्याक्ट आएन हो मलाई किनकिन माया प्रेमको कुराकानी जब मैले गर्न लाग्छ त्यसपछि आउँदैन कि होइन ठिक छ त्यतातिर नजाउँ ठिक छ उनीको लागि भन्दै हुनुहुन्छ सेन्टिमेन्टल गीत रोजाइमा पार्नु भएको छ धरो धोका दिएर तिमी अन्तिमपल्ट आउनुपर्छ जसरी भए पनि आऊ मेरो लास हेर्न भए पनि आऊ अन्तिमचोटि आयो भन्दै हुनुहुन्छ जस्तो लाग्यो त्यस्तो नहुनु सर जिन्दगी लामो छ भन्न चाहे होइन त्यस्तै गरेर त्यति बेला मेसेज वाचन गर्न खोजेको ठिक छ मलाई हल्का साथ दिएन कहिलेकाहीँ टेक्निकल प्रब्लम आइदिन्छ ठिक छ सुनिल शर्मा हुनुहुन्छ के छ साथी भन्नुहुन्छ मेरो साथी धेरै पछि आउनुभयो क्या औ ठिक छ मित्र ठिक छ ठिक छ है धेरै पछि देखेँ ठिक छ राम्रो छ रमाइलो छ के छ जिन्दगी कसरी चल्दैछ राम्रै छ होला कति हाँस्नु हाइट भन्नुहुन्छ धनुजी हाँस्नुहोस् न रातको समयमा हाँस्नुहोस् भनेर कुराकानी गरेको मैले एलोन बाय हुनुहुन्छ सुन्दरी घर अहिले चाहिँ कतारबाट सुन्दैछ सम्झना सबैमा भन्नुहुन्छ हेर्दै हुनुहुन्छ त्यस्तै गरेर ठिक छ म्यासेजहरू वाचन म्यासेज पहिलोचोटि पहिलो होइन सुरुवातमा पठाउनु भएको म्यासेजहरू आज मैले अन्तिमतिर वाचन गर्छु होला ल हिराबहादुरजी समस्या भयो अहिले पनि म्यासेजहरू अपेन हुनु भइराख्यो नाच्छ क्या म र मलाई नाच्न आउँदैन भनिसकेपछि त्यो फेसबुक पनि नाच्छ तल माथि गर्छ अनि मलाई नाच्न आउँदैन भनेर एकताल म नाच्यौँ न पर्सि तिजमा होइन कम्मर भाँच्ने गरी यसरी हल्लेर नाचेर अनि देखाउँछ अनि त्यसपछि थाहा हुन्छ फेसबुकलाई पनि बरबरिक हुनुहुन्छ

त्यस्तो बर्बरी जीवन हुन्छ सम्झना सबैमा भन्नुहुन्छ, धेरै वाचन गर्न चाहिँ जस शुभकामना छ तपाईँलाई विशेष रूपमा। अब अफियरमा भन्छु म त्यो कुरा चाहिँ होइन। यति बेला म बिमला पाण्डेजी पनि हेर्दै हुनुहुन्छ, सम्झना सबैमा भन्दिनुहुन्छ, ठिक छ। नीता योगीजी पनि हुनुहुन्छ, कार्यक्रम सुन्दैछु हेर्दैछु साइप्रसबाट भन्नुहुन्छ। बुनु कविता कवितालाई पनि कवितालाई जन्मदिनको शुभकामना भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे। यति बेला सामाजिक सञ्जाल फेसबुकको म्यासेज पनि वाचन गरिहाल्छु म, चले जस्तो लाग्छ। ओके, म्यासेज पठाउनु भएको छ मलाई यति बेला कसले भन्दाखेरिमा सिरु प्रेमिका थापा हुनुहुन्छ, हेलो दाई म पनि सुन्दैछु है भन्नुहुन्छ। अन्तिम अन्तिममा आएर मेसेज पठाउनु भयो त सिरु प्रेमिका थापाजी, यति बेला सुन्दै हो र भनेको कार्यक्रम लगभग सकिन लागिसक्यो। ओके, विशेष रूपमा धन्यवाद अनि स्वागत छ हजुरलाई। दाई गुड मर्निङ भन्छु, बाह्र बजे पछि भन्नुहुन्छ, बाह्र बजीसम्म त बस्नु पऱ्यो नि, म के भन्नु खोजेको प्रकाशजीले हत्तरीका। प्रवीण राज खड्का हुनुहुन्छ, कार्यक्रम होइन एकदम समय लम्बियो भनेर भन्न खोज्नु भएको है क्या, जलेको लास हेर्न आउँछ भन्नुहुन्छ। ओके, यो गीत राख्नेछु पनि मैले चाहे दाई। एउटा मात्र पट्याउने हो र हजुरलाई त दुईटा पट्याउनु हुन्छ नि हजुर, प्रकाशजीले के भन्नु खोज्नु भएको भनेको का त्यस्तो हुन्छ भनेको, एउटा मात्र चाहियो नि बुहारी त हत्तरीका होइन, धेरै पठाउनु हुन्न, हानाहान हुन्छ, तपाईँ बिचमा पर्नुहुन्छ, के थाहा क्यो के हुन्छ हुन्छ, फेरि मन कडा हुन्छ भन्छन्, रिस उठ्यो भने खतरा हुन्छ भन्छन् होइन, माया गरेपछि एकदम राम्रो एकदम खतरा तरिकाले गर्छन्, रिस उठ्यो भने त खतरा हुन्छ भन्छ। अब के थाहा मन अर्काको मन कति बेला के हुन्छ, त्यतातिर नजाउँ प्रकाशजी, मेरो बोली नै कस्तो लडबडीला जस्तो भइसक्यो यो कुरा उठेपछि, त्यही भएर म वाचन गर्न चाहिनँ, धेरै कुरा भन्न चाहिनँ। यति बेला म म्यासेजतर्फ चाहन्छु, म्यासेज पठाउनु भएको छ मलाई हुनुहुन्छ, धेरै म्यासेजहरू त लगभग मैले सबै म्यासेजहरू त वाचन गरेँ जस्तो लाग्छ होइन, के के छुटेका छन् त्यो म्यासेजहरू चाहिँ म दोहोऱ्याएर वाचन गर्नुपर्ने हुन्छ, तर केही कारणवश होइन केही कारणले मैले म्यासेजहरू अहिले तलमाथि भएर वाचन गर्न सकिनँ, त्यसपछि माफी माग्न चाहन्छु पनि मलाई सायद। ओके, म म्यासेज वाचन गर्छु ल एकछिन, भनिसकेपछि इन हुन पनि सक्छ, यस्तो हेर्नुहोस् गाह्रो छ। हो हजुर निरजी पक्कै पनि उहाँले म्यासेजहरू पठाउनुहुन्छ हेर्नुहुन्छ होइन, अनि खुसी लाग्छ पनि भन्न चाहे, इन हुन सक्छ हजुरहरूलाई अहिले नै भने मैले होइन। यति बेला म म्यासेजतर्फ लाग्न चाहन्छु, केही म्यासेजहरू छन् सर लगाएर वाचन गर्न चाहन्छु हजुरको रेडियो सामाजिक सञ्जाल फेस

सबैमा भन्दिन समाला पनि विशेष रूपमा धन्यवाद चाहन सुपन मनाचाई। त्यस्तै गरेर यति बेला हुनुहुन्छ मेसेज पठाउनु भएको श्यामालाई यति बेला ओके कपिला भुजेल हुनुहुन्छ सम्झना सबैमा भन्दिनुहुन्छ उहाँलाई आफ्नो विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि मन चाहे। अब चाहिँ लगभग मिडिया प्रेमी नेत्र बहादुर थापा हुनुहुन्छ भुजीबाट सुन्दैछु सम्झना सबैमा भन्दिनुहुन्छ उहाँलाई आफ्नो विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि मन चाहे। त्यस्तै गरेर यति बेला हुनुहुन्छ मेसेज पठाउनु भएको छ साउदीबाट मोक्तान मुनिराज हुनुहुन्छ सम्झना सबैमा भन्दिनुहुन्छ उहाँलाई आफ्नो विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि मन चाहे। त्यस्तै गरेर यति बेला मेसेज पठाउनु भएको छ क्षेत्रीय आयुषले पनि सुन्दैछु रामी सफलासीबाट सम्झना सबैमा भन्दिनुहुन्छ उहाँलाई आफ्नो विशेष रूपमा धन्यवाद दिन चाहे। अब चाहिँ प्राप्त म्यासेजहरू सबै वाचन गरिसकेँ जस्तो लाग्छ छुटाएर मैले छुटाएको छैन है ओके छुटिनुपर्छ जस्तो लाग्यो। अन्तिममा एउटा गीत होइन गाउनुहोस् भन्दै हुनुहुन्थ्यो स्वरको तारिफ गरिराख्नु भएको थियो सो त्यो भएर म एउटा म्यासेज भन्दा पनि एउटा गीत चाहिँ गाउन चाहन्छु। 11:11 भइसकेको छ हुन्छ गीत गाउँ भन्दाखेरिमा यो रातको समयमा लोकदोहोरी गीत गाउनुपर्छ जस्तो लाग्छ तर मलाई यति बेला तिमी मसँग भइदियो भन्ने गीत याद आइराखेको छ झली झली यो रातको समयमा होइन। अर्को कुरा भन्नुपर्दाखेरिमा मैले सधैँ गाउने गीत त एउटै मात्र हो कुन चाहिँ गीत गाउँ भन्ने कुरा

चाहन्छु. आज लगभग सबैभन्दा क्रस भएको छ होइन, सेयर गरेर साथ दिनुभएको छ. विशेष रूपमा धन्यवाद दिन चाहन्छु आफ्नो मनसाई. झालडोका बन्द गर्न बिर्सनु भयो कि ध्यान दिनुहोला पनि भन्न चाहन्छु. त्यस्तै गरेर अर्को कुरा भन्नुपर्दाखेरिमा लामखुट्टेको टोकाइबाट बस्नुहोला पनि भन्न चाहन्छु. मौसममा परिवर्तन भइराखेको छ, कति पानी परिरहेको छ होला, तपाईँ बस्ने ठाउँ कस्तो छ, वस्तुस्थिति होइन, त्यसमा ध्यान दिनुहोला. यात्रा गर्ने सोच बनाइराख्नु भएको छ भोलि भन्दा भने मौसमको अनि बाटोको बारेमा जानकारी लिएर मात्र यात्रामा निस्कनुहोला पनि भन्न चाहन्छु. औषधि लिन बिर्सनु भयो कि त्यसमा पनि ध्यान दिनुहोला. कोही कसैलाई केही भन्नु थियो कि बिर्सनु भयो कि ध्यान दिनुहोला. 11:13 गइसकेको छ. अर्को कुरा भन्नुपर्दाखेरिमा के भन्न खोजेको थियो भने रातको समयमा विद्युतीय उपकरणहरू चार्जिङमा राखेर नछोड्नुहोला पनि भन्न चाहन्छु भन्दै सरिका छेत्री खै त सर भन्नुहुन्छ प्रवीण राज खड्का. ओके, सरिका छेत्रीले भन्नुहुन्छ ओके, तपाईँले भन्नुभयो होइन माछा पुछ्ने सिरको पानी फेवा ताल आएछ, यही गीत आउने भनेको आएन. अर्को भनेको स्याङ्जा ग ए अर्कोमा पो गएँ म त, झमझम पानी परेको ठ्याक्कको गीत कस्तो आउँदैन हो मलाई यति बेला चाहिएको बेलामा चाहिँ. त्यही त अस्ति एउटी मरिले आई लभ यु भनेको थियो, त्यतिखेर भनेको बेला मलाई केही आएन, बोल्नै आएन, अक्क बक्क भाइ के भनौँ कसो भनौँ कसो भनौँ है. एकछिनपछि आइरहे त्यो कुरा मरि भागिहालिन् गइहालिन् होइन. त्यो भइसकेपछि म यसै हेरेको हेरेपछि आज पनि त्यस्तै भयो. गीत मनमा आइराखेको छ, गीत गाउन मन लागिराखेको छ, रोजाइमा त्यति मिठो शब्द भनिराख्नु भएको छ, गीत गाउँ गाउँ जस्तो भइराखेको छ, फुर्क फुर्किएको छ मन, तर यति बेला वठमा आएन हो.

सरिका छेत्रीले वा अलि लामो गीत गाइदिए हुन्थ्यो भन्नुहुन्छ, किन सरिकाजी मेरो रेकर्ड राख्न थाल्नुभयो क्या, यो गीत सुनाएर म बच्चा उठाउनलाई काम लाग्छ, गरेपछि त बच्चा उठ्छ होइन, यो सुताउन काम लाग्छ भनेर होइन सोझाऊ नत्र गब्बर आज आएगा कि के भन्ने एउटा डाइलग थियो नि, जल्दी सोझाऊ बेटा जल्दी सोझाऊ नै त राज, यसरी गीत गाउँछ नि अर्काको मरिको त होला नि सिक्छ दादा अलिक गाउनु न।

0: हावा हुई चलेको बेला के गर्ने,
1: घरको झ्याल र ढोका बन्द गर्ने,
0: आगोका स्रोतहरू बन्द गर्ने,
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
0: भीड़भाड़मा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
0: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
1: हावा हुरी चलेको बेला के नगर्ने,
0: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
1: बिजुलीको
0: बेला के गर्ने,
1: घरको झ्याल र ढोका बन्द गर्ने,
0: आगोका स्रोतहरू बन्द गर्ने,
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
0: भीड़भाड़मा भए नआत्तिने।

0: हुने
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने
0: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश
2: होइन हजुरबुबा झोला बोकेर हिँड्नु भयो त सहर जान लाग्नु भयो कि के हो अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त
3: के गर्नु नानी बुढेसकाल लागु यता पनि दुखन्छ उता पनि दुखन्छ दाँत दुखेर रातभरि सुत्न पनि सकेको छैन अब यो सबै रोगको उपचार यही हुँदैन अनि सहर नगएर के गर्नु
2: ल हजुरबा किन जानु सहर हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि
3: आ नानी यो कुरो मात्रै हो एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन
2: ल हजुरबा हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा थाइराइड फंक्सन टेस्ट भिटामिन डी भिटामिन बी रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच रगतमा 3 महिनादेखिको सुगरको अवस्था हेर्ने FBA1C जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि अनि रहे कुरा औषधिको निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक अति विपन्न गरीब अपाङ्ग र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि साथमा स्वास्थ्य बिमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्
3: ए सजिलो हुने भयो अब त्यसै गर्नु पर्ला नानी
4: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम पिल्स र डिपो तथा लामो समय काम गर्ने IUCD र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ
2: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ
5: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड सामाजिक दूरी मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस् आफू बाँचौ र अरूलाई पनि बचाऊ
0: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.np फोन नम्बर 0848 40 0114 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660 48 54 114 सम्पर्क गर्नुहोस्
5: जिल्ला अस्पताल रामेछाप
6: हजुरको रेडियो 102.1 MHz
7: 2000 रुपियाँको अचार आयात भएको विभागको तथ्याङ्क छ
8: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो जिन्दगी नहो सधैँ किन एक नाश हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
9: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त

0: मिलेले आयो नयाँ एलजी एसेन्सियल सिरिज अब किफायती मूल्यमा रेफ्रिजरेटर वासिङ मसिन एसी को कम्प्लिट रेन्ज 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई नागरिकता भए पुग्छ हरेक घरको खुशी घर घरमा एलजी एलजी लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर प्रतिनिधि सभा नियमावली 2083 पारित भई कार्यान्वयनमा आएसँगै मन्त्रीहरूले संसदमा नियमित रूपमा प्रश्नोत्तरमा भाग लिइरहेका छन् तर नियमावली बमोजिम प्रधानमन्त्री

0: नरेन्द्र शाहले भने सदनमा औपचारिक रूपमा प्रश्नोत्तरको सामना गरेका छैनन्। पछिल्लो पटक असार 31 गते बसेको प्रतिनिधि सभा बैठक साउन 14 स्थगित छ। अब बैठक बस्दा साउनको आधा आधी बित्नेछ। प्रतिनिधि सभा नियमावली 2083 को नियम 56 को उपनियम 1 प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्न सभामुखले प्रत्येक महिनाको पहिलो साताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्ने व्यवस्था छ। प्रश्नोत्तरको पुरानै व्यवस्था राखेर नयाँ नियमावली गत जेठ 18 गते प्रतिनिधि सभाबाट पारित भएको हो। यसअघि जेठ 17 गते प्रधानमन्त्री शाहले आकस्मिक रूपमा सदनमा उपस्थित भएर नियमावलीको व्यवस्था भन्दा बाहिरबाट सांसदले सोधेका प्रश्नको जवाब दिएका थिए। त्यसक्रममा उनले भारतले मात्र होइन नेपालले पनि धेरै ठाउँमा जग्गा मिचेको छ भनी दिएको अभिव्यक्तिलाई लिएर संसदमा तीव्र आलोचना भएको थियो। प्रतिपक्षी दलले प्रधानमन्त्रीको उक्त भनाई राष्ट्रहित विपरीत भन्दै सदनमै माफी माग्नुपर्ने अडान राखेर संसद अवरूद्ध समेत गरेका थिए। सरकारका तर्फबाट परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्रीको भनाई अन्तर्देशीय अतिक्रमण 10 गजा क्षेत्रमा भएका सानातिना स्थानीय अतिक्रमणसँग मात्र सम्बन्धित रहेको जानकारी सदनलाई गराएका थिए। आकस्मिक रूपमा प्रधानमन्त्री शाहले प्रश्नको उत्तर दिए पनि नियमावलीले तोकेको ढाँचामा भने सांसदसँग औपचारिक प्रश्नोत्तर भएको छैन। प्रधानमन्त्री भएको 3.5 महिनामा 7 पटक प्रतिनिधि सभामा उपस्थित भएका छन्। यो अवधिमा प्रधानमन्त्रीको सदनमा उपस्थिति कम होइन। विगतका प्रधानमन्त्री पनि संसदमा विशेष दिन मात्र उपस्थित हुन्थे। त्यस आधारमा वर्तमान प्रधानमन्त्रीको उपस्थिति पनि कम छैन। संसद सचिवालयका एक अधिकारीले भनेका छन् अब नियमावली बमोजिम प्रश्नोत्तरमा भाग लिएर उहाँले सदनको कामलाई अझ प्रभावकारी बनाउनुहुनेछ। संसदमा उपस्थित नभए पनि कुनै भाषण र उद्घाटनमा पनि नदेखिनु भएकाले उहाँले कार्यालयमै बसेर मुलुक बनाउन प्रयासरत रहेको कुरालाई केही पनि होइन भन्न नमिल्ने भन्दै सभामुखले रूलिङ गरेर बोलाउन सक्नु भएन उनले बताएका छन्। नेपालको संसदीय इतिहास हेर्दा संसदमा प्रधानमन्त्रीको उपस्थिति र जवाबदेहिता सधैँ बहसको विषय बन्दै आएको छ। प्रजातन्त्र पुनर्स्थापना पछिको कालखण्डमा कृष्णप्रसाद भट्टराई, गिरिजा प्रसाद कोइराला, शेरबहादुर देउवा लगायत नेताहरूले संसदलाई बहसको केन्द्र बनाए पनि आन्तरिक द्वन्द र सरकार जोगाउने जोड घटाउका कारण उनीहरूको उपस्थिति नियमित हुन सकेन। त्यति बेला प्रतिपक्षले प्रधानमन्त्रीमाथि संसदको उपेक्षा गरेको आरोप निरन्तर लाग्ने गर्थ्यो। प्रतिनिधि सभा नियमावली बमोजिम प्रधानमन्त्री वीरेन्द्र शाहले सदनमा औपचारिक रूपमा प्रश्नोत्तरको सामना अहिलेसम्म गरेका छैनन्। उनले प्रश्नोत्तर व्यवस्थालाई कहिलेदेखि आत्मसात गर्लान् भन्नेतर्फ सबैको चासो बढ़ेको छ। प्रधानमन्त्री कुर्दै संसद कहिले होला प्रश्नोत्तर शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
1: प्रधानमन्त्री एवं रासोपा वरिष्ठ नेता वालेन्द्र शाहले पार्टी महाधिवेशनको उद्घाटनका बेला भनेका थिए सरकार एक्सप्रेस वेमा छ, गन्तव्यमा पुगेर मात्र ब्रेक लाग्छ। तर सरकारका एकपछि अर्को निर्णयमा न्यायालयले ब्रेक लगाइरहेको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले 32 असारमा नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेल सहित 16 जना प्रतिवादी विरूद्ध विशेष अदालतमा आरोप पत्र दायर गर्यो। पौडेलको हकमा 20 करोड़ 90 लाख रूपियाँ बिगो कायम गरिएको थियो। साथै उनको एभरेस्ट ब्यांक लिमिटेडमा रहेको खातामा मौजदात 6,34,441.54 रूपियाँ जफत गर्न माग दावी गरिएको थियो। यति धेरै बिगो दावी गरिएको मुद्दामा पनि पौडेल 1 साउनमै साधारण तारीखमा रिहा भए। विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, दिल्ली रत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले पौडेललाई थुनामा नराखी साधारण तारीखमा राखेर मुद्दाको पूर्वपक्ष गर्न आदेश दियो। उनी विरूद्ध मुद्दा लैजान सरकारले दवाब दिएका कारण प्रमाण नजुट्दै र मुद्दा परिपक्व नहुँदै लगिएको टिप्पणी गरेका थिए। विशेष अदालतले थुनामा नराखी साधारण तारीखमा रिहा गर्न आदेश दिएपछि एमाले नेताहरूले प्रतिशोध भएको पुष्टि भएको बताएका छन् भने सरकार र सत्तारूढ दल समर्थक नेताहरू भने अदालतप्रति नै असन्तुष्ट बने। जति तर्क गरे पनि सरकारले गरेका 1 दर्जन जति निर्णय भने अदालतको आदेशका कारण एकपछि अर्को रोकिएका छन्। सरकारका निर्णयमाथि न्यायालयले प्रश्न उठाउँदै ब्रेक मात्र लगाएको छैन, कतिपय निर्णयबाट पछि फर्किन बाध्य पारेको छ। रासोपा सरकार बनेको पहिलो साता नै सरकारी सूचना तथा विज्ञापन सरकारी संचार माध्यममा मात्र प्रकाशन प्रसारण गर्न पाउने परिपत्र जारी गर्यो। संविधान ऐन विपरीत हुने गरी जारी गरिएको सो परिपत्र सर्वोच्च अदालतले खारेज गरिदियो। विष्णु पौडेल साधारण तारिकमा रिहा, सरकारी विज्ञापन निजी मीडियालाई नदिने निर्णय खारेज, सम्पत्ति छानबिन विरूद्ध तीनवटा अन्तरिम आदेश, नेपाल वायुसेवा निगमको नियुक्ति बदर, कर्मचारी ट्रेड युनियन खारेजमा अल्पकालीन अन्तरिम आदेश, ओली लेखक पक्राउ प्रकरणमा परमादेश, देउवा दम्पतिलाई पक्राउ नगर्न अन्तिम आदेश, पूर्व मन्त्री दीपक खड्का रिहा, भन्सार नाकामा नागरिकलाई सम्मानपूर्वक व्यवहार गर्न अन्तरिम आदेश, विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने निर्णयमा अल्पकालीन अन्तरिम आदेश, न्यायालयले बालेन सरकारको निर्णयमाथि ब्रेक लगाएका यी मुद्दाहरू थिए। बालेनलाई न्यायालयको ब्रेक अदालतले रोक्यो, दर्जनभन्दा बढ़ी सरकारी निर्णय शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको छ।
0: प्रधानमन्त्री बालेन्द्र शाहले आर्थिक विकास, उद्यमशीलता प्रवर्धन र रोजगारी सृजनाका लागि पूँजी बजारलाई सरकारले उच्च प्राथमिकतामा राखेको स्पष्ट पार्नुभएको छ। त्यसक्रममा पूँजी बजारलाई व्यावसायिक, पारदर्शी र मर्यादित बनाउन आवश्यक सुधार अगाडि बढ़ाइने पनि उहाँले बताउनुभयो। पूँजी बजारका सरकारवालासँग सोमबार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको छलफलमा उहाँले राम्रो काम गर्नेलाई प्रोत्साहन र अनियमितता गर्नेलाई शून्य सहनशीलताको नीति अपनाइने पनि स्पष्ट पार्नुभयो। सोमबारे पूँजी बजारमा उल्लेख मुख्य सुधार भएको छ। पूँजी बजार मार्फत उद्यमशीलताको विकास र रोजगारी सृजना गर्ने कार्य सरकारको मुख्य प्राथमिकतामा रहेको बताउँदै उहाँले उद्यमी व्यवसायीलाई उच्च मनोबलका साथ काम गर्न समेत आग्रह गर्नुभयो। त्यस्तै छलफलमा नियमनकारी निकायका तर्फबाट नेपाल धितृपत्र बोर्डका अध्यक्ष गोपाल भट्टले सरकारवालाका सुझावलाई आत्मसात गर्दै बोर्डले आर्थिक वर्ष 2083-84 को पूँजी बजार नीति तथा नेपालको पूँजी बजार मार्गचित्र 2083 लागू गरिसकेको जानकारी दिनुभयो। ती नीतिमा उल्लेखित कार्यक्रमलाई चरणबद्ध रूपमा कार्ययोजना बनाई कार्यान्वयनमा लगिसकिएको उहाँले स्पष्ट पार्नु भएको थियो। त्यस्तै नेपाल स्टक एक्सचेन्जका अध्यक्ष अमृत लम्सालले बैंक तथा वित्तीय संस्था, बीमा बजार एवं पूँजी बजार सुधारका लागि आवश्यक ऐनको तर्जुमा तथा संशोधन प्रक्रिया शुरू भइसकेको बताउनुभयो। नेप्सोको पुनर्संरचनाका लागि उपयुक्त मोडालिटी तयार गरी अघि बढ़ाइने उल्लेख गर्दै उहाँले धितोपत्र बोर्डद्वारा जारी गरिएका नीति अनुरूप प्रणालीको विकास गरी धितोपत्र कारोबारलाई थप प्रभावकारी र व्यवस्थित बनाइने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। स्टक ब्रोकर एसोसिएशन अफ नेपालका अध्यक्ष सागर ढकालले सरकारले निजी क्षेत्रप्रति सकारात्मक दृष्टिकोण राख्दै मुलुकको अर्थतन्त्र चलायमान बनाउन र निजी क्षेत्रको खस्किएको मनोबल उकास्न सरकारले विशेष चासो देखाएको बताउनुभयो। सरकारले निजी क्षेत्र नै देशको अर्थतन्त्र र रोजगारीको मुख्य आधार भएको स्वीकार गरेको समेत बताउनुभयो। नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण अनुसार स्वीकृत भएको दरबन्दीमा कर्मचारीहरूको आन्तरिक मिलान गर्ने, दरबन्दी गर्दा बढ़ी हुन जाने कर्मचारीलाई संघीय कार्यालय, प्रदेश र स्थानीय तहमा कामकाजमा खटाई कर्मचारी कामभीर हुने अवस्था आउन नदिने पनि उक्त बैठकमा निर्णय गरिएको छ।
1: अभिभावकका मोबाइलमा असारको अन्तिम साता विद्यालयबाट जरूरी सूचना आए। केहीले एपमै सूचना राखे। ती सूचनामा भनिएको थियो असारसम्मको सबै बक्यौता बुझाउनुहोला। साउन एकदेखि शिक्षा कर लाग्ने भएकाले नयाँ शुल्क लागू हुनेछ। सरकारले निजी विद्यालयलाई 3% समता कर लागू गरेपछि नयाँ शैक्षिक सत्रको 3 महिनामै शुल्क वृद्धि हुने भएको छ। त्यसको मारमा अभिभावकहरू परेका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयका सूचना अधिकारी वीर बहादुर धामीको भनाई छ, संघीय संसदले स्वीकृत गरेको बजेट भएकाले साउन महिनादेखि नै कर लागू हुन्छ। केही संस्थागत विद्यालयहरूले सबै प्रकारका शुल्कमा 3% वृद्धि गरेको भन्ने सुनिएको छ, जुन कानूनको अपव्याख्या हो। अभिभावकलाई करको भार, शुल्क बढ़ाउँदै निजी विद्यालय शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
0: कोरोना संक्रमितलाई आइसोलेशनमा राख्न सैया अभाव हुने भएपछि 2078 सालमा नेपाल कञ्चुप महानगरपालिकाले 14 मा 1000 क्षमताको होल्डिङ सेन्टर निर्माण गरियो। कुल 29 करोड़ 38 लाख रूपियाँ लागतमा आइसोलेशन कक्ष, शौचालय, भण्डार कक्ष, भान्सा भोजन कक्ष समेत गरी 60 वटा भवन निर्माण गरिएको थियो। नेपालगंज उपमहानगरपालिकाले उपलब्ध गराएको 4 बिघा 13 धूर सरकारी जग्गामा ती भवन बनाउने ठेक्का हनुमान निर्माण कम्पनी ललितपुरले गरेको थियो। निर्माणको सुपरिवेक्षण अनुगमन भने नेपाली सेनाले गरेको थियो, तर होल्डिङ सेन्टर निर्माण लगत्तै कोरोना महामारी नियन्त्रणमा आयो। कोरोना नियन्त्रणमा आएपछि होल्डिङ सेन्टरका भौतिक संरचनाको रेखदेख नेपाली सेनाको वज्रदल गढ राजाले गर्दै आएको छ। गढले हाल 16 कर्मचारीलाई रेखदेखमा खटाएको छ। 2079 साउन 23 गतेदेखि होल्डिङ सेन्टर गढले रेखदेख गर्दै आएको छ। होल्डिङ सेन्टर लामो समयदेखि प्रयोगविहीन हुँदा भौतिक संरचना जीर्ण हुन थालेका छन् भने यसप्रति नागरिक स्तरबाट चिन्ता व्यक्त भइरहेको छ। संघीय सरकार मार्फतका यी भौतिक संरचनालाई प्रयोगमा ल्याउनुपर्ने नागरिक समुदायको सुझाव छ। होल्डिङ सेन्टरका भवन प्रयोगमा ल्याउन नै स्थानीय सरकारलाई नै हस्तान्तरण गर्नुपर्ने सेनाको मनासय रहेको छ। यसका लागि सेनाका अधिकारीले उपमहानगरपालिकासँग प्रस्ताव समेत राखिसकेका छन्। संघीय सरकारबाट निर्णय नआउँदा होल्डिङ सेन्टर सेनाकै संरक्षणमा छ। उपमहानगरपालिकाले भौतिक संरचना लिन तयार रहे पनि मर्मत सम्भारका लागि आवश्यक बजेट व्यवस्थापन गरिदिनुपर्ने शर्त राखेको छ। कोरोना महामारीका बेला संक्रमितलाई राखेर उपचार गर्न बनाइएका अस्थायी अस्पताल र क्वारेन्टीनका संरचना अहिले प्रयोगविहीन अवस्थामा छन्। राज्यले बनाएका ती संरचना प्रयोगमा ल्याउन नसक्दा जीर्ण बन्दै गएका छन्। भएका ती संरचना प्रयोगमा ल्याउन नसक्नु राज्यको कमजोरी मानिएको छ। कोरोना संक्रमण चीनबाट शुरू भएको थियो। नेपालमा पहिलोपटक 2076 माघमा कोरोना संक्रमित फेला परेका थिए। संक्रमितको दर बढ़न थालेपछि उनीहरूलाई राखेर उपचार गर्न संघ प्रदेश र स्थानीय सरकारले अस्थायी अस्पताल र क्वारेन्टीन बनाएका थिए। संक्रमितको उपचारका लागि विभिन्न ठाउँमा अस्पताल निर्माण गरिएको थियो। त्यस्तै सिमरा बीरगंज औद्योगिक करिडोर अन्तर्गत जितपुर सिमरा उपमहानगरपालिकामा पनि बन्द रहेको एक तार जाली र गार्मेन्ट उद्योगलाई आवश्यक उपकरणसहित अस्थायी अस्पतालमा रूपान्तरण गरिएको थियो। जितपुर सिमरा उपमहानगरपालिकाको आर्थिक सहयोग र नेपाली सेनाको सहकारीमा बन्द उद्योगलाई अस्थायी अस्पतालमा रूपान्तरण गरिएको त्यति बेला जितपुर स्थित नेपाली सेनाको 28 नम्बर वाहिनीका वाहिनीपति अनुपजङ थापाले बताएका थिए। यसरी कोरोना कालमा संक्रमितलाई राख्न नेपालगंज उपमहानगरपालिकाले उपलब्ध गराएको 4 बिघा 13 धुर सरकारी जग्गामा 29 करोड़ 38 लाख रूपियाँ खर्चेर बनाइएको होल्डिङ सेन्टरका संरचना प्रयोगविहीन हुँदा मक्किन थालेका छन्। मक्किँदै करोड़ौंका संरचना कोरोनाकालीन होल्डिङ सेन्टर अलपत्र शीर्षकमा नागरिक दैनिकमा यो खबर छ।
1: मल किन्न गएका किसान दाजुभाइ 20 दिनदेखि भारतीय जेलमा। शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ, विगतका वर्ष झैं हुन्थ्यो भने यति बेला बलरा नगरपालिका 5 सर्लाहीका 55 वर्षीय सुरेश प्रसाद सिंह र 60 वर्षीय नागेन्द्र प्रसाद सिंहले 2.5 बिघा खेतमा रोपाई गरिसकेका हुन्थे। यसपालि खेत बाँझो मात्र छैन। यी दुई किसान दाजुभाइ 20 दिनदेखि भारतीय जेलमा छन्। सरकारले मल दिन नसकेपछि भारतीय सीमावर्ती बजार सोन वर्षाबाट खरीद गरेर ल्याएको 2 बोरा यूरिया र 6 बोरा डीएपी सहित उनीहरूलाई पक्राउ गरिएको थियो। रोपाई अघि उनीहरू मलको जोहो गर्न विगतका वर्ष झैं सीमावर्ती बजार सोन वर्षा पुगेका थिए, तर साइकलमा राखेर ल्याउँदै गर्दा 17 असारमा भारतीय कृषि विभाग र सशस्त्र सीमा बल एसएसबीको संयुक्त टोलीबाट मल तस्करी गरेको आरोपमा पक्राउ परे। पक्राउ परेपछि उनीहरूलाई शुरूमा सोनवर्षा थानामा राखियो, त्यसपछि सीतामढ़ी जिल्लाको डुमरा स्थित कारागार पठाइएको छ। मुद्दामा थप सुनवाई हुन सकेको छैन। थुनामा रहेका नागेन्द्रका ज्वाई प्रवीण सिंहका अनुसार डुमरा स्थित स्थानीय अदालतले 25 असारमा सोनवर्षा प्रहरीबाट घटनाको विवरण सहितका कागजात मगाएको छ। अहिलेसम्म दुवैजनाको बेल धरौटी हुन सकेको छैन। अदालतका न्यायाधीश विदामा हुनुहुन्छ भन्ने जानकारी पाएका छौं। उनले भने अदालती प्रक्रियाकै कारण ढिलासुस्ती भइरहेको छ, हामी धाउन छाडेका छैनौ। सर्लाहीका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी भन्नुहुन्छ, गृह मन्त्रालयलाई जानकारी गराइसकेको छु, माथिबाट पहल भइरहेको होला, स्थानीय तहमा भारतीय एसएसबीसँग पनि समन्वय गरिरहेका छौं। सरकारले मल दिन नसकेपछि बाली जोगाउन सीमावर्ती भारतीय बजारबाट किनेर ल्याउँदै गर्दा 17 असारमा पक्राउ परेका सर्लाहीका सुरेश प्रसाद सिंह र नागेन्द्र प्रसाद सिंह अझै छुटेनन् भन्दै कान्तिपुर दैनिकले मल किन्न गएका किसान दाजुभाइ 20 दिनदेखि भारतीय जेलमा शीर्षकमा यो खबर छापेको हो।
0: कोशी ब्यारेजको पुल आफ्नो आयु पूरा भएसँगै जीर्ण बन्दै गएको छ। बढ़दो सवारी चाप र बाढ़ीका कारण यस पुलमाथि निरन्तर जोखिम बढ़िरहेको छ। पानीको बहाव बढ़ेसँगै केही दिन यता कोशी ब्यारेजको पुलमा एकतर्फी सवारी साधन सञ्चालन गरिएको छ। निर्धारित आयुभन्दा डेढ़ दशक भन्दा बढ़ी समय सञ्चालनमा आइसकेको यस पुलबाट दैनिक हजारौं भारी सवारी साधन गुड्छन्, जसले गर्दा यसको संरचनामा बढ़ी दबाव पर्ने गरेको छ। वर्षायाममा पानीसँगै आउने बालुवा र ढुंगा माटो गेग्रानले समेत नदीको सतह बढ़ाउँदै लगेको छ, जसले पुलको संरचनालाई थप खतरामा पारेको छ। कोशी ब्यारेजको निर्धारित आयु समाप्त भइसकेकाले कुनै पनि समय नदीको बहावले ब्यारेजमा क्षति पुगी